0: सर्वबहादुर राई र भोजपुर सडानन्दका मानधोज राईका लागि घर निर्माण गरिएको हो। एडब्ल्यूसी खादबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई।
1: फर्स्टमा 10, 24, 33 वेलफेयर पेन्सनर विडो पूर्णमाया छेत्री, उहाँ चाहिँ मामलिङमा बस्नुहुन्थ्यो, जुन चाहिँ नियर बाई दि चैनपुर, र उहाँको घर चाहिँ एकदम नै अप टु स्ट्यान्डमा नभएको कारणले गर्दा उहाँलाई इक्यु होम बनाइदिएको थियौँ, र जम्मा लागत चाहिँ 12,98,975 चाहिँ हामीले कम्प्लिट गरेर उहाँलाई हस्तान्तरण टाइममा नै गरेको थियौँ। अर्थक्वेक रेजिस्टेन्स हाउस कस्तो हुन्छ त भन्दाखेरि, यसमा दुईवटा बेडरुम हुन्छ र एउटा सानो चटक्क परेको किचन हुन्छ र एउटा टोयलेट बाथरुम हुन्छ अनि भरन्डा हुन्छ र यसमा चाहिँ व्हील चेयर पनि एक्सेसिबल हुन्छ। र अर्को हाम्रो वेलफेयर पेन्सनर चाहिँ हुनुहुन्छ 10, 55, 33, उहाँ चाहिँ डिएसजी भन्छौँ हामी, जुन चाहिँ डिसेबल सपोर्ट ग्रान्ट पाउने, उहाँ चाहिँ चिल्ड्रन हो, हाम्रो वेलफेयर पेन्सनरको चिल्ड्रन, उहाँ चाहिँ डिसेबल जन्मिनु भएको र उहाँलाई पनि हामीले त्यस्तै किसिमको अर्थक्वेक रेजिस्टेन्स हाउस बनाएर टाइममा हस्तान्तरण गरेको थियौँ। डिसेबल चिल्ड्रन चाहिँ भर्तमाया राई, उहाँ चाहिँ ठुलो दुङमा गाउँमा, जुन चाहिँ पोवादुङमा गाउँपालिकाको वडा नम्बर 5 बस्नुहुन्थ्यो, र उहाँको चाहिँ इक्यु होमको लागत 13,49,725 लागेको थियो। त्यस्तै अर्को हुनुहुन्छ 21, 15, 10, 07, उहाँ चाहिँ राइफलम्यान सर्वबहादुर राई, उहाँ चाहिँ ठुलो बालामा बस्नुहुन्छ, सिलिचुङ गाउँपालिका वार्ड नम्बर चाहिँ 2 हो। हामीले उहाँलाई पनि इक्यु होम बनाएर समयमै हस्तान्तरण गरेको थियौँ र त्यसको कुल लागत चाहिँ 13,76,860 कम्प्लिट भएको थियो। अर्को वेलफेयर पेन्सनर हुनुहुन्छ 21, 15, 22, 04 राइफलम्यान मानधोज राई, उहाँ चाहिँ 7GR हो, र उहाँको पनि घर राम्रो नभएको कारणले गर्दा हामीले इक्यु होम बनाइदिएको थियौँ र उहाँको इक्यु होम चाहिँ नेपाले डाँडा मझुवा सडानन्द गाउँपालिकामा पर्छ र उहाँको कुल लागत चाहिँ 12,96,775 कम्प्लिट गरेर उहाँलाई हामी हस्तान्तरण गरेको थियौँ। यो चारवटा इक्यु होम अर्थक्वेक रेजिस्टेन्स होम चाहिँ हामीले बनाएर हाम्रो पेन्सनर्सहरूलाई कुनै पनि अर्थक्वेक आउँदाखेरि एकदम सेफली बस्न सक्ने किसिमको घर चाहिँ हामीले प्रोभाइड गर्न सकेका थियौँ।
0: बेलायती प्रधानमन्त्री एन्डी बर्नमले आउँदो वर्षदेखि इङ्ल्यान्डमा बस भाडा 2 भन्दा बढी नलाग्ने वाचा गर्नु भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाको समय बिहानको 8:10 गएको छ अहिले र हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ। तृष्णा गुरुङले गाउनु भएको गीत गाइने दाजैबाट, हजुर निकै चर्चित गीत हो यो तृष्णा गुरुङको, र यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो। र अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टामा आजको स्थायी विषयवस्तु हुनेछ डेली सप्लिमेन्ट टेक्नोलोजी ट्रेन्ड्स। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। आफ्नो मेहनतमा भरोसा राख्नुहोस्, अरूको कुरा सुनेर मात्र निर्णय नबदल्नुहोस्। कसैसँग भएको सामान्य भेटले दिन रमाइलो बनाउनेछ अनि घरमा खुसीको वातावरण छाउनेछ। वृष राशि, परिवारसँग मिलेर कुनै महत्त्वपूर्ण काम गर्न सक्नुहुनेछ। पुरानो चिनजानबाट राम्रो खबर आउन सक्छ। खर्च गर्दा भविष्यलाई पनि ध्यानमा राख्नुहोला अनि सानो प्रयासले राम्रो उपलब्धि मिल्नेछ। मिथुन राशि, आज नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। साथीसँग भएको कुराकानीले राम्रो विचार दिन सक्छ। धेरै काम एकैपटक गर्नुभन्दा एउटा काम पुरा गर्नु राम्रो होला अनि बेलुकातिर मन हल्का महसुस हुनेछ। कर्कट राशि, घरका काममा व्यस्तता बढ्न सक्छ। परिवारको सहयोगले जिम्मेवारी सजिलै पुरा हुनेछ। पैसाको प्रयोग सोचेर गर्नु राम्रो होला अनि स्वास्थ्यमा सामान्य ध्यान दिनु आवश्यक छ। सिंह राशि, तपाईँको व्यवहारले सबैको मन जित्नेछ। कसैले तपाईँको कामको प्रशंसा गर्न सक्छ। आफ्नो वचन पूरा गर्ने प्रयास गर्नुहोला अनि आज साँझतिर रमाइलो समाचार सुन्न पाइएला। कन्या राशि, अधुरा रहेका काम पूरा गर्ने राम्रो दिन छ आज। आफूलाई आवश्यक आराम दिन नबिर्सनुहोला। परिवारसँगको समय सुखद रहनेछ अनि यात्रा गर्दा सावधान रहनुहोला। तुला राशि, साथीभाइसँग भेट हुँदा खुसी बढ्नेछ। धेरै दिनपछि भएको कुराकानीले सम्बन्ध अझ प्रगाढ बनाउनेछ। मन लागेको काम सुरु गर्न सकिएला अनि दिनभरि उत्साह कायमै रहनेछ तुला राशि हुनेहरूको। वृश्चिक राशि, कुनै निर्णय गर्दा हतार नगर्नुहोला। शान्त भएर सोच्दा सही बाटो भेट्नुहुनेछ। घरका सदस्यको साथले आत्मविश्वास बढ्नेछ अनि आफ्नो काममा निरन्तर लागिरहनुहोला। धनु राशि, बाहिरको कामले दिन व्यस्त बनाउन सक्छ। नयाँ व्यक्तिसँगको भेटघाटले भविष्यमा फाइदा पुर्याउन सक्छ। आफूलाई मन पर्ने कामका लागि पनि समय निकाल्नुहोला अनि परिवारसँग रमाइलो समय बित्नेछ आज धनु राशि हुनेहरूको। मकर राशि, पहिले सुरु गरेको काम आज पूरा हुन सक्छ। खर्च गर्दा आवश्यकता भन्दा बाहिर नजानुहोला। परिवारसँग मिलेर निर्णय गर्दा सजिलो होला अनि दिनको अन्त्य सन्तोषजनक रहनेछ आज मकर राशि हुनेहरूको। कुम्भ राशि, आज नयाँ योजना बनाउने सोच आउन सक्छ। साथीभाइको सल्लाह उपयोगी बन्नेछ। आफ्नो विचार खुला रूपमा राख्नुहोला अनि सानो खुसीले दिनभरि उत्साह बढाउनेछ कुम्भ राशि हुनेहरूलाई। मीन राशि, आफ्नो कामलाई समयमै सिद्ध्याउने प्रयास गर्नुहोला। परिवारसँग बसेर गरेको कुराकानीले मन खुसी बनाउनेछ। नयाँ आशाका साथ अघि बढ्ने दिन छ आज अनि आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनौ नितेश जङ कुँवरको स्वरमा खोलै खोला।

के तपाईँलाई कोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्। BFBS, Gurkha Radio.

के हुन्छ यो मनलाई, के हुन्छ यो ज्यानलाई। कमल खत्री र मेलिना मैनालीको स्वरमा हामीले मिठो गीत सुन्यौं। बीएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। अब भने दोस्रो घण्टाको विषयवस्तु रहेको छ टेक्नोलोजी ट्रेन्ड्स। अहिले टेक्नोलोजी क्षेत्रमा के कुराहरू ट्रेन्डिङ भइरहेका छन्? सधैँ झैँ कुरो एउटै हुन आउँछ, आर्टिफिसियल इन्टेलिजेन्स। अहिलेको एकदमै हट टपिक नै यही भएको छ टेक्नोलोजीमा। र यहाँहरूले आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी समाचारतिर निकै अहिले सुन्दै हुनुहुन्छ होला। अब बिस्तारै जुन एआई मोडल्स थियो त्यो अब ब्रेकआउट भएको छ भन्न थालिएको छ। आउट अफ कन्ट्रोल जाने हो कि नो लङ्गर इन कन्ट्रोल भनेर हेडलाइनहरू आउन थालिसके आर्टिफिसियल इन्टेलिजेन्सको। त्यही भएर केही भन्न सकिन्न, किनभने आर्टिफिसियल इन्टेलिजेन्सलाई काबुमा राख्ने त अब मानिस नै हो। अब मानिसको सामर्थ्यभन्दा बाहिर भयो भने यो संसारलाई नै एकदमै खतरा हुनसक्छ। त्यही भएर समाचारतिर हेर्दै गर्नुहोला। अहिले भनिएको छ ह्युम्यानिटी इज नो लङ्गर इन कन्ट्रोल अफ इट्स मोस्ट ऑसम क्रिएसन सिन्स द एटम बम भनेर भनिएको छ। हेडलाइन नै एकदमै अलार्मिङ खालको छ, किनभने आर्टिफिसियल इन्टेलिजेन्स अब कन्ट्रोलभन्दा बाहिर हुन थालेको हो कि भन्ने आशंका छ। हजुर, अब टेक्नोलोजीमा ट्रेन्डिङ विषयवस्तु यही नै भएको छ आर्टिफिसियल इन्टेलिजेन्स र यसको इन्फ्रास्ट्रक्चर रेस एकदमै इन्टेन्सिफाई भइरहेको छ। कम्पिटिसन बिस्तारै बेटर एआई मोडल बनाउनु भन्दा इन्फ्रास्ट्रक्चर बनाउनतिर, आर्टिफिसियल इन्टेलिजेन्सको इन्फ्रास्ट्रक्चर बनाउनतिर धेरै लागेको हामी पाउँछौँ। र मुख्य चिप मेकरहरूले नयाँ एआई सिस्टम डिजाइन गर्न थालेका छन्, विशेष गरी ऑटोनोमस एजेन्टिक एआईका लागि, अनि जसले प्लान गर्न सक्छ, एक्सिक्युट गर्न सक्छ, एकदमै कम्प्लेक्स टास्कहरू पनि एक्सिक्युट गर्न सक्छ, अनि ह्युमन इनपुट एकदमै कम मात्रै चाहिन्छ। धेरै जसो सबै आर्टिफिसियल इन्टेलिजेन्सले नै गर्न सक्ने क्षमता राख्दछ। र एजेन्टिक एआई अब बिस्तारै मेन स्ट्रिमतिर प्रवेश गरिसक्यो र अहिले यो एकदमै हटेस्ट टपिक पनि बनेको छ एआई एजेन्ट्स। कम्पनीहरूले एआई इन्टिग्रेट गरिरहेका छन् जसले मल्टी स्टेप वर्क फ्लोहरू गर्न सक्छ, जस्तै सेड्युलिङ, कोडिङ, रिसर्च, कस्टमर सपोर्ट, डेटा एनालाइसिस आदि। अनि एआई बिस्तारै मेन स्ट्रिममा प्रवेश गरिसक्यो भन्दा हुन्छ। र एआई यसरी अग्रपङ्क्तिमा गइरहँदाखेरि अब एआईको चिपमा कम्पिटिसन सुरु भएको छ। अब पहिला एनभिआई डिआइएले विशेष गरी एआई चिप प्रड्युस गरिराखेको थियो, अब बिस्तारै अन्य कम्पनीहरू पनि अगाडि आउन थालेका छन् र एएमडीले पार्टनरसिप गर्न थालेको भन्ने बुझिएको छ, र जसले गर्दा एनभिआई डिआइएलाई एउटा पहिलेदेखि डोमिनेट गरिरहेको एआई प्रोडक्सन, माफ गर्नुहोला, एआई चिप प्रोडक्सनमा, र उनीहरूलाई अब बिस्तारै कम्पिटिसन आउन थालेको छ। अब एआई त भनियो, तर यसको रेगुलेसन र यसको सेक्युरिटीको लागि ठुला प्रायोरिटीहरू अगाडि हामी सामु आएका छन्, किनभने अब एआईलाई कसरी नियन्त्रणमा राख्ने, कसरी रेगुलेट गर्ने, अनि कसरी सेक्योर राख्ने भन्ने सबैको चिन्ताको विषय हुन थालेको छ र सबै देशहरूले यसमा ध्यान पुर्याउन थालेका छन्। एकदमै
नजिकबाट अध्ययन अनुसन्धान पनि गरिरहेका छन् र चाइनाले अब एक्सपोर्टमा अलिकति टाइटन अप गर्दैछ, विशेष गरी सेमी कन्डक्टर टेक्नोलोजिज आदि चाइनाले एक्सपोर्ट गर्दै आएको छ, त्यसमा अब अलिकति टाइटर कन्ट्रोल गर्ने भन्ने बुझिएको छ। अहिले आएर आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ एउटा नेसनल एसेट, स्ट्रेटेजिक एसेट नै बनिसकेको अवस्था छ। त्यही भएर पनि अब पश्चिमा देशका सरकारहरू, विशेष गरी अलि विकसित राष्ट्रहरूले यसमा ध्यान पुर्याउन अत्यन्तै जरुरी छ। अब क्लाउड सर्भिसहरू पनि एआईबाट निर्देशित हुन थालेका छन् र बिस्तारै बिस्तारै एआईले जताततै वर्चस्व कायम गर्न थालिसकेको छ। र अहिले जुन एआई एरा नै भएको छ हामी सामु, र यो एरामा साइबर सिक्युरिटी अत्यन्तै जरुरी हुन पुगेको छ, र यो एआई एरालाई कसरी सेक्योर राख्ने भन्ने कुराको लागि साइबर सिक्युरिटी अत्यन्तै प्राथमिकतामा पर्दछ। हामीले बारम्बार प्रश्न तेर्स्याउँदै आएका छौँ, के एआई असिस्टेन्टहरू बिस्तारै बिस्तारै तपाईँ हाम्रा को वर्कर बन्न थालेका हुन् त? यो प्रश्न केही वर्षसम्म अझै हावी हुनेछ, त्यसपछि एआई नै हाम्रो को वर्कर भएकोमा आश्चर्य मान्नु भने पर्दैन। तर यो भनिरहँदाखेरि तपाईँको इमेल र क्यालेन्डर आदि एआईले म्यानेज गर्यो भने तपाईँलाई भरोसा लाग्छ? अहिले सायद सुरुका दिनहरूमा त्यो नहुन सक्छ, नलाग्न सक्छ, भरोसा नलाग्न सक्छ एआईको। तर अब यो हाम्रो दैनिकी हुन थालिसकेको अवस्था छ, बिस्तारै बिस्तारै एआईले नै सबै टेक ओभर गर्ने हो कि भन्ने आशंका पनि पैदा हुन्छ। र बिस्तारै बिस्तारै एआईले मानिसको जब लिन थालेको हामी देख्छौँ, र ठुला ठुला कम्पनीहरूमा ह्युमन वर्क फोर्स अब घट्न थालेको हामी पाउँछौँ, किनभने आर्टिफिसियल इन्टेलिजेन्सले मसिन अपरेटेड कामहरू धेरै हुन थाल्यो, ह्युमनोइड रोबोटहरूले काम गर्न थालेको अवस्था छ। र यस्तो भयो भने इम्प्लोइमेन्टमा समस्या पर्ने हो कि? ह्युमन वर्क फोर्स घटेपछि त्यसबाट पर्न सक्ने अन्य असरहरू प्रति केही हदसम्म हामी चिन्तित हुन जरुरी छ। आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब गीत सुनौ, सुवानी मोक्तानको यो गीत स्वीकार्नुहोस्, समय।

माया त माया नै थियो समय सुबानी मोक्तानको ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो जरुरी हुन सक्छ रोयल ब्रुनाई एयरलाइन्सको फ्लाइट सेड्युल 11 सेप्टेम्बरसम्मका लागि अहिले हाइब वेबसाइटमा प्रकाशित गरिएको छ याद गर्नुहोला यसमा मुख्य कुरा जान्नुपर्ने के छ भने भाया दुबईका फ्लाइटहरू 12 तारिकसम्मका लागि सबै रद्द भएका छन् पहिले जुन सेड्युलमा थियो र भाया दुबईका फ्लाइटहरू सबै रद्द गरिएका छन् 12 सेप्टेम्बरसम्मका लागि अनि ब्रुनाई लन्डन हिथ्रो डाइरेक्ट फ्लाइट 11 सेप्टेम्बरसम्मका लागि एक्सटेन्सन भएको छ यानि कि 11 सेप्टेम्बरसम्म अर्को तालिका नाइन्जेलसम्मका लागि ब्रुनाई लन्डन हिथ्रो डाइरेक्ट फ्लाइट नै रहनेछ भाया दुबई हुने छैन त्यो याद गर्नुहोला यहाँहरूको जानकारीका लागि ब्रुनाई टु लन्डन हिथ्रो हरेक मङ्गलबार बिहिबार अनि शनिबारको दिन हुनेछ अनि लन्डन हिथ्रोदेखि ब्रुनाई आउने फ्लाइट हरेक बुधबार शुक्रबार अनि आइतबार हुनेछ र यो जुन टेम्पररी सेड्युलहरू छन् अपरेटिङ सेड्युलहरू 11 सेप्टेम्बरसम्म लागु हुनेछ त्यसपछि नयाँ सेड्युल आउने हो अथवा यसैको एक्सटेन्सन हुने हो त्यो भन्न सकिन्न तर अहिलेसम्मका लागि यही नै लागु हुनेछ उर्गेन दोङ र अस्मिता अधिकारीको पालो अब सानो चोट

0: BFPS गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

बाचा भयो तिमीलाई मेरो बडो मिठो गीत सुनिरहनु भएको थियो स्वप्ना सुमनको आवाजमा. ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी ब्रुनाईमा पहिलोपल्ट आउँदैछ. आउँदो 31 जुलाईदेखि 23 अगस्तका दिन जेरुडोङ पार्कमा. र यो रमाइलो सर्कस हेर्न चाहनुहुन्छ भने झट्टै टिकट बुक गरिहाल्नु होला अनलाइनमा. ग्रेट ब्रिटिस सर्कस .com गएर तपाईँले बुक गर्न सक्नुहुन्छ आफ्नो टिकट र स्थान सुरक्षित गर्न सक्नुहुन्छ. पहिलोपल्ट ब्रुनाईमा आउँदैछ, रमाइलो सर्कस परिवारको साथमा गएर हेर्न सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ. ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी 31 जुलाईदेखि 23 अगस्तसम्म जेरुडोङ पार्कमा. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो सुवर्ण

सुन्दै हुनुहुन्थ्यो सबिन कार्कीको मनभरि र यो गीत कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आएको हामीलाई निर्देश गरेको छ। 9 बज्नको लागि अब 5 मिनट मात्रै बाँकी रहेको छ ब्रुनाईमा र कार्यक्रमको यो दोस्रो घण्टालाई पनि समापन गर्ने तर्खरमा छु। बाबु बोगटीको एउटा गीतबाट, कुनै समय निकै चर्चित गीत थियो यो, ए तुलसी आँगनमा रोपौँला, हजुर त्यो गीत म अब टक्र्याउँछु अनि कार्यक्रमको दोस्रो घण्टालाई पनि बिट मार्छु।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। एमाले नेकपा लगायत दलले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विक्रम सम्बत 1981 असार 15 गते रामेछापा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनु भएको थियो। उहाँ शहीद गङ्गालालको भाइ हुनुहुन्छ। उहाँले विक्रम सम्बत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलासी जोशी, नरबहादुर कर्माचार्य र मोती देवी साक्यसँग मिलेर भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। दिवसका अवसरमा एमाले राजधानी प्रदेश कमिटीले कार्यक्रमको आयोजना गरेको छ। कंग्रेस संस्थापन पक्षले आज राष्ट्रिय सभामा विचार गोष्ठी गर्ने भएको छ। बीपी स्मृति दिवसको भोलिपल्ट सभापति गगन थापाको नेतृत्वमा गोष्ठी गर्न लागि हो। नवीन परिस्थितिमा नवीन अभियान नारा दिएर गोष्ठी गर्न लागि उपसभापति विश्वप्रकाश शर्माले बताउनु भएको छ। यसअघि हिजो काठमाडौँमै थापा नेतृत्वको कार्यसमिति मन नपराउने पक्षका नेताहरूको सहभागितामा छुट्टै कार्यक्रम गरिएको छ। कार्यक्रममा कतिपय नेताले छुट्टै दल गठन गरेर अगाडि बढ्ने बेला आएको बताएका छन्। कार्यक्रममा नेता प्रकाश मान सिंहले यही साउन 29 गते राष्ट्रिय भेलाको आयोजना गरिने जानकारी गराउनु भएको छ। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै सातै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकलाका सामग्री 60 भन्दा धेरै देशमा निर्यात हुँदै आएका छन्। यसबाट वार्षिक झण्डै 28 अर्ब रुपियाँ बराबरको आमदानी हुने गरेको महासंघले जनाएको छ।
3: डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदरको उपद्रोका कारण कृषि बालीमा हुने क्षति रोक्न 20 बाँदर हेरालु माग गरेको छ। कार्यालयले बाँदरबाट अति प्रभावित 26 क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि दरखास्त आह्वान गरेको हो। वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरेका समूहहरूको लागत साझेदारीमा हेरालु नियुक्त गर्न लागि हो। इच्छुक र योग्यता पुगेका प्रभावित क्षेत्रका नागरिकले सूचना प्रकाशित भएको मितिले 3 दिनभित्र कार्यालय समयसम्म दरखास्त दिन सक्ने कार्यालयले जनाएको छ। छनौट टोनाए बाँदर हेरालुले ऐसाउन 10 देखि असोज 10 गतेसम्म 2 महिना काम गर्नुपर्नेछ। उनीहरूलाई मासिक 12,500 रुपियाँ पारिश्रमिक दिनुपर्नेछ। जुम्लामा गत आर्थिक वर्ष 82-83 1,82,45,000 किलो स्याउ उत्पादन भएको छ।
5: उत्पादनको झण्डै 70% स्याउ नेपाली बजारमै खपत भएको छ। गत आर्थिक वर्षमा 1,26,54,000 किलो स्याउ नेपाली बजारमा खपत भएको छ। उत्पादनको करिब 30% अर्थात 55,91,000 किलो स्याउ भारत निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनु भएको छ। भारतमा बिक्री भएको स्याउबाट गत वर्ष जुम्लाले 41,37,54,000 आमदानी गरेको छ। प्रति केजी 74 रुपियाँमा स्याउ बिक्री गरेर जुम्लाले 16 रकम आमदानी गरेको हो। कृषि विकास कार्यालय जुम्लाले भारतमा स्याउको अधिक माग भएपछि चालू आर्थिक वर्ष 2083-84 भारततर्फ झण्डै 80 करोडको स्याउ निर्यात गर्न 2,70,000 किलो स्याउ उत्पादन गर्ने लक्ष्य अनुरूप स्याउ उत्पादनलाई प्राथमिकता दिएको छ। जुम्लामा झण्डै 4,605 हेक्टर अर्थात 92,080 रोपनी क्षेत्रफलमा स्याउ खेती गरिएको छ। चालू आर्थिक वर्षमा झण्डै 108 हेक्टर अर्थात 2,160 रोपनी थप क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य छ।
3: अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई फिफा विश्वकप 2026 उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका 121 देशका 472 खेल पत्रकारको सहभागितामा गरिएको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताउनु भएको छ। मेस्सीले जम्मा 1,179 अङ्क प्राप्त गर्दै फ्रान्सका किलियन एम्बापे र इङ्ल्यान्डका जुड बेलिङ्गमलाई पछि पार्नु भएको हो। एआइपिएसले आयोजना गरेको मतदानमा एआइपिएस कारधारी खेल पत्रकार तथा एआइपिएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकार मतदाता थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते, फेरि पनि स्वागत गरेँ आजको प्रभातकालीन आवाज कार्यक्रममा। अहिले ब्रुनाईको समय बिहानको 9:30 गएको छ र हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ। रामचन्द्र काफले र विमल राज छेत्रीको गीत गैरा घरे कालीबाट। कार्यक्रमको तेस्रो घण्टामा यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक छँदैछ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pounds सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

नेपाली ब्यान्डको गीत यस्तो कहिले हुँदैन सुन्दै हुनुहुन्थ्यो बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा. ब्रिटिस फोर्सेस ब्रुनाईमा प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बाइका हरेक बिहिबारको दिन हुने गर्दछ र आज हुँदैछ यो कार्यक्रम पिसिएमएफमा मध्य दिन 12 बजेदेखि 1 बजेसम्म. जो गर्भवती महिलाहरू हुनुहुन्छ अनि भर्खरै नानी पाउनुभएका महिलाहरूका लागि पनि यो अत्यन्तै उपयोगी हुनेछ. प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बाइका आज 12 बजे सुरु हुन्छ पिसिएमएफमा. अब बिदा सुरु हुन आँट्यो र बिदामा जानुभन्दा अगाडि ब्रिटिस फोर्सेस ब्रुनाईवासीले आरएमपीको भ्याकन्ट प्रोपर्टी सर्भे भरेर मात्रै जानुहोला र त्यो गर्नुभयो भने तपाईँले आफ्नो घर सुरक्षित राख्नुहुनेछ. किनभने तपाईँले जब त्यो फर्म भरेर बुझाउनुहुन्छ अनलाइन हो यो, तपाईँले हाइब वेबसाइटमा एउटा क्युआर कोड फेला पार्नुहुनेछ. त्यो क्युआर कोड स्क्यान गरेर आफ्नो डिटेल भर्नुपर्ने हुन्छ त्यहाँ. त्यति गरेर जानुभयो भने आरएमपीले तपाईँको घर वरपर पेट्रोल बढाउनेछ, एक्स्ट्रा पेट्रोल्स, अनि तपाईँको घर सुरक्षित राख्नेछ. नभुल्नुहोला छुट्टी जानुभन्दा अगाडि. अब सर्कराज बानिया फिचरिङ ठुजे एन्ड किमको गीत हामी सुन्छौँ, आइदेऊ तिमी.

0: रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो नेहा कक्कर अनि एक देव लिम्बुलाई झिमझिम आउने आँखा. तपाईँ हाम्रो घरमा डेड स्किन सेल्स, तपाईँको शरीरबाट शेड भएको सेलहरू हाउस होल्ड डस्टको मेन इन्ग्रिडियन्ट हो भन्दा तपाईँलाई विश्वास लाग्छ? यो सत्य कुरा रहेछ श्रोता, साइन्स फ्याक्ट हो यो. इम्पेरियल कलेज लन्डनले एउटा रिसर्च गरेको रहेछ जसको फाइन्डिङ्समा यो पनि पर्दछ. मानिसहरूले एक घन्टामा 200 मिलियन स्किन सेल्स सेड गर्छ अरे, अनि त्यो यदि घरमा हो भने, तपाईँ इन्डोर्समा हुनुहुन्छ भने घरभित्र खस्ने भनेको त्यही कार्पेटमा हो, तपाईँको घरको कार्पेटमा अथवा फ्लोरमा खस्ने हो. अनि एवमृतले एक घन्टामा त्यति स्किन सेल्स तपाईँले सेड गर्नुहुन्छ भने दिनभरि कति होला, अनि त्यो जम्मा हुँदै हप्ताभरि कति होला, तपाईँले एक हप्तामा घरमा हुभर गर्नु भएन भने कति डस्ट पार्टिकल्स त तपाईँको शरीरबाटै उत्पादन हुँदो रहेछ. अरूको त कुरै छोडौँ, र अरू घरमा ब्रुनाईको परिप्रेक्ष्यमा हो भने कमिलाले हैरान बनाउँछ, त्यो तपाईँले बुझ्नु भएकै छ. विशेष गरी ठुला ठुला बिल्डिङतिर त नहोला सायद, फ्ल्याटतिर त, तर साना साना हटहरूमा बङ्गलोहरूमा कमिलाको बिग बिगी नै छ, र कमिलाले भुइँबाट फेरि तल टनलबाट ल्याएको फोहोर बाहिर निकाल्दो रहेछ, र त्यो तपाईँको घरभित्रको फ्लोरमा कार्पेटमा जताततै हुने गर्दछ, र त्यो थपिँदाखेरि कति होला. अनि त्यसका अलावा अन्य साधारण तया हामीले भित्र बाहिर गर्दाखेरि ल्याउने फोहोर मैला तपाईँको जुत्तामा आएको हुनसक्छ, चप्पलमा आएको हुनसक्छ, अनि हावाले त्यो ड्राफ्ट भित्र आउँदाखेरि पनि त्यसै पनि त्यहाँबाट बाहिरका फोहोरहरू आउँछन्, अनि तपाईँको वरपर ग्रास कटिङ भएको छ भने ग्रास कटिङको त्यो बाँकी अवशेषहरू हावाले भित्रै ल्याउँछ, गर्दाखेरि घरभित्र त्यस्तो डस्ट पार्टिकल्स, हाउस होल्ड डस्ट त कति हो कति हो, तर त्यसको मुख्य कारक त तपाईँ आफै रहेछ भन्ने कुरो बुझियो. किनभने डेड स्किन सेल्स, अब 200 मिलियन स्किन सेल्स हरेक घन्टा मानिसले सेड गर्छ भने त्यो जम्मा हुँदै कति हुन्छ हुन्छ. त्यसैले भनिएको रहेछ यो साइन्स फ्याक्ट हो, डेड स्किन सेल्स आर अ मेन इन्ग्रिडियन्ट इन योर हाउस इन हाउस होल्ड डस्ट. भनेपछि कुरै सकियो.

Shiva Pariyar featuring Paras Master Pain, Nasa. British forces bernama Mumong Pool Induction and New Entry Access System. Yo session आउँदो 28 जुलाईमा हुँदैछ. विशेष गरी मुमोङ पुल जसले प्रयोग गर्ने गर्नुहुन्छ, मुमोङ स्प्ल्यास पुल मुमोङ कम्युनिटी सेन्टरमा अवस्थित यो पुल प्रयोग गर्ने जो जति हुनुहुन्छ उहाँहरूको लागि अत्यन्तै जरुरी छ. कि नयाँ आउनु भएको छ र यस विषयमा थाहा छैन भने उहाँहरूको लागि पनि जरुरी छ. र त्यहाँ न्यू एन्ट्री एक्सेस सिस्टम राखिएको छ, त्यो पनि बुझ्न जरुरी भएकाले एउटा सेसन राखिएको छ. जानकारी मूलक सेसन 28 तारिक, नछुटाउनु होला यदि तपाईँ विशेष गरी X1, X2 बस्नुहुनेहरू र समग्रमा यता टुकर लाइन्समा बस्नुहुने जो जति हुनुहुन्छ उहाँहरूले यदि मुमोङ स्प्ल्यास पुलको प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँलाई पनि यो लागू हुन्छ. त्यही भएर नछुटाउनु होला. मुमोङ पुल इन्डक्सन 28 जुलाईमा हुँदैछ.

0: Ay, de una, Beyond and Pravisa Adhikari. अब बिदाको सिजन सुरु भयो र तपाईहरु जहाँ जहाँ जानुहुन्छ एकदम सुरक्षित तौरले आफ्नो हलिडे मानेर आउनु होला किनभने यो बिदाको समयमा नहुने नहुने कुराहरु भइदिने गर्दछ तपाईको डकुमेन्ट हराउने कोही बेला के हुने कोही बेला फ्लाइट मिस हुने इत्यादि हुने गर्दछन् त्यही भएर बिदाको समयमा एकदमै सावधानी अपनाउनु पर्ने हुन्छ तपाई कहाँ जानु हुँदैछ त्यो ठाउँको राम्रो स्टडी गरेर जानु होला र आफ्नो डकुमेन्ट विशेष गरी पासपोर्ट अनि आफ्नो वालेट एकदमै सुरक्षित राख्नु होला किनभने चोरीका घटनाहरू यो छुट्टीको समयमा एकदमै हुने गर्दछ र तपाईँ सधैँ त्यसको लागि चनाखो रहेर छुट्टी मान्न जानुपर्ने हुन्छ यो सबैलाई लागू हुने कुरा हो र तपाईँहरू एकदमै मजाले छुट्टी मानेर आउनुहुनेछ अनि कुनै समस्या नभइकन त्यसरी छुट्टी मान्न पाइयो भने पो बल्ल अलि अर्कै मजा हुन्छ नभए त विस्वाद हुन्छ किनभने छुट्टीको समयमा अर्को टेन्सन र परिवारको सदस्यहरूलाई फेरि अलिकति ध्यान दिनु पर्यो आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्यो तपाईँहरू जे होस् एकदमै बुझेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्नुहोला अनि आफ्नो सामान सधैँ सुरक्षित राख्नुहोला बेक्चाको अप्ठ्यारो अवस्था अबको पालोमा
1: आई थिङ्क हामी सबैको लाइफमा चाहिँ देयर आर थिङ्स वी डोन्ट टक अबाउट अनि कसैले अचानक आएर के छ खबर भनेर सोधिदिँदा चाहिँ कि त यो स्माइल एन्ड से ठिकै छु वर

Gorkha Radio. तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेट पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नुभयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैं बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं।

सुन्दै हुनुहुन्थ्यो मंकी टेम्पलको अनुमति. पिरामिड भन्ने बित्तिकै तपाईँलाई कुन देशको याद आउँछ होला? धेरैले पिरामिड भन्ने बित्तिकै इजिप्टको सम्झना गर्दछन्. हो, इजिप्टमा थुप्रै पिरामिड पाइन्छ. अहिलेसम्मको

खाँदैनन्। किनभने यो पिरामिड भन्ने बित्तिकै सबैले इजिप्ट इजिप्ट इजिप्ट भन्ने सम्झिन्छन्, तर इजिप्टमा भन्दा डबलै धेरै अझै बढी पिरामिड रहेछ सुडानमा।

सुशान्त केसीको बेहोस र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय बिहानको 10 बज्नको लागि अब केवल 4 मिनट मात्रै बाँकी रहेको छ। मैले अब यहाँहरूसँग बिदा लिने बेला भइसक्यो। जाँदा जाँदै शौर्य बास्तोलाको गीत बतासिँदै भन्ने यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा पनि हुन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि धनराज राई आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर। हस् त म भने बिदा माग्छु। भोलि बिहान ठिक 7 बजे ब्रुनाईको समय फेरि भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते। बाई बाई।

0: साउन 1 गतेपछि बर्ड फ्लू संक्रमण नदेखिएको पशु सेवा विभागले जनाएको छ। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर एक सुन्दरीजलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। विभागको तथ्याङ्क अनुसार चैत 4 गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। यससँगै चैत 6 गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिएको थियो। काठमाडौँ उपत्यका बाहेकका 7 जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उहाँले बताउनु भएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार नेपालभर 8,35,563 पन्छी नष्ट गरिएको छ। प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। 2085 भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट स्वीकृति दिइएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल।
1: विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दिपेन्द्र अधिकारीलाई तोक्ने, अर्को भूमिबाट छ, गुठी संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुवरलाई नियुक्ति गर्ने, संस्कृति पर्यटन तथा नागरिक उड्डयनबाट छ, 2085 साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन स्वीकृति गर्ने, 5 नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
0: गोर्खा वेलफेयर ट्रस्टले गत आर्थिक वर्षमा सङ्कुवासभा र भोजपुरका 4 वेलफेयर पेन्सनरका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरेको छ। सङ्कुवासभा मालिङकी वेलफेयर पेन्सनर पूर्णमाया छेत्री, भोजपुर पौवादुङमाकी भरतमाया राई, सङ्कुवासभा सिलिचुङका सर्वबहादुर राई र भोजपुर सडानन्दका मानदोज राईका लागि घर निर्माण गरिएको हो। एडब्ल्युसी खानपारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई।
2: फर्स्टमा 10, 24, 33 वेलफेयर पेन्सनर विडो पूर्णमाया छेत्री, उहाँ चाहिँ मामलिङमा बस्नुहुन्थ्यो जुन चाहिँ नियर बाई दि चैनपुर, र उहाँको घर चाहिँ एकदम नै अप टु स्ट्यान्डमा नभएको कारणले गर्दा उहाँलाई इक्यु होम बनाइदिएको थियौँ र जम्मा लागत चाहिँ 12,98,975 चाहिँ हामीले कम्प्लिट गरेर उहाँलाई हस्तान्तरण टाइममा नै गरेको थियौँ। अर्थक्वेक रेजिस्टेन्स हाउस कस्तो हुन्छ त भन्दाखेरि यसमा दुईवटा बेडरुम हुन्छ र एउटा सानो चटक्क परेको किचन हुन्छ र एउटा टोयलेट बाथरुम हुन्छ अनि भरन्डा हुन्छ र यसमा चाहिँ व्हील चेयर पनि एक्सेसिबल हुन्छ। र अर्को हाम्रो वेलफेयर पेन्सनर चाहिँ हुनुहुन्छ 10, 55, 33, उहाँ चाहिँ डिएसजी भन्छौँ हामी जुन चाहिँ डिसेबल सपोर्ट ग्रान्ट पाउने, उहाँ चाहिँ चिल्ड्रन हो हाम्रो वेलफेयर पेन्सनरको चिल्ड्रन, उहाँ चाहिँ डिसेबल जन्मिनु भएको र उहाँलाई पनि हामीले त्यस्तै किसिमको अर्थक्वेक रेजिस्टेन्स हाउस बनाएर टाइममा हस्तान्तरण गरेको थियौँ। डिसेबल चिल्ड्रन चाहिँ भरतमाया राई, उहाँ चाहिँ ठुलो दुङमा गाउँमा जुन चाहिँ पोवादुङमा गाउँपालिकाको वडा नम्बर 5 बस्नुहुन्थ्यो र उहाँको चाहिँ इक्यु होमको लागत 13,49,725 लागेको थियो।
0: अमेरिका र साउदी अरबले शान्तिपूर्ण प्रयोजनका लागि आणविक सम्झौता गरेका छन्। सम्झौता अनुसार साउदी अरबले अमेरिकी संसदको निगरानी रहने गरी युरेनियम प्रशोधन गर्न पाउनेछ। यो सम्झौतापछि खाडी तथा पश्चिम एसियामा आणविक गतिविधि बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ। इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेट।
3: ממשלת השיבה באוקטובר כבר לא מסוגלת.
4: The nuclear agreement taking shape with Saudi Arabia over Israel's head is a severe strategic failure.
0: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ। बिहान सभा 11 नेपालले यो प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेको हो। हिजो भएको खेलमा नेपाल काजाकिस्तानसँग 3-2 पराजित भएको छ।
5: उम्दा नपा तुला शॉट नेपाली दिफाई खेलाडीले हात जरूर डाला था डिक करने के लिए कामयाब नहीं हुए।
0: हारका बावजुद पनि नेपालले अंक तालिकामा 1 दर्ता गरेको छ। यो खेलपछि नेपाल विश्व वरियतामा 84 स्थानमा समावेश भएको छ। खबर यति नै। नमस्कार।

0: यो BFBS गोरखा रेडियो हो।
1: नमस्ते, BFBS गोरखा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो। श्रोता, म धनराज उपस्थित भएको छु सदा जस्तै। आज पनि विभिन्न किसिमका गीत सङ्गीतहरू सुन्दै सुनाउँदै जानकारी लिँदै दिँदै त्यसरी नै बिताउने अभिप्रायका सहित उपस्थित भइसकेको छु। तपाईँहरू सन्चै हुनुहुन्छ? हिजो हामी भेट हुन सकेनौँ, तर यता साङ्गीतिक तरङ्ग कार्यक्रममा थिएँ म। मेरो विशेष कामले चाहिँ म बिहान मझेरी कार्यक्रम सञ्चालन गर्न असमर्थ भएको थिएँ र बिना गुरुङ बहिनीले चाहिँ मझेरी कार्यक्रमलाई ड्राइभ गरेर चलाउनु भएको थियो। आशा गर्दछु उहाँलाई पनि तपाईँले भरपूर साथ दिनुभयो पक्कै पनि। हजुर, आज भने म नै उपस्थित भइसकेको छु र आज हामी पनि रमाइलो तरिकाले नै यो कार्यक्रमको समयलाई व्यतीत गर्ने भरपूर प्रयास गर्नेछौँ। च्याङबा 1974 AD सुन्नुभयो, निकै जोसिलो गीतबाट नै पो सुरु गरिहाल्यौँ श्रोता। आज हामीले आज बिहिबारको कार्यक्रम हो श्रोता, 23 जुलाई 2026। तदनुसार साउन 7 गते विक्रम सम्बत 2083 सालको कार्यक्रम हो यो र तपाईँहरू सम्पूर्णलाई एकपल्ट फेरि हार्दिक नमस्कार अनि स्वागत गर्न चाहेँ। हजुर, हामी गीत सङ्गीतहरू सुन्ने सुनाउने क्रमलाई अगाडि बढाइहालौँ, त्यस पछाडि अन्य कुराकानी गर्नेछौँ। यो गीत सुनौ नखेल प्रजिना गुरुङको आवाजमा र त्यस पछाडि हामी मौसमको बारेमा केही बेरमा चर्चा गर्नेछौँ।

प्रजिना गुरुङले गाउनु भएको नखेल सुन्ने श्रोता मिठो स्वरमा हामीले हजुर तपाईँहरू पनि यस्तै यस्तै किसिमका गीतहरू सुन्न अनि सुनाउन चाहनुहुन्छ वा कुनै पनि जनरका गीतहरू सुन्ने इच्छा अभिप्राय अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि तपाईँले टेलिफोन गर्न सक्नुहुनेछ 3224167 अथवा 3220098 ब्रुनाई बाहिरबाट कल गर्न चाहनुहुन्छ भने श्रोता तपाईँले चाहिँ 00673 कन्ट्री कोड ब्रुनाईको डायल गर्न नभुल्नुहोला। र मिलिट्री एक्सटेन्सनमा पहुँच हुने श्रोताहरू तपाईँहरूले 9419332844 डायल गर्नुहोला अनि इमेल लेखेर हामीलाई केही सल्लाह सुझाव अनुरोध गर्न चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com लेखेर पठाउनुहोला। र फेसबुक मेसेन्जर निकै प्रचलित माध्यम बनेको छ अहिले, तपाईँले फेसबुकमा गएर निलो गोलो घेराभित्र रहेको खुकुरी क्रस भएको बिएबिएस गोर्खा पेजलाई चाहिँ लाइक गर्नुपर्ने हुन्छ र त्यो पेजलाई लाइक गर्नुभएपछि तपाईँ सिधै मेसेन्जर फेसबुक मेसेन्जर मार्फत हामीसँग जोडिन सक्नुहुनेछ। ब्रुनाईमा बिहानको 10:15 भयो श्रोता र 23 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ। अहिले 31 डिग्री सेल्सियससम्म आजको अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। घमाइलो छ आज सेरिया ब्रुनाई, बिहानदेखि नै रमाइलो पनि छ। मन्द गतिमा हावा चलिरहेको छ, पानी पर्ने छाँटकाँटहरू निकै न्यूनतम मिनिमम छ श्रोता। आज प्रोबेबिलिटी कम्ती नै छ भनौँ, नपर्न पनि सक्छ आज पानी। नेपालमा बिहानको 8 बज्यो श्रोता र अहिले काठमाडौँमा 20 डिग्री सेल्सियस तापक्रम रहेको छ। 27 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ भने थन्डरी सावर्स हुँदैछ अहिले, मेघगर्जनसहित वर्षा हुँदैछ जेन्टल ब्रिजको साथमा, मन्द गतिमा हावा चलिरहेको छ र काठमाडौँमा साँझ पख भने बदली भई भारी वर्षा हुने सम्भावना निकै उच्च रहेको देखाइएको छ मौसमी पूर्वानुमानमा। बेलायतमा बिहानको 3:16 गयो श्रोता, 17 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ अहिले भने लन्डनको आकाशलाई अहिले बादलले छेकिरहेको अवस्था छ र मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा 17 डिग्री सेल्सियस नै न्यूनतम तापक्रम र 26 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुनका साथ साथ तपाईँहरूको लन्डनमा चाहिँ आज घमाइलो अन्तरालहरूका साथमा मन्द गतिमा हावा चलेको पाउनुहुनेछ। लन्डनमा आज पानी पर्ने सङ्केतहरू देखाइएको छैन। अन्य स्थानका श्रोताहरू तपाईँहरू आफ्नो आफ्नो समयमा हुनुहुन्छ, तपाईँहरू उठिराख्नु भएको छ, कोही सुत्ने तर्खर गर्दै हुनुहुन्छ, कोही चाहिँ लेट नाइट सिफ्टमा हुनुहुन्छ अथवा अब एकैछिनमा त अर्ली मर्निङ सिफ्टको लागि तपाईँ उठ्ने तयारी पनि गर्दै हुनुहुन्छ। त्यही भएर आफ्नो आफ्नो समयमा आफ्नो आफ्नो तरिकाले हामीलाई सुनिराख्नु भएको छ, धन्यवाद ज्ञापन गर्दछौँ। र तपाईँहरूको यसो समय मिलेमा तपाईँहरूको के अरे यो करेन्ट वेदर अपडेटहरू अथवा अन्य केही कुराहरू लेखी पठाउँदै गर्नुहोस् है। सिन्धु मल्ललाई सुनौ अब, टुङ्गरा र डम्फू भन्दै हुनुहुन्छ।

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

हजुर, नभाग्ने खालको कुरा बुझ्यौँ हामीले त्रिशला गुरुङको, भने भागौँ न त भन्ने कुरा गर्दै हुनुहुन्थ्यो सन्देश पाठक दाईलाई, कुरा लगाइदिने अनि चाहिँ तिमीलाई ठिक पारिदिने भन्ने कुरा हामीले बुझ्यौँ यो गीतमा। श्रोता, बेलायतमा एउटा एउटा तत्काल एउटा तपाईँहरूले गर्नुपर्ने चेतावनी आएको छ श्रोता, नखानुपर्ने, नपिउनुपर्ने। यो लोकप्रिय दुध उत्पादक ग्राहम्स फ्यामिली डेयरीले चाहिँ आफ्नो केही सेमी स्किम्ड दुधका उत्पादनहरू तत्काल बजारबाट फिर्ता बोलाएको रहेछ, यो रिकल भनिँदो रहेछ। कम्पनीका अनुसार चाहिँ उत्पादन प्रक्रियामा चाहिँ दुधमा कन्टामिनेसन भएको शङ्का भएपछि सावधानीका रूपमा यो निर्णय गरिएको रहेछ। श्रोता, अब तपाईँहरूले यो ग्राम्स फ्यामिली डेयरीबाट यो दुध कतिको किनेर खाने गर्नुहुन्छ, विशेष त अझै स्किम होइन, फुल के अरे यो ऊ होइन, तर सेमी स्किम दुधको चाहिँ कुरा रहेछ। प्रभावित उत्पादनहरूमा 1 लिटर, 2 लिटर र 1 पाइन्टका बोतलहरू समावेश रहेछन्, जसको युज बाई मिति 31 जुलाई 2026 रहेको रहेछ। यी मिति यो मितिभित्र चाहिँ यो के अरे खाइसक्नुपर्ने दुध 1 लिटर, 2 लिटर र 1 पाइन्टको बोतलहरूमा चाहिँ उत्पादित रहेछन्। र यो यो खाद्य सुरक्षा निकायले यस्तो दुध कुनै पनि हालतमा सेवन नगर्न उपभोक्ताहरूलाई आग्रह पनि गरिसकेको रहेछ। यदि कसैले उक्त ब्याजको दुध खरिद गरेको छ भने त्यसलाई पसलमा फिर्ता गरेर रकम फिर्ता लिन वा सुरक्षित रूपमा नष्ट गर्न सुझाव पनि दिइएको छ। अब तपाईँहरूले किनिसक्नु भएको छ भने श्रोता, कतिले त सेवन पनि गरिसक्नुभयो होला, अब चाहिँ तुरुन्तै बन्द गर्नुहोस् यो यो ब्याजको, यो 1 लिटर, 2 लिटर अनि 1 पाइन्टको छ भने चाहिँ तपाईँले अब बन्द गरिहाल्नुहोस् र फर्दर चाहिँ न सेवन नगर्नु होला। र यो हालसम्म दूषित दुध सेवनका कारण कुनै बिरामी परेको पुष्टि नभए पनि उपभोक्ताको सुरक्षालाई प्राथमिकता दिँदै यो रिकल गरिएको भन्ने समाचारहरू चाहिँ छापामा आएका छन्। 4-5 घन्टा अगाडि आएको समाचारहरू हो, तपाईँहरूले बेलायतमा विशेष गरेर चाहिँ अब अहिले त पिउनु भएको छैन होला, कहिलेदेखि इस्यु भएको हो यो, तपाईँहरूले किन्नु भएको छ भने चाहिँ अवश्य पनि फिर्ता गर्नुहोला र आफ्नो रकम हात पार्नुहोला, होइन भने अन्यथा तपाईँ आफैले पनि नष्ट गर्न सक्नुहुनेछ, फ्याँक्न सक्नुहुनेछ। अनि विशेषज्ञहरूले चाहिँ खाद्य पदार्थ खरिद गर्दा चाहिँ उत्पादनको ब्याच नम्बर र म्याद, यो सकिने म्याद र सुरु हुने म्याद, म्यानुफ्याक्चर डेट र एक्सपायरी डेट चाहिँ सधैँ जाँच गर्ने बानी बसाल्न पनि आग्रह गरेका छन्। हजुर, हामी कोही बेला अल्छी गर्छौँ, एक्सपायरी डेट हेर्दैनौँ, विशेष गरी अब हामी युरोपियन स्ट्यान्डर्डमा लिभिङ गर्ने भएपछि, बस्ने भएपछि यी कुराहरू चाहिँ हामीले सिक्नु नै पर्छ। नेपालमा पनि अहिले त त्यस्तो स्थिति बस्न थालेको धेरै समाचारहरूतिर, लेखहरूतिर होइन, कतिले भिडियो हाल्छन् एक्सपायर भएको सामान बेच्यो भनेर पसलेलाई हायल कायल बनाएको भिडियोहरू पनि हामीले देखेका छौँ। हजुर, यो गर्नु एक किसिमले ठिकै पनि हुन्छ, मानिसको स्वास्थ्य हो। अब त्यो मिति गुज्रिसकेको खानेकुरा पक्कै पनि केही न केही जति हामीलाई पोषण दिनुपर्ने हो त्यहाँबाट प्राप्त हुँदैन र कालान्तरमा चाहिँ त्यो विषको रूपमा परिवर्तन हुन पनि सक्छ। धेरै कन्ज्युम गरेको अवस्थामा हामी सबै सतर्क हुन जरुरी छ भन्ने चाहिँ यो लेखबाट हामीले बुझ्न सक्छौँ श्रोता। र बेलायतको कुरामा नै फर्कौँ, तपाईँहरूले किनिसक्नु भएको छ भने नबिर्सिकन, अहिले भर्खरै उठेर सुत्न आँट्नु भएको छ भने नसुतेर गएर फ्याँकिदिइहाल्नुहोस्। हुन त तपाईँहरूले अब आफ्नो मोबाइलमा अलर्टहरू पाइसक्नु भएको होला, समाचारहरू सुनिसक्नु भएको पक्कै नै होला।

क्रान्ति आलेले सम्हालिदेऊ भनेर गीत गाई पनि सक्नुभयो श्रोता. मझेरी कार्यक्रममा हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति. ब्रुनाईमा अहिले 11 बज्नको लागि 24:30 बाँकी रहेको छ. हजुर, गत हप्ता शनिबार हामीले हिज म्याजेस्टी द सल्तान्स कपमा बिएफबिएसले राफल ड्रको आयोजना गरेको थियो र राफल ड्रको नतिजाहरू हामीले धेरै प्रकाशित पनि गरिसकेका छौँ. धेरैजना आइ पनि सक्नुभएको छ, भन्दा पनि अझै निकै चाहिँ यो प्राइजहरू कलेक्सन गर्न बाँकी रहेकोले गर्दाखेरि साह्रै ढिला नगर्नु होला भन्ने अभिप्राय छ. यो जानकारी दिइरहेको छु श्रोता. राफल नम्बर विजेता राफल नम्बर 333 यसले यो चाहिँ $20 रिकार्डोज भाउचर यो तपाईँहरूले कलेक्ट गर्नको लागि छिटै आउनुहोला जो विजेता पर्नुभएको छ. 222 नुरवानिता रेस्टुरेन्टको $40 भाउचर अझै बाँकी छ. त्यस्तै 961 कफी इन्डस्ट्रीको $15 भाउचर अझै पनि हामीसँग बाँकी छ. त्यस्तै अर्को 331को पनि बाँकी छ. यो चाहिँ एम्पायर ब्रुनाईको वानको लागि डिनरको लागि भाउचर, एकजनाको लागि डिनर भाउचर बाँकी अझै छ. 281 भाउचर के अरे राफल नम्बर केट्स क्याफे प्लस रेस्टुरेन्टको $50 भाउचर कलेक्ट गर्न आउनुहोस् है श्रोता. त्यस्तै नुरवानिता रेस्टुरेन्टको 687 राफल नम्बर पनि कलेक्ट हुन बाँकी छ. र काइजन सुसीको लागि $100 भाउचर राफल नम्बर 537 537 तपाईँहरू कलेक्सन गर्न आउनुहोला. त्यसै गरी जियुज कलेक्सनबाट आएको स्पोन्सरमा 264 वान सेट साडी यो पनि तपाईँहरूले कलेक्सन गर्न बाँकी छ. त्यस्तै बिएफबिएस मर्चेन्डाइज पनि कलेक्सन हुन बाँकी छ. राफल नम्बर 306 अनि 241 कफी इन्डस्ट्रीको $10 भाउचर त्यसको साथमा तपाईँले पाउनुहुनेछ बिएफबिएस लोगो अङ्कित एउटा छाता पनि. र ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूले यदि त्यो दिन चाहिँ राफल ड्रको लागि टिकट किन्नुभएको थियो र तपाईँको नम्बर परेको छ भने ढिला नगर्नुहोस्. तपाईँहरू अब ब्रुनाईमा हुनुहुन्न, अहिले हलिडेको सिजन छ हामी बुझ्छौँ, बाहिर हुनुहुन्छ भने यसो एउटा म्यासेज फोन कल अथवा टेक्स्ट पठाउनु भयो भने पनि हामी सुरक्षित राख्नेछौँ. होइन भने चाहिँ केही समय पछाडि फेरि अर्को ड्र गरेर यो प्राइज हामीले दिनै पर्ने हुन्छ श्रोता. हजुर, अब हामी गीत सुन्छौँ. झम्के गुलेली गीत परेछ. लाइन अप कमलीकान्त भेटवालको आवाजमा रहेको छ यो गीतलाई. इन्जोय गर्नुहोला.

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334। र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो।

हजुर ए होइ सुन्यो डाक्टर पाइलट ब्यान्डको गायनमा क्रान्ति आले नै हुनुहुन्छ. उहाँले अघि भर्खरै पनि एउटा गीत गाएर गइसक्नु भएको थियो र फेरि पनि उहाँकै पालो परेछ, तर यो चाहिँ ब्यान्डबाट पर्यो. 99-2000 तिरको निकै

गरे भन्नु खोजेको बुझियो श्रोता. मैले परीक्षा अघि राति अबेरसम्म पढेँ. अब यो चाहिँ अलिक पुरानो समयको भनाइ हो कि जस्तो लाग्यो. पहिला त्यो के अरे बत्ती बाल्ने के अरे मट्टी तेलले अथवा अन्य तेलहरूले बोसोहरूले पनि बत्ती बालेको हामीले टुकी बालेको हामीले देखेका थियौँ र सायद त्यो बेलाको भनाइ होला. र पढ्ने पनि अब राति अबेरसम्म पढ्ने गरिन्थ्यो. हामी अलिकति पुराना मान्छेहरू भनौँ न, अब मभन्दा अझै अग्रज मान्छेहरूलाई त यो भनिराख्नु परेन. उहाँहरू हामीहरूले भोगेको कुरा यो राति अबेरसम्म पढे मैले परिश्रम गरेँ भन्न खोज्यो भने चाहिँ यो भन्दाखेरि मिल्दो रहेछ तपाईँहरूको कुनै साथीहरूसँग कन्भर्सेसन चाहिँ मा कुरा निस्क्यो भने निकै परिश्रम गरेर यो काम गरे भन्न चाहनु भने मैले चाहिँ आई बर्न द मिडनाइट ओइल टु अचिभ दिस भन्नुभयो भने उहाँहरूले कुरा बुझिहाल्नु हुने रहेछ. बिट बाइट द बुलेट अर्को इडियम पनि भेटे श्रोता. कठिन काम साहसका साथ गर्नु. अब केही कठिन काम चाहिँ तपाईँ गर्दै हुनुहुन्छ तर तपाईँलाई साहस आएको छैन तर पनि गर्नुभयो भने बाइट द बुलेट भन्ने इडियम चलायो भने अर्थ राम्रो दिँदो रहेछ श्रोता. आई बिट द बुलेट एन्ड टोल्ड द ट्रुथ. मैले साहस गरेर सत्य भने अन्तमा मैले जे होस् भन् जे सुकै होस् भनेर सत्य बोले भन्यो भने चाहिँ यो यस्तो चाहिँ बुझिँदो रहेछ बाइट द बुलेटले. द बल इज इन योर कोर्ट रुम ए कोर्ट. अब निर्णय गर्ने पालो तपाईँको हो. कसैले तपाईँलाई यो फ्रेज यो इडियम चलाएर द बल इज इन यो कोर्ट भन्यो भने चाहिँ बल चाहिँ भगुन्डो चाहिँ तेरो आँगनमा आइपुगेको छ, तेरो के अरे पिँढीमा आइपुगेको छ, के गर्छस् अब त आफै निर्णय गर भन्ने चाहिँ बुझिँदो रहेछ. आई डन माई पार्ट द बल इज इन योर रुम. मैले मेरो काम गरेँ, अब निर्णय तेरो हो है केटा, तेरो है साथी, तपाईँको है दाई, तपाईँको भाइ भन्न सकिँदो रहेछ यो बुझिँदो रहेछ यो इडिएमले चाहिँ. हजुर, हामी यसो समय मिलेको बेलामा यस्तो इडिएम्सहरू भन्ने गर्ने सिक्ने प्रयास रहिरहन्छ श्रोता जहिले पनि.

सबिन राईको किनकि माया गर्छु सुन्यो श्रोता कार्यक्रम मझेरीको पहिलो घण्टाको अन्त्य अन्त्यमा आइपुग्यो। यो गीत सँगसँगै अब अन्तिम गीत राख्छु तपाईँहरूका लागि र यो अन्तिम गीत परेको छ समय पन्छी हो डेनी डेन्जोङपाले गाउनुभएको छ यो गीतलाई र यो गीत नै आजको हाम्रो पहिलो घण्टाको बसाइको अन्तिम गीत हुनेछ। अब यो पछाडि तपाईँहरूले नेपालबाट समाचार प्राप्त गर्नुहुनेछ 5 मिनटको लागि, त्यस पछाडि हामी दोस्रो घण्टामा फेरि भेट्नेछौँ। यो गीत सुनेर रमाइलो गर्नुहोला र बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: नेपाल विद्युत प्राधिकरणले 218 जलविद्युत आयोजनाको उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति आरसिओडी थप्ने प्रक्रिया अघि बढाएको छ। विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका आयोजनालाई वर्गीकरण गरेर समय थपिने भएको हो। प्राधिकरणले पहिलोपटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। सोही निर्णयअनुसार पहिलो चरणमा समूह क र खमा परेका आयोजनाको आरसिओडी थप्ने प्रक्रिया अघि बढाइएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलविद्युत प्रवर्धक सङ्घको छलफलमा निर्माणाधीन आयोजनालाई सहजीकरण गर्ने उद्देश्यले आरसिओडी थप गर्न लागेको स्पष्ट पार्नु भएको छ। प्राधिकरणका अनुसार हाल 8252 मेगावाट क्षमताका 320 जलविद्युत आयोजना निर्माणाधीन छन्। तीमध्ये समूह कमा 4491 मेगावाट क्षमताका 150 आयोजना छन्। कंग्रेस संस्थापन पक्षले आज राष्ट्रिय सभामा विचार गोष्ठी गर्ने भएको छ। बीपी स्मृति दिवसको भोलिपल्ट सभापति गगन थापाको नेतृत्वमा गोष्ठी गर्न लागि हो। नवीन परिस्थितिमा नवीन अभियान नारा दिएर गोष्ठी गर्न लागि उपसभापति विश्वप्रकाश शर्माले बताउनु भएको छ। यसअघि हिजो काठमाडौँमै थापा नेतृत्वको कार्यसमिति मन नपराउने पक्षका नेताहरूको सहभागितामा छुट्टै कार्यक्रम गरिएको छ। कार्यक्रममा कतिपय नेताले छुट्टै दल गठन गरेर अगाडि बढ्ने बेला आएको बताएका छन्। कार्यक्रममा नेता प्रकाश मान सिंहले यही साउन 29 गते राष्ट्रिय भेलाको आयोजना गरिने जानकारी गराउनु भएको छ। साउन 1 गतेपछि बर्ड फ्लू संक्रमण नदेखिएको पशु सेवा विभागले जनाएको छ। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर एक सुन्दरी जलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। विभागको तथ्याङ्क अनुसार चैत 4 गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। यससँगै चैत 6 गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिएको थियो। काठमाडौँ उपत्यका बाहेकका 7 जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उहाँले बताउनु भएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार नेपालभर 8,35,563 पन्छी नष्ट गरिएको छ। प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै 7 प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकलाका सामग्री 60 भन्दा धेरै देशमा निर्यात हुँदै आएका छन्। यसबाट वार्षिक झण्डै 28 अर्ब रुपियाँ बराबरको आमदानी हुने गरेको महासंघले जनाएको छ।
0: अमेरिकाले 12 दिन पनि इरानमाथिको हमला जारी रहेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले व्यापारिक पानी जहाजलाई क्षति पुर्याउने इरानी संरचना लक्षित आक्रमण भइरहेको जनाएको छ। यसअघि राष्ट्रपति ट्रम्पले हर्मुज जल डमरूमा जहाजमाथि आक्रमण भएमा इरानका पूर्वाधारमा आक्रमण गरिने बताउनु भएको छ। जवाबमा इरानको रिभोल्युसनरी गार्ड्सले मध्य पूर्वमा अमेरिकी साझेदार मुलुकहरूमा विद्युत कटौती गर्ने चेतावनी दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसएएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ 18 गते हुने भएको छ। मञ्चले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अवार्डको 23 संस्करण नेपाल पुलिस क्लबको द ब्लू पभिलियनमा हुने औपचारिक घोषणा गरेको हो। यसै कार्यक्रमका अवसरमा मञ्चले मुख्य प्रायोजक गोल्सा ग्रुपसँगको सम्झौता समेत नवीकरण गरेको छ। गोल्सा ग्रुप लगातार 19 पटक अवार्डसँग जोडिएको हो। सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्सा ग्रुपका निर्देशक अभिमन्यु गोल्साले हस्ताक्षर गर्नुभएको छ। मञ्चका महासचिव अञ्जन खड्काले यसपटकको अवार्डमा 9 विधामा पुरस्कार दिइने जानकारी दिनुभएको छ। खेलकुदलाई हेर्ने दृष्टिकोण बदल्न लागि परेको उहाँको भनाइ छ।
2: म जहिले पनि यो कुरा भन्छु कि खेलकुद भनेको एउटा यस्तो चिज हो जसले पुरै देशलाई युनाइट गर्ने एउटा क्षमता भएको चिज हो। अहिले भर्खरै वर्ल्ड कप पनि सकेको छ। वर्ल्ड कपमा पनि तपाईँले हेर्नु भयो भने कुनै नि कन्ट्री तपाईँले अर्जेन्टिना सोच्ने बित्तिकै फुटबल मनमा आउँछ। स्पोर्ट्स भनेको एउटा यस्तो चिज हो जसले यति एउटा नेसनल आइडेन्टिटी दिन सक्ने एउटा एउटा सेक्टर हो। सो हामी वी आर वेरी प्राउड टु बी एसोसिएटेड विथ दिस।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो PFBS गोरखा रेडियो रेडियो
1: नमस्ते अनि फेरि पनि स्वागत छ आदरणीय श्रोता बीएपीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा र अब हामी यो गीत डिम्पल मायालु मीना राईले गाउनु भएको यो गीतसँगै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसक्यौँ। योभन्दा अगाडि तपाईँहरूले पाँच मिनटको ताजा समाचार सुन्नुभयो, नेपालबाट विभिन्न खालका मिश्रित समाचारहरू सुन्नु भयो र कतिपय त तपाईँहरूको आफ्नो छेउछाउको समाचारहरू पनि सुन्नुभयो होला, गाउँघरको सहरको र त्यस्तै छ नेपालको परिवेश परिप्रेक्ष्यमा ताजा समाचार हामीले सुन्यौँ। 11:10 गयो बिहानको ब्रुनाईमा श्रोता अहिले र बेलायतमा बिहानको 4:11 गयो, नेपालमा अब 9:00 लागि 4 मिनट बाँकी रहेको छ र अन्य स्थानमा तपाईँहरू आफ्नो आफ्नो समयमा आफ्नो आफ्नो तरिकाले सुनिराख्नु भएको छ, आफ्नो आफ्नो माध्यम चलाएर भन्दाखेरि पनि तपाईँहरूले यो बिएफएस स्मार्ट स्पिकरमा पनि सुन्न सक्नुहुने भएको छ नि, केही समय भइसक्यो। कतिले त स्मार्ट स्पिकर मार्फत नै सुन्ने गर्नुहुन्छ, कति चाहिँ अब ट्रेडिसनल रूपमा युकेमा अब एफएम फ्रिक्वेन्सी एएम फ्रिक्वेन्सीहरूमा सुन्ने गर्नुहुन्छ अनि एप चलाउनुहुन्छ। नेपालमा पनि काठमाडौँ पोखरा धरानतिर चाहिँ कतिपय समयमा विन्डोभित्र चाहिँ त्यो फ्रिक्वेन्सी रेडियोमा फ्रिक्वेन्सी लगाएर सुन्न सकिन्छ भने ब्रुनाईमा 89.5 मेगाहर्ज एफएममा रेडियोमा सुन्न सकिन्छ भने अन्य माध्यमहरू पनि छन् नि श्रोता, एप चलाउन सक्नुहुन्छ। बिएबिएस एप सम्पूर्ण बिएबिएसले दिने सुविधाहरू सबै त्यो एपमा छ। कुन स्टेसन सुन्न चाहनुहुन्छ अङ्ग्रेजीको विभिन्न स्टेसनहरू छन् ले गर्दाखेरि तपाईँहरू एप चलाउनु भयो भने जुनसुकै सर्भिस पनि एक्सेस गर्न सक्नुहुन्छ, गोर्खा रेडियोको त कुरा नै नगरौँ। अनि अर्को माध्यम अहिले मैले भर्खर पत्ता लगाएको हाम्रो पात्रोबाट पनि सुनिँदो रहेछ, रेडियो सुन्नुहोस् भन्ने एउटा त्यो आइकनमा थिचेपछि चाहिँ त्यहाँ नेपालमा भएका लिस्ट रेडियोका लिस्टहरू आउँदो रहेछ, ती लिस्टबाट अब धेरै जसोले बिएबिएस नै छानेर सुन्ने गर्नुहुँदो रहेछ र हामी आभारी छौँ तपाईँहरूले यसरी खोजी खोजी चाहिँ सुन्ने गर्नुहुन्छ। अब अलिकति पुरानो प्रचलन के थियो भने के अरे वेबसाइटमा गयो सफारी गुगल गरेर बिएबिएस सर्च गर्यो अनि त्यहाँ यस पछाडि बिएबिएस गोर्खा खोजेर गर्नुपर्ने हुन्थ्यो, अब त्यस्तो झन्झटहरू छैन, एकै ठाउँमा धेरै चाहिँ रेडियोको स्टेसनहरू भेटिने गरी बनाइएका रहेछन् र यो राम्रो कुरा पनि हो, हामीलाई भेट्न पनि तपाईँलाई पक्कै सजिलो भइ नै हाल्छ। हजुर गन्थन एकैछिनमा अगाडि बढाउँला, निरा भन्ने गीत सुन्यौँ काली प्रसाद बास्कोटाको आवाजमा।

मिठो गीत सुन्ने श्रोता कालीप्रसाद बास्कोटाले गाउनुभयो निरा। बीएफबी चिल्ड्रेन्स लाइब्रेरीबाट एउटा अत्यन्तै जरुरी सूचना आइपुगेको छ श्रोता, र यो चाहिँ आजको ओपनिङ आवरको बारेमा हो। आज चाहिँ बाह्र मध्याहको 12 बजेसम्म मात्रै लाइब्रेरी खोल्ने रहेछ श्रोता, र त्यसै कारणले गर्दाखेरि तपाईँहरू त्यहाँबाट किताबहरू लिन अथवा किताबहरू फर्काउन चाहनुहुन्छ भने चाहिँ आजको मध्य दिनको 12 बजेभित्रमा त्यो गरिसक्नुपर्ने हुन्छ। अब तपाईँहरूसँग धेरै बाँकी रहेन है श्रोता, तपाईँहरू जानुहोस् र आफ्नो त्यो गरिनुपर्ने नानी केटाकेटीले किताबहरू पढिसकेका छन् भने सार्नुहोस्, नयाँ किताबहरू इस्यु गर्नुहोस्। अनि भोलि शुक्रबार फेरि बन्द रहनेछ एडमिन वर्कले गर्दाखेरि, उहाँहरूले अब धेरै कुरा मिलाउनु पर्ने हुन्छ त्यसले गर्दाखेरि भोलि बन्द हुने भएको छ। त्यही भएर आज नै भ्याउनु भयो भने अब ब्रुनाई ग्यारिजन वरिपरि यतै हुनुहुन्छ छुट्टीमा कतै जानुभएको छैन भने अब जानको लागि मैले पनि सुझाव दिएँ श्रोता। खड्काजी कि छोरी सुन्छौ श्रोता, अब कालीप्रसाद बास्कोटा अनि सज्जा चौला गाएकै कालीप्रसाद बास्कोटाको गीतहरू थुप्रै रहेछन् श्रोता, निकै मिठा मिठा गीतहरू मध्येमा यो पनि परेको छ, सुनिहालौ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS कुलकर्म रेडियो हो।

हजुर, कि त माया गर्छु भन, होइन भने गर्दिन भन, छेउ पर्दिन नै नभन चाहिँ भन्ने कुरा पछुताउनु पर्लामा बलबहादुर राजवंशीले गाउनु भयो श्रोता। हजुर, यस्तै यस्तै मिठा मिठा गीतहरू सुन्न सुनाउन अवश्य चाहनुहुन्छ तपाईँ, तर तपाईँहरूले केही अनुरोध पनि पठाइराख्नु भएको छ। परदेशी घिमिरे माइलीज्यूले पठाउनु भर्खरै भएको छ भने शेर्पा छुल्टिम भाइले पनि साउथ कोरियाबाट अनुरोध पठाउनु भए जस्तो लागेको थियो। मैले उहाँको गीत यहाँ लाइब्रेरीमा खोजिरहेको छु, भर्खरै यो गीत बज्दै गर्दाखेरि भेटिसकेको छु। म एकैछिनमा बजाइहाल्छु छुल्टिम शेर्पा भाइ, प्रतीक्षा गर्दै गर्नुहोला, गरिराख्नु भएको छ, धन्यवाद दिन चाहे मैले। र अब भने हामी एकैछिन छोटो चर्चा गरौँ फ्यासन, अब आर्ट्स, डिजाइन, एजुकेसन आजको हाम्रो सेगमेन्टमा। पहिलो विषय रहेको छ यो यो फास्ट फ्यासन ब्रान्ड प्राइमार्कको छोटो सन्दर्भ। प्राइमार्कले चाहिँ आफ्ना 100 लोकप्रिय कपडाको मूल्य घटाउने घोषणा गरेको रहेछ श्रोता। कम्पनीले महिला, पुरुष र बालबालिकाहरूका लागि धेरै उत्पादनमा अधिकतम 29% मूल्य कटौती गर्ने बताएको छ। यो निर्णय चाहिँ कम्पनीले आफ्नो मातृ कम्पनी यो एबी फुड्स भन्दो रहेछ, एसोसिएटेड ब्रिटिस फुड्सबाट छुट्टिएर स्वतन्त्र कम्पनी बन्ने तयारी गरिरहेका बेला आएको रहेछ। अब यो पनि एउटा इन्डिपेन्डेन्ट के ब्रान्ड कम्पनी हुने भयो। अब हाल प्राइमार्कले युरोपका केही बजारमा बिक्रीको गति सुस्त भएको चुनौती सामना गरिरहेको छ। त्यसैले ग्राहकलाई आकर्षित गर्न र बिक्री बढाउन कम्पनीले मूल्य घटाउने रणनीति अपनाएको रहेछ श्रोता। नयाँ मूल्यहरू प्राइमार्क सञ्चालनमा रहेका 19 बजारमा लागू गरिने बताएको छ। भनेपछि युरोपमा, अब युकेमा पनि छ होइन, अब प्राइमार्कको स्टोरहरू एभ्री सिटीमै छ, प्रत्येक सहरमा छ प्राइमार्क। कि अब कति उठिसक्यो यो मलाई अहिले त्यति पत्तो भएन। अहिलेको प्रतिस्पर्धा फास्ट फ्यासन बजारमा ग्राहकलाई टिकाइराख्न केवल नयाँ डिजाइन मात्र होइन, सुलभ मूल्य पनि महत्त्वपूर्ण बन्दै गएको छ भन्ने कुरा चाहिँ यो प्राइमार्कको यो यो एउटा मार्केटिङ स्ट्राटेजीले बताइरहेको छ। प्राइमार्कको यो कदमले अन्य खुद्रा फ्यासन ब्रान्डलाई पनि मूल्य समायोजन गर्न दबाब पर्न सक्ने चाहिँ यो क्षेत्रका, यो मार्केटिङ क्षेत्र, रिटेल क्षेत्रका विज्ञहरूले भनिरहेका छन्। अर्को यो लग्जरी फ्यासन ब्रान्ड सेनेल, अब सेनेल भन्ने हो कि च्यानल भन्ने हो कि, एकपल्ट निकै यो भाइ फेसबुकमा, टिकटकमा र इन्स्टामा निकै चाहिँ चर्चा परिचर्चा कमाएको थियो च्यानल भन्ने। नेपाल, हामी विशेष गरी नेपालीले च्यानल भन्ने, सेनेल भन्ने, सेनेल भन्ने, अथवा अब के हो यो, मैले चाहिँ अब यसलाई सेनेल भने, मैले गल्ती भने मलाई माफ गर्नुहोला यसमा। अहिले इटलीमा भइरहेको श्रम शोषण सम्बन्धी अनुसन्धानमा पूर्ण रूपमा सहयोग गरिरहेको जनाएको रहेछ। के भएको थिएछ भन्ने कुरा चाहिँ श्रोता, सेनेल आफै अनुसन्धानको आरोपी भने चाहिँ होइन रहेछ। प्रहरीले कम्पनीका कागजात मागेको छ किनभने इन्भेस्टिगेसन अनुसन्धान यसको आपूर्ति श्रृङ्खलामा रहेको सब कन्ट्र्याक्टरसम्म पुगेको रहेछ। भने सब कन्ट्र्याक्टरले चाहिँ यहाँ केही गडबडी गरेको हो कि भन्ने कुरा रहेछ। घटना के भएको थियो भने इटलीका अधिकारीहरूले केही सब कन्ट्र्याक्टर कम्पनीहरूमा कागज पत्रविहीन कामदार राखिएको, ओहो निकै ठुलो ऊ रहेछ, श्रम कानुन उल्लङ्घन गरिएको र सुरक्षा मापदण्ड पालना नगरिएको र कम पारिश्रमिकमा काम गराइएको प्रमाण फेला पारेको रहेछ। ती कम्पनीहरूले सेनेल लगायत अन्य चर्चित लग्जरी ब्रान्डका लागि प्याकेजिङ सामग्री उत्पादन गरिरहेको अनुसन्धानबाट चाहिँ खुलेको रहेछ। सेनेलले भने आफूलाई मे 18 नै सम्भावित समस्याबारे जानकारी प्राप्त भएको र त्यसको 2 दिनभित्रै सम्बन्धित सब कन्ट्र्याक्टरहरूसँग सम्बन्ध अन्त्य गर्न निर्देशन दिएको जनाएको छ। अहिले कम्पनीले आफ्ना सबै आपूर्ति साझेदारीमाथि थप कडा अनुगमन
अडिट र नियन्त्रण प्रक्रिया लागू गरिरहेको बताएको छ। यो घटनाले चाहिँ के जनाउँदछ भने विश्व प्रसिद्ध लग्जरी ब्रान्डहरूको पनि आफ्ना उत्पादन श्रृङ्खला मा श्रमिक अधिकार र नैतिक उत्पादन सुनिश्चित गर्न अझ बढी जिम्मेवार हुनुपर्ने बहसलाई चाहिँ एकपल्ट फेरि बल दिएको छ। हामीले गत केही साल अगाडि बङ्गलादेशको कुरा सुनेका थियौँ, त्यहाँको यो नेक्स्ट अथवा यो अलि मिडल क्लासका ब्रान्डेड कपडाहरूको कुराहरूको इस्यु आएको थियो। त्यहाँ श्रमिकहरूले चाहिँ कस्तो हालतमा चाहिँ त्यहाँ लत्ता कपडाहरू चाहिँ प्रड्युस गरिरहेका छन् भन्ने समाचार छताछुल्ला भएको थियो। खेलकुद पोसाक पनि इतिहास र स्थानीय पहिचान बोकेको डिजाइन हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ प्युमाले। अब यो कम्पनीले इङ्ल्यान्डको फुटबल क्लब स्टकपोर्ट काउन्टीका लागि तयार गरेको 2026-27 सिजनको होम जर्सी सन् 1990 दशकका क्लबका चर्चित जर्सीबाट प्रेरित भएर डिजाइन गरिएको बताएको छ। जर्सीमा गाढा रोयल ब्लू रङ प्रयोग गरिएको छ, जसले पुरानो पहिचानलाई पुनर्जीवित गर्दछ। यसको कपडाभरि क्लबको आधिकारिक क्रेस्टमा रहेको क्रसलेट आकृतिलाई आधुनिक डिजिटल ढाँचामा बुनेर राखिएको रहेछ। श्रोता, यसले जर्सीलाई आकर्षक बनाउनका साथै क्लबको इतिहाससँग पनि जोड्ने बताइएको छ। डिजाइन केवल जर्सीमै सीमित छैन, क्लबले स्थानीय ब्रुअरी भनेको अब अल्कोहल प्रड्युस गर्ने कम्पनी भनौँ, र कलाकारहरूसँग मिलेर विशेष बियरको प्याकेजिङ, टी सर्ट र अन्य सामग्री पनि डिजाइन गरेको रहेको छ। जर्सी सार्वजनिक गर्ने अभियानमा चाहिँ व्यावसायिक मोडल होइन, स्थानीय व्यवसायी र समुदायका सदस्यहरूलाई समावेश गरिएको थियो। आजको उत्कृष्ट डिजाइन सुन्दर देखिन मात्र होइन, स्थानीय संस्कृति, इतिहास र पहिचान, समुदायको पहिचानलाई आधुनिक शैलीमा प्रस्तुत गर्न पनि हो भनेर यसले एक झलक दिन खोजेको हामीले बुझ्यौँ श्रोता। हजुर, आजको लागि यति नै गरौँ हाम्रो सेगमेन्ट श्रोता। अब दिग विजयलाई सुन्न जाउँ तिम्रो संसारमा।

हजुर, ब्रुनेमा बिहानको 12 बज्नको लागि अब 24:30 मिनट बाँकी रहेको छ। श्रोता, यो समयमा एउटा अनुरोध गीत बजाउन चाहे श्रोता, र यो अनुरोध गर्ने श्रोता हुनुहुन्छ साउथ कोरियाबाट शेर्पा छुल्टिम भाइ। उहाँले चाहिँ भोइस मेसेज पठाउनु भएको थियो र उहाँले चाहिँ यो भैयो नि पुरानो भन्ने गीत साह्रै मनपर्छ दाजु, यसो सुनाइदिनुहोस्। अनि तपाईँ अनि अन्य रेडियो सुन्ने श्रोताका लागि पनि डेडिकेट गर्न चाहन्छु भनेर मेसेज अन्त गर्नुभएको थियो। अनिल कोई राई र सुनिता थेगिमले गाउनुभएको भैयो नि पुरानो शेर्पा छुल्टिम भाइको अनुरोधमा साउथ कोरियाबाट अब हामी सबैले सुनौँ।

प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

हजुर, मायाको डोरो तिमीलाई सम्झी यो छोरो एक कोरो, कति मिठो गीत होइन श्रोता। एकजनालाई सम्झेपछि त्यहाँदेखि दायाँ बायाँ सोच नै नहुने गीत सुन्यौँ हामीले दिव्यासन घिमिरेको आवाजमा। निकै मिठो चड्के पनि रहेछ श्रोता, तपाईँलाई पनि पक्कै मन पर्यो होला, मलाई त अवश्य नै मन परिहाल्यो। तपाईँहरूले यो टिनमा भएको विश्वभर लोकप्रिय भएको यो टिनको बट्टामा बन्द भएको स्प्याम मासु कतिको रुचाउनुहुन्छ श्रोता? स्प्याम चाहिँ सन् 1937 बजारमा उपलब्ध हुन थालेको रहेछ, तर अब रहस्यमय कुरा चाहिँ के छ भने 89 वर्ष बितिसक्दा पनि धेरै मानिसले यसको नामको वास्तविक अर्थ भर्खर भर्खर मात्रै थाहा पाउन थालेका रहेछन् श्रोता। धेरैले स्प्याम कुनै छोटकरी अर्थात् सोल्डर पोर्क एन्ड मिट वा स्पाइस्ड पोर्क एन्ड ह्याम स्प्याम जस्ता शब्दहरूको संक्षिप्त रूप हो, सर्ट भर्जन हो भन्ने विश्वास गरेका थिएछन्। मैले त झन् त्यो सोचेको नै थिएन यो के होला भनेर, स्प्याम स्प्याम यो नर्मल शब्दै होला भनेर सोचिरहेको थिएँ। तर स्प्याम उत्पादन गर्ने कम्पनी होर्मेल फुडले दिएको जानकारी अनुसार स्प्याम वास्तवमा कुनै संक्षिप्त रूप भने होइन, यो दुई शब्द मिलाएर बनाइएको पोर्टमान्टो नाम हो जसलाई धेरैले स्पाइस्ड र ह्याम शब्दको संयोजन मान्दो रहेछ। स्पाइस्डको एसपी र ह्यामको एचए एएम स्प्याम मिल्दो रहेछ। यो पनि माथि सोल्डर पोर्क एन्ड मिट भने जस्तै स्पाइस्ड र ह्याम जोड्दा पनि स्प्याम

थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्सतिर 7-Elevenमा के अरे पनि यस्तै एउटा रहस्यमय कुरा छ भनेर भनेको थिएँ, तर रहस्यमय कुरा चाहिँ कसैलाई भनिएको छैन पनि भनेको थिएँ, योसँग मेल खायो र यो दुईवटा कुरा चाहिँ अब मैले पनि बिस्तारै पछ्याउँदै जान्छु, त यो थाहा पाएको बेला म तपाईँलाई भनिहाल्छु। एलिना चौहान, भीम विष्ट र रचना रिमाललाई सुनौ मिनरल वाटरमा।

हजुर, तिम्रो लागि सुहाउने मै हुँ बेटर मिठो गीत सुन्ने श्रोता धेरै कलाकारहरूले गाउनु भएको थियो यो गीतलाई. सिन्धु एलिना चौहान, भीम विष्ट र रचना रिमाल अनि अन्य साथीहरू. यो समयमा हामीलाई सम्पर्क गर्नुभएको छ परदेशी घिमिरे माइलोज्यूले, र उहाँले चाहिँ हेलो नमस्ते राय सर भन्नुभएको छ. नमस्ते घिमिरेजी, तपाईँलाई पनि स्वागत छ. अनि एज युजल आज पनि हजुरको लवली प्रोग्राम सुरुदेखि सुन्दै 6.14 किलोमिटर जगिङ गरेर आइपुगेँ भन्नुभएको छ. उहाँको यो दैनिकी नै हो, निकै कुद्नुहुन्छ, फिटनेसको लागि उहाँ निकै ध्यान दिनुहुन्छ. सकेर उहीँ कामको तयारीमा छु है हजुर, अब हजुरको समय मिलेमा एउटा गीत होस् गर है सोल्टिनी भन्ने बजाइदिन हुन अनुरोध गर्न गर्नुभएको छ उहाँले, र यो गीत अब लाइनअप पनि भइसकेको छ. दिनुभए आभारी हुनेछु भन्दै बिदा, ह्याभ अ वन्डरफुल डे अहेड पनि भन्नुभएको छ. र उहाँले अगाडि

भन्नुहुन्छ म त तपाईँको हिजो आउनु भएन कार्यक्रममा, भ्याकेसन पो जानुभएछ भन्दै थिएँ भन्नुभएको छ। म भ्याकेसन गएको छुइनँ घिमिरेजी, आज कार्यक्रम सकेर आफ्नो अफिसको आवर सकेर चाहिँ भ्याकेसनतर्फ जाँदैछु, बेलायततर्फ प्रस्थान गर्दैछु। हजुरको घर नेपाल कि दार्जिलिङ, किनकि सालीहरू दार्जिलिङबाट गीत रिक्वेस्ट गरेको सुन्छु कहिलेकाहीँ, इफ भन्न मिल्छ भने मात्र है हजुर भनेको छ, किन मिल्दैन र घिमिरेजी मिलिहाल्छ। म नेपालकै हो, ओखलढुङ्गा जिल्लाको हो, मेरो ससुराली पनि ओखलढुङ्गा जिल्लाकै हो, मेरो माउली ससुराली चाहिँ दार्जिलिङ हो, मेरो श्रीमतीको चाहिँ माउली आमा सासु आमा चाहिँ दार्जिलिङको हुनुहुन्छ। अब यसमा जोडिहाल्नु मन पर्यो, हम्जाएगा तपाईँहरूले सुन्नुभएको छ कि छैन, पक्कै सुन्नुभएको छ। म चाहिँ हम्जाएगाको छोरीको ज्वाइँ परे दलबहादुर गुरुङले नामले चिनिनु हुँदो रहेछ हम्जाएगा, उहाँको छोरी मेरी सासु पर्नुभयो र उहाँको छोरी मेरी श्रीमती परिन् र त्यसरी हाम्रो नातो जोडिएको छ दार्जिलिङसँग। हजुर, र सालीहरूले पनि घरिघरि रेडियो सुनेको बेलामा यसो गीतहरू उहाँले चाहिँ मेसेन्जर मार्फत होइन वाट्सएप मार्फत नै गीत रिक्वेस्ट गर्नुहुन्छ सुन्नुभएको खण्डमा। हजुर, मेरो बारे जानकारी यति गरौँ, अब तपाईँले अनुरोध गर्नुभएको गीत सुन्न जाउँ र यो गीत नै हाम्रो कार्यक्रमको आजको दोस्रो घन्टाको बसाइको अन्तिम गीत स्वरूप रहनेछ। होस् गर है सोल्टिनी भन्ने गीत सिन्धु मल्ल अनि महेश बुढाथोकीले गाउनुभएको छ। यो गीत पछाडि हामी समाचार सुन्नेछौँ र तेस्रो घन्टामा भेट्नेछौँ।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: क्युओजेएलआरमा 37 जना सैनिक लान्स कोर्पोरबाट कोर्पोरलमा बढुवा भएका छन्। 10 क्युओजेएलआरतर्फ 17 र अन्य रेजिमेन्ट तथा युनिटमा क्रियाशील समेत 20 जना गरी 37 जनाको बढुवा भएको रेजिमेन्टले जनाएको छ। बढुवा भएका सैनिकहरूलाई कमान्डिङ अफिसर लेफ्टिनेन्ट कर्नल निक ह्याभनस्टल एमबी, गोर्खा मेजर मेजर विवेक सिंह शाह एमबियु एमबी र आरएसएम W1 धनबहादुर योञ्जनले बताइदिनु भएको छ। श्रम संस्कृति पार्टीले प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिने संकल्प गरेको छ। सुनसरीको तरहरा क्षेत्रमा पुगेका पार्टीका अध्यक्ष तथा दलका नेता हर्क साम्पाङले शिक्षा समता शुल्क जस्ता विषयमा सरकारले गरेको वाचामा आशंका व्यक्त गर्नुभएको छ।
4: अब स्थानीय चुनाव आउँदैछ होइन, सदनमा के हुँदैछ त तपाईँलाई थाहा छँदैछ, महँगी बढाउँछ, घरिघरि फेरि घटाउँछ, केटाकेटीको खेल जस्तो लाग्न थाल्यो यो सरकार होइन। एउटा मन्त्रीले कर बढाउँछ, अर्कोले फेसबुकबाट घटाउनु पर्छ भनेर फेसबुकबाट भन्छ, फेसबुकबाट कर घट्छ र त्यसो भने फेसबुकमै सबै थोक गर्दै बस्न भइहाल्छ, मम्मी यहाँ किन आउनु र होइन, हुँदैन सक्छ। त्यसले गर्दाखेरि अब त्यो पहिला चाहिँ एउटा गर्ने अनि हो ए होइन रहेछ भन्ने केटाकेटीको खेल जस्तो छ सरकार, तर त्यो सरकारलाई पनि राइट ठाउँमा ल्याउने काम कसैले गर्छ भने त्यो श्रम संस्कृतिले गर्छ। मैले संशोधन प्रस्ताव तपाईँको चाहिँ पेस गरेको थिएँ, त्यहाँ मैले के भनेको थिएँ भने त्यो 3% शिक्षा समता कर, 3% स्वास्थ्य समता कर सबै कुरा मिनाएर गर्नुपर्छ भनेर सल्लाह मैले दिएको थिएँ। त्यतिखेर त नमाने जस्तो गर्दै थियो, अहिले चाहिँ मान्नुपर्छ कि के हो जस्तो गर्दैछ, फेरि उता अर्थमन्त्रीसँग प्रधानमन्त्रीको यता त्यता हुँदैछ।
3: साम्पाङले पार्टी निर्माण र राष्ट्रिय राजनीतिमा आफूहरूको मन्त्र सुनाउनु भएको छ।
4: सानो काम भए पनि त्यो दार्जुलाको पुल होइन थाप्ने साथीहरू रुँदै आउनु हो, त्यहाँको मान्छेहरू गाउँको मान्छेहरू रुँदै हो, तपाईँको चाहिँ नै हामीलाई बिदा दिनु है। किन त भन्दाखेरि श्रमदान भनेको चाहिँ एकअर्काको स्नेह, एकअर्काको प्रेम पनि हो, माया पनि हो। हामी एउटा श्रमदाताको समूह छौँ भने हामी एउटा परिवार जस्तो सम्झन छौँ एक अर्कालाई।
3: नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। एमाले नेकपा लगायत दलले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विक्रम सम्बत 1981 असार 15 रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनु भएको थियो। उहाँ शहीद गङ्गालालको भाइ पनि हुनुहुन्छ। उहाँले विक्रम सम्बत 2006 निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्मचारी र मोतीदेवी साक्यसँग मिलेर भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। दिवसको अवसरमा आज एमाले राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको आयोजना गरेको छ। यस्तै नेकपा लगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन्। बेलायत सरकारका पूर्व सशस्त्र फौज मिनिस्टर अल कान्सले नयाँ सरकारमा फर्किन गरिएको आग्रह अस्वीकार गरेको बताउनु भएको छ। रक्षा क्षेत्रमा गरिने खर्चको विषय नसुल्झेको भन्दै सरकारमा जान नमानेको उहाँको भनाइ छ। थप जानकारी शोभन ह्यारिसबाट।
5: In a post on social media, Al Khan said he'd declined the offer by the chief whip after careful thought with respect and thanks. He said, I resigned in June because I didn't believe the defence funding on the table was adequate for the threats this country faces. I said so publicly and I still stand by every word. The Royal Marines veteran said to take a role now in another department would suggest the argument he resigned over had been settled. He went on to say, until the country is spending what it needs to spend on its own defence, my job is to keep making that case honestly and constructively from the backbenches.
3: अमेरिका र साउदी अरबले शान्तिपूर्ण प्रयोजनका लागि आणविक सम्झौता गरेका छन्। सम्झौता अनुसार साउदी अरबले अमेरिकी संसदको निगरानी रहने गरी युरेनियम प्रशोधन गर्न पाउनेछ। यो सम्झौतापछि खाडी तथा पश्चिम एसियामा आणविक गतिविधि बढ्ने चिन्ता व्यक्त गरिएको छ। इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेट:
6: ממשלת השיבה באוקטובר כבר לא מסוגלת.
7: The nuclear agreement taking shape with Saudi Arabia over Israel's head is a severe strategic failure that endangers our security. Enrichment of nuclear material on Saudi soil could lead to a regional nuclear arms race and a dangerous loss of control. There is truly no way to predict what the Middle East will look like in a decade or two, which is why what we need is fewer centrifuges in the Middle East, not more.
3: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ। बिहान सभा 11 नेपालले यो प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेको हो। हिजो भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-2 पराजित भएको छ।
2: दिफाई खिलाड़ी ने हाथ जरूर डाला था डिक करने के लिए कामयाब नहीं हुए
3: हार का बावजूद पनि नेपालले अंक तालिकामा एक अंक दर्ता गरेको छ खबर यति नै नमस्कार

BS Gorkha Radio Ho. शिरमा शिरफुल सजाउने भन्ने गीत मिठो गीतबाट हामीले कार्यक्रम मझेरीको तेस्रो घण्टा सुरुवात गर्यौं. श्रोता श्याम शीतल अनि मेलिना राईले गाउनुभएको थियो यो गीतलाई. तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार फेरि पनि अनि फेरि पनि स्वागत गर्न चाहे आजको हाम्रो तेस्रो घण्टे बसाइमा. तेस्रो घण्टे बसाई अन्तिम घण्टाको बसाई हुने गर्दछ र यो अन्तिम घण्टामा पनि हामी पहिलो र दोस्रो घण्टा जस्तै मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै तपाईँले गर पठाउनु भएको अनुरोधका गीतहरू खोजेर बजाएर रमाइलो गर्ने अनि त्यसका साथ साथमा केही जानकारीहरू आदान प्रदान गर्ने गर्दछौँ. आज बिहिबारको कार्यक्रम सञ्चालन हुँदैछ श्रोता. श्रावण 7 गते साउन कि सार श्रावण. अस्ति पनि प्रश्न तिर्स्याएको थिएँ साउन 1 गते. हामी नर्मल्ली भन्दाखेरि साउन भन्ने गर्दछौँ क्यालेन्डरतिर भित्तेपात्रोतिर हामी कोही बेला श्रावण महिना भनेको देख्छौँ. कोही कोही कोहीमा चाहिँ फेरि श्रवण भन्ने पनि हुन्छ. श्रवण भनेको चाहिँ अब सुन्नुतिर गयो जस्तो लाग्यो मलाई श्रावण होला हो भने होइन भने साउन नै सजिलो. साउने सङ्क्रान्ति भनिन्छ. श्रावण सङ्क्रान्ति चाहिँ अब अलिकति यो हाम्रा आदरणीय पण्डितजीहरूले उहाँहरूको मन्त्र पढ्दाखेरि भन्नुहुन्छ होला त्यस्तो चाहिँ. तर हामी साधारणतया साउन नै भन्ने गर्दछौँ र साउनको 7 गतेको कार्यक्रम सञ्चालन भइरहेको छ. आज मझेरी म धनराज राय छु तपाईँको साथमा. हृदयमा मध्याहको 11 बजे त मध्याह हुँदै हुँदैन नि श्रोता. 12 बजे 11 मिनट गएको छ र बेलायतमा गुड मर्निङ थुप्रै श्रोताको भइसक्यो. 5 बजे 11 मिनट गयो. तपाईँहरू अर्ली मर्निङ उठेर अब वकिङ जाने तर्करमा हुनुहुन्छ. कोही चाहिँ अब अफिस जानलाई काममा जानलाई ब्रेकफास्ट बनाउँदै हुनुहुन्छ. प्याक लन्चहरू रेडी गर्दै हुनुहुन्छ. छोराछोरीहरूको स्कुल बन्द भयो होला यो हप्तादेखि र तपाईँहरूको दैनिकी त्यसरी नै चलिरहेको छ. नेपालमा बिहानको 10 बज्नको लागि 3 मिनट बाँकी रह्यो. नेपालमा पनि त्यही हो दैनिकी. अब तपाईँहरूको एक किसिमको बिहानको दैनिकी सकियो. अब दिउँसोको दैनिकी खाना खाने होइन अनि त्यहाँदेखि बजार सजार जानुपर्ने कसैको अलिकति ढिलो काम सुरु हुने अरू हुनुहुन्छ भने तपाईँहरूको पनि अब तयारी त्यतातिर हुनुहुन्छ. अन्य स्थानतिर कतै मध्यरात भएको छ. कतै बिहानको 8 बजे 12 मिनट जाँदै गरेको अवस्था छ. कतै साँझको 9 बजेको छ. हजुर तपाईँहरू यसरी विभिन्न समयको सीमामा हुनुहुन्छ र तपाईँहरूले हामीलाई विभिन्न माध्यमबाट सुन्नुहुन्छ. हामी म जहिले पनि भन्ने गर्दछु आभार प्रकट गर्दछौँ. धन्यवादका पात्र हुनुहुन्छ. तपाईँहरूको यो साथ सहयोगले नै हाम्रो हौसला बढ्ने हो. अब एउटा पुरानो गीत सुनाउन त अम्बर गुरुङले गाउनुभएको रहेछ यो गीतलाई 9 लाख तारा.

ब्रिटिस फोर्सेस ब्रुनेका श्रोतालाई एउटा अत्यन्तै जरुरी सूचना, यो सूचना हो ब्रुनाई हाइभको बारेमा। र अब समर छुट्टी सुरु हुने सँगसँगै ग्यारिजनका विभिन्न एजेन्सीहरू पनि बन्द हुने क्रम जारी छन्। र यसै सिलसिलामा आज 23 जुलाईदेखि शुक्रबार 14 अगस्त 2026 ब्रुनाई हाइभ चाहिँ बन्द हुनेछ। यो चिटच्याट कम्युनिटी सेन्टरमा रहेको हाइभ हो। र मुमोङ हाइभ अफिस चाहिँ बुधबार 15 जुलाई अस्तिदेखि बन्द भइसक्यो र शुक्रबार 7 अगस्तसम्म बन्द हुन्छ। 8 अगस्तदेखि चाहिँ सुचारू हुन्छ मुमोङको चाहिँ। र चिटच्याटको चाहिँ फेरि पनि सम्झाउन चाहिँ 14 अगस्तसम्म आजदेखि लिएर बन्द हुन्छ। अब छेवाङ लामालाई सुनौ भाग्यमानीमा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर भइहाल्छ नि इम्प्रेस भन्ने गीत सुन्नुभयो आई एम सरीमा प्रवेश मल्लिकको आवाजमा। श्रोता 2026 सालसम्म आइपुग्दाखेरि शिक्षामा धेरै परिवर्तन भयो। शिक्षा प्रदान गर्नेदेखि लिएर शिक्षा लिने तरिकासम्म हामीले परिवर्तनहरू देखेका छौँ र मैले आज यो बसाइका क्रममा 10 लोकप्रिय ट्रेन्ड अहिलेको समयमा पुरानो समयको कुरा नगरौँ के कस्ता रहेछन् भन्ने चाहिँ यसो छानेर खोजेर यो अटोमी सिस्टम्सले 2026 सालको लागि चाहिँ अपडेट गरेको विश्लेषणमा विश्वभर बढ्दै गएका प्रमुख ट्रेन्डहरू प्रस्तुत गरेको छ। सोही ट्रेन्ड प्रस्तुत गरिएका ट्रेन्डहरूलाई म तपाईँहरूसँग सेयर गर्ने अनुमति चाहे श्रोता। पहिलो ट्रेन्ड रहेछ श्रोता एआई ड्रिभन र पर्सनलाइज्ड लर्निङ। एआईको प्रयोग गरेर प्रत्येक विद्यार्थीको क्षमता र गति अनुसार व्यक्तिगत सिकाइ अनुभव प्रदान गर्ने हुँदो रहेछ यस्तो लर्निङमा चाहिँ। अर्को अनलाइन लर्निङ, यो पनि मोटामोटी एआई ड्रिभन जस्तै नै हो तर अब यहाँ चाहिँ इन्टरनेट मार्फत जहाँसुकैबाट पढ्न सकिने लचिलो किसिमको शिक्षा प्रणाली हो यो। अर्को हाइब्रिड, कक्षा कोठा र अनलाइन शिक्षालाई संयोजन गरेर पढाइने मोडल, पढिने मोडल। अनि ब्लेन्डेड, शिक्षकको प्रत्यक्ष मार्गदर्शन र डिजिटल सामग्रीलाई मिसाएर सिकाउने विधिलाई ब्लेन्डेड लर्निङ विधि भनिँदो रहेछ। यो पनि धेरै अहिलेको समयमा प्रचलित मध्येको एउटा हो, हामीले सुनेकै माध्यम हो यो पनि। सोसियल इमोसनल लर्निङ एसइएल भनिँदो रहेछ श्रोता, पढाइसँगै आत्मविश्वास, सहकार्य, भावनात्मक नियन्त्रण र सामाजिक सिप विकासमा जोड दिँदो रहेछ यस्तो खालको सिकाइले चाहिँ, यस्तो पढाइले चाहिँ। अर्को होम स्कुलिङ, यो होम स्कुलिङ चाहिँ अब हामीले धेरै सुनेको हो, नेपालमा त त्यति छैन तर यो पश्चिमा देशहरूमा चाहिँ निकै सुनिन्छ। कति विद्यार्थीहरू त होम स्कुलिङ गरेर नै उच्च शिक्षासम्म अध्ययन गरेको हामीले सुन्नमा पाउँछौँ। विद्यालयभन्दा बढी घरमै अभिभावक वा निजी शिक्षक अथवा शिक्षा प्रदायकसँग शिक्षा लिने प्रवृत्ति चाहिँ होम स्कुलिङ भयो। त्यस्तै मोबाइल लर्निङ, एम लर्निङ पनि भनिँदो रहेछ। मोबाइल वा ट्याब्लेट मार्फत जुनसुकै समय र स्थानबाट अध्ययन गर्ने अभ्यास, यो चाहिँ अब अनलाइन लर्निङ जस्तै जस्तै पनि भयो तर अनलाइन लर्निङ चाहिँ अब तपाईँले कम्प्युटर अथवा केबाट हुन्छ भने यो चाहिँ मोबाइल अथवा यो चाहिँ तपाईँ जहाँ जानुहुन्छ तपाईँको मोबाइल अथवा ट्याब्लेट मार्फत पढ्न सक्नुहुने। अर्को प्रोजेक्ट बेस्ड लर्निङ पिबिएल भनिँदो रहेछ, वास्तविक समस्या समाधान गर्ने परियोजना मार्फत व्यावहारिक रूपमा सिक्ने प्रणाली। यो चाहिँ अलिकति उच्च शिक्षामा पुगेपछि चाहिँ सेकेन्डरी स्कुलदेखि माथिका नानीहरूलाई अलिकति धेरै टार्गेट गरिँदो रहेछ। गेमिफिकेसन, खेलका नियम, अङ्क, ब्याज र चुनौतीहरू प्रयोग गरेर चाहिँ पढाइलाई अझ रोचक बनाउने तरिका। ब्याज भनेपछि अब त्यो तपाईँले कतिको ब्याज अर्न गर्नुहुन्छ त्यो चाहिँ तपाईँको स्कोर जस्तो, अङ्क जस्तो, के अरे परीक्षामा तपाईँले प्राप्त गरेको अङ्क जस्तो हुँदो रहेछ। यो चाहिँ अझ रोचक क्लासरुममा नभएर यो चाहिँ तपाईँ सायद त्यो घरबाट पनि गर्न सक्नुहुन्छ, स्कुलमै पनि गराउँछन् होला कतिपय स्थितिमा। त्यस्तै अर्को अन्तिम भनेको बाइट साइज्ड लर्निङ, यो चाहिँ माइक्रो लर्निङ पनि भनिँदो रहेछ र छोटो समयमा बुझ्न सकिने ससाना पाठ वा भिडियो मार्फत प्रभावकारी सिकाइ। एकैचोटि ठुलो चङ्कमा चाहिँ हामीले कति कुरा बुझ्न सक्दैनौँ, आफ्नो आफ्नो क्षमता हुन्छ त्यो अनुसारलाई त्यसलाई चाहिँ टुक्रा टुक्रा टुक्रा टुक्रा बनाएर कति चाहिँ त्यो विद्यार्थीले अथवा मैले कति लिन सक्छु त्यो अनुरूप चाहिँ हामीले चाहिँ आफ्नो दिमागले भ्याएको चाहिँ लिन सकिन्छ त्यति लिने अनि अरू चाहिँ अर्को पल्टको लागि छोड्ने।
अब भविष्यको शिक्षा केवल पुस्तक र परीक्षा केन्द्रित रहने पक्कै छैन श्रोता। यसको सट्टा एआई, डिजिटल प्रविधि, व्यावहारिक अनुभव, भावनात्मक विकास र व्यक्तिगत सिकाइ नै शिक्षाको मुख्य आधार बन्दै जाने देखिन्छ र ट्रेन्ड पनि त्यस्तै नै छ श्रोता। त्यसैले शिक्षक, विद्यार्थी र अभिभावक सबैले यी परिवर्तनलाई चाहिँ बुझेर समय अनुकूल सिकाइ अपनाउनु चाहिँ अब भविष्यमा आवश्यक देखिन्छ। अब हामी त्यतातिर तयारी हुन पनि थाल्नुपर्ने बुझ्यौँ श्रोता हामीले। अब यात्रा ब्यान्डलाई सुनौ यो छोटो चर्चापछि। परी भन्दै हुनुहुन्छ।

ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरू मध्येमा कति अब यो समरमा अथवा समर छुट्टी पछाडि तपाईँको ब्रुनेको टोर सकेर या रिटोर सकेर पोस्टिङ सकेर युके तर्फ अथवा अन्य कुनै पनि स्थानतर्फ पोस्टिङ आउट हुँदै हुनुहुन्छ? यदि त्यसो हो भने अब तपाईँहरूले पक्कै पनि तपाईँ पहिला आउँदा यहाँ ब्रुनाई आउनु भएपछि बिएबिएसमा आएर बिएबिएसको टिभी बक्स इस्यु गरेर लानुभएको थियो होला, र यदि त्यसो गर्नुभएको छ भने अब तपाईँ जानुभन्दा अगाडि ब्रुनाई छोड्नुभन्दा अगाडि उक्त टिभी बक्स चाहिँ फर्काउनु पर्ने हुन्छ, नत्र भने तपाईँलाई चाहिँ तनाव हुन्छ है श्रोता। $500 जरिवाना तपाईँलाई तिराइन्छ र यसको रिकभरी प्रोसेस अर्कै छ, त्यो तपाईँहरूले बिस्तारै तपाईँहरूको इमेल मार्फत एमओडी मोडनेटको इमेल मार्फत पाइहाल्नुहुनेछ। र तपाईँहरूले टिभी बक्स फर्काउनु हुँदाखेरि त्यहाँभित्र केही सामानहरू छन् भनेर तसल्ली गर्नुपर्ने हुन्छ। रिमोट कन्ट्रोल हुनु नै पर्यो, एचडिएमआई केबल अथवा एक्जिलरी केबल दुइटै हुनु पर्यो, स्मार्ट कार्ड त्यहाँ चाहिँ एउटा तपाईँ हाम्रो ब्याङ्क कार्ड जस्तो आइडी कार्ड जस्तो एउटा कार्ड हुन्छ चिप भएको, त्यो चिप भएको कार्ड ल्याउनु पर्यो, त्यो कार्ड होल्डर पनि आउनु पर्यो त्यसका साथमा, र अन्तमा बक्स त आउनु नै पर्यो। बक्स नल्याएर त्यो अन्य सामान ल्याउनु भयो भने पनि तपाईँलाई फेरि बक्सको फाल्टै इन्डिभिजुअल चार्ज तिराइने चाहिँ बेहोरा तपाईँहरू समक्ष जानकारी गराएँ, र तपाईँहरूलाई बिएबिएस हामी कहाँ छौँ भनेर पक्कै थाहा छँदैछ। थाहा छैन भने पनि यसो सोधखोज गर्नुहोस्, हामी नजिकै छौँ, टुकर लाइन्सको नेक्स्ट एडजसेन्ट फेन्समा नै छौँ। माथि मेन रोडबाट आएपछि लेफ्ट टर्न हुनुहोस्, टुकर लाइन्सबाट आएपछि फेरि लेफ्ट, त्यहाँ हाम्रो बिएबिएसको लोगो भएको होर्डिङ बोर्ड देख्नुहुनेछ, त्यस पछाडि त हामीलाई भेटाइहाल्नुहुनेछ। लाको माया लाइन नभन, सुनिता सुब्बा र राजु लामाले गाउनुभएको यो गीत सुनौ।

0: गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

परिवर्तन ब्यान्डले गाउनु भएको समीप सुन्यो श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ। अब हामी कार्यक्रमको करिब करिब अन्तमा आइपुगेका छौँ। अब केही समय मात्रै बाँकी रहेको छ, यसको एक समय भन्दा पनि 13 मिनट जति बाँकी छ हामीसँग। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूका लागि र तपाईँका नानीहरूको लागि विशेष समर स्टोरी टाइम विथ रचना यो इभेन्ट तयार गरिएको छ र बिहिबार 30 जुलाईका दिन बिहान 11 बजे ब्रिटिस फोर्सेस ब्रुनाईको चिल्ड्रेन्स लाइब्रेरी जुन चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा छ त्यहाँनिर चाहिँ तपाईँहरूको लागि रमाइलो कार्यक्रम आयोजना गरिएको छ। नानी केटाकेटीहरू छुट्टीमा यतै हुनुहुन्छ तपाईँहरू भने लगेर जान सक्नुहुन्छ र तपाईँ आफूले पनि इन्जोय गर्न सक्नुहुन्छ चिल्ड्रेन स्टोरी र केटाकेटीहरू त त्यतिकै रमाइलो गर्ने नै भइगए र रचना निरौलाजीको अगुवाईमा यो कार्यक्रम हुन्छ लाइब्रेरीमा। हजुर, अब तिमी आउल युनिश शाहीलाई सुन्छौ श्रोता। यो गीत पछाडि एउटा अनुरोधको गीत रहेको छ, त्यस पछाडि हामी आजको कार्यक्रम समापन गर्नेछौँ।

यदि साहिले गाउनुभयो यो गीतलाई तिमी आउल मिठो गीत सुन्यो श्रोता। अब एउटा अनुरोध गीत सुन्छ हामी श्रोता। खर्क गुरुङ मामा केही समय अगाडि हामीसँग सम्पर्कमा हुनुभएको थियो र अनुरोध गर्नुभएको छ एउटा गीतलाई। उहाँ लेख्नुहुन्छ, नमस्कार धनराज भान्जा भन्नुभएको छ। नमस्कार छ मामा तपाईँलाई, अनि स्वागत पनि छ मझेरी कार्यक्रममा। सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हजुर मामा, सन्चै छ। यो हप्ता बडा स्फूर्तिका साथ कार्यक्रम सञ्चालन गर्न पाएको छु, स्फूर्तिका साथ र खुसी लागेको छ। भान्जा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ र गीतको बोल दिनुभएको छ। डाली पलायो, राजु परियार अनि विष्णु माझीको आवाजमा रहेको यो मिठो लोकगीत छ। उहाँले छान्नुभएको सम्झनामा हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु भन्नुभएको छ, अनि धन्यवाद भनेर नमस्ते भन्दै बिदा हुनुभएको छ। हजुर, अब हामी यो गीत नै सुन्दै सुन्दै आजको कार्यक्रमबाट चाहिँ बिदा हुने तर्खर गर्दैछु श्रोता। अब तपाईँ र मेरो भेट जुलाई महिना होइन अगस्त महिनाको 17 तारिक हुन्छ। आज बेलुकी मेरो चाहिँ छुट्टी जाने प्लान छ र छुट्टीमा म बेलायत जान्छु। बेलायतबाट फेरि शुक्रबार बिहान बेलायतमा ल्यान्ड भएपछि शनिबार बिहानै स्विजरल्यान्ड तर्फ प्रस्थान गर्छु। त्यहाँ एक हप्ता जति बसेर फर्केपछि फेरि व्यस्तता निकै छ, नम्बरी भेला, गाउँले भेला, जिल्लावासी भेला र यस्तै यस्तै यावत अब आफन्त भेलाहरू होइन धेरै हुन्छ बेलायतमा, र त्यस्तो भेलाहरूतिर जाँदै यताउता गर्दै चाहिँ मेरो छुट्टी व्यतीत हुने आउटलाइन छ श्रोता। अब मौका मिलेको खण्डमा यसो फेसबुकतिर अपडेटहरू हाल्दै गरौँला, तपाईँहरूले पनि यसो सम्झिनुहुन्छ भने के छ कसो छ भनेर पठाउनु भयो भने अवश्य नै त्यसको जवाफ म फर्काउनेछु। र अघि मैले म चाहिँ हम्जाएकाको नातिनी ज्वाइँ परे भन्दाखेरि धेरैजना श्रोताले चाहिँ के भन्ने छक्क पर्ने खालको त्यो इमोजी हुन्छ नि, ओहो हो र भन्ने अनि ए है भन्ने पठाउनु भएको छ। तपाईँहरू सम्पूर्णलाई त्यसरी प्रतिक्रिया दिनुभएकोमा धन्यवाद। मेरो श्रीमती विधाता राई चाहिँ हम्जाएगा भनेर चिनिने दलबहादुर गुरुङ को नातिनी हुन् र जे होस् दार्जिलिङसँग मेरो त्यसरी सम्बन्ध गाँसिएको छ, माउली ससुराली मेरो। हजुर, अब हामी गीत सुनौ र म छुट्टिन्छु। तपाईँहरूको यो समय सुखद रहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्, स्वास्थ्य रहनुहोस्। हामी 17 अगस्तमा भेट्नेछौँ। बाई, नमस्ते, हेभ अ वन्डरफुल टाइम एभ्री वान।

0: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायलाई भेट्न लाग्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अर्ग्यानिक कृषि उत्पादन प्रशोधन व्यापार बजारीकरण तथा निर्यात प्रवर्धनका विषयमा छलफल गरिने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा संघका अध्यक्ष दीपक बाँसकोटा, उपाध्यक्ष प्रेम लामा लगायत सहभागी हुनुहुनेछ। नेपाल अर्ग्यानिक संघ जैविक अर्ग्यानिक कृषि उत्पादन प्रशोधन व्यापार तथा उपभोगको प्रवर्धनमा क्रियाशील संस्था हो। प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग व्यवसाय तथा उत्पादनमूलक क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै समस्या सुझाव र जायज मागका बजारमा आवश्यक नीति सहजीकरण समाधानका लागि पहल गर्दै आउनु भएको छ। पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपाले छुट्टै कार्यक्रम गरेको छ। एमालेसँग सहकारी बढाउने बताइरहेका बेला पुष्पलाल स्मृति प्रतिष्ठानले नेकपा नेताहरूको उपस्थितिमा कार्यक्रम गरेको हो। दिवसको कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक उपलब्धि खतरामा परेको दावी गर्नुभएको छ।
1: समाजवाद प्रति नयाँ पुस्तालाई प्रशिक्षित गर्ने हाम्रो उद्देश्य प्रति संकल्प लिनु छ। अहिले राष्ट्रिय स्वाधीनता संकटमा परेको, हाम्रो आन्दोलनका उपलब्धि अप्ठ्यारोमा परेको यो अवस्थामा मिल्न सक्ने जति शक्तिहरूसँग मिलेर ती उपलब्धिको रक्षा गर्ने र अगाडि बढ्ने संकल्प पनि कमरेड पुष्पलालको यो स्मृति दिवसमा हामीले लिनु छ।
0: उहाँले मुलुकमा निरङ्कुशता ल्याउने प्रयत्न भइरहेको भन्दै सतर्क हुनुपर्ने बताउनु भएको छ।
1: भौतिक पूर्वाधारको क्षेत्रमा भएका अभूतपूर्व विकासलाई अवमूल्यन र अपमानित गरिएको छ। शिक्षा र स्वास्थ्यमा भएका प्रगतिहरूलाई अपमानित र अवमूल्यन गरिँदैछ। सबै सकारात्मक कुरा नेपालमा उत्पीडित वर्ग समुदायले प्राप्त गरेका हक अधिकार र उपलब्धिमाथि प्रहार गरिँदैछ र देशलाई फेरि एकचोटि निरङ्कुशतातिर, अराजकतातिर, अव्यवस्थातिर लाने कोसिस भइरहेको छ र त्यस्तो बेलामा हामीले पुष्पलालको यो स्मृति दिवस मनाउँदैछौँ।
0: नेपाल विद्युत प्राधिकरणले 218 जलविद्युत आयोजनाको उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति आरसिओडी थप्ने प्रक्रिया अघि बढाएको छ। विद्युत खरिद बिक्री सम्झौता पिपिए भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका आयोजनालाई वर्गीकरण गरेर समय थपिने भएको हो। प्राधिकरणले पहिलोपटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। पहिलो चरणमा समूह क र खमा परेका आयोजनाको आरसिओडी थप्ने प्रक्रिया अघि बढाइएको हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलविद्युत प्रवर्धक संघको छलफलमा निर्माणाधीन आयोजनालाई सहजीकरण गर्ने उद्देश्यले आरसिओडी थप गर्न लागेको स्पष्ट पार्नु भएको छ। प्राधिकरणका अनुसार हाल 8,292 मेगावाट क्षमताका 320 जलविद्युत आयोजना निर्माणाधीन छन्। तीमध्ये समूह कमा 4,491 मेगावाट क्षमताका 150 आयोजना छन्। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ।
0: अमेरिकाले 12 दिन पनि इरानमाथिको हमला जारी रहेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले व्यापारिक पानी जहाजलाई क्षति पुर्याउने इरानी संरचना लक्षित आक्रमण भइरहेको जनाएको छ। यसअघि राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरुमा जहाजमाथि आक्रमण भएमा इरानका पूर्वाधारमा आक्रमण गरिने बताउनु भएको छ। जवाबमा इरानको रिभोल्युसनरी गार्ड्सले मध्य पूर्वमा अमेरिकी साझेदार मुलुकहरूमा विद्युत कटौती गर्ने चेतावनी दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजीएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ 18 गते हुने भएको छ। मञ्चले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अवार्डको 23 संस्करण नेपाल पुलिस क्लबको द ब्लू पभिलियनमा हुने औपचारिक घोषणा गरेको हो। यसै कार्यक्रमको अवसरमा मञ्चले मुख्य प्रायोजक गोल्सा ग्रुपसँगको सम्झौता समेत नवीकरण गरेको छ। गोल्सा ग्रुप लगातार 19 पटक अवार्डसँग जोडिएको हो। मञ्चका महासचिव अञ्जन खड्का:
3: म जहिले पनि यो कुरा भन्छु कि खेलकुद भनेको एउटा यस्तो चिज हो जसले पुरै देशलाई युनाइट गर्ने एउटा क्षमता भएको चिज हो। अहिले भर्खरै

बीएसपी गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफपीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यस कार्यक्रममा हामी दैनिक रूपमा विविध विषयहरूमध्ये एउटा विषयको चयन गरेर त्यसैको शास्त्रीय रूपमा चर्चा गर्ने गर्दछौँ। विभिन्न धार्मिक व्यवस्थाहरूका आधारमा हामी चर्चा गर्ने गर्दछौँ र वास्तवमा मनुष्य मात्रको कल्याणका लागि हामी चर्चा गर्ने गर्दछौँ। त्यसैले हाम्रो चर्चा निरन्तर चलिरहेको छ र आजको यस कार्यक्रममा हामी नारी धर्मको विषयमा केही चर्चा गरौँ, किनभने जीवन जिउनु पर्छ र जीवन सिक्दै सिक्दै जीवन एउटा खुकुरीको धारमा हिँडेको अवस्थाको जीवन हो र यसलाई सहज रूपमा अवतरण गराउन, यो आकाशमा उडेको विमान जस्तै हो, यसलाई सहज रूपमा अवतरण गराउनका लागि एयरपोर्टको आवश्यकता पर्दछ। त्यसैले त्यो एयरपोर्ट भनेको धर्म व्यवस्था हो। त्यही धर्म व्यवस्था रूपी एयरपोर्टमा हाम्रो जीवन रूपी जहाजलाई सकुशल अवतरण गराएर हाम्रो गन्तव्यमा हामी पुग्नु छ। वास्तवमा यही बताइएको छ र त्यसैलाई यो संसारमा रहेका दुई चक्का अथवा दुई पाङ्राहरू रथका भनेर बताइएको छ, नारी र पुरुष। र नारी धर्म भनेर वास्तवमा हामीले नारीको विशेष धर्मलाई नारीको मात्रै हो भनेर हुँदैन, किनभने त्यो नारीको धर्म पालनको एउटा प्रमुख अङ्ग, प्रमुख सहायक अङ्ग पुरुष भएको हुनाले नारी धर्म भन्नासाथ केवल मनुष्य धर्म भनेर बुझ्नु पर्दछ र मनुष्यको धर्म यो नारीको भावमा बताइएको छ। त्यसको हामी संक्षिप्तमा चर्चा गरौँ र यो वाल्मीकि रामायण अन्तर्गतको चर्चा हो, जसलाई 9 दिनको रामायण कथा लगाएर श्रवण गर्ने गरिन्छ र आफूलाई निकै भाग्यशाली ठानिन्छ। 9 दिनको रामायण कथा यदि सुन्न सकियो भने त्यो वास्तवमा एउटा विधिपूर्वक धेरै पैसा खर्च गरेर धेरै ठुलो तपस्याको रूपमा फलको रूपमा प्राप्त गरिएको मानिन्छ। हामीलाई त सित्तैमा यहाँ त्यहीँ भएको विषयहरूको उठान, श्रवण र मनन गर्ने अवसर प्राप्त भएको छ। त्यसैले हामी पनि यो 9 दिनको रामायण श्रवण अन्तर्गतकै हामी पहिलो दिनको अर्थात् 1 कुनै दिनको एउटा कथाको सानो प्रसङ्गलाई नारी धर्मको रूपमा बताइएको छ, त्यसैको चर्चा गरौँ। माता कौशल्यालाई नारी धर्मको उल्लेख गर्दै भगवान् श्रीराम वनवास जाने क्रममा अनुमति माग्नुहुन्छ। धर्मलाई अगाडि राखेर मातासँग पिताजीले र आफ्नो सौतेनी आमाले दिएको जो वनवासको आज्ञा छ त्यसलाई पालना गर्न आफ्नी आमालाई धर्म अगाडि राखेर अनुमति माग्दै भन्नुहुन्छ, भर्तुः किल परित्यागो नृशंसः केवलं स्त्रियाः न भवत्या न कर्तव्यो मनसापि विगर्हिताः। अर्थात् पतिको परित्याग नारीका लागि अति नै क्रूरतापूर्ण कर्म हो। सत्पुरुषहरूले यस्तो कर्मको घोर निन्दा गरेका छन्, अतः तपाईँले त यस्तो कुरा कहिल्यै पनि मनमा ल्याउनु पनि हुँदैन। मातालाई भन्नुहुन्छ, जो अब म पनि तसँगै वनमा जान्छु भनेर जब माता कम्मर कष्टुहुन्छ तब भगवान्ले धर्मलाई अगाडि ल्याएर भन्नुहुन्छ, यदि पतिलाई परित्याग गर्ने नारी अत्यन्तै क्रूरतापूर्ण नारी हो र त्यस्तो नारीको वास्तवमै भयङ्कर ठुलो दण्डित हुने अवस्था हुनसक्छ। त्यसैले सत्पुरुषहरूले यस्तो कर्म अर्थात् पतिलाई त्याग गर्ने कर्मको घोर निन्दा गरेका छन् र तपाईँले त यस्तो कुरालाई सोच्नु पनि हुँदैन, पिताजीको सेवा गरेर यहीँ बस्नुपर्छ र म पिताजीको आज्ञा मानेर वनवास जानुपर्छ भन्ने प्रसङ्गमा यो नारी धर्मलाई भगवान्ले अगाडि सार्दै आफ्नै आमासँग वनवासको विदा मागिरहनु भएको छ। आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत नारी धर्म को चर्चा गरिरहेका छौँ, जुन वाल्मीकि रामायण अन्तर्गत भगवान् श्रीराम वनवासको लागि आफ्नी मातासँग आज्ञा माग्दा माता पनि म वनवासै जान्छु तिमीसँगै भनेर कम्मर कष्ट हुन्छ, तब मातालाई धर्मलाई अगाडि राखेर सम्झाउँदै उहाँ विदा माग्ने क्रममा भन्नुहुन्छ, व्रतोपवासी निरता या नारी परमोत्तमा
भर्तारम नानु भर्तेत साच पाप गतिर भवेत। अर्थात् भगवान् अगाडि भन्नुहुन्छ, उत्कृष्ट गुण र जाति आदिको दृष्टिले परम उत्तम या व्रत उपवासमा तत्पर भएर पनि जो नारी पतिको सेवा गर्दिन त्यसले पापीहरूले पाउने गति अर्थात् नरक आदि पाउँछ भनेर भगवान् शास्त्रको प्रमाण पेश गर्नुहुन्छ। अर्थात् गुण सम्पन्न भएकी नारी र जातिमा पनि उत्तम जातिमा जन्मिएकी कुल खानदान पनि राम्रो भएको सबै छ र सबै किसिमले व्रत उपासना धर्म कर्ममा पनि तत्पर छिन्, तर तिनै नारीले यदि पतिको सेवा चाहिँ गर्दिनन् भने तिनीले पाउने गति भनेको पापीले पाउने जो नरक हो त्यही उनीहरूले पनि पाउने गर्दछन्। त्यसैले पत्नीको वास्तवमा नारी धर्मको महिमा यहीँ आएर एकत्रित हुन्छ। नारीको वास्तवमा सम्पूर्ण रूपमा धर्म नै पतिको सेवा हो र पतिको सेवा गरे बापत नै पतिले हजारौँ हजार वर्ष हजारौँ हजार जन्ममा गरेको तपस्याबाट जो पुण्य प्राप्त गर्दछ अर्थात् जो भगवान्कै उपासना गर्दो रहेछ भने पनि जो भगवान् प्राप्त गर्दछ त्यो गति वास्तवमा पत्नीले एउटै जन्ममा यदि लगापूर्वक पतिव्रता धर्ममा रहेर यदि पतिको सेवा गरिन् भने उनीहरूले भगवत प्राप्ति गर्छिन् भनेर उल्लेख गरिएको छ। त्यही कुरालाई भगवान् यहाँ भन्नुहुन्छ, यदि सम्पूर्ण रूपमा सबै रूपमा नारी जतिसुकै पवित्र कहलिन खोजे पनि जतिसुकै धार्मिक रहन खोजे पनि जतिसुकै समाजमा उत्कृष्टता हासिल गर्ने चेष्टा गरे पनि यदि पतिलाई सेवा गरेर रिझाउन सकेकी रहेनछन् भने उनको गति सुध्रिँदैन, कुनै पनि हालतमा सुध्रिँदैन, उनको गति अवश्य पनि बिग्रिन्छ। त अहिले पनि यो धर्म जस्ता तस्तै छ, धर्ममा कुनै परिवर्तन हुँदैन। समाज जतासुकै दौडोस् त्यसको फल व्यक्तिले अवश्य पनि पाउँछ र कागको कान कागले कान लग्यो भनेर आफ्नो कान सामनु पर्छ न कि कागको पछाडि दौडिएर मेरो कान ले भनेर, न त कान प्राप्त हुन्छ न हामीलाई कानको आवश्यकता नै हुन्छ। त्यस्तै समाजमा अर्को कता कुदिरहेको छ त उसले कुदे बापतको जनदण्ड अथवा पुरस्कार प्राप्त गर्छ, आफू धर्म मान्नेतर्फ अग्रसर हुनुपर्दछ र आफूले त्यही बापतको जो दण्ड पुरस्कार हो त्यो पनि कुनै न कुनै समयमा भोग्नुपर्छ। अहिले हामीले हिजो गरेका दण्ड पुरस्कारका प्रारब्धरूपी भोगहरू भोगिरहेका छौँ, त्यसैले यतातर्फ दृष्टि दिएर धर्ममा प्रवृत्त हुनुपर्छ। तपाईँ वनवास जाने होइन, तपाईँ त पतिको सेवा गरेर यहीँ रहने हो माताजी भनेर भगवान्ले मातालाई सम्झाउनु भएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा वाल्मीकि रामायण अन्तर्गत नारी धर्मको विषयमा भगवान्ले आफ्नो मातालाई दिनुभएको जो उपदेश छ, अर्थात् मातालाई उपदेश कसरी दिनुहुन्छ, तर यही त हो लीला। भगवान् हुनुहुन्छ, फेरि माता भन्नुहुन्छ, जो भगवान् कै सन्तति हो, सबै माता पनि भगवानकै सन्तति हो, तर त्यहाँ त माता र पुत्रकै सम्बन्ध छ। त्यसैले भगवानले पुत्र रूपमै शालीनतापूर्वक शास्त्रहरू धर्मलाई अगाडि राखेर मातालाई वनवास नजानु, मलाई आज्ञा दिनु र हजुर पिताकै सेवा गरेर बस्नु भन्ने प्रसङ्गमा भगवानले यो कुरा बताइरहनु भएको छ। न कि भगवान् जान्ने सुन्ने भएर त्यसरी अमर्यादित भएर मातालाई आज्ञा अथवा उपदेश कसरी दिनुहुन्छ र हाम्रो बुद्धिमा भएका विकृत भावहरूले गर्दा कहिलेकाहीँ हामी भगवान्लाई पनि सामान्य मनुष्यहरू जस्तै भएर चेष्टा गरेको लीला गरेको देख्छौँ र भ्रममा परेर हामी फेरि हाम्रा बुद्धिका विकारहरूका पछि लाग्छौँ। वास्तवमा यसैबाट त भगवान् हे प्रभु भनेर भगवान्को शरणमा जानुपर्छ र भगवान्ले रक्षा गर्नुहुन्छ भनेर बताइएको छ। त्यो कुरालाई शरणागतिको कुरामा यहाँ आएर जोडिने गर्छ र भगवान् अगाडि भन्नुहुन्छ, भर्तुः शुश्रूषसा नारी लभते स्वर्गमुत्तमम् अपिया निर्नमस्कारा निवृत्ता देव पूजना। अर्थात् जो अन्य देवी देवताको पूजा र वन्दनाबाट टाढा रहने गर्दछिन् नारी, त्यस्तै नारी पनि केवल पतिको सेवा मात्रले उत्तम स्वर्ग लोकलाई पाउँछ भनेर भगवान्ले भन्नुभएको छ। कुनै देवी देवताको पूजा पनि गर्दिनन्, कुनै तीर्थ व्रत पनि गर्दिनन्, काहीँ कसैलाई नमस्कार पनि गर्दिनन्, केवल पतिको सेवा एकचित्तले गर्छिन् भने ती नारीले स्वर्ग प्राप्त गर्दछिन्, यदि उनले चाहन्छन् भने वैकुण्ठ पनि प्राप्त गर्दछिन् भनेर भगवान्ले आमालाई भन्नुहुन्छ। त्यसै गरी शुश्रूषामेव कुर्वीत भर्तुः प्रिय हिते रता एष धर्म स्त्रिया नित्यो वेदे लोके श्रुत स्मृत भनेर भगवान् अगाडि भन्नुहुन्छ। अतः नारीले पतिको प्रिय र हित साधनमा तत्पर रहेर सदा पतिको सेवा गर्नुपर्छ। यही स्त्रीको वेद र लोकमा प्रसिद्ध अर्थात् नित्य सनातन धर्म हो। यसैको वर्णन श्रुति र स्मृतिले पनि गरेका छन्। स्मृति भनेका स्मृति शास्त्र मनुस्मृति लगायतका जो धर्म वेदलाई व्याख्या गरेर महापुरुषहरूले लेखेका जो शास्त्रहरू छन् तिनीहरूलाई स्मृति भनियो र श्रुति भनेको वेद हो। वेद र श्रुति स्मृतिमा जो बताइएको धर्म छ नारीको, यही धर्म हो, योभन्दा अर्को कुनै पनि धर्म छैन माता भनेर भगवान् माताजीलाई नारी धर्मको विशिष्टता सम्झाउँदै वनवास जाने यो ढिपी नगर्न र आफूलाई वनवासको लागि आज्ञा दिन बिन्ती प्रार्थना गर्नुहुन्छ र त्यसै बमोजिमको आज्ञा प्राप्त गरेर भगवान् वनवास गएर अनेक लीलाहरू गर्नुभएको प्रसङ्ग हामीसँग छँदैछ, सुनेकै छौँ र पुनः कार्यक्रममा हामी सुन्ने नै छौँ। त्यसैले हामी यो नारी धर्मलाई आधार बनाएर भगवान्को जो बाणी छ वास्तवमा त्यसको श्रवणबाट अवश्य पनि हामीलाई लाभ हुनेछ। यसैमा विश्वस्त हुँदै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई, युरोपवासीलाई पनि शुभ बिहानीको कामना, अन्य ठाउँमा शुभ शुभ समयको कामना गर्न चाहन्छु। तपाईँहरूकै समयअनुसारको ग्रिटिङ्स टक्राउन चाहन्छु म आशा स्ल्यास फुलमाया बेलायतबाट, र यतिखेर नमस्ते युके कार्यक्रम लिएर उपस्थित भएको छु 9 बजेसम्मको लागि। हिजो चाहिँ बिजुली आउटेज भएको कारणले गर्दाखेरि 8 बजेसम्म मात्र यहाँहरूसँग साथ रहन पाएँ, तर आज चाहिँ 9 बजेसम्म नै रहनेछु। आजको कार्यक्रमलाई हामीले कृष्ण केसी समीक्षा अधिकारी उहाँहरूले गाउनुभएको गीतबाट आरम्भ गरिसकेका छौँ। र आज अब सूर्योदयको टाइम यसो हेर्दाखेरि 5:11 जाँदा आज लन्डन एरियाबाट सूर्योदय भइसकेको छ। आज साँझ चाहिँ 9:03 जाँदा लन्डन एरियाबाट सूर्यास्त हुनेछ। आजको कार्यक्रममा पनि प्रशस्त हाम्रो सरसामग्रीहरू लिएर, मिठा मिठा गीतहरू लिएर अनि कुराकानीहरू लिएर उपस्थित भएको छु म आज पनि। र आज 8 बजेपछिको समयमा छोटो कुराकानी सुन्न सक्नुहुन्छ यहाँहरूले, छोटो सायद कुराकानी छोटो मिठो नै मान्नुहुन्छ यहाँहरूले। बाबाजी कम्पनीमा कार्यरत रहनुभएका नम्बरी द्वय सागर अनि पवन हजुर, उहाँहरूसँग गरेको कुराकानी र कुराकानी उहाँहरूकै कामको विषयमा रहेको छ। कपडल दुवैजना कपडल हुनुहुन्छ र त्यहाँ कार्यरत रहनुभएको रहँदा बस्दाखेरि उहाँहरूको अनुभव अलिकति सेयर गर्नेछु म। यो 8 बजेपछिको समयमा हो, धेरै चाहिँ छैन, आज थोरै थोरै छ उहाँहरूसँगको कुराकानी। अब गीत फेरि अर्को नकुल कार्की र पुष्पा गुरुङले गाउनु भएको छ यो गीत, किन यति मिठो भन्ने गीत हामी सुन्छौँ अब उहाँहरूलाई।

0: क्षमता, लक्ष्य निर्धारण,
1: हजुर यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

तरिकाले चाहिँ पत्ता लगाउनु पर्ने के छ भने यो धुन, यो अगाडिको धुन, गीतको अगाडिको धुन भनौँ, हुन त पछाडि पनि यही नै छ, गीतको अगाडिको धुन कुन रक ब्यान्ड, कुन नेपाली रक ब्यान्ड को कुन गीतको हो, बस त्यति नै। अब रक ब्यान्डको गीतहरू पनि थरी थरीका छन्, थुप्रै छन् होइन, अनि त्यसमा पनि उहाँहरूले गीतको बोल पनि भिन्दा भिन्दै हुन्छ, उहाँहरूको गीतको टाइटल हुन्छ कि, विभिन्न टाइटलहरू हुन्छन्, हजुर गीतको टाइटल अथवा गीतको बोल भन्नुभए हुन्छ। र यो कुन गीतको, अब कुन रक ब्यान्डको कुन गीतको धुन हो, बस त्यति नै हो मैले सोधेको। रक ब्यान्डको नाम भन्नु पर्यो अनि तपाईँले गीतको बोल भन्नु पर्यो अथवा गीतको टाइटल भन्नु पर्यो, त्यति नै हो। अब आज त बिहिबार भइगयो, भोलि शुक्रबार बिहान 8 बजेसम्म चाहिँ कृपया पठाइदिनु होला तपाईँको उत्तरहरू। यसपालिको लक्की विनरहरूको लागि चाहिँ नेपाली ओपन कन्सर्ट जो रसमोर एरिना अल्डरसटमा हुँदैछ 25 जुलाईमा, यही शनिबारको दिनमा, जुन कार्यक्रम दिउँसो 1 बजेदेखि राति 10:30 बजेसम्म हुन्छ, उक्त कार्यक्रमको लागि टिकट छ, दुईजनाले पाउनुहुनेछ स्पेसल टिकट। र यो टिकट अब कसले पाउनुहुन्छ भोलि नै एनाउन्स हुन्छ होइन, र दिउँसो 1 बजेदेखि तपाईँहरू त्यहाँ गएर इन्जोय गर्न सक्नुहुन्छ। यसपालि मन्त्र ब्यान्ड लगायत अन्य कलाकारहरूले तपाईँहरूलाई भरपूर मनोरञ्जन गराउनुहुनेछ। र यो भयो ओपन कन्सर्टको कुरा होइन, ओपन कन्सर्टको लागि टिकट तपाईँहरूले पाउनुहुन्छ। अब एन्सर को लागि खोज्नु पर्यो, नेपाली रक ब्यान्ड के कति छन्, अब धेरै छैनन्, थोरै छन्, र तिनको पनि गीतहरू तपाईँहरूले भेटिहाल्नुहुन्छ, र ती गीतहरू यसो खोजेर सुन्नुहोस् त, हिट गीतमध्ये नै एउटा हो उहाँहरूको, हजुर एकदमै हिट गीतमध्ये एउटा गीत मैले राखेको छु, र गीतको धुन हो अगाडिको इन्ट्रो, धुन मात्रै राखेको छु अगाडिको, सो गीत चाहिँ राखेको छैन यसपालि। अब यसैलाई तपाईँले चाहिँ खोजखाज गरेर उत्तर मिलाउनु पर्ने भएको छ यसपालि, ल होमवर्क अझै गर्ने समय छ, भोलि बिहान 8 बजेसम्म तपाईँहरूले त्यो अझै पनि पठाउने इच्छा गर्नुभएको छ अथवा खोज्दै हुनुहुन्छ होला होइन, यसो सोधखोज पनि गर्न सक्नुहुन्छ, खोज्दै हुनुहुन्छ पक्कै पनि, होमवर्क गर्दाखेरि टाइम लाग्छ नि कहिलेकाहीँ, सो मैले त्यही सोचिरहेको छु हजुर। अब आजको पात्र पनि हेरिहाल्न चाहन्छु म आज यतिखेर। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 7 गते बिहिबारको दिन हो, 23 जुलाई सन् 2026 को, अब जुलाई महिना पनि सकिन सकिन पो लागेछ हेर्दा हेर्दै, नेक्स्ट विक अब जुलाई महिना सकिन त 7, 8, 9 दिन बाँकी रहेछ, र अब खिर खाने दिन आयो है, भोलि त होइन, खिर खाने दिन आउन त अझै 8 दिन पो बाँकी छ, साउनको 15 गते आउन, तुलसी रोपण गर्ने दिन चाहिँ भोलि हो, भोलि भोलि होइन माफ गर्नुहोस् पर्सि, 2 दिन बाँकी छ, र गुरु पूर्णिमा पनि आउन लाग्यो, 6 दिन बाँकी रहेको छ, अनि खिर खाने दिन होइन 8 दिन बाँकी छ, यसरी गरिकन नागपञ्चमी आउनको लागि 25 दिन बाँकी रहेको छ हजुर। अब हाम्रो चाडपर्वहरू आउँदैछन् क्यालेन्डरमा, हामी सँगै मनाउँदै जान्छौँ, गीत सुनौ अर्को एउटा, यो गीत छ ध्रुव तामाङको स्वरमा, उहाँले गाउनुभएको गीत सुन्दै समाचारतिर लागौँ।

0: मौसम पूर्वानुमान महाशाखाले देशका केही भागमा भारी वर्षा हुन सक्ने सम्भावना यथावत रहेको जनाएको छ। आजको अध्यावधिक जानकारी दिँदै मौसमविद रोजन लामिछाने,
1: जुन कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग, त्यसै गरी लुम्बिनी र कर्णाली प्रदेशको पनि पहाडी भूभागहरूको एक दुई ठाउँमा चाहिँ आगामी दिनमा चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले चाहिँ जुन मौसमी सूचनाहरू अद्यावधिक गरेर काम कारवाही गर्नुहुन चाहिँ अनुरोध गर्न चाहन्छौँ।
0: लामिछानेका अनुसार कोशी र कर्णालीका पहाडी भागमा थप बादल विकसित भएर पानी पर्न सक्नेछ।
1: अहिलेको पछिल्लो मौसमी अवस्थामा चाहिँ कता बादल लागेको छ भन्ने कुराहरू हेरौँ। यसमा चाहिँ सबैभन्दा बढी चाहिँ यो गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागहरूमा चाहिँ बढी बादल लागेको अवस्था छ भने अन्य पहाडी र हिमाली भूभागहरूमा चाहिँ साधारणतया बादल अलिक कम बादल लागेको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ यो क्षेत्रहरूमा चाहिँ अहिले घाम बादलको अवस्था छ। बिस्तारै अपराह्न साँझ हुँदै जाँदै गर्दाखेरि चाहिँ ती क्षेत्रहरूमा बादलहरू बढ्ने र बढ्ने क्रमहरू जारी रहनेछ र वर्षाको गतिविधिहरू पनि अपराह्न साँझको समयमा चाहिँ बढी हुने देखिन्छ।
0: साउन एक गतेपछि बर्ड फ्लू संक्रमण नदेखिएको पशु सेवा विभागले जनाएको छ। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर एक सुन्दरी जलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। विभागको तथ्याङ्क अनुसार चैत 4 गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। यससँगै चैत 6 गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिएको थियो। काठमाडौँ उपत्यका बाहेकका 7 जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उहाँले बताउनु भएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार नेपालभर 835,563 पन्छी नष्ट गरिएको छ। प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। श्रम संस्कृति पार्टीले प्रतिपक्षीको भूमिकामा दृढताका साथ उभिने संकल्प गरेको छ। सुनसरीको तरहरा क्षेत्रमा पुगेका पार्टीका अध्यक्ष तथा दलका नेता हर्क साम्पाङले शिक्षा समता शुल्क जस्ता विषयमा सरकारले गरेको वाचामा आशंका व्यक्त गर्नुभएको छ।
2: अब स्थानीय चुनाव आउँदैछ, होइन, सदनमा के हुँदैछ त तपाईँलाई थाहा छँदैछ। महँगी बढाउँछ, घरिघरि फेरि घटाउँछ, केटाकेटीको खेल जस्तो लाग्न थाल्यो यो सरकार, होइन। एउटा मन्त्रीले कर बढाउँछ, अर्कोले फेसबुकबाट घटाउनु पर्छ भनेर फेसबुकबाट कर घट्छ र त्यसो भने फेसबुकमै सबै थोक गर्दै बस्न भइहाल्थ्यो, मम्मी यहाँ किन आउनु र, होइन, हुँदैन सबको। त्यसले गर्दाखेरि अब त्यो पहिला चाहिँ एउटा गर्ने अनि ए होइन रहेछ भन्ने केटाकेटीको खेल जस्तो छ सरकार। तर त्यो सरकारलाई पनि राइट ठाउँमा ल्याउने काम कसैले गर्छ भने त्यो श्रम संस्कृतिले गर्छ। मैले संशोधन प्रस्ताव तपाईँको चाहिँ पेश गरेको थिएँ, त्यहाँ मैले के भनेको थिएँ भने त्यो 3% शिक्षा समता कर, 3% स्वास्थ्य समता कर सबै कुरा मिना गर्नुपर्छ भनेर सल्लाह मैले दिएको थिएँ। त्यतिखेर त नमान्ने जस्तो गर्दै थियो, अहिले चाहिँ मान्नुपर्छ कि के हो जस्तो गर्दैछ। फेरि उता अर्थमन्त्रीसँग प्रधानमन्त्रीको यता त्यता हुँदैछ।
0: साम्पाङले पार्टी निर्माण र राष्ट्रिय राजनीतिमा आफूहरूको मन्त्र सुनाउनु भएको छ।
2: सानो काम भए पनि त्यो दार्चुलाको पुल होइन थाप्ने साथीहरू रुँदै आउनु हो, त्यहाँको मान्छेहरू गाउँको मान्छेहरू रुँदै तपाईँको चाहिँ नै हामीलाई बिदा दिनु है। किन त भन्दाखेरि श्रमदान भनेको चाहिँ एकअर्काको स्नेह, एकअर्काको प्रेम पनि हो, माया पनि हो। हामी एउटा श्रमदाताको समूह छौँ भने हामी एउटा परिवार जस्तो सम्झन छौँ एकअर्कालाई।
0: किओ जिएलआरमा 37 लान्स कोर्पोरलमा बढुवा भएका छन्। 10 किओ जिएलआरतर्फ 17 र अन्य रेजिमेन्ट तथा युनिटमा क्रियाशील समेत 20 गरी 37 बढुवा भएको रेजिमेन्टले जनाएको छ। बढुवा भएका सैनिकहरूलाई कमान्डिङ अफिसर लेफ्टिनेन्ट कर्नल निक हामस्टल एमबी, गोर्खा मेजर विवेक शाह एमबियु एमबी र आरएसएम W1 धनबहादुर योञ्जनले बधाई दिनुभएको छ। बेलायत सरकारका पूर्व सशस्त्र फौज मिनिस्टर अल गान्सले नयाँ सरकारमा फर्किन गरिएको आग्रह अस्वीकार गरेको बताउनु भएको छ। रक्षा क्षेत्रमा गरिने खर्चको विषय नसुल्झेको भन्दै सरकारमा जान नमानेको उहाँको भनाइ छ। थप जानकारी शिवान ह्यारिसबाट।
3: In a post on social media, Al Khan said he declined the offer after careful thought, with respect and thanks. He said, I resigned in June because I didn't believe the defence funding on the table was adequate for the threats this country faces. I said so publicly and I still stand by every word. The Royal Marines veteran said to take a role now in another department would suggest the argument he resigned over had been settled. He went on to say, until the country is spending what it needs to spend on its own defence, my job is to keep making that case honestly and constructively from the backbenches.
0: BPS गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र। BPS गोर्खा रेडियो।

गुड मर्निङ, नमस्ते, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा बिहिबार बिहानीको शो सञ्चालन भइरहेको छ. अहिले हामीले शिव कैलाश साथीहरूले गाउनुभएको एउटा लभली लभली गीत सुन्यौँ. मन पराउनु भयो होला पक्कै पनि. बिहानको 7:10 जाने लागेको छ अब यहाँको स्थानीय समय अर्थात् युकेको स्थानीय समय. र यो कार्यक्रम नमस्ते युकेका साथ हुनुहुन्छ पक्कै पनि. म पनि तपाईँको साथै 9 नै रहन्छु. र यहाँहरूको मेसेज देखिरहेको छु, यहाँहरूले पठाइरहनु भएको छ कि राइटिङ लेख्दै गर्नुहोला, पठाउँदै गर्नुहोला. र यतिखेर म वेदरको चर्चा गर्ने गर्छु, मौसमको चर्चा र यहाँ बेलायतको मौसमको चर्चा. तर आज त एकैछिन जापानतिर पनि यसो हेरिहाल्न चाहन्छु. किन भन्दाखेरि यहाँनिर मैले वेदरको रिपोर्ट हेर्दाखेरि जापानतिरको पनि देखिरहेको छु. जापानमा चाहिँ कस्तो भने, यो साता जापानमा चाहिँ निकै गर्मी, त्यता पनि एकदमै गर्मी भइरहेको छ र 40 डिग्री सेल्सियस पुगेछ, जसलाई चाहिँ यो वर्षको, यो वर्ष भनौँ, कोकुसोबी एकदम क्रुएली हट डे भनेर भनिदिनु त रहेछ. कोकुसोबी मैले यसलाई ठिकसँग भने या भनिनँ होइन, 40 डिग्री सेल्सियस विशेष गरिकन 3 सेन्ट्रल सिटीहरूमा, जापानको सेन्ट्रल 3 सिटीहरू, ताजिमी, गोजु, टोयोडा, हजुर, यी सहरहरूमा. र नेक्स्ट विक पनि कन्टिन्यू हुन्छ यो हिट वेभ, तातोपना भन्ने छ होइन. तर लास्ट इयर योभन्दा बढी भएको थियो, 41.8 डिग्री सेल्सियस लास्ट इयर गएको साल चाहिँ जापानको एउटा सहरमा त्यो भएको थियो, त्यति टेम्परेचर भएको थियो भने. अहिले अब ट्युजडेको हेर्दाखेरि चाहिँ 40 डिग्री नागेको भन्ने कुरा छ. तर अब आज त बिहिबार भयो होइन, 40 डिग्रीदेखि अलिक तल छ. यसो हेर्दाखेरि जापानमा चाहिँ ओभरअल जापानको हेर्दा चाहिँ 36 डिग्री देखाइएको छ. एनिवे, त्यो आज यो यहाँ हेर्दाखेरि आएको रहेछ, त्यसैले गर्दाखेरि त्यतातिर अलिक बढी नै तापक्रम भएको छ जापानमा पनि. सो त्यो पनि छ. र यहाँ बेलायतको त अब तापक्रम त त्यति धेरै त होइन अहिले, तर के छ भने पानी परेको छैन. पानी नपरेको कारणले गर्दाखेरि यहाँ चाहिँ हामी झन्डै खडेरीको समय, खडेरी भन्ने जुन शब्द प्रयोग गर्ने बेला भइरहेको छ. यहाँ भइसकेको त छैन, डिक्लेयर त भएको छैन, तर नेसनल ड्राउट ग्रुपले चाहिँ यहाँ इङ्ल्यान्डको दक्षिणी भेग अनि मध्य भूभाग र पूर्वीय भेग यहाँ चाहिँ क्लोज टु ड्राउट अर्थात् खडेरीको नजिक हामी पुगेका छौँ भनेर नेसनल ड्राउट ग्रुपले भनेको छ. र यो मन्डे सोमबारको दिन चाहिँ इस्ट एङ्ग्लिया, वेस्ट मिडल्यान्ड, डेभन, कर्नल होइन, आइल्स अफ सिसिली, लिन्कनसायर, नर्थ हेम्पसायर, हेडफोर्डसायर, लन्डन भयो, वेसेक्स, थेम्स, सोलेन्ट, साउथ डाउन्स, यसमा चाहिँ एकदम कन्टिन्यू सुक्खापना छ कि यो एरियामा. त्यसैले गर्दाखेरि हो हामी खडेरीको नजिक पुगेको छौँ भनेर चाहिँ भनिएको. यो सोमबारसम्म चाहिँ यसरी कन्टिन्यू पानी परेकै छैन, परेन होइन. अनि त्यसपछि मङ्गलबारको दिन चाहिँ यहाँनिर मेट अफिस, नेसनल फार्मर्स युनियन भयो, वाटर कम्पनीहरू भए, यता यस सम्बन्धी एक्सपर्ट बडिजहरूले चाहिँ यो एनाउन्स गरेका थिए मङ्गलबार चाहिँ हामी खडेरीको नजिक पुगेका छौँ भनेर. र होस पाइप ब्यान त छँदै नै छ होइन विभिन्न ठाउँमा. र यो ड्राउट चाहिँ कस्तो भनेपछि, खडेरी चाहिँ कस्तो भने पानी नपरेको अवस्था, र पानी नपरेको फार्मरहरूलाई यो रेनफल एकदमै न्यून भएको होइन, र त्यसमा त्यसले गर्दाखेरि पानी नपरेको सुक्खापनाले गर्दाखेरि कृषकहरूलाई असर गरेको, यहाँको जीवजन्तुलाई पनि असर गरेको, वाइल्ड फायर पनि हुनसक्ने सम्भावनाहरू भएको, र यहाँको पानीको रिजर्भ हुन्छ नि जुन हामीले घरमा प्रयोग गर्ने खाने पिउने पानीहरू, यो रिजर्भ को लेभल पनि घटेको, र रिभर खोला नालाको पनि घटेको साइज, त्यसको पनि लेभल घटेको हो. यो स्थितिलाई चाहिँ ड्राउट भनिन्छ. तर त्यति साह्रो भइसकेको त छैन, ड्राउटको नजिकै हामी खडेरीको नजिक पुगेका छौँ भनेर चाहिँ भनेका छन् मौसमविदहरूको कुरा सुन्दाखेरि. एनिवे, यो युकेको कुरा भयो. अब आज पनि सुक्खा नै छ, अलिअलि छिटफुट पानी भनेको कहीँ कतै इङ्ल्यान्डमा कता कता अलिअलि मात्रै उत्तरी इलाकातिर, मेबी भरे अलि दिउँसो चाहिँ यता साउथ इस्टतिर अलिअलि पानी पर्न सक्ने छिटफुट सम्भावना चाहिँ देखिन्छ. तर प्राय सुक्खा नै छ सबै ठाउँमा. घाम अघि सुरुमा घाम लाग बिहान पख घाम लागे पनि दिउँसो चाहिँ बादल बढ्दै आउँछ, तर पनि सुक्खा नै हुन्छ यहाँ इङ्ल्यान्ड वेल्समा.
स्कटल्यान्डतिर पनि बादल घाम बादल हुन्छ, त्यतातिर घाम लाग्छ, नर्दर्न आयरल्यान्डमा प्रायः बादल लागिरहन्छ। र आज बिहिबारको दिनमा 25 डिग्री सेल्सियस हुन्छ म्याक्सिमम् टेम्परेचर लन्डनमा, बर्मिङहामतिर 26, कार्डिफतिर 27, बेलफास्टतिर 21, माथि स्कटल्यान्डमा 17 देखि 21 डिग्री सेल्सियस हुन्छ। यो आजको कुरा भयो, हामी मौसमको कुरा गर्दैथ्यौँ अघि, खडेरीतिर पनि लाग्यो, एकछिन जापानतिर पनि लाग्यो होइन। अब भोलि शुक्रबारको कुरा गर्नुपर्दाखेरि चाहिँ भोलि माथि स्कटल्यान्डतिर बिहान पखतर अलिक पानी परेको पाउँछौँ हामीले, स्कटल्यान्डको उत्तरी इलाकामा हो, अलिकति पश्चिमी हावा सँगसँगै बादल लाग्ने, पानी आउने अलिअलि मात्रै, अरू ठाउँमा सुक्खा नै हुन्छ, सुरुमा घाम लाग्छ पछि फेरि बादल बढ्दै आउँछ। नर्दर्न आयरल्यान्डमा भयो, स्कटल्यान्डमा, उत्तरी इङ्ल्यान्डतिर अलिअलि बादल लाग्छ, अनि बाँकी एकछिन मात्रै हो त्यही पनि, र पछि चाहिँ इङ्ल्यान्ड र वेल्स पुरै घमाइलो हुन्छ, सुक्खा हुन्छ, नर्दर्न आयरल्यान्ड पनि सुक्खा नै हुन्छ। र फ्राइडे भोलि शुक्रबार लन्डनमा 28 डिग्री सेल्सियस पुग्छ तापक्रम, अनि बर्मिङहाम कार्डिफतिर 27 डिग्री पुग्नेवाला छ, र अरू माथितिर त्यति साह्रो हुँदैन। विकेन्डमा चाहिँ अलि चिसो हुन्छ र थोरै पानी पर्ने सम्भावना चाहिँ देखिन्छ भनेर भनिन्छ मौसमविदहरूको अनुसार होइन। यो चाहिँ उत्तरी इलाकातिर हो पानी पर्ने भनेको अलि, र पानी शनिबारको दिनमा नर्दर्न आयरल्यान्डतिर भयो, स्कटल्यान्डमा भयो, अलिअलि उत्तरी इङ्ल्यान्डमा, अलिअलि वेल्सतिर पनि पर्ने सम्भावना देखिन्छ, तर यता धेरै चाहिँ इङ्ल्यान्ड वेल्समा सुक्खा र घमाइलो नै हुन्छ। र दक्षिण पश्चिमी इङ्ल्यान्डमा अलिअलि पर्न सक्ने सम्भावना चाहिँ शनिबारको दिनमा रहेको छ। यति नै गरौँ मौसमको चर्चा, अनि गीत सुनाउँछु म, प्रताप दास र अनु चौधरीले गाउनु भएको छ यो गीत।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट इन्डिया बीएफबीएस गोर्खा रेडियो हो।

समय बिहानको 7:25 गएको छ। टोपी ब्यान्डको घर टाइटलको गीत हामीले सुनिरहेका थियौँ। हजुर, यो टोपी ब्यान्डको गीत भयो। गीतमा उहाँहरूले अरू नै भन्नुभयो पनि टाइटल चाहिँ घर छ, घरकै कुरा गर्नुभएको उहाँहरूले, त्यसैले घरकै टाइटल त्यो गीतको हो। र यस्तै गरिकन मैले यसपालि हाम्रो प्रश्नमा पनि यस्तै सोधेको छु नीता, होइन, यो कुन गीत, कुन ब्यान्डको गीत को धुन हो भनेर सोधेको छु। र आज त म तपाईँहरूलाई अलिकति गीत पनि सुनाउँछु है, थोरै अलिकति अलिक गाह्रो भयो जस्तो लागिरहेको छ तपाईँहरूलाई। ए, अहिले बाइ द वे यतिखेर सुनाइहाल्नु पर्दाखेरि चाहिँ यो धुन चाहिँ यो हो।

यसपालिको प्रश्नको धुन यो हो हजुर, गीत राखेको छु मैले र गीतको अगाडिको धुन अलिकति सुनाएको हुँ र यहाँहरूलाई क्वेसन चाहिँ के भने यो गीत चाहिँ हजुर यो कुन ब्यान्डको कुन गीतको धुन हो भनेर मैले सोधेको थिएँ सोधेको छु र यो हप्ताको प्रश्न यही नै हो। अब दुईजना लक्की विनरको लागि टिकट एकदम रेडी छ नेपाली ओपन कन्सर्टको लागि, हामीलाई मगर सङ्गीतले यो स्पोन्सर गरेको छ टिकट नेपाली ओपन कन्सर्ट जो 25 जुलाईमा हुँदैछ रसमोर एरिना अल्डरसटमा दिउँसो 1 बजीदेखि राति 5:30 बजीसम्म। यसको लागि 2 टिकट पाउनुहुन्छ दुईजनाले। अब को जान चाहनुहुन्छ यसो पठाउँदै गर्नुहोला है, तपाईँहरूलाई भरपूर मनोरञ्जन गराउनुहुनेछ। त्यहाँ ब्यान्ड दल बलसहित आउँछन्, मन्त्र ब्यान्ड अनि यस्तै अन्य कलाकारहरू र यहीँको स्थानीय प्रतिभाहरूले पनि मनोरञ्जन गराउनुहुनेछ। र यो प्रश्न अलिकति तपाईँहरूलाई गाह्रो लागेको हो र जस्तो लागेको छ, त्यसैले अलिकति मैले गीत मात्रै अलिकति मात्रै छुस्छ अलिकति मात्रै

मैले यति सुनाएपछि अलि तपाईँलाई हजुर खोल्यो होला होइन दिमागको त्यही दिमागमा घन्टी बज्यो होला अलिअलि होइन रिङ द बेल भयो भनेर भन्छौँ नि हामी हजुर ओके त्यो हुनासाथ भइहाल्यो भने पठाइहाल्नुहोस् ल ओके यही नै हो फेरि प्रश्न अलि मैले रिपिट गरेँ एकछिन अहिले एकछिनमा पनि म फेरि राखिहाल्छु तपाईँहरूलाई अलिक सजिलो बनाउनुको लागि मैले गीत चाहिँ अलिकति राखेको हुँ साह्रै तपाईँहरूलाई गाह्रो भएकै जस्तो लाग्यो कतिले त पासै गर्नुभएको छ होइन त्यसैले अब आजको पात्र हेरौँ आउनुहोस् आजको क्यालेन्डर हेर्दाखेरि आज विक्रम सम्बत 2083 साल साउन महिनाको 7 गते हो बिहिबारको दिन तदनुसार 23 जुलाई सन् 2026 दिन अब आजको वैदेशिक विनिमय दर पाउन्ड स्टर्लिङको हेरौँ एकको खरिद दर 206 रुपियाँ 19 पैसा र बिक्री दर 207 रुपियाँ पाउन्ड स्टर्लिङ एकको खरिद दर फेरि एकचोटि आज 206 रुपियाँ 19 पैसा र बिक्री दर 207 रुपियाँ अब सुन चाँदीको मूल्य भने 291,300 रुपियाँ पुगेछ है सुन प्रतितोलाको मूल्य 291,300 रुपियाँ प्रतितोला सुनको मूल्य छ भने चाँदी प्रतितोलाको मूल्य 4,505 रुपियाँ आजको यो मूल्य भयो नेपाली बजारमा अब गीत सुन्ने बेला भयो फेरि गीत सुनाउँछु म यहाँहरूलाई अबको गीत गाउँदै हुनुहुन्छ रेशमा सुनुवार

समय बिहानको 7:30 भइसक्यो, 7:32 गइसकेको छ। आउनु सब हामी राशिफल सुनौ। सबभन्दा पहिले मेष राशि। आज मेष राशिको आफ्नो मेहनतमा भरोसा राख्नुहोला, अरूको कुरा सुनेर मात्रै निर्णय नलिँदा ठिक होला। कसैसँग भएको सामान्य भेटले दिन रमाइलो बनाउने देखिन्छ आज, र घरमा खुसीको वातावरण पनि रहला। वृष राशिलाई परिवारसँग मिलेर कुनै महत्त्वपूर्ण काम गर्न सक्नुहुनेछ आज। पुरानो चिन्जानका साथी सङ्गीबाट राम्रो खबर आउन सक्छ। खर्च गर्दा भविष्यलाई पनि ध्यानमा राख्नुहोला, सानो प्रयासले पनि आज राम्रो उपलब्धि मिल्नेछ। मिथुन राशिको आज नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। साथीसँग भएको कुराकानीले राम्रो विचार दिन सक्छ, र धेरै काम एकैपटक गर्नुभन्दा एउटा काम पुरा गरेर अर्कोतर्फ लाग्नु ठिक होला, र बेलुकातिर मन हल्का महसुस हुनेछ।

अब कर्कट राशि, आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आज आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्, अरूको विश्वास गर्दा अलि धोका हुन सक्छ। आज नजिकका आफन्त साथीभाइ अलिक टाढिन सक्छन् र दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको काम भने बनाउन सकिनेछ। सिंह राशिको प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिएला। स्रोत साधन जुट्नाले गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ र लाभांश पनि बढ्नाले आज दैनिकीमा परिवर्तन आउला र रोकेका काम बन्ने र नयाँ काम सुरु गर्ने समय पनि छ आज सिंह राशि हुनेलाई। कन्या राशिको भने आज अध्ययनमा प्रगति हुनेछ, चिताएको काम समेत सम्पादन हुनेछन्। बोलीको प्रभाव बढ्नेछ भने लेखन र अभिव्यक्ति कलामा पनि वृद्धि हुनेछ र मेहनतले सम्मानित स्थान दिलाउनेछ, मान सम्मान आज प्राप्त हुनेछ। तुला राशिको आज सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो भेटघाटका बीच जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द लिन पाइएला। विगतको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउला। मनज्ञ धन आर्जन गर्न सकिनेछ। वृश्चिक राशि, आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनु पर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुटाउन सकिनेछ। धनु राशि, आज प्रयत्न गर्दा आयस्रोत बढाउन सकिएला। व्यापारमा अड्किएको रकम उठ्नेछ। विभिन्न भौतिक साधन प्राप्तिको योग छ। भविष्यको लागि केही लगानी बढाउन सकिएला र आज पछिका लागि अवसर खोज्ने समय रहेको छ। मकर राशिको भने मेहनतले पदीय जिम्मेवारी दिलाउला। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ र आज प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सक्नुहुनेछ अनि सामाजिक कार्यले हौसला पनि प्रदान गर्नेछ। नयाँ उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। कुम्भ राशिलाई आज अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफ योग्य काम सम्पादन हुनेछन्। मेहनतले राम्रै उपलब्धि दिलाउला। रोकिएका काम समेत सम्पादन हुनेछन् र सानो प्रयत्नले धेरैको भलाइ हुन सक्ने काम शुभारम्भ हुनेछ। अन्तमा मीन राशि, आज चाहिँ न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति रहला। दिनभर दौडधुप गर्नु परे पनि काम अधुरो रहनेछ। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखा पर्नुका साथै उपचारमा खर्च हुने योग देखिन्छ र महत्त्वपूर्ण समय घरेलु समस्यामा अल्झिनु पर्ने आज देखिन्छ। मीन राशिको राशिफल सँगै राशिफल सकियो। 12 राशिफल हामीले राखिसक्यौँ। अब गीत सुन्न पर्छ। सन्तोष बिसी अनि लक्ष्मी कार्कीले गाउनु भएको जाले रुमाल टाइटलको गीत अब मैले सुरु गरेको छु। इन्जोय गर्नुहोस्।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

सन्दीप लामिछानेले गाउनु भएको यो शब्द टाइटलको गीत थियो। बिहानको 7:47 गएको छ बेलायतमा। नेपालमा दिउँसोको 12:00 अहिले 33 जानै लाग्यो, अनि ब्रुनाई र हङकङमा दिउँसोको 2:00 अहिले 48 गएको छ ठ्याक्कै। अब प्रश्न फेरि एकचोटि राख्ने बेला भएको छ। यो साताको लागि राखिएको प्रश्नमा एउटा धुन राखेको छु मैले, र यो धुन कुन गीतको हो र कुन ब्यान्डको गीतको कुन ब्यान्डको कुन नेपाली रक ब्यान्डको कुन गीतको धुन हो भनेर मैले सोधिरहेको थिएँ। धुन जस्तो

यसपछि त गीत सुरुवात भइहाल्छ। अब गीत मैले पछाडि सुनाएको त छुइनँ, तर अलिकति अघि चाहिँ तपाईँहरूलाई अलिकति छनक चाहिँ दिएको थिएँ है। छनक भन्दाखेरि पनि गीत अलिकति सुनाएको थिएँ उहाँहरूको, सायद तपाईँले यो स्वरहरू चिन्नुभयो भने अथवा गीत सुन्नुभयो भने आउँछ कि भनेर मैले अलिकति तपाईँहरूलाई मद्दत गर्न खोजेको थिएँ। एकचोटि अलिकति सुनाऊ, रेडी?

मैले यहाँ अलिकति एडिट पनि गरेको छु है. हो यसरी नै गीत सकिन्छ. मैले अलिकति एडिट पनि गरेको छु, त्यहाँ कतै काटेको पनि छु हजुर, अगाडि पनि पुरै काटेर अलिकति काटेर बिचबिचमा सबै त्यसरी सुनाएको छु. एनिवे यहाँहरूको पालो अब चाहिँ मैले त सुनाएँ, मेरो पालो यति नै हो होइन, गीत सुनाउने मेरो पालोमा गीत सुनाइहालेँ. तपाईँको पालो एन्सर दिने अब एन्सर दिँदा भोलि बिहान 8 बजीसम्म पठाइदिनु होला. र यो गीत अलिकति सुनाएँ मैले, जे होस् अब कुन नेपाली रक ब्यान्डको कुन गीत हो यो, बस तपाईँले गीत चिन्नुपर्छ. गीतको बोल भन्नुहोस् अथवा गीतको टाइटल भन्नुहोस्, टाइटल छ यो गीतको एउटा. हजुर, निकै देशभक्ति भावनाले भरिएको गीत उहाँहरूले गाउनु भएको छ. र कुन ब्यान्डको कुन चाहिँ गीत हो बताउनुहोस् है, गीतको बोल अथवा गीतको टाइटल र ब्यान्डको नाम भन्नुपर्छ मलाई. तपाईँहरूले दुईवटा चिज भन्नु पऱ्यो भोलि बिहान 8 बजीसम्ममा. विनरहरूको नाम भोलि बिहान एनाउन्स हुन्छ, भोलि बिहान 8 बजेभन्दा अगाडि, माफ गर्नुहोस् 9 बजेभन्दा अगाडि एनाउन्स हुन्छ नाम. 8 बजेभन्दा अगाडि यहाँहरूले एन्सर पठाइसक्नु पऱ्यो. र दुईजना लक्की विनरले पाउनुहुन्छ नेपाली ओपन कन्सर्टको टिकट. 25 जुलाईमा हुन्छ जुन चाहिँ कन्सर्ट, यही 25 जुलाईमा रसमुर एरिना अल्डरसटमा हुँदैछ, दिउँसो 1 बजेबाट राति 10:30 बजेसम्म हुन्छ. र यो कन्सर्टमा कन्सर्टको तपाईँहरूले टिकट पाउनुहुन्छ, भरपूर मनोरञ्जन गर्न सक्नु पाउनुहुनेछ तपाईँहरूले. यो पर्सि अब शनिबारकै कुरा भयो र यो चाहिँ छ.

विकास थापाले गाउनु भएको अर्को एउटा नयाँ नयाँ स्टाइलको गीत रहेछ हजुर. र यो गीतपछि फेरि अङ्किता पुनको उस्तै अर्को एउटा नयाँ प्रस्तुति पनि हामी सुन्दै एकछिनको लागि छुट्टिन्छौँ, ब्रेक लिन्छौँ, गीत सुन्छौँ र समाचार सुन्छौँ. त्यसपछि फेरि समाचारकै विषय म राख्नेछु यहाँहरू समक्ष. र यो समाचार पछिको पत्र पत्रिकाको हेडलाइन पछि भने आज यहाँहरूले बाबाजी कम्पनी ट्रेनिङ सपोर्ट प्लाटुन क्याट्रिकमा कार्यरत हुनुभएका नम्बरी द्वय कर्पल योगेन अनि कर्पल सागर हरू उहाँहरूसँगको कुराकानी यहाँहरूले सुन्न सक्नुहुनेछ. र उहाँहरू दुईजनासँग केही समय अगाडि कुराकानी गरेको थिएँ, प्रत्यक्ष भेटेर क्याट्रिकमा नै होइन, मैले सुनाउन पाइरहेको थिइनँ. आज चाहिँ म छोटो उहाँहरूसँग थोरै कुराकानी छ, उहाँहरूको अनुभव अलिकति सेयर गर्न चाहन्छु र अरू पनि छन् कुराकानीहरू. हाम्रो भाइहरूको एचिभमेन्टहरू हामी सुनाउँदै जानेछौँ कार्यक्रममा. अहिलेलाई चाहिँ अहिले आज चाहिँ उहाँहरूसँगको छोटो कुराकानी छ, सुन्नुहुनेछ 8 बजेपछिको समयमा. अहिलेलाई अङ्किता पुनलाई सुनाऊ.

0: त्रिभुवन विश्वविद्यालयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरुद्ध विरोध प्रदर्शन भएको छ। विश्वविद्यालयको 67 औं वार्षिक दिवसका अवसरमा आयोजित समारोहका लागि गएका मन्त्री पोखरेल विरुद्ध विद्यार्थीले प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्। स्वतन्त्र विद्यार्थी युनियन सोभियो खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेल विरुद्ध प्रदर्शन गरेका हुन्। सहभागीले मेरिटोक्रेसी लागू गर र नेपो बेबी शिक्षा मन्त्री जस्ता नारा अङ्कित प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रहरीले 5 जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपाले छुट्टै कार्यक्रम गरेको छ। एमालेसँग सहकारी बढाउने बताइरहेका बेला पुष्पलाल स्मृति प्रतिष्ठानले नेकपा नेताहरूको उपस्थितिमा कार्यक्रम गरेको हो। दिवसको कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको उपलब्धि खतरामा परेको दावी गर्नुभएको छ।
1: समाजवाद प्रति नयाँ पुस्तालाई प्रशिक्षित गर्ने हाम्रो उद्देश्य प्रति संकल्प लिनु छ। अहिले राष्ट्रिय स्वाधीनता संकटमा परेको, हाम्रो आन्दोलनका उपलब्धि अप्ठ्यारोमा परेको यो अवस्थामा मिल्न सक्ने जति शक्तिहरूसँग मिलेर ती उपलब्धिको रक्षा गर्ने र अगाडि बढ्ने संकल्प पनि हाम्रो पुष्पलालको यो स्मृति दिवसमा हामीले लिनु छ।
0: उहाँले मुलुकमा निरङ्कुशता ल्याउने प्रयत्न भइरहेको भन्दै सतर्क हुनुपर्ने बताउनु भएको छ।
1: भौतिक पूर्वाधारको क्षेत्रमा भएका अभूतपूर्व विकासलाई अवमूल्यन र अपमानित गरिएको छ। शिक्षा र स्वास्थ्यमा भएका प्रगतिहरूलाई अपमानित र अवमूल्यन गरिँदैछ। सबै सकारात्मक कुरा नेपालमा उत्पीडित वर्ग समुदायले प्राप्त गरेका हक अधिकार र उपलब्धिमाथि प्रहार गरिँदैछ र देशलाई फेरि एकचोटि निरङ्कुशतातिर, अराजकतातिर, अव्यवस्थातिर लाने कोसिस भइरहेको छ र त्यस्तो बेलामा हामीले पुष्पलालको यो स्मृति दिवस मनाउँदैछौँ।
0: गएको एक दिनमा देशभर 47 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 2 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आगलागेका 5, बाढीको 1, पहिरोका 16, सडक अवरोधका 14, चौपाया क्षतिका 1 तथा अन्य 4 घटना भएका छन्। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोको घटनामा 2 जनाको मृत्यु भएको हो भने 5 जना घाइते भएका छन्। गएको वैशाख 1 गतेसम्म हालसम्म देशभर 2361 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 173 जनाको मृत्यु, 2 जना बेपत्ता तथा 1208 जना घाइते भएका छन्। यस अवधिमा 4869 परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ। अमेरिका र साउदी अरबले शान्तिपूर्ण प्रयोजनका लागि आणविक सम्झौता गरेका छन्। सम्झौता अनुसार साउदी अरबले अमेरिकी संसदको निगरानी रहने गरी युरेनियम प्रशोधन गर्न पाउनेछ। यो सम्झौतापछि खाडी तथा पश्चिम एसियामा आणविक गतिविधि बढ्ने चिन्ता व्यक्त गरिएको छ। इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेट
2: ממשלת השבעה באוקטובר כבר לא מסוגלת
3: The nuclear agreement taking shape with Saudi Arabia over Israel's head is a severe strategic failure that endangers our security. Enrichment of nuclear material on Saudi soil could lead to a regional nuclear arms race and a dangerous loss of control. There is truly no way to predict what the Middle East will look like in a decade or two, which is why what we need is fewer centrifuges in the Middle East, not more.
0: अमेरिकाले 12 दिन पनि इरानमाथिको हमला जारी रहेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले व्यापारिक पानी जहाजलाई क्षति पुर्याउने इरानी संरचना लक्षित आक्रमण भइरहेको जनाएको छ। यसअघि राष्ट्रपति ट्रम्पले हर्मुज चल्टमरुमा जहाजमाथि आक्रमण भएमा इरानका पूर्वाधारमा आक्रमण गरिने बताउनु भएको छ। जवाबमा इरानको रेभोल्युसनरी गार्ड्सले मध्य पूर्वमा अमेरिकी साझेदार मुलुकहरूमा विद्युत कटौती गर्ने चेतावनी दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसएफ पल्सर स्पोर्ट्सबाट आगामी भदौ 18 गते हुने भएको छ। मञ्चले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अवार्डको 23 औं संस्करण नेपाल प्रेस क्लबको डब्लु पभिलियनमा हुने औपचारिक घोषणा गरेको हो। मञ्चका महासचिव अञ्जन खड्का:
4: म जहिले पनि यो कुरा भन्छु कि खेलकुद भनेको एउटा यस्तो चिज हो जसले पुरै देशलाई युनाइट गर्ने एउटा क्षमता भएको चिज हो। अहिले भर्खरै वर्ल्ड कप पनि सकेको छ। वर्ल्ड कपमा पनि तपाईँले हेर्नुभयो भने कुनै नि कन्ट्री तपाईँले अर्जेन्टिना सोच्न बित्तिकै फुटबल मनमा हुन्छ। स्पोर्ट्स भनेको एउटा यस्तो चिज हो जसले यति एउटा नेसनल आइडेन्टिटी दिन सक्ने एउटा एउटा सेक्टर हो। सो हामी वी आर भेरी प्राउड टु बी एसोसिएटेड विथ दिस।
0: मञ्चले मुख्य प्रायोजक कोल्सा ग्रुपसँगको सम्झौता समेत नवीकरण गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 8:10 गएको छ यति बेला समय हाम्रो स्टुडियोको घडीमा। तपाईँको घडीमा पनि त्यति नै बज्यो होला, बेलायतवासीको चाहिँ। अरू ठाउँमा समय फरक छ, फरक समय अनुसारको ग्रिटिङ्स नमस्कार यहाँहरूलाई टक्राउन चाहन्छु र आजको कार्यक्रम नमस्ते युकेमा फेरि पनि न्यानो स्वागत गर्न चाहन्छु। म फुलमाया।

अब आजको पत्र पत्रिकाको हेडलाइनहरू हेर्ने बेला भएको छ। एकछिनमा हामी बाबाजी कम्पनीको ट्रेनिङ सपोर्ट प्लाटुनमा कार्यरत हुनुभएका दुईजना नम्बरीहरू हुनुहुन्छ, योगेन भाइ अनि सागर भाइ, उहाँहरूसँग गरेको कुराकानी सुन्नेछौँ। छोटो छोटो कुराकानी छ उहाँहरूसँगको, एकदम छोटो, एकैजन एउटै ठाउँमा मैले समेटेको छु, उहाँहरूसँगै बसेर कुरा गर्नुभएको थियो। जस्ट फ्यु मिनट्स मात्रै बाँकी छ कुराकानी, सो उहाँहरूसँगको कुराकानी सुन्नुहुनेछ। र अरू तपाईँहरूको यहाँनिर मेसेजहरू आइरहेका छन् है, इन्ट्रेस्टिङ इन्ट्रेस्टिङ मेसेजहरू, उत्तर पनि पठाउनु भएको छ। हाम्रो हिजो कृष्ण चामलिङ दाजुले दामी हामीलाई मुक्तक लेखेर पठाउनु भएको थियो, अहिले त गीतैमा बोल्ने बानी भयो हजुर भनेर, उहाँले होइन मुक्तकमै कवितामै बोल्ने बानी भयो भनेर, त्यो उहाँको हिजोको कुरा सुनेर मुक्तक सुनेर चाहिँ हाम्रो धनु बहिनीले पनि त्यसको जवाफ पठाउनु भएको छ है। दाजु सुन्दै हुनुहुन्छ भने तपाईँलाई जवाफ आउँछ एकछिनमा हजुर। र अरू श्रोताको पनि मेसेजहरू छन्, म राख्नेछु एकछिनमा। अहिले अब पत्र पत्रिकाको हेडलाइनहरूतर्फ लाग्नु पर्दा, नयाँ प्रधानमन्त्री एन्डी बर्नामकै तस्विर आज हामी फेरि देख्न सक्छौँ। उहाँले नै भन्नुभएका कुराहरू आज छन् पत्र पत्रिकामा, र उहाँले अहिले हालसालै अब उहाँ प्रधानमन्त्री हुनुभएको भए हुने बित्तिकै नै तेस्रो उहाँको नयाँ यो पोलिसी अनाउन्समेन्ट नीति भनौँ, उहाँले चाहिँ कस्ट अफ लिभिङलाई मद्दत गर्नको लागि भनेर, जनतालाई मद्दत गर्नको लागि भनेर यो तेस्रो पोलिसी अनाउन्समेन्ट गरिसक्नु भएको छ। हिजो अस्ति फेरि उहाँले 2 पाउन्ड जा यो बसको टिकट क्याप 2 पाउन्ड गरिनेछ जनवरीबाट भनेर भन्नुभएको छ होइन। र अब इलेक्ट्रिसिटी बिलको VAT इलेक्ट्रिसिटी बिलहरू जो हामी तिर्छौँ नि घरवासीले, घर परिवारले, यहाँ बेलायतवासीहरूले, यो बिलमा पनि कटौती हुनेछ, VAT कटौती हुनेछ अक्टोबरदेखि भनेर भन्नुभएको छ। र आज चाहिँ हामीले उहाँले एनाउन्स गर्नुभएको अर्को कुरा, पत्र पत्रिका सबैले यही विशेष उल्लेख गरेका छन्, यो सुनिरहेका छौँ, पब क्लब्स अनि लाइभ म्युजिक भेन्यूहरू जो इङ्ल्यान्डमा छन् उनीहरूलाई चाहिँ 20% बिजनेस रेट कटाइनेछ हजुर। अहिले चाहिँ गएको सरकारले 15% कटाउने भनेर भनेको थियो होइन, र अहिले चाहिँ फेरि नयाँ प्रधानमन्त्रीले चाहिँ यो आउने अप्रिलदेखि 20% बिजनेस रेट उहाँहरूलाई चाहिँ छुट दिने, कटाउने पब अनि क्लब र म्युजिक भेन्यूहरूलाई भनेर भन्नुभएको छ। र यस हिसाबले भन्ने हेर्ने हो भने चाहिँ एउटा साधारण पबले झन्डै वर्षको नेक्स्ट इयर चाहिँ अप्रिलदेखि 1,100 पाउन्ड चाहिँ उसले बचायो, यसबाट चाहिँ बचाउन सक्छ। र यो तर यतातिर फेरि कस्तो भने सरकारलाई चाहिँ झन्डै वर्षको 100 मिलियन पाउन्ड बराबरको कस्ट लाग्छ फेरि यतातिर, र त्यो कस्ट अब कताबाट ल्याउने हो भनेर उहाँले हिसाब किताब गर्नुभएको छ नयाँ प्रधानमन्त्रीले। र यो कुरा गर्दाखेरि चाहिँ उहाँको कुरा उहाँले भन्नुभए अनुसार चाहिँ, अब छनक दिनुभए अनुसार चाहिँ, यो चाहिँ अरू ठाउँबाट ल्याइन्छ, जस्तो भेप चुरोट भेप हुन्छ नि हजुर, त्यो पसलहरूबाट अनलाइन कतिपय यस्ता व्यापारीहरू पनि छन् जसले तिर्दैनन् हो, उनीहरूबाट ल्याउने भनेर उहाँले भन्नुभएको रहेछ। यो छुट जो दिइन्छ पब क्लबहरूलाई हो, उनीहरूलाई दिने छुट चाहिँ यताबाट कलेक्सन गर्ने भनेर भन्नुभएको छ, तर रेस्टुरेन्टहरूको चाहिँ कुरा आएको छैन यसमा, पब क्लब र लाइभ म्युजिक इभेन्ट भेन्यूको मात्रै आएको छ, रेस्टुरेन्टको चाहिँ आएको छैन। एनिवे यो प्रसङ्ग आज पत्र पत्रिकामा धेरै नै छ र यही नै कुरो आज पत्रिकाले लेखेको छ। अनि यस्तै उहाँसँगै सम्बन्धित फेरि उहाँले फेरि कस्तो भने अर्को प्रसङ्ग चाहिँ के भन्नुभएको छ भने, अहिले हिजो बुधबार चाहिँ उहाँले अहिले जुन प्रिजनबाट जेलबाट बन्दीहरूलाई समयभन्दा अगाडि नै रिलिज गरिँदैछ, उनीहरूलाई छोडिँदैछ, त्यसमा चाहिँ रिभ्यू गर्ने यो प्रोग्राम जुन अघिल्ला प्रधानमन्त्रीले ल्याउनु भएको थियो, यहाँको जेलमा बन्दीहरू बढी भएको कारणले र त्यहाँ केओस भएको अनि त्यहाँनिर ठाउँ नभएको कारणले गर्दाखेरि चाहिँ कतिपय अपराधीहरूलाई छोडिएको छ र छोडिनेवाला पनि छ, र यही छोडिनेवालामा चाहिँ एकजना प्रहरी पिसी एन्ड्रयू हार्पर, उनको चाहिँ केही समय अगाडि मृत्यु भएको हो, 2019 सालको कुरा हो यो, र 2019 सालमा अगस्त महिनामा उनले चाहिँ यो
उनले चाहिँ कस्तो भने त्यहाँ चोरी चकारी बाइक क्वाड बाइक थेफको काण्डमा चाहिँ उन त्यहाँ चोरी भएको अवस्थामा उनले त्यहाँनिर पुगेर उनले केही गर्न खोज्दाखेरि केही कारवाही गर्न खोज्दा कारवाही भन्दा पनि रोक्न खोज्दाखेरि चाहिँ त्यो कारको चाहिँ कारको डोरीमा चाहिँ अल्झेर उनी चाहिँ त्यही कारमा त्यो चोरले चाहिँ उनलाई लतारेर लगेका थिए। ड्र्याग गरेर केही माइल परसम्म पुग्दाखेरि चाहिँ उनको मृत्यु भएको थियो। झन्डै एक माइल परसम्म होइन उनी त्यहाँ डोरीमा अल्झेर आफ्नो त्यो उनलाई रोक्न खोज्दाखेरि चाहिँ त्यसरी उनको मृत्यु भएको थियो। र त्यतिखेर जसले यो घटना घटाए उनलाई चाहिँ पक्राउ गरेर राखिएको छ जेलमा र उनी आउने सेप्टेम्बरमा चाहिँ अब निस्कनेवाला रहेछन् र अर्ली रिलिज प्रोग्राम अन्तर्गत उनलाई पनि चाँडै छोडिन लागेको रहेछ। सो यही कुराको विरोध गर्दै पिसी एन्ड्रयू हार्पर कि विधवी होइन उनको वाइफ लिसीले चाहिँ प्रधानमन्त्रीलाई र सरकारलाई उनले चाहिँ यस्तो गर्न भएन, यो एकदमै खेदजनक कुरा भयो, यसरी जेलमा भएका अपराधीहरूलाई चाँडै छोडिनु भएन, चाँडै छोड्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ एकदमै यो चाहिँ अत्यन्तै दुःखलाग्दो र खेदजनक कुरा भयो भनेर उनले यसको खण्डन गरेकी छिन् होइन, क्रिटिसाइज आलोचना गरेकी छिन् र प्रधानमन्त्रीलाई पनि र सरकारलाई यस सम्बन्धी उनले बोलेकी छिन्, भनेकी छिन्, आग्रह गरेकी छिन्। त्यसैले गर्दाखेरि नयाँ प्रधानमन्त्री एन्डी बर्नामले बुधबार चाहिँ यसलाई रिभ्यू गर्ने अर्थात् यसलाई पुनः विचार गर्ने भनेर उहाँले चाहिँ अहिलेलाई रोक लगाउनु भएको छ जेलबाट बन्दी छुटाउनको लागि। विशेष गरिकन यी पिसी एन्ड्रयू हार्परलाई जसले चाहिँ मृत्युको मुखमा पुर्याए उनको चाहिँ सेप्टेम्बरमा छुट्ने पज गरिएको छ। सो यसरी उहाँले चाहिँ पज गरेर अब नयाँ फेरि यसलाई छानबिन गर्ने यो प्रिजन रिलिज हुने प्रोग्रामलाई अनि त्यसपछि मात्रै बल्ल हामी डिसाइड गर्ने भनेर उहाँले पज गर्नु हल गर्नुभएको छ। सो यो एउटा प्रसङ्ग पनि छ र अर्को प्रसङ्ग फेरि उहाँले नै भन्नुभएको कुरा नयाँ प्रधानमन्त्री एन्डी बर्नामले चाहिँ यो ट्याक्स फ्री थ्रेस होल पर्सनल एलाउन्स हुन्छ नि हाम्रो 12,570 पाउन्ड, 12,000 हामीले जति कमाउँछौँ त्यसको 12,570 पाउन्डमा चाहिँ ट्याक्स लाग्दैन, हामीले इन्कम ट्याक्स तिर्नु पर्दैन सरकारलाई, र यसभन्दा बढी कमायो भने त्यसको चाहिँ ट्याक्स तिर्दै जानुपर्छ र जति धेरै कमायो त्यसको चाहिँ तिर्नुपर्ने हुन्छ बढी, र जति धेरै भन्दाखेरि पनि यो पनि थ्रेस होल छ। र यो कस्ट अफ लिभिङलाई सहायता गर्नको लागि चाहिँ यो थ्रेस होललाई बढाउने भनेर उहाँले भन्नुभएको छ। अब यो चाहिँ बढाउने हालसालैबाट चाहिँ होइन तर यसलाई बढाउनको लागि हेरिनेछ र अब आउने बजेट यो अटम बजेटमा चाहिँ यसलाई चाहिँ हामीले हेर्नेछौँ भनेर उहाँले भन्नुभएको रहेछ र यही नै कुरा यो पत्र पत्रिकाले उल्लेख गरेका छन्। र इमिडिएट कमिटमेन्ट चाहिँ होइन यो तर पनि अब आउने अटम बजेटमा चाहिँ हामी हेर्छौँ भनेर उहाँले चाहिँ भन्नुभएको छ। र अहिलेको हालमा चाहिँ यो पर्सनल एलाउन्स चाहिँ 12,570 पाँच वर्षसम्मको लागि पहिलेका सरकारले यसलाई फ्रिज गरेको छ, त्यसलाई बढाउन नपाउने घटाउन नपाउने गरिकन होइन, र अब त्यसलाई चाहिँ उहाँले यसलाई अझै बढाउने भनेर भन्नुभएको छ। र अब आउने दिनहरूमा चाहिँ कस्तो हुँदैछ भने यो मानिसहरूको चाहिँ बेलायतमा यो ज्यालाको नेसनल वेज लिमिट चाहिँ बढेको कारणले गर्दाखेरि बढी ट्याक्स तिर्नुपर्ने अवस्थाहरू आउँदैछ यो अब आउने वर्षहरूमा। त्यसैले गर्दाखेरि पनि यता मद्दत गर्नको लागि उहाँहरूलाई अर्थात् सरकारले चाहिँ यो गर्न खोजेको हो प्रधानमन्त्रीले। सो यो पनि छ एउटा प्रसङ्ग। अर्को चाहिँ फेरि यहाँनिर साउथर्न वाटरको पूर्व बस एकजना हुनुहुन्छ, उहाँको साथमा तिनजना अरू व्यक्तिहरू पनि उहाँहरूलाई पनि क्रिमिनल चार्ज लागेको रहेछ अर्थात् अपराधी गतिविधि गरेको आरोपमा उहाँहरू पनि पक्राउ पर्नु भएको रहेछ। र यो चाहिँ के भने फर्मर पूर्व चिफ एक्जिक्युटिभ हुनुहुन्छ साउदर्न वाटरको, र यसमा चाहिँ के गरेको उहाँहरूले चाहिँ के गरेको आरोपमा उहाँहरूलाई पक्राउ गरिएको छ भने यो टेस्टमा चिट गरेको, यो पानी चाहिँ जो हामीले घरबाट प्रयोग गरेको पानीहरू हुन्छन् ती पानीलाई चाहिँ बाहिर इन्भाइरोमेन्टमा छोड्नभन्दा अगाडि खोला नाला अथवा अनि समुद्रमा छोड्नभन्दा अगाडि चाहिँ अथवा बाहिर इन्भाइरोमेन्ट वातावरणमा जमिनमा फाल्नुभन्दा अगाडि चाहिँ त्यसलाई ट्रिट गरेर
यसलाई सफा गराएर मात्रै छोडिने छोडिन्छ तर त्यो ट्रिट गर्ने क्रममा उहाँहरूले चिट गर्नुभएको रहेछ भन्ने कुरा चाहिँ अहिले आएको छ र यो टेस्टिङलाई उहाँहरूले म्यानिपुलेट गर्नुभएको 2012 सालदेखि 2017 सालको यो वाटर ट्रिटमेन्ट जुन टेस्ट ट्रिटमेन्ट गरियो त्यसलाई चाहिँ ठिक छ भनेर उहाँहरूले चाहिँ छोडिदिनु भयो र यसको बापत चाहिँ उहाँहरूलाई अब जाने बेलामा फाइनल इयरमा चाहिँ होइन उहाँलाई चाहिँ झन्डै उहाँको पे चाहिँ 873,000 पाउन्ड चाहिँ पे गरिएको रहेछ र उहाँलाई चाहिँ त्यसमा झन्डै अलि त्यसमा एक्स्ट्रा पे पनि थपेर होइन त्यो दिएर विदाय गरिएको रहेछ सो यो प्रसङ्ग आज आएको छ यो स्वेज ट्रिटमेन्टमा चाहिँ डाटाहरू फेक गरेको भनेर उहाँलाई आरोप लागेको अब जेल जान सक्ने जेलमा अलि धेरै बस्न सक्ने सम्भावनाहरू रहेको कुरा गरिएको छ हजुर यिनै छन् आजको खबरहरू खास यति नै अहिलेलाई चाहिँ अब हामी लागौँ गीत सुन्नतर्फ छोटो एउटा गीत सुनेपछि जुन गीत गाउँदै हुनुहुन्छ टेक बिसी अनि अस्मिता जुरेली यो गीतपछि अर्को पनि छ अनि गीतहरू सुनिसकेपछि चाहिँ कपिल योगेन श्रेष्ठ अनि सागर कपिल सागर भाइसँग गरिएको कुराकानी हामी सुन्छौँ उहाँहरू क्याट्रिकमा रहेको बाबाजी कम्पनीको ट्रेनिङ सपोर्ट प्लाटुनमा कार्यरत हुनुहुन्छ

0: BFBS Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio.
1: आज क्याट्रिकमा रहेको बाबाजी कम्पनीको ट्रेनिङ सपोर्ट प्लाटुन छ. यो प्लाटुनमा म छु र यहाँ कार्यरत रहनुभएका हाम्रा दाजुभाइहरूसँग कुराकानी गर्ने क्रममा छु र यसै क्रममा दुईजना नम्बरीहरू हुनुहुन्छ है. उहाँहरू चाहिँ हाम्रो योगेन भाइ अनि सागर भाइ. उहाँहरूसँग चाहिँ म संयुक्त रूपमा नै कुराकानी गर्न लागिरहेको छु. उहाँहरूले यहाँ आएर के हासिल गर्नुभयो कम्पनीको लागि, आफ्नो लागि पनि उहाँहरूसँग त्यही विषयमा कुराकानी गर्न चाहन्छु. सागर भाइ, जसले चाहिँ मलाई सपोर्ट गरिरहनु भएको छ, आफ्नो काम त छँदैछ, त्यसमाथि पनि एक्स्ट्रा बिएफबिएसलाई चाहिँ लुक आफ्टर गर्दै यहाँनिर इन्टरभ्यू मिलाइदिनु भएको छ, यसप्रति सागर भाइलाई धेरै धन्यवाद भन्दै कर्पोरल सागर सोमरे हजुर उहाँलाई लगायत कर्पोरल योगेन श्रेष्ठ दुवैजनालाई निम्त्याउन चाहन्छु बिएफबिएसमा. भाइहरू नमस्ते.
2: हजुर नमस्कार दिदी. धन्यवाद दिदी.
3: हजुर नमस्ते दिदी. थ्याङ्क यू हजुरलाई.
1: हाम्रो योगेन भाइ र सागर भाइ मसँग हुनुहुन्छ, दुईजना नम्बरीहरू हुनुहुन्छ. यहीँ सँगै पढ्नु भएको रहेछ उहाँहरू, वानरजिआरबाट आउनु भएको. फेरि कहिले कहिले आउनु भएको रहेछ सोधिहाल्नु पऱ्यो. पहिला योगेन भाइसँग कुरा गर्न चाहन्छु. योगेन भाइ कहिले आउनु भएको यहाँ?
3: दिदी म चाहिँ 2024 मार्चमा आएको दिदी. हजुर अहिले चाहिँ मेरो 2 इयर्स कम्प्लिट भएर 3 इयर रनिङमा छ अहिले टिएसपीमा चाहिँ.
1: हजुर तपाईँहरू यहाँनिर आफै बस्छु भनेर बस्नु पाउनुहुन्छ कि बढाउँदै लान पाउनुहुन्छ कि कसरी यहाँ तपाईँहरूको बसाइ लामो हुन जान्छ?
3: युजली चाहिँ दिदी हाम्रो चाहिँ 2 इयर्सको पोस्टिङ हुन्छ, तर पछि बस्नु मन लाग्यो, एक्सटेन्ड गर्नु मन लाग्यो भने चाहिँ चेन अफ कमान्ड थ्रु गएर चाहिँ एक्सटेन्डको लागि रिक्वेस्ट गर्नु पाउँछ दिदी.
1: यसको मतलब यहाँ इन्जोय गर्दै हुनुहुन्छ?
3: हजुर दिदी जे होस् रमाइलो छ भनौँ न दिदी.
1: योगेन भाइ यहाँ आएपछि तपाईँले एन्टी ट्याङ्क सेक्सन कमान्डर कोर्स गर्नुभयो होइन, र कोर्समा चाहिँ तपाईँ ओभरअल सेकेन्ड आउनु भएको रहेछ भन्ने सुने. यो चाहिँ कस्तो प्रकारको कोर्स हो यसबारेमा जान्न चाहन्छु भाइ. सबभन्दा पहिले तपाईँलाई बधाई छ.
3: हजुर थ्याङ्क यू दिदी. यो कोर्स चाहिँ दिदी हाम्रो एन्टी ट्याङ्क भनेपछि ज्याभलिन हाम्रो वेपन सिस्टमको बारेमा दिदी, स्पेसली हामी चाहिँ सार्जन हुनको लागि यो कोर्स क्वालिफाइड हुनुपर्ने हुन्छ. यसमा चाहिँ हामीलाई चाहिँ ट्याङ्कको लागि एगेन्स्टमा फाइट गर्नको लागि चाहिँ एउटा वेपन सिस्टम एन्टी ज्याभलिन हुन्छ. त्यसको बारेमा चाहिँ त्यसलाई चाहिँ त्यसको ट्याक्टिक्सहरू अनि हाउ टु युज अनि एम्प्लोय त्यसलाई कसरी एम्प्लोय गर्न सकिन्छ, त्यसको एडभान्टेजेसहरू अनि त्यसलाई कन्सिडरेसनहरू के कसो भनेर त्यसकै बारेमा ट्रेन अनि त्यसकोलाई त्यसलाई चाहिँ कसरी युटिलाइज गरिन्छ हाम्रो कम्पनी प्लटुन अनि इन ब्रिगेडमा.
1: तपाईँले राम्रो गर्नुभएको छ, यो ओभरअल सेकेन्ड आउँछु भनेर तपाईँ सोच्नु भएको थियो यो कोर्स गर्दाखेरि?
3: इनिसियलमा चाहिँ दिदी सर अब सेकेन्ड नै आउँछ भनेर थिएन दिदी, तर जस गएपछि गर्दै जाँदाखेरि चाहिँ राम्रो भयो दिदी, सोचेको भन्दा राम्रो भयो भन्छु दिदी म चाहिँ.
1: यो कहाँ कहिले भएको थियो भाइ?
3: दिदी यो कोर्स चाहिँ वर्मिस्टरमा क्याम्प्समा भएको थियो दिदी. त्यहाँ चाहिँ कोर्स चाहिँ दिदी हाम्रो फेब्रुअरी टु अप्रिलसम्म थियो दिदी. यो चाहिँ
1: फेब्रुअरी टु अप्रिल भनेपछि निकै लामो कोर्स पो रहेछ तपाईँहरूको. त्यहीँ बस्नुभयो?
3: हजुर दिदी 9 विक्स कोर्स थियो. हजुर त्यहीँ क्याम्प्समै बसेर कम्प्लिट गरेको दिदी.
1: अब तपाईँले यो कोर्समा चाहिँ ओभरअल सेकेन्ड पनि आउनुभयो होइन, तपाईँको पोजिसन राम्रो रह्यो, साथमा इन्स्ट्रक्टर रेकमेन्डेसन पनि तपाईँले पाउनु भएको रहेछ, यसको लागि पनि बधाई होइन. र अब यसपछि चाहिँ के हुन्छ यो इन्स्ट्रक्टर रेकमेन्डेसन जुन तपाईँले पाउनुभयो होइन, यसपछि तपाईँहरूको करियर कस्तो हुन्छ अगाडि?
3: यो आयर पाएपछि चाहिँ दिदी अब इन फ्युचरमा चाहिँ हाम्रो क्याम्पसमा चाहिँ एन्ट्याङ डेपमा चाहिँ दिदी कलर सार्जनहरूले इन्स्ट्रक्टर गर्छ दिदी. त्यहाँ चाहिँ न्यू अब जो कोर्स गर्नुहुन्छ उहाँलाई इन्स्ट्रक्ट गर्नु डेस गर्नुहुन्छ. त्यसको लागि चाहिँ दिदी हामीले चाहिँ अब त्यो ऱ्याङ्क इक्विभलेन्ट पाएपछि चाहिँ त्यहाँ गएर त्यो पोस्ट सम्हालेर चाहिँ त्यहाँ नयाँ आउने भाइहरू या गुरुजीहरूलाई चाहिँ हामीले चाहिँ एज अ डिएसको रूपमा काम गर्ने मौका पाउँछ दिदी.
1: यो त भयो तपाईँहरूको यो कोर्सको कुरा होइन. यहाँनिर चाहिँ तपाईँहरूको हुन त रोल तपाईँहरूको सबै सपोर्ट गर्ने हो, तर पनि आफ्नो आफ्नो पनि होला, तपाईँहरूको केही फरक हुन्छ कि कामहरू, आफ्नो आफ्नो जिम्मेवारीहरू उस्तै उस्तै नै हुन्छ जस्तो चाहिँ लेट्स से नम्बरहरू बिचमा पनि?
3: यहाँको चाहिँ सिमिलर हुन्छ दिदी. हाम्रो चाहिँ म पनि सेक्सन कमान्डर हो, ऊ पनि सेक्सन कमान्डर हो, त्यही भएर हाम्रो प्राइमेरी जब रोलै यहाँ चाहिँ सेक्सनलाई लिड गर्ने प्लस पिएस गुजी या चेन अफ कमान्डलाई चाहिँ सपोर्ट गर्ने दिदी हाम्रो चाहिँ.
1: यहाँ हुनुहुन्छ कर्पोरल योगेन श्रेष्ठ, अहिले बाबाजी कम्पनीमा कार्यरत हुनुहुन्छ. योगेन भाइ तपाईँलाई धेरै धन्यवाद छ है त छोटो मिठो कुराकानीको लागि.
3: हस् थ्याङ्क यू दिदी. हजुरलाई पनि आइदिनु भयो, धेरै धेरै धन्यवाद दिदी.
1: कर्पोरल योगेन श्रेष्ठसँग कुराकानी गरिसकेपछि म फेरि कर्पोरल सागर सोमरे उहाँसँग कुराकानी गर्न चाहन्छु र उहाँलाई पनि बिएफबिएसमा निम्त्याउँ. सागर भाइ नमस्ते.
2: हजुर नमस्कार दिदी, अनि हजुरहरूलाई पनि क्याट्रिकमा वेलकम छ दिदी.
1: तपाईँलाई पनि बिएफबिएसमा वेलकम छ फेरि एकचोटि है. तपाईँ बिएफबिएसमा पहिला बोल्नु भएको थियो?
2: हजुर धेरै पहिला बोलेको जस्तो लाग्छ. अनि हजुर धेरै पहिला दिदी म राइफलम्यान हुँदा अनि ल्यान्स कर्पोरल हुँदाखेरि चाहिँ बोल्ने मौका पाएको थिएँ दिदी.
1: वाह कहाँ कहिले कोसँग हो?
2: हजुर पहिला जब म बटालियन रनिङ टिममा हुँदाखेरि चाहिँ एकचोटि ट्रेल वर्कर पारास टेनपछि कुरा गर्ने मौका पाएको थिएँ भने एकचोटि म यो ड्रिल इन्स्ट्रक्टर कोर्स गर्ने बेलामा पनि एज अ ल्यान्स कर्पोरल बन्न पाएको थिएँ दिदी.
1: अहिले चाहिँ यहाँ बाबाजी कम्पनीमा हुनुहुन्छ ट्रेनिङ सपोर्ट प्लाटुनमा तपाईँ हुनुहुन्छ. तपाईँको नम्बरीसँग भर्खरै कुरा भयो. अब तपाईँको पनि अलिकति अनुभव सुन्न चाहन्छु भाइ यहाँको कम्पनीमा काम गर्दाको.
2: हजुर दिदी, म पनि रिसेन्टली त भन्दा भन्दै एक वर्ष बितिसकेछ दिदी. यहाँ पनि म लास्ट समरमा आएको थिएँ भने अहिले यो समरमा एक वर्ष हुन्छ दिदी. सो फार सो वेल, यहाँदेखि करियर कोर्सेसहरू पनि गर्न मौका पाइयो. सो वान हाम्रो अब यहाँ हाम्रो एज अ रोल अफोर आइटिसीलाई अफोर प्रोभाइड गर्ने कामहरूमा पनि बिजी भइरहेको हुन्छ. सो वान नम्बरीले भने बमोजिम हामीले अब प्लोन सार्जेन्ट गुरुजीदेखि लिएर सम्पूर्ण हाम्रो चेन अफ कमान्डलाई हेल्प गर्नेदेखि लिएर भाइहरूलाई लिड गर्ने कामहरू जो सिक्दै इन्जोय नै भइरहेको छ दिदी.
1: तपाईँको यो यता क्याट्रिकमा पहिलोचोटि हो तपाईँको पोस्टिङ यहाँ?
2: हजुर, यो पनि इन्ट्रेस्टिङली मेरो चाहिँ फर्स्ट पोस्टिङ दिदी. भर्ती लागिसकेपछि म चाहिँ भनौँ 10 वर्ष एउटै प्लटुनमा एउटै कम्पनीमा काम गरेर मेरो फर्स्ट पोस्टिङ अनि त्यसको पनि फर्स्ट इयर रनिङ छ दिदी. हजुर, सुरुमा त अब अलिकति हिचकिचाट जस्तो नै भयो भनौँ दिदी, किनकि अब जसलाई पनि परिवर्तन राम्रो हो तर अलिकति सुरुमा चाहिँ एक्सेप्ट गर्न अलिकति साह्रो पनि पर्दो रहेछ. तर पछि अब यहाँ आइसकेपछि अगेन नयाँ परिवार, नयाँ फ्यामिली, नयाँ काम गर्ने चेन अफ कमान्ड भाइहरू सबै, अनि टाइम भिज्दै जाँदाखेरि अहिले अब यहाँ पनि एकदमै रमाइलो फिल भइरहेछ भनौँ दिदी.
1: हजुर, यहाँ हुनुहुन्छ कर्पोरल सागर समरे. उहाँ कार्यरत हुनुभएको स्थान क्याट्रिकमा हो. क्याट्रिकमा रहेको बाबाजी कम्पनी, बाबाजी मा पनि ट्रेनिङ सपोर्ट प्लाटिङ प्लाटुनमा उहाँ कार्यरत हुनुहुन्छ र उहाँहरू दुईजनासँगको कुराकानी यहाँहरूले छोटो सुन्दै हुनुहुन्थ्यो. र हाम्रो त्यहीँ नै कार्यरत रहनुभएको योगेन कर्पोरल योगेन र कर्पोरल सागर दुवैजनासँगको यो छोटो कुराकानी थियो, उहाँहरूको अनुभव त्यहाँको. र यस्तै उहाँहरू दुवैजनाले चाहिँ सेक्सन कमान्डर कोर्स गर्नुभएको र दुवैजनाले एकदमै राम्रो गर्नुभएको दुवैजनाले भन्ने पनि हामीले त्यहाँ जानकारी पाएका थियौँ. योगेन भाइ त्यतिखेर उहाँ सेकेन्ड पोजिसनमा आउनुभएको र सागर भाइ अझ अगाडि आउनुभएको भन्ने हामीले अझ राम्रो गर्नुभएको उहाँहरूले बताउँदै हुनुहुन्थ्यो. र कुराकानी यति नै सीमित राखेँ मैले अब आजको लागि. हामी अगाडि बढ्छौँ गीततर्फ.

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो।

0: समय बिहानको 8:43 गएको छ. हामीले अघि कुराकानी सुन्दै थियौँ हाम्रो योगेन श्रेष्ठ भाइ अनि सागर सोमरी भाइसँग गरिएको कुराकानी, र सागर भाइसँगको कुराकानी गर्दा गर्दै मैले रोकेको थिएँ, अलिकति गीत सुनाउनु पर्ने अवस्था पनि आउँछ होइन, हामीले सुन्नै पर्ने हुन्छ. र उहाँ पनि उहाँको पनि कोर्सहरू उहाँले गर्नुभएको थियो, र पिएसबिसी हजुर उहाँहरूको कोर्स पनि सम्पन्न भइसकेको कुरा पनि हामीले गरेका थियौँ, र अलिकति म फेरि फर्दर अगाडि सुनाउन चाहन्छु उहाँहरूको कोर्सको बारेमा पनि. ओके, मैले यहाँनिर एकदम रेडी गरेको छु, सुनौ.
1: हजुर दिदी, पिएसबिसी अब हाम्रो इन्फेन्ट्री, त्यसपछि पनि राइफल कम्पनीको लागि चाहिँ सार्जेन्टको लागि क्वालिफाई गर्ने कोर्स हो के अरे दिदी, 9 हप्ताको कोर्स ब्रेकनमा. अस्ति फेब्रुअरीमा गऱ्यो दिदी, वेदर अलिकति च्यालेन्जिङ नै भयो, पानी पऱ्यो, चिसो खाइयो. सो अन कोर्स गर्दै गर्दाखेरि अब फर्स्ट थिङ फर्स्ट त अहिले हाम्रो सबैलाई ज्ञात नै छ, अहिले यो कम्बाइन्ड आर्म्स यो इन्टिग्रेटेड कोर्स भएको कारणले गर्दाखेरि चाहिँ सबैलाई चाहिँ थ्रु हुँ अनि पास हौँ भन्ने हुन्छ. किनकि मेरै कोर्समा पनि इक्जाम्पल दिनुपर्दाखेरि 72 सुरु गरेको थियौँ भने 45 मात्र हामीले कोर्स सकेका थियौँ, र 44 मात्र सक्सेसफुल्ली पास भएको थियो दिदी त्यो कोर्समा. त्यस कारणले गर्दाखेरि अलिकति मेन्टली अनि फिजिकल्ली च्यालेन्जिङ नै छ, कोर्स गर्दै गर्दा राम्रो पनि भयो अनि ग्रेटफुल नै छु दिदी.
0: हजुर, अब यो कोर्स सकिसक्यो तपाईँहरूको होइन, आएर पनि पाइसक्नु भएको छ, अब यस पछाडि चाहिँ तपाईँको मुभ कता हुन्छ होला?
1: हजुर दिदी, अब एज पर मेरो एसाइनमेन्ट अर्डर चाहिँ मेरो एम चाहिँ यो डिसेम्बरसम्म छ दिदी, अनि त्यसपछि होपफुली ब्याक टु बटालियन फोक्सटनमा, अनि त्यसपछि त्यतै दिदी.
0: ओके, अब फोक्सटनमा आउनुहुन्छ, उहाँ आरजिआरको मेम्बर हुनुहुन्छ उहाँ, त्यसै हो है सागर भाइ, हामी अब त्यतैतिर फोक्सटनमा होइन तपाईँहरूकैबाट उहाँ आरजिआरमै भेटौँला. यहाँलाई धेरै धेरै धन्यवाद छ, मलाई एकदमै धेरै एसिस्ट गर्नुभयो यहाँनिर आज यो बाबाजी कम्पनीमा इन्टरभ्यूको लागि, सबैलाई मिलाइदिनु भयो यो बन्दोबस्त, यसको लागि तपाईँप्रति एकदमै आभार व्यक्त गर्न चाहन्छु. र तपाईँको यो आइआर रेकमेन्डेसन होइन, यो आइआरको लागि प्लस अब पिएसबिसी तपाईँले नि एकदम राम्रो गर्नुभयो, ओभरअल 3rd पोजिसनमा आउनुभयो, यसको लागि एकदम बधाई भन्दै छुट्टिन्छु है त आज तपाईँबाट. थ्याङ्क यू.
1: हजुर, थ्याङ्क यू दिदी, थ्याङ्क यू फर यर टाइम दिदी.

गाजल टिका सुन्दै थियौँ हामीले. अब चाहिँ अर्को गीत एउटा बाँकी छ, अझै जानुभन्दा अगाडि राख्नको लागि यहाँहरूको मेसेजहरू राख्दैछु, प्रश्नको गीत पनि राख्नै पर्यो होइन. र आजको कार्यक्रमबाट छुटिनको लागि 10 मिनट समय बाँकी रहेको छ. हामीले अघि चाहिँ उता बाबाजी कम्पनी क्याट्रिकमा रहनुभएको, ट्रेनिङ सपोर्ट प्लाटुनमा कार्यरत हुनुभएको युगेन श्रेष्ठ भाइ अनि सागर समरे भाइ दुईजनासँग कुराकानी गरिरहेका थियौँ. र उहाँहरूले सेक्सन कमान्डरको कोर्स गरिसक्नु भएपछि त सायद उहाँहरू अहिले चाहिँ अब उहाँहरूको प्रमोसन भएर पनि उहाँहरू अहिले कोर्पोरलबाट अगाडि बढिसक्नु भएको छ होइन. र मैले सायद कोर्पोरल भन्दाखेरि सायद यो रेकर्ड गर्दा चाहिँ अलिक अगाडि नै गरेको थिएँ र पछिल्लो समयमा अहिले चाहिँ उहाँहरू सायद प्रमोसन भएर अगाडि गरिसक्नु भयो, बढिसक्नु भएको छ दुवैजना. एनिवे कुराकानी चाहिँ हामीले सुन्यौँ, छोटो भए पनि अलिकति टुक्रा टुक्रा गरेर भए पनि सुन्यौँ कुराकानी है. अब म छुट्टिनुभन्दा अगाडि चाहिँ फेरि प्रश्न चाहिँ राख्न चाहन्छु. एनिवे हाम्रो दुईजना भाइलाई धेरै धेरै धन्यवाद भनौँ फेरि, अनि हाम्रो सागर भाइलाई पनि एकदम थ्याङ्क यू दुवैजनालाई, मलाई एकदमै त्यहाँ सहयोग गर्नुभएको थियो. अब गीत, यो प्रश्नको गीत एकचोटि राखौँ म. प्रश्नको गीतमा चाहिँ पहिला धुन राख्नुपर्छ. यो धुन चाहिँ कुन ब्यान्डले गाएको, कुन गीतको हो भनेर मैले सोधेको छु.

हजुर, यो कुन गीतको धुन हो? अगाडिको धुन हुन त पछाडि पनि यही नै छ, तर अगाडिको यो इन्ट्रो मात्रै राखेको छु मैले है यहाँनिर। धुन चाहिँ यो कुन गीतको हो र कुन

मैले अलिकति एडिट गरिदिएको छु यो गीतमा हजुर तपाईँहरू त्यहाँनिर फेरि मैले अब एन्सरै सुनाए जस्तो हुन्छ नि त त्यसैले गर्दाखेरि गीतको टाइटल के हो भनेर सोधेको छु त्यसैले मैले एडिट पनि गरिदिएको छु यो गीतलाई पुरै सुनाएको छैन यहाँनिर अगाडि काट्ने बिचमा काट्ने पछाडि काट्ने सब गरिकन होइन एनिवे गीत त यही नै हो जे भने पनि जति भने पनि यो कुन ब्यान्डको चाहिँ कुन चाहिँ गीत हो टाइटल भन्नुहोस् अनि ब्यान्डको नाम पनि भन्नुहोस् यति नै हो यसपालिको प्रश्न भोलि बिहान 8 बजीसम्ममा है हाम्रो डेडलाइन भोलि बिहान 8 बजीसम्म मात्रै र यसपालिको लक्की विनरहरू दुईजना हुनुहुन्छ दुईजनाको नाम निस्कने छ उहाँहरूले पाउनुहुन्छ नेपाली ओपन कन्सर्टको टिकट दुई एक एकवटा पाउनुहुन्छ र यो पर्सि शनिबार जुलाई 25 तारिकको दिनमा रसमोर एरिनामा कार्यक्रम हुन्छ ओपन कन्सर्ट र यो चाहिँ दिउँसो 1 बजेबाट राति 10:30 बजेसम्म हुन्छ यसपालि मन्त्र ब्यान्ड लगायत अन्य कलाकारहरूले भरपूर तपाईँहरूलाई नचाउनुहुनेछ यसपालि ओके यो भयो कार्यक्रम होइन अब यहाँहरूले कार्यक्रमहरू थुप्रै पठाउनु भएको छ यहाँहरूको कार्यक्रमहरू पनि छन् कति रिमाइन्ड पनि गराउनु भएको छ मैले अलिकति यहाँ राख्न सकेको छैन मलाई माफ गर्नु होला तर म राख्नेछु अवश्य पनि र हाम्रो यहाँहरूको मेसेजहरू फटाफट आइरहेको छ हाम्रो धनु बहिनीले अघि नै हाम्रो कृष्ण चामलिङ दाजुको हिजोको मुक्तकलाई एन्सर दिनुभएको छ कि उहाँले ओके त्यो राख्न खोज्दैछु म र अरू पनि छन् यहाँहरूले लेख्नुभएका थुप्रैले लेख्नुभएको छ र हाम्रो धनु बहिनीको मेसेज हेर्दै हेर्दै थिएँ कता गयो गयो एनिवे हाम्रो मनु राणा दिदी पनि भर्खर आउनुभएको छ र उहाँले पनि हामीलाई सधैँ त्यतातिरबाट हालखबर पठाइदिनुहुन्छ कि यसो भिडियो क्लिपहरू र हामीलाई सम्पर्क गर्नुहुने श्रोताहरू बिहानदेखि आज कतिले मेसेज पठाउनु भएको छ कतिको चाहिँ अब एन्सरहरू छन् होइन लगनजी झुमबहादुर गुरुङ नुतन भुषाल ताराप्रसाद चेमजोङ शोभा गुरुङ चेम थापा वीरबहादुर पुन नीता राई विष्णु गुरुङ गङ्गा थापा खिमबहादुर गुरुङ देवेन्द्र प्रजापति उहाँले पनि उहाँ जापानमा चाहिँ एकदम बिजी छु भनेर लेख्नु भएको छ कि उहाँले नमस्ते दिदी यस दिदी धेरै गर्मी छ यहाँ फ्रम कर्मथल बिजी भनेर लेख्नु भएको छ कि उहाँले अलि निकै बिजी हुनुहुँदो रहेछ कर्मथलबाट अघिले उहाँले मैले जापानको यो टेम्परेचरको कुरा गरेको थिएँ होइन र त्यहाँ उहाँले सुन्नुभएछ लेख्नु भएको छ अनि यस्तै हामीलाई ज्ञानु गुरुङ ओम थापा दिनेश खत्री धन राई युएसएबाट अनि रिटायर्ड क्याप्टेन क्याप्टेन रामबहादुर मल्ल दाजु कहाँ रिटायर्ड हुनुहुन्न उहाँ एक ठाउँमा रिटायर भएर फेरि अर्को ठाउँमा उहाँले चाहिँ क्याप्टेन उहाँ क्याप्टेनकै काम गर्नु क्याप्टेन एज अ क्याप्टेन नै कार्यरत हुनुहुन्छ होइन हाम्रो राममल्ल दाजु क्याप्टेनबाट आउनु भएको छ जिते पनि म जान भ्याउँदिनँ मेरो उहाँ कोर्स छ भनेर जानकारी गराउँदै हुनुहुन्छ हामीलाई उहाँको कोर्स चाहिँ अब एआइजी वुमेन्स गोल्फ च्याम्पियनसिप रोयल लिथम लिभरपुलमा चाहिँ हस्पिटालिटी टिममा छु भनेर भन्नुभएको रहेछ उहाँले र यस्तै गरिकन हरिकला थापा राम राई आङपासाङ शेर्पा धेरै पछि पो आउनुभयो त दक्षिण कोरियाबाट त हाम्रो आङपासाङ शेर्पाजी त हजुर आज नमस्ते युकेको बिहानीमा उत्तर सच्याएको भनेर भन्दै हुनुहुन्छ उहाँले अनि यस्तै हाम्रो खर्क गुरुङ मामाले पनि बेजिङ स्टकबाट उहाँले मेसेज पठाउनु भएको छ है भोइस मेसेज उहाँको अनि यस्तै राजकुमार लिम्बू देवेन्द्र गुरुङ मनु राणा ओम थापा काउचदाई होइन उहाँको पनि कार्यक्रमको उहाँले फेरि प्रचार टाँसेर पठाइदिनु भएको छ धेरै धन्यवाद छ हाम्रो धनु बहिनीको मेसेजमा चाहिँ उहाँले कृष्ण चामलिङ दाजुको उत्तर दिनुभएको मुक्तकको होइन र त्यो मुक्तकको उत्तर चाहिँ के छ भने हिजोको उहाँको चाहिँ दाईको चाहिँ कस्तो थियो भने बिएफबिएससँग प्रेम बसेको हुनुपर्छ एकछिन नसुने भने त गाँठे हो भातै रुच्दैन भन्दै हुनुहुन्थ्यो उहाँले लैलै भन्दै गीत लेख्नु भएको थियो भने हाम्रो धनु बहिनीको तर्फबाट चाहिँ उहाँलाई आन्सर मुक्तकमै छ उहाँको गीतमै छ हरेक बिहान भावनाका ढोका खोल्नुहुन्छ भने हामी पनि हजुरको भावनाभित्र पस्ने बानी परेछ हजुर शब्द भावमा रमाइलो व्यङ्ग्यले पोल्नुहुन्छ भने

लाई सहदै मुस्कुराउने बानी परेछ हजुर। सुन्दा सुन्दा कतिलाई दिक्क लाग्ला कि भन्ने चिन्ता नगर्नुहोस्। हजुरको मुक्तक सुन्ने बानी परेकालाई त झन् पर्खाइ पो लाग्दो रहेछ हजुर। ए हजुर, बिएफबेससँग प्रेम बसेको कुरा त पक्कै हो जस्तो छ लैलै। मलाई त झन् बिएफबेससँग लगनगाँठो गाँसौँ जस्तो लागेको छ नि लैलै। तपाईँलाई त नसुने भातै रुच्दैन रे लैलै। मलाई त नसुनी बौलाउँछु जस्तो लाग्छ नि लैलै। एकछिन नसुने भातै रुच्दैन भए त गाँठे, यो प्रेम होइन भन्नु त अरू के भन्नु त हजुर। बिएफबेसकै माया हो लैलै, बिएफबेसकै माया हो नि लैलै। धन्यवाद बहिनी, वाउ, धेरै धेरै धन्यवाद छ, दामी। नारायण सापकोटाजी पनि आउनुभयो है, गुड मर्निङ दिजु भन्दै उताबाट। वा, नान पो पठाइदिनु भएको छ त हो, झन् भोक लागिरहेको बेलामा। एनिवे, अब चाहिँ मैले त्यो नान खाँदै मेरो आफ्नो ब्रेकफास्ट इन्जोय गर्नु पऱ्यो। हजुर, यताको आफ्नो ब्रेड छ मेरो। हजुर, हाम्रो खर्क गुरुङ मामाको मेसेज चाहिँ मैले भोइस मेसेज अलिकति सुनाउन पाइनँ, मलाई माफ गर्नुहोला, भोलि म अवश्य राख्छु होइन। थ्याङ्क यू यहाँहरूको मेसेज, भिडियो मेसेजहरूको लागि। अब छुट्टिन्छु है, आजलाई शुभ दिनको कामना गर्छु, भोलि बिहानै भेटौँला। नमस्ते, बाई।

0: त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा शिक्षा मन्त्री विरुद्ध नाराबाजी गरेपछि सोभियो उपसभापति सहित केही विद्यार्थीलाई पक्राउ गरिएको छ। विश्वविद्यालयको 67 औं वार्षिक दिवस कार्यक्रम स्थल बाहिर शिक्षा मन्त्री सस्मित पोखरेल विरुद्ध नाराबाजी भएपछि त्रिवि सोभियो उपसभापति सनम वली, सोभियो सचिव हेकमत बहादुर बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बर सिंह ऐरी, प्रकाश सञ्जेल लगायत 20 भन्दा बढी विद्यार्थीलाई पक्राउ गरिएको विद्यार्थी नेताहरूले बताएका छन्। उनीहरूले नेपोबेबी भन्दै मन्त्री पोखरेल विरूद्ध नाराबाजी गरेका थिए। स्थापना दिवस कार्यक्रम स्थलमा प्रवेश गर्न खोज्दा विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको त्रिवि सोभियो सभापति दीपकराज जोशीले जानकारी दिनुभएको छ। उनीहरूलाई प्रहरी वृत्त किर्तिपुरमा राखिएको छ। विश्वविद्यालयमा कम बजेट राखिएको भन्दै विरोध गर्दा शिक्षा मन्त्री आउने कार्यक्रममा प्रवेश निषेध गरिएको उहाँको भनाइ छ। विद्यार्थीले मेरिटोक्रेसी लागू गर्न कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षा मन्त्री हुने व्यवस्था खारेज गर्न र विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप गर्नु बन्द गर्नुपर्ने लेखिएका प्ले कार्ड बोकेका थिए। केन्द्रमा पार्टी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बीच सहकार्यको कसरत भइरहेको बेला कर्णालीमा नेकपाका प्रदेशसभा सदस्यले काङ्ग्रेससँगको सहकार्यलाई निरन्तरता दिने भएका छन्। कर्णालीमा एमाले सांसद यमलाल कणेल मुख्यमन्त्री हुनुहुन्छ। नेकपा सांसदहरूले मुख्यमन्त्री कणेल नेतृत्वको सरकार विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेका हुन्। आज बिहान बसेको नेकपा कर्णाली संसदीय दलको बैठकले काङ्ग्रेससँगको राजनैतिक सहकार्यलाई निरन्तरता दिँदै अविश्वास प्रस्ताव पारित गराउने निर्णय गरेको हो। नेकपा कर्णाली संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जीसीका अनुसार आफ्ना सांसदहरूलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर पार्टी निर्णयअनुसार मतदान गर्न निर्देशन दिइएको छ। नेपाली काङ्ग्रेस र नेकपा सांसदले गएको असार 32 गते कर्णेल नेतृत्वको सरकार विरूद्ध अविश्वासका प्रस्ताव दर्ता गरेका हुन्। अर्घाखाँचीको डिभिजन वन कार्यालयले 20 बाँदर हेरालु भर्ती गर्न दरखास्त खुलाएको छ। दरखास्त भोलिसम्म बुझाउनु पर्नेछ। वन कार्यालयले बाँदरबाट अति प्रभावित अर्घाखाँचीका 26 क्षेत्रमा बाली संरक्षण र बाँदर व्यवस्थापनका लागि हेरालु खोजेको हो। बाँदर हेरालु बन्नका लागि सम्बन्धित क्षेत्रको स्थायी बासिन्दा 45 वर्ष ननागेको र वन संरक्षणमा रुचि भएको हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु र नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई प्राथमिकता दिइने पनि सूचनामा भनिएको छ। छनौट गरिएका हेरालुले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरले क्षति गरेको बालीको अभिलेख राखेर ओडा र वन कार्यालयमा जानकारी दिनुपर्नेछ। साथै बाँदरलाई क्षति नहुने गरी खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतिर धपाउनु पर्नेछ। छनौट भएका हेरालुले यही साउन 10 असोज 10 दुई महिनाका लागि मासिक 12,500 रुपियाँ पारिश्रमिक पाउनेछन्। तत्कालका लागि 20 दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्या थपघट हुन सक्ने कार्यालयले जनाएको छ। सरकारले कपालु तमसुक अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित भएका छन्। जनकपुरबाट लक्ष्मण यादव।
1: मालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेको छ।
2: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
1: सरकारको यस्तो निर्णय आएसँगै मधेसका ऋण साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 मिटर ब्याज पीडितसित गरेको 9 सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। मधेसमा विवाह श्राद्ध लगायत गर्जो परेको बेला कपाली तमसुकको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउ
3: मित्र ब्याज सँग जुन यो सरकारले 9 सम्झौता गरेको छ एकदम गलत सम्झौता गरेको छ। हामी सबै किसान साहु राजा सबै मिलेर यसको विरुद्धमा हामी आन्दोलनमा जान्छौँ। बैमानहरूको आत्मपन बढाइरहेछ। यसको भयो भने यो
1: साहुकारहरू पीडित लेनदेन संघर्ष समिति गठन गरेर धनुषा, सप्तरी, पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्।
0: मुलुकको सार्वजनिक ऋण झण्डै 30 पुगेको छ। अघिल्लो वर्षको अन्त्यमा 26.74 अर्ब सार्वजनिक ऋण थियो। एक वर्षमा 3.85 ऋण बढेर अब 29.74 अर्ब 90 पुगेको हो। हवस् त खबर यति नै, नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

हजुर, यही गीतबाट नै आजको कार्यक्रमको शुरूआत भयो। सञ्चालक विनोद कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। आदरणीय श्रोतामा नमस्कार, हार्दिक स्वागत छ। कार्यक्रमको नाम छ काठमाडौँको सौगात। भर्खरै यहाँले रमाइला कुराहरू, नयाँ कुराहरूको साथमा श्रोताहरूको दोहोरी पनि सुन्न पायो, तर मुक्तकमा होइन त। कृष्ण चामलिङजी स्वयं कवि गीतकार हुनुहुन्छ, उहाँलाई प्रत्युत्तर दिनको लागि धनु बहिनी आउनुभएको रहेछ। बडो राम्रो मुक्तक वाचन गरिदिनु भयो, धनु बहिनीले लेखेको प्रत्युत्तर थियो। आशा पुन बहिनीले यहाँ नेपालमा बसेर स्टुडियोमा बसेर इन्जोय गरे हैं र रमाइलो भइरहेको छ। श्रोताको भनौँ इन्टरेक्सन हामीसँग प्रेजेन्टरसम्म त नभएर श्रोता बीच पनि हुने गर्दछ, त्यसले गर्दाखेरि बिएबिएसका श्रोताहरू यति ट्यालेन्टेड हुनु छ भनेर साध्य छैन। तपाईँहरूले गरेका कुराहरूलाई हामीले यहाँ नेपाल बसी बसी इन्जोय गर्छौँ भने नेपालका हरेक दिनका गतिविधिहरू, क्षण क्षणका इभेन्टहरू हामी तपाईँलाई पस्कने गर्दछौँ र हाम्रो सम्पूर्ण टिमको उपस्थिति हुनेछ अथवा चाहिँ उहाँको कन्ट्रिब्युसन हुनेछ। न्युजिमका सदस्यहरू धनजङजी, निशाजी, मिनाजी र हाम्रा सम्पूर्ण आउटसाइड रिपोर्टर भन्छौँ काठमाडौँभन्दा, यानि कि मौ फसलमा बसेर हामीलाई विभिन्न अपडेट दिनुहुने सम्पूर्ण हाम्रा आउटसाइड रिपोर्ट पोर्टर्सहरूलाई, पूर्वदेखि पश्चिमसम्मका साथीहरूको कन्ट्रिब्युसनबाट काठमाडौँको सौगात सञ्चालन हामी गर्छौँ, त्यस कारण उहाँलाई बिर्सनु भएन। ओके, अब हामी आजको दिनको कुरा गरौँ श्रोताहरू। अब साउन महिनामा साउने झरीका गीतहरू त हामीले धेरै सुन्यौँ भने आज पनि नयाँ नयाँ पुराना पुराना गीतहरू सबै सुन्छौँ। राम थापाको पुरानो गीत पनि तयार भएको रहेछ, लेखाली चोयोको चोयाको बोटो भन्ने गीत, तपाईँले बिर्सिनु बिर्सिनु लाग्नुभयो होला। मिना बहिनीले सम्झाइदिनु भएको छ यो गीत आजको कार्यक्रममा सुन्न पाउनुहुन्छ। ओके, आजको दिनको कुरा गर्दाखेरि श्रोताहरू, आज भनौँ न विभिन्न एक्टिभिटिज भइरहेको छ इतिहासमा, आजको दिन पनि म कुरा गर्नेछु। सबभन्दा पहिला आजको दिनको कुरा गर्दाखेरि सबभन्दा पहिला कहाँ लगाउँ त तपाईँहरूलाई म रिपोर्टतिर लान कोसिस गरिरहेको छु, तर यहाँ वेबसाइटले अलिअलि कता कता धोका दिइरहेको छ। जे होस्, तपाईँहरूलाई म समाचारतिर लान चाहन्छु। सबभन्दा पहिला समाचार, विभिन्न समाचारमा देश विदेशका समाचारहरू नै राखौँ भनेर म प्लान गरेको छु, तर नेपालको समाचार अपडेट भएको छैन, तर विदेशको समाचार छ, राखिहालौँ है। समयको कुरा गर्दाखेरि नेपालमा ठिक दिनको 1:57 जाँदैछ, बेला त बिहानको 9:12 गयो। गुड मर्निङ यहाँलाई, र बुर्नाएका श्रोताले हामीलाई दिनको 4:12 सुन्दैछ, भेरी भेरी गुड मर्निङ, गुड आफ्टरनुन भन्नुपर्छ तपाईँलाई। तर तपाईँहरू कोही एक्टिभिटिजहरू, इभेन्टहरू हामीलाई जानकारी गराउनुहोस्। हुन त फेसबुकमा राखेका कुराहरू हामीले हेर्ने गर्दछौँ र तपाईँका हरेक एक्टिभिटिजहरू सबैले सुनिरहनु भएको छ, हेरिरहनु भएको छ, इन्जोय गरिरहनु भएको छ। ओके, अब हामी लागौँ देश विदेशको समाचारतर्फ नै। सबभन्दा पहिला संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा उम्मेदवार बीच बहस अहिले हुँदैछ भन्ने समाचार छ, मैले राष्ट्रसभाबाट लिएँ। संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुवात हुन एक साता अघि 6 उम्मेद्वार पहिलोपटक सार्वजनिक टेलिभिजन बहसमा सहभागी हुँदैछन्। इन्ट्रेस्टिङ कुरा, को को हुनुहुँदो रहेछ यो दौडमा, 6 कसले पाउने हो यो एकदमै भनौँ न महत्त्वपूर्ण अपोइन्टमेन्ट। महासभाको सभा हलमा हुने 90 बहसमा उम्मेदवारहरूले कूटनीतिज्ञ, संयुक्त राष्ट्रसङ्घका कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरूका प्रश्नको उत्तर दिनेछन्। कार्यक्रम ब्लुमबर्ग मार्फत प्रत्यक्ष प्रसारण हुने भनिएको छ। श्रोताहरू, अहिलेलाई यति नै राख्यो यो समाचार, अन्य समाचारतर्फ लागिहालौँ। स्टेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका 3 तेल ट्याङ्कर र ट्याङ्कर इरानी नियन्त्रण भन्ने छोटो समाचार राखौँ। इरानको इस्लामिक रेभोल्युसन गार्डको ले 3 तेल ट्याङ्करलाई स्ट्रेट अफ हर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यिनीहरूमध्ये एउटामा विस्फोटपछि आग लागि भएको जनाइएको छ। अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका 3 तेल ट्याङ्कर स्ट्रेट अफ हर्मुजको दक्षिणमा राखिएको मार्गबाट गुजर्ने प्रयास गरिएको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ। इरानी मिडियाले उद्धृत गरेको विज्ञप्तिमा संयुक्त राष्ट्र अमेरिकाले सम्झौता नमानेर धोका दिएको र इरानको सहमति बिना जलमार्ग क्रस गर्न चाहने कुनै पनि जहाजले यस्तो अवस्था भोग्नु पर्ने उल्लेख छ। श्रोताहरू, अब रिटालिटरी एक्सन अमेरिकाबाट के हुन्छ त्यो हेर्न बाँकी रहेछ, किनभने एउटा पनि
जहाजमा आक्रमण भयो कुनै न कुनै प्रकारको आक्रमण हो भने हामी प्रतिशोधले धेरै ठाउँमा आक्रमण गर्छ भन्ने समाचार त यहाँले हिजो नै सुन्नुभयो भने अब नेपालको केही समाचारहरू राखौँ. क्रिकेटको कुरा रहेछ. दबावमा परेको नेपाल आज नेदरल्यान्डसँग उसैको मैदानमा भेट्दैछ. ब्याटिङमा कमजोरी टड्काहरू समस्या भन्ने खेलको समाचार शीर्षस्थमा राख्दछ. विभिन्न पत्र पत्रिकाले भने इन्डिया यानि कि भारततर्फ जाउँ कक्रोच जनता पार्टीको विरोध प्रदर्शन अन्ना हजारेको भन्दा कति फरक भनेर त्यो लामो लेख लेख्दछ. अलिकति छोइदियो यसलाई. कक्रोच जनता पार्टी यानि कि सिजेपीले दिल्लीको जन्तर मन्तरमा नीट परीक्षाको प्रश्नपत्र बाहिरको विरोधमा प्रदर्शन गरिरहेको छ. विश्लेषकहरूले यसलाई अन्ना हजारेको 2011 आन्दोलनसँग तुलना गर्दै सरकारको रवैया मीडिया कभरेज र युवा सहभागितामा भिन्नता रहेको बताएका छन्. यी प्रहरी कारवाहीका बावजुद आन्दोलन ठूलो बन्दै गइरहेको छ. यो टाउको विषय छ. फेरि नेपालतर्फ फर्क्यौं. सदारू सुन चाँदीको मूल्य सामान्य बढ्यो. आज कतिमा हुँदैछ कारोबार देश विदेशमा हुन्छ. सुनको मूल्य धेरै हाम्रा पल्टने साथीहरू सोध्नुहुन्छ र बुझ्न चाहनुहुन्छ. तपाईँहरूको लागि राखिदिइहालौँ. त नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ. छापाबल सुन प्रति तोला 300 रुपियाँले बढेर 2,91,300 रुपियाँ पुगेको छ भने चाँदी 25 रुपियाँले बढेर 4,505 रुपियाँ मैले कायम भएको छ यो दर. अन्य खबरहरू के छन् सरस्वती हेरिहालु. नेपालको जन्तर मन्त्रको त मैले कुरा सुनाइसकेँ यहाँलाई. र विश्वकप सकियो तर ड्रिम टिम तपाईँको कुन हो त? यहाँ छानेको ड्रिम टिम मध्येमा तपाईँको कुन कुन खेलाडी पर्यो भनेर म जानकारी राख्न चाहन्छु. विश्वकपमा ड्रिम टिम यसो फोटो हेर्दाखेरि ओहो, मैले एक दुईजना चिनेको मान्छे परे. को को छन् त? विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भर्खरै सम्पन्न पुरुष विश्वकप 2026 उत्कृष्ट टोली अर्थात् ड्रिम इलेभेन सार्वजनिक गरेको छ भनेर पत्रिका लेख्दछ. यो पत्रिकाको नाम हो, मैले पत्रिकालाई सवार गरे लोकान्तर .com. तर को को छ त? 11 जनाको टोलीको फर्मेसन 3-4-3-3 हो भने खेलाडीहरू यस प्रकारका छन्. सार्वजनिक गरेको ड्रिम इलेभेनको अग्रपन्थीमा विश्वका उत्कृष्ट हस्तीहरूमा लियोनेल मेस्सी अर्जेन्टिना, किलियन एम्बापे फ्रान्स, अर्लिङ ह्यालेन्ड नर्वे परेका छन्. मध्य पंक्तिमा इङ्ल्यान्डका जुड बेलिङ्गम, फ्रान्सका माइकल ओलिसे र स्पेनका रोड्री रहेका छन् श्रोताहरू. त्यसै गरी रक्षापन्थीमा स्पेनका मार्क कुकुरेला र पेड्रो पोरो भन्नुपर्छ, फ्रान्सका दयोत उपा मेकानो र अर्जेन्टिनाको लिसान्ड्रो मार्टिनेज चुनिएका छन्. टोलीको गोलकिपरका रूपमा भने केप भर्डेका भोजिन्हाले अप्रत्याशित रूपमा स्थान बनाउन पुगेका छन् भने यसपटकको ड्रिम इलेभेनमा च्याम्पियन स्पेनबाट सर्वाधिक 3 र उपविजेता फ्रान्सबाट 3 खेलाडी अटाएका छन्. ओके, क्लबको हिसाबमा स्पेनिस महारथी रियल मेड्रिड सर्वाधिक 3 खेलाडी एम्बापे, बेलिङ्गम र कुकुरेला पार्न सफल भएको छ भन्ने खबर यति नै राखौँ. देश विदेशको समाचार सुनिहाल्नुभयो. नेपालतिरको मौसमी विवरण के छ त? आज देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईका भूभागमा आंशिक बादल लाग्ने देखिन्छ. अन्य जानकारी, मधेसका हिमाली र पहाडी भूभागमा केही स्थानमा मेघगर्जन छटाङ सहित मध्यम वर्षाको पनि सम्भावना छ. श्रोताहरू, काठमाडौँ भ्यालीमा आज 28 डिग्री सेल्सियस, पुरा दिन आज बदली, कुनै कुनै ठाउँमा छिटपुट वर्षाको पनि सम्भावना छ. पोखरामा 30 डिग्री सेल्सियस तापक्रम, अधिकतम 32, न्यूनतम 25. भोलि शुक्रबार हो, शुक्रबार पनि केही छिटपुट वर्षा हुने अनुमान छ. धरानतर्फ जाउँ. धरानको अपडेट विस्तारै भइरहेको रहेछ. धरानवासी हामीलाई सुन्नुहुन्छ, उहाँले 107.5 MHz एफएममा. यहाँलाई गुड आफ्टरनुन. 44 डिग्री सेल्सियस तापक्रम, अधिकतम 45, न्यूनतम 30. यो बारेमा मैले हिजो अलिकति छोइसकेको थिएँ. ओके, विभिन्न अपडेट्स पाउनुभयो भने आज हामी नेपाली एथलेटिक्स र चाहिँ लङ डिस्टेन्स र चाहिँ अल्ट्रा डिस्टेन्सको कुरा गर्छौँ. तर आज हाम्रो स्टुडियोमा पाल्नुहुने एक स्थित धाविका हुनुहुन्छ जसले नेपालको इज्जत धेरै देशमा पुर्याउनु भएको छ. कीर्तिमानी रनर हुनुहुन्छ. कीर्तिमानी सुनमायालाई इटलीमा विजयको ध्वजा उहाँले फरफराउनु भयो, नेपालको झन्डा फरफराउनु भयो. तर नेपाल भने उहाँको यो विजय यात्रालाई त्यतिको सम्मान नगरेको कुरा सुन्दा दुःख लाग्यो र हामीले के हो त कुरा भनेर बुझ्नको लागि उहाँलाई कन्ट्याक्ट गरेका थियौँ. उहाँ चाहिँ स्टुडियोमा आउन खुसी हुनुभयो. सुनमाया बहिनीलाई केही क्षणमा म कार्यक्रममा ल्याउँछु. नेपालमा सरकारको उपेक्षा भनेर सुन्यौँ, वास्तविकता के हो त बुझौँ र
कुरा चाहिँ के भने क्रिकेट फुटबल जस्ता खेलमा दक्षिण एसिया स्तरकै उपलब्धि हासिल गरेर फर्किँदा त्रिभुवन विमानस्थलमा श्रोताहरू खेलाडीको भव्य स्वागत हुने गर्दछ। विगतमा सरकारका उच्च अधिकारीहरू त्यहाँ पुग्छन्, आफैले खेलाडीको स्वागत गर्न पुग्थे, फोटो खिचाउँथे, यो दिन्छु त्यो दिन्छु भन्थे, तर त्यस्तो सम्मान चाहिँ धाविका सुनमाया बुढा मगर त्रिभुवन विमानस्थलमा उतर्दा भने सरकारी अधिकारीको उपस्थित थिएन भनेर केही समय अगाडिको समाचार सुन्यौँ हामीले र दुःख लाग्यो के हो त भनेर उहाँलाई आज कुराकानी सोधौँ र मोर इम्पोर्टेन्टली उहाँले जितेका कुराहरू गरौँ। देशको इज्जत कसरी थान्नुभयो, कसरी सुरुवात भयो, उहाँको दुःख पीडा र गाउँघरको स्थिति के कसो थियो, उहाँ चाहिँ जुम्लाको हुनुहुन्छ भनेर सुन्यो होइन, तर त्यो भेगमा धेरै राम्रा राम्रा धावक धाविकाहरू उत्पादन गरिसकेको ठाउँको वातावरण के छ, खेलकुदको प्रसङ्गमा मेन्टर को हुनुहुन्छ, कसको प्रेरणाले कुद्नुहुन्छ, किन कुद्नुहुन्छ कुरा बुझ्नको लागि र तपाईँलाई उहाँको स्थिति बुझाउनको लागि आज हामीले कुराकानी गर्दैछौँ। यो बिचमा एउटा गीत राखिहालौँ, सकेसम्म समय हामी उहाँलाई दिन चाहन्छौँ। बिचमा समीर लिम्बूको आवाजको यो गीतलाई स्वीकार्नुहोला।

0: मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुल कार्यक्रम हो।

0: अलिकति गीत काटे मैले क्षमा चाहन्छु श्रोताहरू. अब सकेसम्म आजको हाम्रो पाहुना भन्नुपर्छ देश विदेशमा संसारभरि यो क्षेत्रमा अथवा रनिङको क्षेत्रमा हाम्रो नेपालको झन्डा फरफराउने इज्जत राख्नुहुने बहिनीलाई म सकेसम्म टाइम दिन चाहन्छु. कृतिमानी ताविका हुनुहुन्छ सुनमाया बुढा, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्नु. सबभन्दा पहिला सुनमायाजी नमस्ते, स्वागत छ.
1: धन्यवाद, नमस्ते.
0: ओके, बिहान पनि रनिङ गरेर आएको देखिन्छ त हो? फिटनेस त निकै मेन्टेन गर्नु भएको छ नि, होइन? रिकभरीमा हुनुहुन्छ. ओके, तपाईँलाई नचिन्ने त पुरा भएन, संसारमा हाम्रो नाम देशको नाम फैलाउनु भएको छ. तर पनि तपाईँ कहाँ जन्मिनु हुर्किनुभयो भनेर हाम्रो श्रोताले बुझ्न चाहनुहुन्छ. त्यस कारण अलिकति भनिदिइहाल्नुहोस् न त, बिफोर आई गो टु तपाईँको एकदमै भनौँ न अब पछिल्लो रनिङमा नेपालको इज्जत राख्नुभयो, फर्स्ट नै हुनुभयो इटालीको अल्ट्रा रनमा, होइन त 120 किलोमिटर, होइन 13 घन्टा समथिङ. पहिला रेकर्डलाई 6 मिनटले जित्या जस्तो लाग्छ मलाई, होइन? ओके, ल त तपाईँको घर भनिदिनुहोस् त, कहाँ जन्मिनुभयो हुर्किनुभयो?
1: नमस्ते, मेरो नाम सुनमाया बुढा, मेरो घर कर्णाली प्रदेश जुम्ला पातारासी पेरे.
0: ओके, कहिले नसुनेको नाम पर्यो, पातारासी पेरे. कस्तो छ
1: गाउँपालिका अनि पेरे मेरो गाउँको नाम?
0: पेरे कस्तो छ गाउँ?
1: एकदम राम्रो छ.
0: आफ्नो गाउँ सबैलाई मनपर्छ, तर पनि डाँडा काँडा भएको हुनाले रनिङलाई उपयुक्त छ, रनिङको लागि राम्रो छ कि के छ त?
1: हजुर, रनिङको लागि त एकदमै राम्रो छ, युरोपतिरको जोस मिल्न जान्छ.
0: ओके, अनि तपाईँ जुन चाहिँ क्षेत्रबाट आउनुभएको छ कर्णालीबाट, होइन, त्यहाँ चाहिँ राम्रा राम्रा नेपालका टप रनर्सहरू उत्पादन ठाउँ पनि त हो नि, होइन र? को को हुनुहुन्छ भन्नुहोस् त, एक दुईजना नाम.
1: हरिबहादुर रोकाई गुरु हुनुहुन्छ, अनि उहाँले चाहिँ कति 20-25 जना भाइ बहिनीहरूलाई चाहिँ अझै पनि ट्रेनिङ गरिराख्नु भएको छ, र मैले पनि 6 वर्ष उहाँसँगै
0: ट्रेनिङ लिनुभयो.
1: हजुर,
0: बेला बेला मसँग कुराकानी गर्नुहुन्छ र
1: उहाँकै उसमा आएर ट्रेनिङ गरेको
0: हो. अनि मैले उहाँलाई भन्दाखेरि तपाईँले त आफ्नो नाम राख्नुभयो, हेर्नुहोस् हरिजी के छ त तपाईँको गाउँठाउँ भन्दाखेरि, म गाउँमै बसेर भाइ बहिनीहरूलाई चाहिँ यो दौडमा चाहिँ एकदमै इन्ट्रेस्ट गराइरहेको छु, ट्रेनिङ दिइरहेको छु भन्नुभएको थियो. त लकिली आज उहाँकै विद्यार्थीसँग कुराकानी मौका मिलाएर छ कि मलाई,
1: कि
0: उहाँलाई मैले बेला बेलामा यहाँ काठमाडौँ आउँदाखेरि भेटि पनि रहन्छु. ओके, अनि तपाईँले सुरुवात रन चाहिँ कहाँ गर्नुभयो, स्कुल कलेज अथवा कुनै राष्ट्रिय रन प्रतियोगितातिर हो कि केमा हो?
1: हजुर, मैले चाहिँ सुरु राष्ट्रपति रनिङ स्कुलबाट सुरु गरेको, हाम्रो गङ्गामावी पेरे माथासर स्कुलबाट. वर्षमा एकचोटि चाहिँ रेस हुन्थ्यो, स्कुलको कम्पिटिसन, अनि त्यो कम्पिटिसनमा मैले 1600 मिटर रनिङ गरेको थिएँ, म सेकेन्ड भएको थिएँ त्यति बेला. अनि त्यस्तै गरेर 3 वर्ष चाहिँ स्कुलमै खेलेँ, अनि पछि चाहिँ एसएलसी दिइसकेपछि 2015 अनि मैले प्रोफेसनल ट्रेल रनिङमा लाग्छु भनेर.
0: ट्रेल रनिङमै?
1: हजुर.
0: अब ट्रेल म्याराथन भन्दा ट्रेल रनिङ अझै गाह्रो हो, अझै लामो हो नि त.
1: 2015 रनिङ त स्टार्ट गरेँ, तर ट्रेल रनिङ भन्ने पनि थाहा थिएन. ट्रेल रनिङमा पनि लागेको थिएँ, होइन, गुरुले चाहिँ ट्रेनिङ गराउनु हुन्थ्यो, उकालो ओह्रालो अनि फ्ल्याट ट्र्याकमा सबैतिर ट्रेनिङ गराउनु हुन्थ्यो. पछि गेम खेल्न यहाँ काठमाडौँ म गोदावरी ट्रेल रेस, काठमाडौँ ट्रेल रेस त्यहाँ खेल्न आएको थिएँ, त्यहाँबाट थाहा पाएको
0: हो. ट्रेल रन भने यस्तो रहेछ, मलाई त मेरो जिउ र मेरो दौडलाई चाहिँ सुटेबल रहेछ भने थाहा भयो कि जितेर थाहा भयो कि
1: जितेर नै थाहा भएको हो, किनभने हामी गाउँमा सानोमा हुँदाखेरि त्यस्तै ठाउँमा हुर्केको हो, उकालो ओह्रालो गर्दै. यहाँ काठमाडौँमा त बच्चाहरूले उकालो ओह्रालो देखेकै
0: हुँदैन,
1: अनि हाम्रो त त्यही नजिकै घर नजिकै माउन्टेनहरू हुन्छ, जाँदा पनि हल्का सानो उकालो चढ्नै पर्छ, ओह्रालो झर्नै पर्छ,
0: खेल्दाखेरि पनि दौड्नै पर्यो, घर जाँदा पनि दौड्नै पर्यो, होइन, स्कुल छुट्टी भनेर घन्टी लाग्दा पनि खुर्र कुद्नै पर्यो, होइन.
1: हजुर, केही काम दाउरा घाँस गर्दाखेरि पनि माउन्टेनहरू चढ्नै पर्यो, थाहा पाएको. त्यसरी नै मलाई चाहिँ ट्रेल
0: सहज भएको. तर तपाईँले त्यो भन्दा अगाडि अलि डिस्टेन्स, मिडल डिस्टेन्स रनहरू, होइन,
1: हाफ म्याराथनहरू गर्नुभयो? फुल चाहिँ गरेको छैन, हाफ चाहिँ गरेको छु, फर्स्ट चाहिँ भएको छैन, सेकेन्ड चाहिँ भएको छु.
0: हाफमा कि फुलमा? हाफमा. हाफमा, फुल त गरेकै छैन.
1: छैन, कान्छीमाई कोजु दिदी हुनुहुन्थ्यो, उहाँसँग चाहिँ गर्ने मौका मिलेको थियो नेपालगञ्जमा.
0: ए, ओके. के अरे कान्छीमाया बहिनी पनि खुब राम्रो कुद्नुहुन्छ नि होइन, च्याम्पियन हो नि हो नि, मैले उहाँको धेरै रनहरू हेरेको छु। एनिवे अब तपाईँ ले यसरी अचानक समाचार देखेँ मैले केही समय अगाडि, झन्डै असारको 21 गतेतिर निस्केको समाचार हो, मैले सेभ गरेर राखेको थिएँ बहिनीलाई बोलाउनै पर्छ भनेर, किनभने इटालीमा भएको प्रतिष्ठित दौडमा स्पोर्टिभा लाबेरेडो अल्ट्रा ट्रेल यसको नाम होइन त, प्रतियोगिताको उपाधि जितेकी सुनमा इतिहास रचेर घर फर्किनु भयो, नेपाल फर्किनु भयो, र तपाईँले 120 किलोमिटर दूरी 13 घन्टा 33 मिनट 1 सेकेन्डमा पुरा गर्नुभयो होइन त, अनि त्यसअघि फ्रान्सकी क्यालोरिना सावरोले सन् 2015 13 घन्टा 40 मिनट 34 सेकेन्डमा लक्ष्य पुरा गर्ने रेकर्ड राख्नुभएको थियो, त्यसलाई तपाईँले 6 मिनटले भत्काइदिनु भयो होइन। ओके, तर नेपाल फर्किनु भयो, तपाईँलाई कसैले त्यतिको इज्जत गरेको पाइएन, त्यो समाजमा देखियो होइन, तर राम्रो कुरा के भने भनौँ न अब दौड्नेले दौड्नेलाई चिन्छ भनेर एउटा एउटा सानो समूह काठमाडौँको नाइट रन भन्ने समूहले तपाईँलाई रनिङ विथ द च्याम्पियन भनेर एउटा दौड आयोजना गर्नुभएको रहेछ। मलाई खुसी के लाग्छ भने उहाँहरू ललितपुरको महालक्ष्मी स्थान नजिक रहेको यङ इनोभेसन्स कार्यालयमा यो दौड भएको रहेछ, उहाँले आयोजना गर्नुभएको रहेछ, हामीभन्दा नजिक हुनुहुन्छ, कसैले न कसैले तपाईँले सम्मान गर्नुभएको रहेछ होइन। ओके, तपाईँले उहाँहरूलाई के सबभन्दा पहिला के धन्यवाद भन्नुहुन्छ?
1: हजुर, धेरै अवश्य म धेरै धेरै खुसी भएको थिएँ पनि, अनि उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने एउटा रनरले रनरलाई चिन्नु
0: सरकारले तपाईँलाई पुरस्कार दिनु पर्दैन, पदक दिनु पर्दैन, सिर्फ रेकगनाइज गरिदिए त हुन्थ्यो, रेस्पेक्ट गर्दै हुन्थ्यो भन्ने तपाईँको मनमा लाग्यो होइन। ओके, अब हाम्रो श्रोतालाई तपाईँले जानकारी गराउनुहोस्, तपाईँले 2015 रनिङ सुरु गरे यता सबैमा त जित्नु भएन होला, सिक्दै लड्दै पढ्दै अगाडि रनिङको पनि टेक्निक हुन्छ, कतिखेर दम बचाएर स्ट्रेन्थ बचाएर लास्टमा सुट दिने भन्ने हुन्छ होइन, स्टामिना मेन्टेन गरेर, हामी पनि रनर हो जब कुनै जमानामा होइन, हामी आर्मीमा आउँदाखेरि मिडल डिस्टेन्सदेखि लिएर हामीले हाफ म्याराथन पनि गऱ्यौँ, थाहा हुन्छ हामीलाई पनि विभिन्न रन विभिन्न प्रकारको हुन्छ भने थाहा छ, त्यसले गर्दाखेरि मैले के भन्दैछु भने त्यो टेक्निक सिक्दै सिक्दै सिक्दै तपाईँले जित्न थाल्नुभयो, कहिले पहिलो तपाईँले नोटेड मैले जितेको र मलाई यो ठाउँमा ल्याएको चाहिँ रन यो हो भनेर कुन चाहिँ भन्नुहुन्छ सबभन्दा पहिला जितेको?
1: सबभन्दा पहिला जितेको त यहीँ नेपालमै हो, मनासोलो स्टेप ट्रेल रेस थियो 7 डेजको 146 किलोमिटरको रेस थियो हजुर, अनि त्यो चाहिँ डे बाई डे रन गर्ने थियो 20 किलोमिटर 30, 10, 20 अनि 5 किलोमिटर त्यस्तो थियो, अनि ऊ एक दिन चाहिँ रेस्ट डे थियो हाम्रो, उता गोर्खा जिल्लाबाट सुरु भएर मनाङमा चाहिँ फिनिस थियो। त्यो रेस खेलिसकेपछि 15 दिनभित्रै हामी दुईजना थियो हाम्रो जुम्लाको, एकजना अर्को साथी पनि हुनुहुन्थ्यो अहिले आर्मी बाँकी छन्, अनि हामी दुईजनाले चाहिँ हङकङ जाने मौका पाएको थियो। हङकङमा एमएसआई जी साइकोङ 50 किलोमिटर फर्स्ट टाइम 50 किलोमिटरको रेस थियो, अनि फर्स्ट इन्टरनेसनल हजुर ट्रेल रेस थियो त्यो मेरो लागि चाहिँ, हामी दुईजनाको लागि, त्यहाँ चाहिँ म सेकेन्ड भएको थिएँ, अनि त्यो नै मेरो टर्निङ पोइन्ट थियो। त्यो रेस खेलिसकेपछि ए यस्तो पनि यहाँ चाहिँ एकदम ह्युज हुने रहेछ है यो रेस ट्रेल रनिङ पनि भनेर, अनि थाहा पाएर रेगुलर त्यतैतिर लागेको।
0: कति पार्टिसिपेन्ट कतिजना थियो? सहभागी थुप्रै थियो होला, विभिन्न देशबाट थियो होला,
1: 500-600 हजुर, केटाकेटी गरेर 500-600 थियो होला, सँगै स्टार्ट गरिदिन्छ, अनि एज क्याटेगोरी चाहिँ छुटाउँछ
0: सम्मान पदकदेखि लिएर अलिअलि केही प्राइज मनी पनि थियो होला,
1: क्यास प्राइज पनि मिल्यो।
0: ओके, साइकुङमा कुद्नु भयो होइन? तपाईँले जुन ठाउँमा कुद्नु भयो हामीले पनि पसिना बगाएको छौँ
1: त्यहाँ,
0: हामीले चाहिँ ट्रेल वकर भनेर सुन्नु भएको छ हो र 100 किलोमिटरको ट्रेल वकर हामीले 1982 सुरु गरेको थियो,
1: हामीले 2018 गरेको डिसेम्बर
0: धेरै पछि हामीले पनि गऱ्यौँ है कि, हाम्रै पल्टनबाट सुरु भएर अहिले अन्तर्राष्ट्रिय रन भएको छ. त्यो अहिले हङकङबाट धेरै हामीले फन्ड रेज गऱ्यौँ, अक्सफ्याम भनीलाई धेरै पैसा दियौँ होइन, र नेपाललाई पनि गोर्खा बुद्ध ट्रस्टलाई पनि पैसा दियौँ, र हुँदा हुँदा त्यहाँ हङकङ क्लोज डाउन भएर हामी युके गएपछि अहिले पनि हरेक वर्ष सेप्टेम्बर अक्टोबरमा हुन्छ, यसपालि पनि हुन्छ. तपाईँ पनि त्यहाँ कुद्नु जानुपर्छ, तर चारजना चाहिन्छ है त्यहाँ चाहिँ. अनि त्यहाँ चाहिँ सेम नियम कानुन छ, मेरै पल्छन् पुरानो पल्छन् क्विन्स क्रस सिङ्गल्सले आयोजना गर्नुहुन्छ, र मैले पनि त्यतिखेर म युवा हुँदाखेरि 16 घन्टासम्म गरेँ. तपाईँको त कति 11-12 आउँछ होइन तपाईँको?
1: होइन, हामीले त्यति बेला आदि दुईजना बहिनीहरू त्यति धेरै स्ट्रङ हुनुहुन्थ्यो, हामी दुईजना अलिअलि स्ट्रङ थियो, उहाँहरू अलि भर्खर स्टार्ट गरेको हुनाले उहाँहरू अलि रनिङ गर्न नसकेर हामीले चाहिँ 16 घन्टा 30 मिनट लाग्थ्यो.
0: झन्डै हामी बराबरै रहेछ है, तर हामी चाहिँ अल्ट्रा रनर त होइन, हामी नर्मल स्पोर्ट्स खेल्ने, त्यसले गर्दाखेरि हामीले त्यो युवा अवस्थामा त्यति गरेका थियौँ.
1: सुरु सुरुमा हामीलाई एक्सपिरियन्स पनि भएन, किनभने 100 किलोमिटर त्यो सबैजनाको लागि फर्स्ट टाइम थियो.
0: फेरि उकालो उकालो ओह्राली छ नि होइन,
1: रोड धेरै थियो, सिडीहरू एकदमै
0: सिडी यत्रो, फेरि त्यो सानो सानो सिडी होइन, यसरी त्यो पाइला चाल्नुपर्ने ठुलो भनौँ न ठुलो स्टेप लिनुपर्ने सिडी होइन त.
1: अनि त्यति धेरै रोडमा रनिङ पनि नभएको हाम्रो, त्यही भएर अलिक
0: तपाईँले त्यति भन्दाखेरि मलाई हङकङै पुगे जस्तो भयो है. फेरि त्यहाँको चाहिँ के भने रमाइलो, छड्के पानी पर्छ नि, तपाईँको बेलामा पानी परेको परेन,
1: परेन
0: त्यहाँ त. पानी पर्यो भने उडाउने खालको हावा पनि चल्छ, होरिजेन्टल रेन भन्छौँ हामी होइन, एकदम छड्के पानी आएपछि कुद्न दिँदैन होइन, त्यस्तो गऱ्यौँ. निडल हिल भन्ने चुच्चोडा यो होइन, सम्झना गर्नुभयो निडल हिल,
1: लास्ट
0: इयर निडल हिलमा पुग्नुभयो. ओके, टामोसान सबभन्दा ठुलो पहाड होइन, सनसेट पिक, कुनिके पिक भन्छ नि, लास्टमा तालान्चुङ रिभर रिजर्भमा त्यो भनौँ न पानी जमा गरेको ठाउँबाट नै पनि कुद्नु पर्थ्यो होइन, होइन त्यो हाम्रो फिनिसिङ पोइन्ट त्यो थियो. एनिवे ल, तपाईँले कुदेको ठाउँमा हामी पनि पहिला कुनै पल्टनका धेरै साथीहरूले कुद्नु भएको छ, अहिले पनि त्यो रन हुन्छ, फन रन पनि हो र के भन्छ च्यारिटी रन पनि हो, फन्ड फन्ड पनि हामीले रेज गर्छौँ है. ल, कुरा चाहिँ एकदमै मलाई चाहिँ तपाईँले त्यतिभन्दा हङकङमै पुऱ्याइदिनु भयो बहिनी है. अब अरू अरू कुन कुन जित्नु भयो, अलिकति नोटेड रनहरू भनिदिनुहोस् त.
1: मेरो चाहिँ पहिला 2016 त्यही हङकङ एमएसएजी साइकल सेकेन्ड थियो, त्यस पछाडि मैले चाइना गएको थियो, गङली गङ युटिएमबी भने 55 किलोमिटरको च्याम्पियन भएको थिएँ. अनि त्यसै गरी म फ्रान्स गएको थिएँ, 80 किलोमिटर मपलङ म्याराथोन, तर त्यसमा चाहिँ मेरो न ट्रेनिङ एक्सपिरियन्स थियो त्यति बेला, न ट्रेनिङ कोच थियो, अनि न्युट्रिसनहरूको बारेमा केही पनि थाहा नभएको कारणले गर्दा मैले जित्न सकेन. अनि एक महिना अगाडि गएको थियो म, अनि त्यो ट्रेनिङ सेनिङ केही माउन्टेनहरूतिर लाने मान्छे पनि हुनुहुन्थेन, मसँग त्यति रुटहरूको बारेमा पनि थाहा थिएन,
0: अरू जहाँ जहाँ गयो त्यति कुद्ने होला होइन, पछ्याउँदै.
1: हजुर, त्यति बेला त्यस्तो खासै ट्रेनिङको बारेमा केही नलेज थिएन. अनि म 7th भएको थिएँ, अनि फेरि नेपाल फर्किसकेपछि मैले 2020 त्यसरी नै कुदेँ, कसैको थ्रोबाट सपोर्टबाट. हजुर, कसैले अब यो रेस खेल्न आऊ, हामी यो रेसको लागि स्पोन्सर गर्छु भनेर त्यसरी खेलेको थिएँ, जाने रेस खेल्ने अनि फर्किने नेपाल, अनि ट्रेनिङ कस्तो गर्ने के गर्ने
0: केही थाहा छैन.
1: पछि लकडाउन पछि 2021 मलाई चाहिँ उता हङकङमा बस्नुहुन्छ, उहाँको अफिस सबै कम्पनीहरू हङकङमा छ, उहाँ चाहिँ अमेरिकन हुनुहुन्छ, रायन बेलेर भनेको अहिलेको मेरो म्यानेजर, उहाँले चाहिँ हङकङमै बसेर काम गर्नुहुन्छ, अनि उहाँ चाहिँ एडभेन्चरको एथलेट पनि हुनुहुन्छ आफैमा, अनि आफै, अनि उहाँले चाहिँ मलाई कन्ट्याक्ट गर्नुभएको, उहाँको साथीले चाहिँ मलाई यस्तो यस्तो खेलाडी नेपालबाट यस्तो यस्तो खेलाडी छ, तिम्रो टिममा ल्यायो भने उसले चाहिँ के राम्रो गर्न सक्छ कि तिम्रो सहयोगबाट भनेर कुरा गर्नुभएको रहेछ. अनि उहाँको साथी पहिला मनासुलो रेसमा आउनुभएको थियो, अनि गङ्गलीको युटिएम चाइनामा आउनुभएको थियो, उहाँले चाहिँ भोलिन्टियर काम गरिराख्नु भएको थियो, अनि ओमन बाई युटिएम ओमनमा पनि आउनुभएको थियो, अनि तिम्रो लागि म कुरा गर्छु एकजना हुनुहुन्छ, उहाँबाट सपोर्ट पाएपछि तिमीले केही राम्रो गर्न सक्छ कि भनेर चाहिँ म कुरा गर्छु, आश चाहिँ नगर, आश चाहिँ गर, भरमा चाहिँ नपर, म चाहिँ सकेसम्म कुरा गरिदिन्छु तिम्रो लागि भन्नुभएको थियो. अनि हुन्छ भने, अनि म पर्खिरहेको, तर त्यस्तो विश्वासै लागेको थिएन. 2-3 वर्षपछि चाहिँ उता उहाँको साथीलाई कुरा गर्नुभएको छ, अनि उहाँको साथीले चाहिँ यता एडभेन्चर रेस पनि कम्पनी पनि, अनि यता एथलेट 12-13-15-16 एथलेटहरू म्यानेज गरेर एसिया पेसिफिक एडभेन्चर टिम खोलेर, अनि मैले चाहिँ त्यो एथलेटहरूलाई म्यानेज गर्नुहुने रहेछ,
0: ट्रेनिङ दिने,
1: हजुर ट्रेनिङ दिने, स्पोन्सर लिने, स्पोन्सर खोजिदिने, अनि विभिन्न कन्ट्रीहरूमा, नयाँ कन्ट्रीहरूमा चाहिँ रेसहरू खेल्नको जानको लागि स्पोन्सर माग्ने अनि उहाँलाई पठाउने,
0: सबै बन्दोबस्त उहाँले गर्ने, तपाईँहरूले केही दुःख गर्नु, खालि मजाले कुद्दिनु पर्यो।
1: त्यसले मलाई पनि अफर गर्नुभयो, मलाई कन्ट्याक्ट गर्नुभयो, अनि हाम्रो 6 महिनासम्म 7 महिनासम्म कुरा भयो, फेसबुकमा चाहिँ मेसेन्जरमा कुरा भयो। अनि मैले चाहिँ उहाँले यस्तो यस्तो नाम गरेको मान्छेले तिमीलाई इन्ट्रेस्ट गरेको छ सपोर्ट गर्नको लागि भनेर मैले नाम सर्च गरेँ, नाम उहाँलाई चाहिँ यो मान्छे हो भनेर प्रोफाइल पठाउनु भयो, अनि मैले फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ अहिलेको म्यानेजरलाई, अनि उहाँले चाहिँ एक्सेप्ट गर्नुभयो 2 दिनमा, अनि फेरि मेसेज गर्नुभयो तिमी यहाँ मसँग जोडिसकेको छौ अलरेडी भनेर भन्नुभयो। अनि हजुर भने मलाई केही त्यस्तो राम्रो इङ्ग्लिसहरू बोल्न आउँदैन थियो, अनि जसो तसो गुगल ट्रान्सलेट गरेर साथीहरूबाट सिकाइ मागेर चाहिँ म रिप्लाई गर्थेँ, अनि हाम्रो त्यसरी नै 6 महिना भयो, अनि कहिले गर्नुहुन्छ होला भनेर म कस्तो
0: एक्साइटेड थियो,
1: एक्साइटेड थिएँ, अनि आश पनि धेरै लागेको थियो, तर ऊ चाहिँ थिएन,
0: उसले धेरै खेलाडी म्यानेज गरिरहेको मान्छे,
1: लास्टमा मलाई 2015 अप्रिलमा चाहिँ साइन गर्नुभयो। साइन गरिसकेपछि पनि 3 महिनासम्म खुलाउनु भएन, अनि सुरुमा चाहिँ उहाँले आफ्नै पकेटबाट सबै बेहोर्नु भएको रहेछ, मलाई थाहा थिएन। अनि उहाँ स्पोन्सर नर्थ फेसको स्पोन्सरबाट उहाँले टिम चलाइराख्नु भएको थियो भने चाहिँ त्यो टिमबाट चाहिँ मलाई गर्नुभएको, अनि 2 वर्षसम्म मैले नर्थ फेसको स्पोन्सरबाट खेले पछि, अनि सुरुमा चाहिँ उहाँले आफ्नै पकेटबाट गर्नुभएको रहेछ, पछि चाहिँ भर्नुभयो थाइल्यान्डमा गइसकेपछि नर्थ फेसले भनेको कुरा गरेको मानेको थिएन, तर मैले आफ्नै पकेटबाट गरेको, अनि यो रेसले थाइल्यान्ड बाई युटिएमी मैले जितेँ 110 किलोमिटर, अनि त्यस पछाडि अनि नर्थ फेसले गर्छु हाफ एज अ गियर, अनि फ्लाइट टिकटदेखि लिएर केही लगाउने, अब रनिङ गर्दाखेरि लगाउने जुत्ता लुगादेखि उहाँले पछि गर्नुभएको रहेछ। मेरो टिम अनि त्यहाँबाट रियल ट्रेल के अरे ट्रेल रनिङको चाहिँ प्रोफेसनल भएको हो, त्योभन्दा
0: हङकङमा कुदेर जितेको पछि चाहिँ अलिअलि रेकगनाइज हुनुभयो, तर थाईको ट्रेल जितेपछि बल्ल तपाईँलाई चाहिँ उसले चाहिँ फुल प्रकारले चाहिँ
1: 21 डिसेम्बरमा थाइल्यान्ड बाई युटिएमबी रेस हजुरकै थ्रोबाट गएको थिएँ, मैले साइन गरिसकेपछि गएको थिएँ, अनि त्यस पछाडि चाहिँ
0: उहाँको नाम के अरे, तपाईँको म्यानेजरको नाम के अरे, रोबोट के भन्नुभयो,
1: रायन ब्लेयर,
0: ओके, उहाँ चाहिँ अमेरिकन,
1: हजुर,
0: ओके, मैले नोट गर्छु, कहिले कहिले मौका मिल्यो भने हामीलाई चिनाइदिनुहोस्, हामी पनि कुराकानी गरौँ, है कि तपाईँहरूलाई भनौँ, कहिले कहिले मद्दत चाहियो भने हामी पनि छौँ, कहिले केही भनिदिनु पर्ने गरिदिनु पर्ने छ भने वी क्यान कम्युनिकेट, है त्यो हामी मद्दत गर्न सक्छौँ। ओके, अब तपाईँको जिन्दगीको टर्निङ पोइन्ट, रनिङको अथवा प्रोफेसनल रनिङको टर्निङ पोइन्ट चाहिँ थाइल्यान्डको रन भयो होइन, त्यसपछि त्यहाँको फर्स्ट प्राइज तपाईँको उत्साह पनि जाग्यो होइन, म आई क्यान डु इट, अरूलाई पनि जित्न सक्छु, अन्तर्राष्ट्रिय खेलाडीहरूलाई चाहिँ मैले मात गर्न सक्छु, किनभने राम्रो गियर, राम्रो ट्रेनिङ, राम्रो खाना, न्युट्रिसन भयो भने गर्न नसक्ने केही रहन्छ नेपालीको छोरीले भनेर मनमा चाहिँ उत्साह जाग्यो। त्यसपछि के भयो भन्नुहोस् त, कहाँ जानुभयो त्यसपछि?
1: त्यस पछाडि उता फ्रान्स युटिएमबी, उसको रेसको नाम चाहिँ युटिएमबी हो, त्यसभित्र सिरिजहरू धेरै हुन्छ, 50 किलोमिटर 100 किलोमिटर अनि 160 किलोमिटरको हुन्छ, मेन चाहिँ त्यहाँको 160 किलोमिटरलाई चाहिँ एकदमै धेरै मान्यता दिनुहुन्छ, अनि त्यस पछाडि 100 किलोमिटर, त्यस पछाडि 50 किलोमिटर, मैले चाहिँ 100 किलोमिटरमा भाग लगेको थिएँ 2022मा, अनि 19 इयर्सपछि मैले कोर्स रेकर्ड पनि गरेको थिएँ, तर सेकेन्ड भएर पनि, अनि फर्स्ट हुने केटी मभन्दा 4 मिनट चाहिँ अगाडि फिनिस
0: गरेको,
1: फ्रान्सकै
0: हो, फ्रान्सकै हो
1: हजुर, अनि हामी दुवैजनाले चाहिँ 19 इयर्सपछिको त्यो हामीले रेकर्ड गरेको थियो, कोर्स रेकर्ड,
0: फर्स्ट सेकेन्ड दुइटैले ब्रेक गरेको, तपाईँ भन्दा अगाडि उहाँले अलिक 5 मिनटले बेटर गर्नुभयो होइन, उहाँसँग तपाईँहरूको एउटा टिम, तपाईँहरूको विभिन्न टिमबाट कुदे पनि खेलाडी खेलाडी धावक धाविकको बिचमा एउटा चाहिँ राम्रो सम्बन्ध हुन्छ क्यारियर, कि तपाईँले मेन्टेन गर्नुहुन्छ त्यो रिलेसन एकअर्कामा,
1: हजुर हुन्छ,
0: कुराकानी भइरह हुन्छ,
1: मेसेन्जरमा त हुँदैन, जस्ट अब कमेन्टहरूतिर लाइक गरिराख्ने, अनि भेटेको बेलामा हेलो हाई गुड लक भन्ने रेसहरूमा भेटिनुहुन्छ।
0: अनि तपाईँलाई यत्रो विदेशमा गएर जित्नुहुन्छ, फर्स्ट सेकेन्ड थर्ड भइरह हुनुहुन्छ होइन, तिम्रो देश नेपालको ट्रेलमा पनि हामी कुद्न आउँछु भनेर इन्ट्रेस्ट देखाउनुहुन्छ कि हुँदैन अरूहरूले?
1: देखाउनुहुन्छ, तर हाम्रो नेपालमा चाहिँ उहाँ अब हामी त अरूको देशमा ए देश छ देश जान पाइरहेको छ राम्रो हुन्छ भनेर हामी खुसी हुन्छ नि त, अनि उहाँहरूले त अब हामी त हेर्दैनौँ के कस्तो छ त्यहाँको भनेर सर्च गरेर हेर्दैनौँ नि त, उहाँहरू त सर्च गरेर हेर्नुहुन्छ त्यहाँको
0: कुन रेस हो, हावापानी के छ,
1: जानको लागि के छ, त्यहाँको होटेलहरूको व्यवस्था के छ भनेर सर्च गर्नुहुन्छ, अनि कुनै ठाउँमा अब त्यस्तो आउनुहुन्छ एभरेस्ट म्याराथुनमा
0: त्यही भन्न आँटेको थिएँ, अरूभन्दा पनि बन्दोबस्त जे जस्तो होस् एभरेस्ट भने त एभरेस्ट हो नि, संसारको जुनसुकै पहाडको गाडी एभरेस्ट त उच्च छ नि होइन, एभरेस्ट म्याराथुन भनेपछि एभरेस्ट रन भनेपछि त भाग लिन इन्ट्रेस्ट देखाउनु पर्ने हो
1: होइन, मनासुल ट्रेल रेस मुस्ताङ ट्रेल रेसमा चाहिँ आउनुहुन्छ विदेशीहरू नै आउनुहुन्छ हजुर।
0: बिस्तारै यो अब बन्दोबस्तहरू हाम्रो इन्फ्रास्ट्रक्चरदेखि लिएर होटेल रेस्टुरेन्टहरू बन्दोबस्त भइरहेको छ, त्यसले गर्दाखेरि नेपाल तपाईँ यति कहाँ देशमा घुम्नुभयो खेल्नुभयो, नेपालमा के कमी छ त भन्नुहोस् त?
1: व्यवस्थापन कमी छ
0: त्यति मात्रै होइन त, त्यो त तपाईँ हामीले सबैले मिलेर गर्ने हो नि त होइन, त्यो बाहेक रनिङको लागि के कमी छ?
1: रनिङको लागि चाहिँ त्यस्तो खासै केही कमी छैन, त्यो
0: बडो अझै राम्रो होला होइन, अलग च्यालेन्जिङ होला, रनिङ भनेको त त्यो सजिलो होइन नि त, च्यालेन्जिङ चाहियो नि त मान्छेलाई होइन, किनभने जहिले पनि कठिन से कठिन काम गर्नु पर्यो नि त, मानव हाम्रो स्वभावै त्यही हो होइन, त्यसले गर्दाखेरि नेपालको टेरेन नेपालको ट्रेलहरू त अरूको तुलनामा अझै च्यालेन्जिङ छ जस्तो लाग्छ, त्यसलाई नै हामीले क्यास इन गर्न सकेका छैन जस्तो लाग्छ होइन
1: हजुर। हाम्रोमा चाहिँ अहिले हाई एलिभेसन छ अनि बाहिरतिर पनि हाई त्यति धेरै हाई हुँदैन, तर हाम्रोमा चाहिँ अहिले हाई
0: त्यही त च्यालेन्ज हो
1: होइन,
0: त्यसलाई क्यास इन गर्नु पर्यो नि हाम्रो देशले, आयोजकहरूले दिमाग खोल्नु पर्यो नि, यहाँनिर मेरो मित्रहरू हुनुहुन्छ विक्रम पाण्डे पाँडेकाजी होइन एभरेस्ट के भन्छ म्याराथन अर्गनाइज गर्नुहुन्छ, उहाँले आएर हामीले गर्न सकेसम्म हाम्रो प्राइभेट सेक्टरबाट गरेका छौँ, सरकारले पनि केही मद्दत गरेको छ भनेर हरेक वर्ष गर्नुहुन्छ, त्यस कारणले सुझाव तपाईँले दिनु पऱ्यो भने यस्तो अर्गनाइजरलाई सरकारलाई तपाईँको एक्सपिरियन्सले विदेशको एक्सपिरियन्सले केमा बढी फोकस गर्नुहुन्छ भन्नुहोस् त, यो यहाँ नेपाल नेपालको ट्रेललाई अझै मजबुत बनाउनको लागि नाम चलाउनको लागि सबै व्यवस्थापन ठिक हुनको लागि सुझाव दिनु पर्यो भने के भन्नुहुन्छ तपाईँ बाहिरको देखेर सिकेर?
1: हाम्रो चाहिँ अलि नेपाली खेलाडीहरूलाई चाहिँ अपर्च्युनिटी दिन चाहिँ अलिक कम भइरहेको छ, अनि उहाँहरूले चाहिँ अलि अब सबैजनालाई खेल्न मन लागिरहेको हुन्छ, त्यस्तो अब विभिन्न ठाउँहरूमा अहिले अब हामी धेरै गरिब छ नि त नेपाल, हामी नेपाली नेपाल गरिब छैन हामी धनी छ नेपालमा, तर खेलाडीहरू चाहिँ सबैजना धनी हुँदैन,
0: उहाँहरू
1: चाहिँ जान मन पराउनुहुन्छ विभिन्न ठाउँमा, जस्तै तेन्जिङ इलाली म्याराथुन ए अन्नपूर्ण म्याराथुन, हाम्रो जुम्ला रारा अल्ट्रा म्याराथुन छ, अनि लाङटाङ विभिन्न ठाउँहरूमा रेसहरू भइरहेको छ, तर उहाँहरू आफै जान सक्नु हुँदैन
0: भने मतलब नेपालमा भएको नेपालको आन्तरिक ट्रेलहरूमा पनि नेपाली खेलाडीलाई पनि सपोर्ट गर्नु पर्यो, प्रमोट गर्नु पर्यो, स्पोन्सर गर्नु पर्यो, ताकि हाम्रो घरमा नै बलियो टिम बनाउन सकौँ,
1: ह्युज त्यो रेसमा चाहिँ ह्युज खेलाडी गएको देखाउनु पर्यो मान्छेहरू बाहिरबाट, यो रेस एकदमै हाई लेभलको रहेछ उहाँहरू आकर्षित हुनुहुन्छ,
0: अनि एट द सेम टाइम त्यो ट्रेलको चाहिँ बन्दोबस्त होइन, त्यहाँ टोयलेटको फेसिलिटी मेडिकल फेसिलिटीहरू मार्किङहरू सबै ठिक होस्,
1: खानेकुराहरू
0: पर्यो, अनि त्यही नै हो होइन, त्यति भएपछि त अरूले पनि इन्ट्रेस्ट देखाउँछन् होइन,
1: ठुलो ठुलो राख्नुहुन्छ त्यहाँ खेलाडी कम देखिरहेको रहेछ भनेपछि त कसैले केयर नै गर्दैन, रेस चाहिँ लो क्वालिटीको रहेछ त्यहाँ, किनभने खेलाडीहरू नै छैन,
0: अलिअलि फ्री पनि अलिकति एट्र्याक्सन चाहिँ प्राइज मनीले पनि गर्छ होइन, त्यस कारणले ठुल्ठुला स्पोन्सर्सहरूलाई तान्नको लागि चाहिँ यहाँबाट पहल गर्नु पर्यो, यहाँका आयोजकहरूले चाहिँ विदेश विदेशका ठुला ठुला कम्पनीहरूलाई चाहिँ लेखा पढी गर्नु पर्यो, नेपाललाई अघि मैले क्यास इन भने नि त होइन, नेपालले पक्का भनेको अरूसँग कम्पिटिसन गर्नै पर्दैन, यो आफैमा हामीलाई यो सबै चिज प्रकृतिले वरदान दिएको छ होइन त, तर त्यसलाई चाहिँ बन्दोबस्त गर्नको लागि अरूलाई ल्याउनको लागि यहाँका मान्छेहरू जागरुक हुनु पर्यो होइन त, त्यति नै हो नि
1: हाम्रो हजुर। हाम्रो नेपालमा के छ भनेपछि यो ठाउँमा रेस गरेपछि विदेशहरू आफै आइहाल्छ, हामीले नेपाली खेलाडीहरूलाई गरेर के फाइदा भन्ने जस्तै कतिपयले त्यस्तो सोच्नुहुन्छ, तर त्यस्तो चाहिँ नसोच्दिनु होला,
0: पहिला मतलब होम ग्रोन खेलाडीहरूलाई पनि ध्यान दिनु पर्यो, संख्या बढाउनु पर्यो, संख्या

0: बहिनीहरूले त्यो ठाउँमा गएर गेम खेल्न नपाएर, किनभने आफूसँग भित्र भएको क्षमता देखाउन नपाएर
1: हो नि। हेर्नुहोस् त तपाईँको फोटो, बिएबिएसको छाता तपाईँलाई मैले प्रेजेन्ट गरेँ होइन, एउटा खाता पनि लगाएँ, स्वागत गरेँ, कुरा गर्नुभन्दा पहिला हाम्रो श्रोताले हेर्नु भएको छ तपाईँलाई, र आज हाम्रो स्टुडियोमा आएर तपाईँले मनको कुरा गर्नुभयो, थ्याङ्क यू सो मच तपाईँलाई। अब अरू तपाईँको आगामी दिनको आयोजनाहरू के छन् त, कहाँ कहाँ जाने प्लान छ त?
0: यही अगस्त 12 जाँदैछु म फ्रान्समा, अनि हाम्रो फाइनल रेस युटिएमबी उता फ्रान्ससम्म नि भन्ने ठाउँमा हुन्छ र भइरहेको छ त्यहाँ एभ्री इयर, त्यहाँ जाने प्लानमा छु। अब के हुन्छ हेरौँ, भिजाहरू एप्लाई गरेको छु, वेटिङ भिजा।
1: तपाईँको ट्र्याक रेकर्ड हेरेर भिसा त नरोक्ला भन्ने हाम्रो एउटा आशा होइन, कहिलेकाहीँ
0: लास्ट टाइम होइन, इन्भिटेसन बिनाले एप्लाई गरेको थियो लास्ट टाइम, एकचोटि रिजेक्ट भएको थियो, पछि इन्भिटेसन लेटर मगाइसकेपछि आयो, अनि जापानको चाहिँ सबै थियो इन्भिटेसन लेटर्स, हाम्रो सम्पूर्ण लेटरहरू थियो तर रिजेक्ट भयो जापानको चाहिँ।
1: केही भन्नु खुलायो तिनीहरूले यो कारणले भनेर?
0: होइन, अझ के भनेर खुलाउनु भएको थियो, अफिसमा आएर सोध्न पनि नमिल्ने, फोन कल पनि नगर्ने, इमेल पनि नमिल्ने भनेर त्यो सानो कागजमा लेखेर पठाउनु भएको थियो पासपोर्टसँगै।
1: त्यत्रो जितेर आएकालाई त त्यस्तो छ भने होइन, अब तपाईँलाई रोक्नुपर्ने हामीले कारण त देख्दैन, तर अर्काको देश है, हामीले करबल गर्नु भएन, आफ्नो केही होला, कहिलेकाहीँ चाहिँ फर्म भराइमा लेखाइमा नि तल माथि भयो भने त्यस्तो हुन सक्छ होइन, त्यस कारणले चाहिँ तपाईँले जानेर
0: कुनै देशकोहरू खुलाउँछ। लास्ट टाइम मैले इटली भिसा एप्लाई गर्दाखेरि म डमी टिकट डमी होटल बुकिङ हालेको थिएँ, तर उहाँहरूले फ्लाइट टिकट नम्बर भेटाएन, तिम्रो पासपोर्ट जबसम्म रियल टिकट पठाउँदैन तबसम्म होल्डिङमा रहन्छ भनेर चाहिँ इमेल पाएको थिएँ। पछि मैले ओरिजिनल फ्लाइट टिकट र ओरिजिनल होटल बुकिङ हालेर त्यस पछाडि भिजा चाहिँ आएको थियो।
1: ओके, त्यो चाहिँ भनेर तपाईँलाई
0: उहाँले इन्फर्मेसन एटलिस्ट दिनुपर्ने हो भन्ने चाहिँ आशा चाहिँ थियो, तर उहाँले रिप्लाई भएन, किनभने किन आएन भने पनि थाहा भएन, रिजन चाहिँ थाहा पाउनु पर्छ,
1: सोध्नै नसोध्नुहोस् भनेपछि कुरै बाटै रोक्यो नि होइन।
0: हजुर,
1: हेर्नुहोस् अब अर्काको देश हो त्यसले गर्दाखेरि हामी धेरै कुरा नगरौँ, तर तपाईँलाई एकदमै यो ठाउँमा ल्याउनु हुने रायन ब्लेयरजीलाई धेरै धन्यवाद भन्न चाहन्छौँ हामी, किनभने तपाईँको ट्यालेन्टलाई पत्याउनु भयो, विश्वास गर्नुभयो, हेर्नुभयो, तपाईँको रेकर्ड हेर्नुभयो, र तपाईँलाई यो एउटा टिममा उहाँको राख्नु भएछ, हामीलाई पनि चिनाइदिनु होला, कुराकानी गरौँला, अरू अरू खेलाडीहरूलाई पनि उहाँले प्रोत्साहन गर्नुहुन्छ होला भन्ने आशा गरौँ। देशले त गरेन,
0: उहाँले गर्नु भइरहेछ अहिले हजुर, अनि एकजना रुकुम होइन रोल्पाको भाइ मन कुमार रोका मगर पनि हुनुहुन्छ, उहाँ अहिले हाम्रै
1: तपाईँकै थ्रुबाट चिन्जान भयो, किनभने चिनजानले मात्रै होइन तपाईँले चिनाइदिएपछि उहाँको ट्यालेन्टलाई हेर्नुभयो नि उहाँले होइन। तपाईँको बहिनी पनि राम्रो कुद्नुहुन्छ
0: हजुर,
1: कति वर्ष कान्छे?
0: 3
1: हजुर। ओके, दिदीले चाहिँ अब पछि रिटायर हुने बेलामा बहिनीलाई चाहिँ म्यानेज गर्नु पर्ला होइन, अझै
0: अहिले मसँगै कम्पिटिसन
1: हो र अझै कम्पिटिसन गर्छ
0: हजुर,
1: तपाईँलाई बेला बेला जित्छ, जित्न खोज्छ
0: हजुर,
1: जित्नु पनि पर्छ, दिदीलाई जित्न तपाईँले दिनुहुन्न, उसले जित्नु पर्छ
0: है,
1: किनभने त्यो त्यो चाहिँ पक्का स्पोर्ट्स भन्ने त्यो हो, बहिनीलाई भनेर कहिले कहिले माया पनि गर्नुहुन्न कि, तपाईँले चाहिँ उसलाई प्रेस दिनलाई उसलाई चाहिँ राम्रो बनाउनुको लागि प्रेस चाहिँ दिनै पर्छ है। ओके, तपाईँ आज बिएपिएसमा आउनुभयो, खुसी लाग्यो, अब देशले कति ठाउँमा हेरोस् त हाम्रो देशले होइन, त्यसले मलाई हामीले चाहिँ कम्प्लेन मात्रै गर्छौँ, सल्युसन ल्याउँदैनौँ, त्यसले गर्दाखेरि तपाईँले जुन प्रकारले आफ्नो बन्दोबस्त गर्नुभएको छ, त्यो तपाईँको चाइनिज कम्पनी पनि रहेछ होइन, तपाईँलाई स्पोन्सर गर्ने कैलाश फुगा होइन, यो चाइनिज कम्पनी रहेछ तपाईँलाई सपोर्ट गर्ने, अरू अरू नेपालका राम्रो राम्रो धावक धाविकाहरूलाई विदेशका कम्पनीहरूले यो ब्रायन ब्लेयर जस्तो मान्छेले स्पोन्सर गरेर छ कि छैन नि त?
0: पहिला मीरा राई दिदी हुनुहुन्थ्यो, उहाँ पनि ट्रेल रनर, पहिलो नेपाली ट्रेल रनर हुनुहुन्छ फिमेलमा, अनि एकजना उता उहाँको चाहिँ सालोमन थियो, उसको पनि ट्रेल रनिङको गियर नै हो, कति वर्ष गर्नुभयो, 4-5 वर्षमा त्यो कम्पनीभित्र खेल्नुभएको थियो होला, अनि पछि रिटायर हुनुभयो होला, अहिले चाहिँ त्यति धेरै थाहा छैन, अनि अरू फुटबल भलिबलको पनि हुनुहुन्छ होला तर त्यति थाहा छैन, म ट्रेल रनिङको पहिला त्यही मीरा राई दिदी हुनुहुन्थ्यो, अनि अहिले चाहिँ म, मेरो बहिनी रामाया बुढा, अनि मन कुमार भाइ।
1: मेरा दिदी कहाँ

0: झस्का मैले नाम सुनेको छैन आजकल, उहाँ इन्जुर हुनुभयो त्यो भनेको थिएँ, सुनेको थिएँ होइन?
1: हजुर,
0: युएसमा हुनुहुन्छ। ल त तपाईँहरूको त्यो रिलेसन राम्रो रहेछ, जरुरी पनि छ, किनभने एकअर्कालाई सपोर्ट गर्नुपर्छ। त्यो कनेक्सन र कनेक्टिभिटी जुन चाहिँ छ नि त्यो अरूलाई पनि दिनुपर्छ, ताकि देशले गर्न सकेन भने यो तपाईँहरूको समुदायले एकअर्कालाई हेर्नु पनि पर्छ है। हाम्रो एकदमै शुभकामना छ। आदर श्रोताहरू, आज हामीले बहिनी जसले यस्तो हाम्रो नेपालको इज्जत राख्नुभयो सुनमाया बुढा, उहाँसँग कुराकानी गर्ने मौका मिल्यो। र तपाईँहरूको ठाउँमा बेलायतमा हङकङमा कतै आउनुहुन्छ भने उहाँलाई चाहिँ साथ सहयोग गर्नुहुन्छ होला भन्ने हामी आशा गरौँ। तपाईँ बिएबिएसमा आउनुभयो, कुराकानी गर्नुभयो, कस्तो लाग्यो, के भन्न चाहनुहुन्छ?
1: धन्यवाद, यहाँ आएर बोल्ने मौका पाएँ अनि हजुरहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि आउनेछु भन्ने आशा राख्छु।
0: तपाईँ जहाँ जानुहुन्छ हामीलाई चाहिँ वाट्सएप नम्बर दिनुहोस्, जित्ने बित्तिकै म तपाईँलाई बधाई दिइहाल्छु है, किन वाट्सएपमा त कन्ट्याक्ट हुन सक्छ नि है। ल त थ्याङ्क यू सो मच भन्दै फेरि तपाईँको जितको बारेमा कुराकानी गर्ने मौका मिलोस् भन्दै तपाईँसँग यहाँसम्म आइदिनु भएकोमा धन्यवाद भन्दै म बिदा लिन चाहन्छु है। त थ्याङ्क यू सो मच। सुनमाया बुढाजीको कथा सुन्नुभयो श्रोताहरू, स्ट्रगल गर्दै उहाँ कुद्नुभयो आफ्नो गाउँको नाम पातरासी पेरे ओके को चेलीले हाम्रो नेपालको झन्डा संसारभरि फरफराइरहनु भएको छ र आफ्नै बलबुतामा आफ्नै कनेक्सनमा यहाँसम्म पुग्नु भएको रहेछ। हाम्रो उहाँलाई एकदमै धेरै धेरै धन्यवाद चाहिदिनु भयो र शुभकामना र बधाई छ। अस्ति इटालीको रेस जित्नु भयो भन्दै लागु समाचारतर्फ।
2: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् फ्लाइ बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो
3: नाराबाजी गरेपछि सोभियो उपसभापति सहितका केही विद्यार्थीलाई पक्राउ गरिएको छ। विश्वविद्यालयको 67 औं वार्षिक दिवस कार्यक्रम स्थल बाहिर शिक्षा मन्त्री सस्मित पोखरेल विरुद्ध नाराबाजी भएपछि त्रिवी सोभियो उपसभापति सनम वली, सोभियो सचिव हिकमत बहादुर बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बर सिंह ऐरी, प्रकाश सञ्जेल लगायत 20 भन्दा बढी विद्यार्थीलाई पक्राउ गरिएको विद्यार्थी नेताहरूले बताएका छन्। उनीहरूले नेपोबेबी भन्दै मन्त्री पोखरेल विरुद्ध नाराबाजी गरेका थिए। स्थापना दिवस कार्यक्रम स्थलमा प्रवेश गर्न खोज्दा विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको त्रिवी सोभियो सभापति दीपक राज जोशीले जानकारी दिनुभएको छ। उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ। विश्वविद्यालयमा कम बजेट राखिएको भन्दै विरोध गर्दा शिक्षा मन्त्री आउने कार्यक्रममा प्रवेश निषेध गरिएको उहाँको भनाइ छ। विद्यार्थीले मेरिटोक्रेसी लागू गर्न कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षा मन्त्री हुने व्यवस्था खारेज गर्न र विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने लेखिएका प्ले कार्ड बोकेका थिए। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरण अबको 4 वर्षभित्र अन्त्य गरिने दावी गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 औं वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आइन्दा कुनै पनि राजनैतिक हस्तक्षेप नहुने दावी पनि गर्नुभएको छ।
4: यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको 4 वर्षमा अन्त्य गर्नेछौँ। आठभन्डाको राजनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ। अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कतै सर्वा गर्नुपर्ने, कतै पढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाव कहिले पनि आउँदैन।
3: सरकारले कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
5: हालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेको छ।
6: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
5: सरकारको यस्तो निर्णय आएसँगै मधेसका ऋण साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 गते मिटर ब्याज पीडितसित गरेको 9 बुन्दे सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। मधेसमा विवाह श्राद्ध लगायत गर्जो परेको बेला कपाली तमसुकको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउनु भयो।
7: ब्याज सँग जुन सरकारले नगुन्देगुन सम्झौता गरेको छ एकदम गलत सम्झौता गरेको छ। हामी सबै किसान छौँ राजा सबै मिलेर यसको विरुद्धमा हामी आन्दोलनमा जान्छौँ। बैमानहरूको आत्मपन भइरहेछ यसको भयो भने यो गाउँ गाउँमा लडाइँ हुन्छ झगडा हुन्छ यसको जिम्मेवारीको त्यो बयान सकाइ लिनुपर्छ।
5: साहुकारहरू पीडित लेनदेन सङ्घर्ष समिति गठन गरेर धनुषा सप्तरी पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्। ऋणी भन्दा साहुकार बढी पीडित रहेको सप्तरीका साहुकार दिनेश शाहको तर्क छ।
8: पीडित ऋणी नै बल्कि महापीडित साहु है। कहबै त बेमानी मानसिकतामे साहुके तरफ से 5% व्यक्ति है त ऋणी के तरफ से 95% व्यक्ति आ नै त पैसा लेबा काल में त कोई नै जने आ देबा काल में दुनिया जहान के ढिंढोरा पिटा के कुन जरूरी।
5: मीटर ब्याज पीडितहरू जनकपुर धामको तृतीय गाछीबाट पैदल मार्च गर्दै काठमाडौँको लागि प्रस्थान गरेपछि गृहमन्त्री सुदन गुरुङ आफै बाराको निजगर पुगेर मिटर ब्याज पीडितहरूसित वार्ताको पहल गर्नुभएको थियो।
3: मुलुकको सार्वजनिक ऋण झन्डै 30 खर्ब पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा 26.74 अर्ब 4 करोड सार्वजनिक ऋण थियो। एक वर्षमा 3.85 करोड ऋण बढेर अब 29.74 अर्ब 90 करोड पुगेको हो। यो ऋणलाई जनसङ्ख्याले भाग गर्दा हरेक नेपालीको भागमा 1,02,200 भन्दा बढी ऋण पुगेको छ। मुलुकको सार्वजनिक ऋण कुल गारस्थ उत्पादनको 45% पनि नागेको छ। नयाँ ऋण परिचालनको कमजोरी र वैदेशिक मुद्राको विनिमय दरको प्रतिकूल परिवर्तनका कारण सार्वजनिक ऋण बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। सार्वजनिक ऋण मध्ये विदेशी निकायको 15.99 अर्ब 49 करोड र आन्तरिक ऋण 13.75 अर्ब 42 करोड पुगेको छ। सरकारले गएको आर्थिक वर्षमा 5.95 अर्ब 66 करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखे पनि 4.47 अर्ब मात्रै परिचालन भएको कार्यालयले जनाएको छ। वर्ष दिनमा आन्तरिक ऋणको साभा र ब्याज सहित 3.11 अर्ब 94 करोड र वैदेशिक ऋणको 74.29 करोड भुक्तानी गरिएको पनि कार्यालयले जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर, गीत थियो एलेक्स बिस्ट अनि अञ्जना कुमारको थियो भने अब हामी आजको यो बसाइमा काठमाडौँको सौगातमा अर्का मित्रलाई कार्यक्रममा ल्याउँ। विभिन्न कुराहरू गर्नुहुन्छ, नयाँ नयाँ कुरा रहेको छ। निर्मला पन्तको हत्याको विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिएको प्रहरीको दावी सुदूरपश्चिमबाट हामी लिउँ मित्रसँग। त्योभन्दा अगाडि हामीले नेपालका चर्चित धाविकासँगको कुराकानी प्रत्यक्ष रूपमा सुनमाया बुढा जो उहाँ झुम्लाको हुनुहुन्छ, उहाँको गाउँको नाम पतरासी पेरे भनेर भन्दै हुनुहुन्थ्यो र गाउँघरको वातावरण रनिङ गर्न लागेको थियो, तर सिस्टमले गर्दाखेरि हामी पछाडि पर्यौँ। तर पनि यो समयमा देश विदेशबाट आएकामा भएका रनिङ प्रेमीहरू, एथलिट्सहरू र समूहले सपोर्ट गर्दाखेरि म अन्तर्राष्ट्रिय जगतमा अहिले नाम कमाउन सफल भएको छु, नेपालको झन्डा फरफराउन सफल भएको छु भनेर उहाँले इटालीमा भएको अल्ट्रा म्याराथनमा जितेको कुरा, हङकङमा सुरुवाती समयमा जितेको, थाइल्यान्डबाट उहाँलाई अन्तर्राष्ट्रिय जगतको अल्ट्रा रनरको रूपमा चाहिँ रेकग्नाइज भएको र विभिन्न कम्पनीहरूले उहाँलाई स्पोन्सर गरेको कुरा गर्दै हुनुहुन्थ्यो र भाइ बहिनीहरूलाई पनि हामी यस्तै प्लेटफर्म दिन चाहन्छौँ भनेर उहाँले त्यो काममा लागेको र चाइनाको एउटा कम्पनी रहेछ हलास फुगा, त्यसले पनि उहाँलाई सपोर्ट गरेको कुरा गर्दै हुनुहुन्थ्यो। रायन ब्लेयर अमेरिकन एक व्यक्तिको सपोर्टको कुरा थियो। नेपालले त्यति राम्रोसँग सम्मान पनि दिएन, पुरस्कारको कुरै छोडिदिउँ, पदकको कुरै छोडिदिउँ, हामीलाई रेकग्नाइज शुद्ध गरेन भन्ने कुरा उहाँको अलिकति दुःख सुत रहेछ। ओके, यो बाहेक अब हामी अगाडि बढौँ। चित्राङ्गजी आइसक्नु भएको छ, उहाँलाई धेरै नकुराउँ, स्वागत गरिहालौँ। चित्राङ्गजी मलाई सुन्दै हुनुहुन्छ? नमस्ते।
1: मैले सुनिरहेको छु सर। नमस्कार, नमस्कार विनोद सर।
0: ओके, आज
1: श्रोताहरूमा नि मेरो नमस्कार।
0: आज तपाईँकै भेकको कर्णाली तिरको बहिनी आउनु भएको थियो र हरि रोकाया तपाईँले सबले चिन्नुहुन्छ होइन, उहाँकै विद्यार्थी हुनुहुँदो रहेछ, उहाँकै स्टुडेन्टले बडो राम्रो काम गर्नुभएको रहेछ, खेल जगतमा नेपाललाई चिनाउनु भएको रहेछ सुदूर पश्चिम र त्यो भए कर्णालीले धेरै राम्रो राम्रो खेल खेलाडीहरू उत्पादन गरेको छ। तपाईँलाई यो बारेमा केही भन्नु छ, केही अपडेट दिनु छ चित्राङ्गजी?
1: मलाई एउटा कुरा चाहिँ अहिले जस्तो मैले देखिरहेको छु, म पनि खेलकुदमा खेलकुद समितिमा रहेर मैले बसेको मान्छे हो केही समय, जस्तो विगतमा खेलकुदमा प्रशस्त प्रशिक्षकहरू थिए, ती प्रशिक्षकहरूलाई राष्ट्रिय खेलकुद परिषदले नेपालको दुर्गम भेगमा पनि भलिबल, एथलेटिक्स लगायतका खेलहरूमा, बक्सिङ सबै खेलहरूमा त्यो तालिम दिन प्रशिक्षकहरू खटिन्थे। त्यहाँ बडो अप्ठ्यारो परिस्थितिमा पनि पैदल हिँडेर पनि उनीहरू बझाङ, बाजुरा, जुम्ला, हुम्लासम्म पुगेर प्रशिक्षण दिन्थे। खास गरी त्यति बेला अब हाम्रो पहाडी भूभागमा यता हुने खेल भनेको चाहिँ नि भलिबल, एथलेटिक्स र त्यस्तै चाहिँ बक्सिङ, वेट लिफ्टिङ यस्तो खेलहरूमा जो एउटा टिम गेम नभएर यो सिङ्गल खेलाडीहरू उत्पादन गर्ने एउटा लक्ष्य अनुसार भएको थियो। हरि रोकामा अलिक भर्खरै यहाँले भन्नुभयो, हाम्रो कर्णालीको हुनुहुन्छ, उहाँ चाहिँ एउटा नेपालको प्रख्यात धावक हुनुहुन्छ। त्यस्तै किसिमले कतिपय खेलाडीहरू निस्के, तिनीहरूको उत्पादन यो तत्कालीन अवस्थामा ब्रेन सिल्ड खेलकुद भनिन्थ्यो, जसलाई अहिले राष्ट्रपति खेलकुद प्रतियोगिता भनिन्छ, त्योबाट उत्पादन भएका खेलाडीहरू विद्यालय स्तरमा हुने खेलकुदबाट निस्केका खेलाडीहरूलाई यदि राम्रो त्यो उत्कृष्ट खेलाडी छ भने त्यसलाई काठमाडौँ तालिमको लागि लिएर जाने, काठमाडौँबाट विदेश पठाउने, गर्दाखेरि यो खेलाडीहरू उत्पादन हुने क्रम एकदम तीव्र थियो। विगतको कुरा म गर्दैछु, त हालका वर्षमा आएर के भइरहेको छ भने जति यो प्रशिक्षकहरू छन् ती प्रशिक्षकहरू तत्कालीन अवस्थामा तिनवटा नेसनल खेल, नेसनल प्रतियोगिता, राष्ट्रिय प्रतियोगिता खेलेको खेलाडीलाई स्वतः चाहिँ सहायक प्रशिक्षकमा नियुक्ति गरिन्थ्यो र ओलम्पिक, एसियन गेममा गएकाहरूलाई कतिपय खेलाडीहरू उनीहरूलाई चाहिँ प्रशिक्षकको रूपमा नियुक्ति दिएर सम्बन्धित ठाउँमा राखेर हुन्थ्यो। अब हाल के भइरहेको छ भने केही वर्ष यता के भइरहेको छ भने ती खेलाडीहरू अब आफ्नो यो कार्यावधि जति हुन्छ उनीहरूले गर्नुपर्ने 55 वर्ष अथवा 60 वर्षको उसमा पुगेपछि रिटायर हुने क्रमसँगै प्रशिक्षकहरू रिटायर हुँदै गइरहेछन् र तिनको ठाउँमा नयाँ कोचहरू, नयाँ प्रशिक्षकहरू भर्ना भएको छैनन् र त्यसले गर्दाखेरि हाम्रो दुर्गम क्षेत्रहरूमा, पहाडी जिल्लाहरूमा, खास गरी यहाँले भन्नुभयो सुदूरपश्चिम कर्णाली यस्तो ठाउँहरूमा राष्ट्रिय खेलकुदबाट प्रशिक्षक खटिएर गएर तालिम दिने, तालिमको यो ट्रेनिङको जो कार्यक्रम हुन्थ्यो त्यो निकै प्रभावित भएको छ। हामीले त्यसलाई पनि यसमा यदि यदि जोड दिने हो भने हामीले दुर्गम भेगबाट यस्ता प्रतिभाहरू पाउन सक्छौँ। अब उनीहरूले आफ्नो प्रदर्शन आफ्नो क्षेत्रमा त राम्रो गरिरहेछन् तर अरूसँग प्रतियोगिताहरूमा खेलेर धेरै सिक्ने अवसरहरूबाट वञ्चित भएका छन् र विगतमा नेपालले ताइक्वान्डोमा बक्सिङमा र फुटबलमा धेरै उपलब्धिहरू हासिल गरेको कुरा छँदैछ र हालका वर्षमा क्रिकेटमा त्यस्तै फुटबलमा पनि विकास भएको छ, ठिक छ। तर नयाँ जेनेरेसनलाई जस्तै अहिले भर्खरै त्यो बहिनीको कुरा यहाँ चर्चामा आयो, त्यस्तो प्रतिभाहरूलाई खोजी गरेर त हरिहरूका त्यही जिल्लाको त्यही ठाउँको भएको हुनाले उहाँले एउटा त्यस्तो प्रतिभालाई खोजेर ल्याउनु भयो। यदि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास समितिहरू, जिल्ला खेलकुद विकास समितिहरूमा प्रशिक्षकहरूको दरबन्दी अनुसारका प्रशिक्षकहरू, खेल अनुसारका प्रशिक्षकहरू हुने भने निश्चित रूपमा उनीहरूले पनि त्यस्ता प्रतिभा खोजेर राष्ट्रको लागि पनि निकै गुण लाउन सक्ने, खेलाडीहरूलाई खोज्न सक्ने अवस्था देखिन्थ्यो भन्ने मलाई लाग्छ।
0: तपाईँले क्रिकेटको कुरा गर्नुभयो है, मलाई चाहिँ अहिलेको होइन कि तपाईँले हालका समयमा क्रिकेटको निकै भनौँ न अब उभार छ भन्नु पर्यो होइन, तर उहिले उहिलेका आजभन्दा झन्डै 60-70 वर्ष पहिलाका केही केही खेलाडी नेपाललाई चिनाउने खेलाडीमा सुदूरपश्चिम प्रदेशबाट नै त्यतिखेर प्रदेश थिएन अञ्चल थियो होइन, महाकाली अञ्चललाई रिप्रेजेन्ट गर्ने क्रिकेट भारतमा पढेर सिकेर आएकाहरूको पनि ठुलो योगदान छ किनभने क्रिकेट खेल अहिले मात्रै होइन आजभन्दा 60-70 वर्ष 80 वर्ष पहिला नै सुरुवात भएको हो, तर कसले सुरु गरे भन्दाखेरि भारतबाट भारतमा पढ्न गएका विद्यार्थीहरूले सिकेर हकी फुटबल क्रिकेट भलिबल ल्याएका हुन् होइन। त्यसमा तपाईँकै क्षेत्रबाट पिबी विष्ट एलपी विष्टहरू भन्नेको नाम एउटा दुइटा सुनेको थिएँ, उहाँहरूलाई पनि बिर्सिनु भएन नि, एउटा त्यो समयको योगदानलाई पनि कदर गर्नु पर्यो नि होइन र?
1: निश्चित रूपमा अहिले पनि छ त्यो त्यो जो इन्डियाको सहरहरूमा पढेका खेलाडीहरू छन्, दार्चुला बैतडी डडेलधुरा जस्तो जिल्लाहरू पहाडमा त क्रिकेट खेल्ने ग्राउन्ड नै छैन, तथापि उनीहरू चाहिँ सानोतिनो टुली खेलमा सानो चाहिँ ग्राउन्डमा पनि उनीहरू खेलिरहेका हुन्छन्, रमाइरहेका हुन्छन्। हाम्रो पुर्खाहरूले नै जो भारतमा त्यति बेला पढ्न गए, इलाहाबाद लखनऊ भारतीय सहरहरूमा पढ्न गए, उनीहरूले नै यो भित्राएको हो। हामी देख्छौँ अहिले पनि बैतडीको खेलाडी आउँदाखेरि सुरु सुरुमा यहाँ क्रिकेट हुँदाखेरि अत्यन्त राम्रो प्रदर्शन गरे, उसले एकदम राम्रो खेल्यो, पछि मैले पत्ता लगाउँदै कुरा गर्दै जाँदाखेरि उनी भारतमै पढेका रहेछन्। अहिले पनि एकजना नरबहादुर चन्द भन्ने हुनुहुन्छ हकीमा, त्यस्तै हकीको कुरा पनि हो, यिनीहरू यो हकी क्रिकेट यस्तो गेमहरू यो भारतबाट नै हामी कहाँ भित्रिएको हो। र यो क्रिकेट नखेल्ने बेलामा पनि हातमा रेडियो लिएर ट्रान्जिस्टर लिएर सुनिल गावस्कर र त्यति बेलाको ग्यारी सोबर्सका चाहिँ खेलहरूलाई, कालीचरणका खेलहरूलाई चाहिँ ध्यान दिएर सुन्नेहरूको त ताती नै थियो विगतमा पनि। र त्यो त्यस्तै किसिमले मलेसियाको कोलालुम्पुरमा त्यहाँ चाहिँ मलाई सम्झना मन छ, दिल्ली बजारमा बस्दाखेरि त्यो रेडियो समातेर बसिरहेको हुन्थे, हकी गेम भइरहेको थियो, पाकिस्तान र भारतको हकी गेम सुन्नलाई त्यो त्यहाँ टोलभरिका मान्छेहरू एकै ठाउँमा जम्मा भएर जहाँ रेडियो छ त्यहाँ झुम्थे। र त्यस कारण मलाई के लाग्छ भने हकी भयो, क्रिकेट भयो, यस्तो किसिमले फुटबल गेमहरू पनि धेरै जस्तो चाहिँ हाम्रो यो गोर्खा रेजिमेन्टमा गएका व्यक्तिहरू, जो भारतमा सेनामा गएकाहरू अथवा चाहिँ ब्रिटिस आर्मीमा गएकाहरू, जो विदेशमा गए उनीहरूले चाहिँ त्यहाँ देखे, अङ्ग्रेजहरूले खेलेको अरूले खेलेको देखे, आफूले पनि खेले, हामीसँग शारीरिक स्फूर्ति अथवा शारीरिक क्षमता त नेपालीमा प्रशस्त थियो, घर फर्किँदाखेरि उनीहरूले आफ्नो बालबच्चालाई सिकाउने टोल छिमेकीमा खेल्न थालेपछि बिस्तारै यो गएर काठमाडौँमा गएको, काठमाडौँमा भारतीय राजदूतावास, त्यसै गरेर यहाँले भर्खरै पिबी विष्टजीको नाम भन्नुभयो, त्यस्तै अरू अरू पनि छन् जो चाहिँ नेपाल सरकारको विभिन्न सेवामा कार्यरत हुनुहुन्थ्यो, शनिबारको दिन छुट्टी हुँदाखेरि टुल खेलमा झुम्बिने खेल्ने यो चलन थियो। त्यसरी बढ्दै गएर, विकास हुँदै गएर, विस्तार हुँदै गएर अहिले चाहिँ देशभरि नै प्राय सबै जिल्लामा चाहिँ यो क्रिकेट अत्यन्त लोकप्रिय भएको छ। र मैले भन्नु खोजेको के भने क्रिकेट लोकप्रिय भयो तर जुन गेममा चाहिँ एकदमै स्योर चाहिँ सम्भावना छ, जस्तो एथलेटिक्सको कुरा भयो, भलिबलको कुरा भयो, हाम्रो महाकाली अञ्चलको कुरा हुँदाखेरि महाकालीको खेलाडी नभएको त मलाई लाग्छ नेसनल इन्टरनेसनल उमा भलिबलमा अहिलेसम्म छैन. जुनसुकै टिममा पनि महाकाली हुन्थ्यो. कबड्डी पनि हाम्रो त्यत्तिकै महत्त्वपूर्ण थियो. कबड्डीमा महाकाली अञ्चल लगातार 3 पटक गोल्ड मेडलिस्ट भएको, देशमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको इतिहास नै कायम छ. अहिले पनि कबड्डी प्रतियोगितामा जाने खेलाडीहरूमा जो अब यो एसियन गेम्स चाहिँ हुँदैछ असोजको महिनामा, त्यसको तयारी पनि जुटेका छन्, त्यसमा पनि छन्. र वास्तवमा यो खेलकुदको गतिविधि नरुकोस्, अब जस्तो किसिमले चाहिँ प्रशिक्षकहरू यिनीहरू मोबिलाइज हुने, ठाउँ ठाउँमा जाने, यिनीहरूलाई खेलकुदका सामग्रीहरू, खेल मैदानहरूको व्यवस्था यो बिस्तारै जति हुनुपर्ने त्यति हुन सकेको छैन. अब त्यो अहिले भन्नै पर्छ, त्यो भन्दाखेरि कुनै आपत्ति छैन. तत्कालीन राष्ट्रिय खेलकुद परिषदका सबै सचिव सरोजन शाहको पालामा जुन एउटा उभार आएको थियो खेलकुदमा, खेलकुदका पूर्वाधारहरू बनाउने कुरामा, रङ्गशाला बनाउने कुराहरूमा जुन उभार आएको थियो, त्यो केही स्लो निश्चित रूपमा भएको छ. र यसै अब यो खेलकुदलाई अगाडि बढाउने भने खेलाडी खोज्नुपर्ने, खेलाडीलाई उत्पादन गर्नुपर्ने र उनीहरूलाई नियमित प्रशिक्षण गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गर्यो भने निश्चित रूपमा नेपालले आगामी वर्षमा केही गर्न सक्छ देखिन्छ.
0: ओके ल त, तपाईँले सुदूर पश्चिम प्रदेश हालको र पहिलाको महाकाली अञ्चलको कुरा गर्नुभयो, पुरानो पुरानो खेलाडीलाई पनि सम्झना गर्नुभयो, खेललाई पनि सम्झना गर्नुभयो. किनभने आज हामीले एक धाविका बहिनीको कुराकानी गर्दैथ्यौँ, त्यही सन्दर्भ उठ्यो. हरि रोकाया जस्ता खखडान खेलाडी र प्रशिक्षक जसले आफ्नै बलबुतामा राम्रा राम्रा धावक धाविकाहरूलाई चाहिँ उत्पादन गर्दै हुन्छ भने, निर्मला पन्तको हत्याको विषयमा फेरि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको भनेर कुरा सुनियो, के हो यो कुरा?
1: यो प्राय त अब के छ भनेदेखि अहिलेसम्म हेर्ने भने यो करिब करिब 8 वर्ष पुरानो केस भइसक्यो. 2075 सालको घटना हो यो. पन्तनपुर जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिका छ, बजार क्षेत्रबाटै नजिकै छेउमै पर्ने उल्डाखान भन्ने गाउँमा गाउँकोटी बहिनी सानो 13 वर्षीय निर्मला पन्तको अब यसलाई बलात्कारपछि हत्या गरिएको भन्ने भनिन्छ. अब अहिले यत्रो वर्ष बितिसक्दा पनि हरेक सरकार परिवर्तन हुँदाखेरि, हरेक नयाँ प्रहरी अफसर जिल्लामा आउँदाखेरि सबभन्दा पहिलो यहाँको पत्रकार सञ्चारकर्मीहरू र स्थानीय बासिन्दाको पनि चासोको विषय के हुन्छ भने निर्मला पन्तको हत्या कहिले पत्ता लाग्छ, कहिले हुन्छ. र त्यो दिनदेखि एउटा कस्तो देखिरहेको छ भने कञ्चनपुरको उसमा या सुदूरपश्चिम उसमा यिनीहरूले कसरी राम्रोसँग चाहिँ यो अनुसन्धान नै भएन, अनुसन्धान नै फितलो भयो, जति आर्मी हुन सकेन भन्ने एउटा छाप परेको छ कञ्चनपुर जिल्लामा. त्यसै सिलसिलामा अहिले भर्खरै अब केही दिन अघि मात्र चाहिँ नेत्रमणि गिरी भन्ने एसपी सर्व भएर यो जिल्लाको प्रहरी प्रमुख भएर आउनुभएको छ. हिजो उहाँले एउटा कार्यक्रम राख्नुभएको थियो जिल्ला प्रहरी कार्यालयमा कि गत वर्षमा यो जो भर्खरै सकिएको आर्थिक वर्ष छ 82-83 कति मुद्दा आए, कुन मुद्दा खर्चहरू कस्तो भयो, सबै कुराहरू राख्दाखेरि यो विभिन्न अब त्यो सञ्चारकर्मीहरूले प्रश्न गर्ने क्रममा यो प्रश्नले निकै महत्त्वपूर्ण स्थान पाएको थियो. उनीहरूले सबैभन्दा पहिले अब नयाँ सरकार र नयाँ उत्साहको साथ नयाँ कुराहरू गर्ने, एकदम एक्सन ओरिएन्टेड कुराहरू गर्ने गृहमन्त्री आएको बेलामा के भइरहेको छ, त्यो भर्खरै एउटा निर्मला पन्तको त्यो हत्या बलात्कारको के स्थानबिन गर्न नयाँ समिति सिआइबीले एउटा गठन गरेको भन्ने कुरा पनि आएको छ. त्यस विषयमा के भइरहेको छ त भन्ने कुरा प्रश्न त्यहाँ सोद्धाखेरि एसपी गिरीले अब यो केसलाई यसपटक नेपाल परेडले अत्यन्त गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको छ भनेपछि अब यो पूरक प्रश्नहरू पनि हुन्छन् त्यहाँ सोधेछ. यस्तो के भनेदेखि हरेक एसपीहरूले त्यही भन्थे पहिले पनि, यो गम्भीरतापूर्वक भनेको के हो, मतलब कुनै टाइम पिरियड छ कि यतिभित्र चाहिँ छानबिन हुनेछ कि के छ, अहिलेसम्म टोली त्यो छानबिन गर्ने टोली सम्बन्धित जिल्लामा पुगेकै छैन. अब एक महिना चान्चुन त भइसक्यो, घोषणा गरेको के भइरहेछ भन्ने कुरामा उहाँले के भन्नुभयो भने विगतमा जे जस्तो भए पनि अहिले सिआइबीले एकदमै कडा रूपले यसलाई चाहिँ अनुसन्धान सुरु गरेको छ. अहिले चाहिँ मिसिलहरू अब त्यो पुरानो मिसिलहरूको काठमाडौँमा रहेका मिसिलहरू तिनीहरूको पनि अध्ययन भइरहेछ. त्यो अध्ययन गरिसकेपछि केही दिनभित्रै गृहमन्त्री पनि सम्भवतया कञ्चनपुर जिल्ला भ्रमणमा आउने, त्यो अगाडि पछाडितिर के अवस्थामा चाहिँ यो छानबिन समिति जुन गठन भएको छ त्यो समितिका व्यक्तिहरू पनि आएर यहाँ फेरि चाहिँ सम्बन्धित क्षेत्रको अनुगमन गर्ने, हेर्ने, त्यो केसका मिसिलहरू अध्ययन गर्ने भन्ने कुराहरू भइरहेका हुनाले यसलाई पहिलेको जस्तो नभइकन अब यसपटक चाहिँ एकदमै सिरियसली यसलाई गभर्मेन्ट नेपाल पुलिस फोर्सले लिएको भनेर चाहिँ उहाँहरूको दाबी थियो यस हिसाबको. अब यही हो अहिलेको नयाँ समाचार. यस्तो कुराहरू फेरि सञ्चार माध्यममा आउने बित्तिकै फेरि एकचोटि फेरि निर्मला पन्तको केसमा को पर्छ, को हो त्यो वास्तविक अपराधी, के हो भन्ने कुरा हो अहिले बजारमा एउटा फेरि चर्चाको विषय बन्न पुगेको कुरा.
0: ओके, यसलाई अब त्यो अगाडि बढे पनि हामीलाई अपडेट दिनुहोला. त्यो बिचमा डाक्टर गोविन्द केसी फेरि पनि आजबाट आमरण अनसन बस्ने भनेर सुन्यो. यो त कति 24 कि 28 हो उहाँको त हामीले त काउन्ट पनि बिर्सिसक्यौँ.
1: हजुर, यो 24
0: ओके. के कस्तो सन्दर्भमा के हो, कुन मुद्दा हो, पुरानै मुद्दा हो कि के हो, छोटकरीमा भन्नुहोस् न प्लिज, मेरो अर्को कार्यक्रममा जानुपर्छ.
1: अब डाक्टर सुरुवातमा डाक्टर गोविन्द केसीलाई एउटा शासकको यो स्वास्थ्य सम्बन्धी अभियन्ताको रूपमा लिएको थियो. उहाँ जानुहुन्थ्यो गरिब विपन्न एकदम दुर्गम क्षेत्रमा गएर निशुल्क उपचार पनि गर्ने, त्यहाँको मानिसहरूलाई कहिले अप्ठ्यारो स्वास्थ्य सम्बन्धी जानकारी दिने एक किसिमको काम गर्दै आउनुभएको थियो. र सुरुमा उहाँले चाहिँ यो स्वास्थ्य क्षेत्रमा भएको सुधार र यो चिकित्सा शास्त्रको विषयमा चाहिँ यो पढाइ हुने विषयमा चाहिँ यसमा देशभरिमा चाहिँ एकरूपता भएन, गरिब विपन्नले पढ्न पाएन, मानिसहरू उपचार गर्नलाई टाढा जानु पऱ्यो, नेपालमा भएको अस्पतालहरू जति छन् स्वास्थ्य हुने यसलाई चाहिँ विस्तार गरेर हाम्रै देशमा उपचार हुन सक्ने, हाम्रै देशमा पढ्न सक्ने त्यो किसिमको व्यवस्था हुनु पऱ्यो भन्ने विषयमा उहाँले आफ्नो अनसन या सत्याग्रह जे भने पनि त्यो सुरु गर्नुभयो. त्यो बढ्दै बढ्दै गएपछि हाल आएर के भइरहेको छ भनेदेखि अहिले मलाई लाग्छ यो दोस्रो हो कैलालीमा तङ्गडीमा उहाँले अनसन गर्न लाग्नुभएको. योभन्दा पहिले पनि गर्नुभएको थियो. योभन्दा पहिले यो जो हाम्रो दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय अहिले स्थापना भएको छ कैलालीको डेटामा, त्यसमा अबको शैक्षिक सत्रमा पढाइ सुरु हुने भन्ने तयारी भइरहेछ. त्यस डिनहरू त्यसपछि कुलपति रजिस्ट्रारहरू सबै नियुक्ति भएर अब त्यहाँ तयारी भइरहेको अवस्था छ. अब यो अवस्थामा आएर फेरि चाहिँ उहाँले पनि अनसन गर्न थाल्नुभयो कि त्यसको अलिकता प्रतिक्रिया अलि प्रतिक्रिया नराम्रो पनि देखिरहेको छ सुदूरपश्चिममा. मैले भर्खरै आज हेरिरहेको थिएँ त्यो सामाजिक सञ्जालमा, फेरि आयो, फेरि अब सुदूरपश्चिममा केही नहुन दिने हो कि त्यो के विरोध छ उहाँको. उहाँको विरोध भने के छ भन्दाखेरि अब जस्तो मागहरू जो त अब यसभन्दा अगाडि गरेका जति सरकारहरूसँग भएका सहमति छन् ती सहमति कार्यान्वयन भएन, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पऱ्यो नयाँ सरकारले भनेर बुधबार चाहिँ एउटा विज्ञप्ति उहाँले प्रकाशित गर्नुभएको थियो. उहाँले चाहिँ यो भर्खरै यो जुन यो दशरचन्द स्वास्थ्य विश्वविद्यालयमा भएको नियुक्तिहरू छ त्यो नियुक्तिमा चाहिँ राजनीतिक हस्तक्षेप र भएको कुरा छ. यसरी राजनीतिक हस्तक्षेपमा नियुक्ति हुनु भए नियुक्तिहरू हुनु भएन भन्ने एउटा माग त्यो रहेको छ. त्यस्तै दशरचन्द क्षेत्रमा यो मेडिकल विश्वविद्यालयमा शिक्षा आयोगको पनि यो सँगै शिक्षा आयोग पनि नियमसङ्गत रूपले शिक्षा आयोग पनि गठन नभएको यसलाई खारेजी गर्नुपर्छ भन्ने माग गर्नुभएको छ आयोगको सँगै. अब विद्यार्थीहरूको छात्रवृत्ति त्यसपछि कटौती हुने कुरा अथवा मापदण्ड नपुगेका कलेजहरूमा मेडिकल पढ्नेहरूको सिट वृद्धि गरिएको, राष्ट्रिय शिक्षा ऐन 2073 भावना अनुरूप यो चिकित्सा क्षेत्रमा चाहिँ काम नभएको भने जस्तै पुरानै मागहरूलाई उहाँले दोहोऱ्याएर राख्नुभएको छ. अब एकातिर चाहिँ विश्वविद्यालयमा नयाँ एउटा नेपालको यसरी भन्यो भने दशरथचन्द विश्वविद्यालय मेडिकल मेडिकल क्षेत्रको पहिलो विश्वविद्यालय सम्भवतः हो यो. त्यस कारणले चाहिँ आफ्नै उसमा पढाइ हुन लागेको जम्मै सम्पूर्ण भौतिक पूर्वाधार तयार भएको विद्यालयमा विश्वविद्यालयमा पढाइ सुरु हुने बेलामा यसरी आएर अनसन गरिदिने भने यसले नराम्रो प्रभाव पनि पर्न सक्छ भन्ने कुरा पनि चलिरहेको छ. हेरौँ, 3 उहाँ चाहिँ धनगढीको कृष्ण मन्दिरमा रहेको धर्मशालामा अनसन बस्दै हुनुहुन्छ, बसिसक्नुभयो कि अथवा उहाँ के गर्नुहुन्छ त्यो कुरा एकछिन हामी भोलि अपडेट गरौँला त्यसलाई.
0: भोलि हामीलाई अपडेट गर्नुहोला र उहाँलाई साथ दिने सहयोग दिने. अब अनसन भनेपछि एकजनाले मात्रै बस्ने त हो, तर पनि एउटा टिम चाहिन्छ होइन. त्यो को हुनुहुन्छ, उहाँको इन्ट्रेस्ट के हो, उहाँको भनौँ न अब उद्देश्य के हो बुझौँ. अहिलेलाई तपाईँसँग मैले बिदा लिनु पऱ्यो है. त थ्याङ्क यू सो मच.
1: हस्
0: नमस्कार. रंग थापाजी सुदूरपश्चिम प्रदेशका पुरानो र नयाँ कुरा लिएर आउँदै हुनुहुन्थ्यो भने अब एउटा मिठो गीत सुनौँ, त्यसपछि अर्को कुराकानीतर्फ यहाँलाई लगिहाल्नुपर्छ। अहिलेलाई कुमार सागरको आवाजको गीत छ।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, पुरानो गीत सुन्नुभयो यहाँले राम थापाको आवाजमा। त्योभन्दा ठिक अगाडि नयाँ पुस्ताका दुखदुखी भन्नुपर्छ, कुमार सागरको पनि गीत थियो। बिएबिएस सरकारको पसलमा नयाँ पुराना गीत सबैलाई हामी स्थान दिन्छौँ भन्दै अब आज एक डक्टरको कुरा गरौँ, डेन्टिस्ट भन्नुपर्छ उहाँलाई। हुनुहुन्छ शशाङ्क ताम्राकार, उहाँ चाहिँ दुर्गम तथा ग्रामीण भेगका मा गएर स्थानीयहरूको निशुल्क रूपमा दन्त उपचार गर्दै आउनु भएको छ। ताप्लेजुङको उच्च हिमाली भेगमा दोस्रो पटक उहाँले स्थानीय नागरिकको निशुल्क रूपमा दाँतको उपचार गर्नुभएको रहेछ। दुर्गम स्थान पुगेर सेवा पुर्याउने यस्ता व्यक्तिसँग अथवा डेन्टिस्टसँग हाम्रा मित्र कृष्ण लिम्बू फोरम्बोले कुराकानी गर्नुभएको रहेछ। ओके, यो बिचमा तपाईँलाई जानकारी गराउन त आजको दिन विगतका घटनाक्रममा नेपालमा के कसो भयो यो राखिहालौँ र अन्य ठाउँमा के भयो त्यो जानकारी राखौँ छोटकरीमा। आजको दिन यानि कि साउन 8 जुलाई 23 को दिन नेपालको इतिहासमा यसो हेर्दै थिएँ, 2065 साल साउन 8 गते यानि कि आजको दिन नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो। गणतन्त्र नेपाल स्थापना भएपछि उहाँ पहिलो राष्ट्रपति बन्नुभएको थियो। आजको दिन हो श्रोताहरू, यो चाहिँ 2008 यो जानकारी यहाँहरूको लागि। अन्य जानकारी के छ त सरस्वती हेरिहालौँ। अन्य जानकारीमा तपाईँहरूलाई म देश विदेश बनाउन चाहन्छु। आज अन्तरिक्षको कुरा सुनाउनु भयो मन लाग्यो त, आजकै दिन श्रोताहरू जुलाई 23 नासाले पृथ्वी जस्तै ग्रह केप्लर 452b पत्ता लगाएको रहेछ। र नासाले पृथ्वीको ठूलो र पुरानो दाजु मानिने केप्लर 452b नामक बाह्य ग्रह यानि कि एक्सपो प्लानेट भनिन्छ लाई पत्ता लगाएको घोषणा गरेको दिन हो। यसको आकार पृथ्वी भन्दा करिब 60% ठूलो छ। यसले सूर्य जस्तै तारा वरिपरि परिक्रमा गर्दरहेछ श्रोताहरू। अनि यो जीवन योग्य क्षेत्र यानि कि अङ्ग्रेजीमा ह्याबिटेबल जोनमा भएकोले त्यहाँ तरल पानी हुन सक्ने सम्भावना पनि बोकेको रहेछ, तर त्यहाँ वास्तवमै जीवन छ कि छैन भन्ने कुरा अझै पुष्टि भएको छैन। यो ग्रह यति धेरै टाढा छ कि यसको प्रकाश पृथ्वीमा आइपुग्न 1800 लाग्छ। तपाईँलाई थाहा छ पृथ्वीबाट सूर्यबाट पृथ्वीमा यो चाहिँ प्रकाश आइपुग्न करिब 8 लाग्छ जस्तो लाग्छ मलाई, इफ आइ एम नट रङ, करेक्ट गरिदिनुहोस् इफ आइ एम रङ है त। ओके, यो कुरा राख्दै अब हामी लागौँ डेन्टिस्ट शशाङ्क ताम्राकारको कुराकानी प्रस्तुत गर्दै हुनुहुन्छ कृष्ण फोरम लिम्बू ताप्लेजुङबाट।
1: सुविधा सम्पन्न अस्पतालमा सुरक्षित भविष्य, आकर्षक तलब र आधुनिक उपकरण सहितको कार्य वातावरण अधिकांश चिकित्सकको सपना हुन्छ, तर सबैले एउटै बाटो रोज्दैनन्। कोही व्यक्तिहरू आफ्नो पेसालाई सेवाको माध्यम बनाउँदै समाजको सबैभन्दा आवश्यक स्थानमा पुग्ने निर्णय गर्छन्। यस्तै उदाहरण हो डाक्टर शशाङ्क ताम्राकार। सुविधा सम्पन्न अस्पतालको जागिर छोडेर उहाँ अहिले नेपालका दुर्गम तथा ग्रामीण बस्तीका नागरिकलाई निशुल्क दन्त उपचार सेवा प्रदान गर्दै आइरहनु भएको छ। उहाँको उद्देश्य केवल दाँतको उपचार गर्नु मात्र होइन, उपचारको पहुँचबाट टाढा रहेका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउनु हो। हालै डाक्टर ताम्राकारले दोस्रो पटक ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा पुगेर स्थानीय नागरिकलाई निशुल्क दन्त उपचार सेवा प्रदान गर्नुभयो। दुर्गम गाउँमा उहाँको आगमनले स्थानीयवासीमा नयाँ आशा जगाएको छ। आर्थिक अभाव, भौगोलिक विकटता र स्वास्थ्य सेवाको पहुँच नहुँदा वर्षौंदेखि दाँतको पीड़ा सहेर बसेका नागरिकले उहाँबाट प्रत्यक्ष उपचार सेवा पाएका छन्। ताप्लेजुङका उच्च हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, गोला, सेकाथुम, हेल्लोक लगायतका बस्तीमा पुग्न मानिसलाई त्यति सहज भने पटक्कै छैन। न त गाउँहरूमा यातायात पुग्छ, न त इमेल, इन्टरनेट, टेलिफोनको राम्रो सुविधा नै छ। केवल घण्टौँ मात्र नभएर 5-5 जोखिमपूर्ण बाटोमा पैदल यात्रा गरी विभिन्न बस्तीका 177 जना नागरिकलाई उहाँले सेवा प्रदान गर्नुभएको छ। स्थानीयका अनुसार दाँत दुखेपछि उनीहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम वा झापा, धरान अथवा काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो यात्रा सम्भव छैन, फलस्वरूप सामान्य दाँतको समस्या जटिल बन्दै जान्छ। यस्तो अवस्थालाई नजिकबाट बुझेर डाक्टर ताम्राकारले सेवा गाउँमै पुर्याउने अभियान सुरु गर्नुभएको बताउनुभयो।
2: हेल्थ सर्भिस भन्ने बित्तिकै लाइक सिटिजहरूमा जिल्लामा पनि एकदम अभाइलेबल छ, तर उच्च हिमाली भेगतिर चाहिँ अलिकति मान्छेहरूले नसक्ने हुनुभएको कारण कतिजना गाउँमा त अहिले म्याक्सिमम हेर्नु भने बुढाबुढीहरू मात्रै हुन्छ, र जुन चाहिँ हाम्रो यङ्स्टर्सहरू त कोही पनि भेट्नुहुन्न। त्यो बुढाबुढीहरूलाई एज टार्गेट गरेर चाहिँ किनभने उहाँहरू त उच्च हिमाली भेगतिरबाट हिँडेर पनि यहाँ आउनुलाई लामो यात्रा छ, धेरै दिन लाग्छ, धेरै कष्ट हुन्छ। त्यो कारणले पनि म चाहिँ मेरो नेपालको अलिकति उच्च हिमाली भेगतिर अलिक दुर्गम पार्टहरूमा चाहिँ गएर नाथको शिविर लानुको कारण मुख्य कारण चाहिँ त्यही हो मेरो लागि।
1: उहाँका अनुसार नेपालका धेरै ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्य अझै पनि प्राथमिकतामा परेको छैन। धेरै नागरिकले समस्या अत्यन्तै भोगेपछि मात्रै उपचार खोज्ने गर्छन्। अत्यन्तै दाँत परीक्षण, मुखको सरसफाई र समयमै उपचार गर्ने बानीको अभावले समस्या झन जटिल बन्छ। त्यसैले उहाँ उपचारसँगै दन्त स्वास्थ्य सम्बन्धी जनचेतना पनि फैलाउँदै ताप्लेजुङ सहित विभिन्न ठाउँमा पुग्नु भएको छ।
2: मैले लगभग 1.5 वर्षभित्र 8 ठाउँ क्याम्प चाहिँ सञ्चालन गरेको, पूर्वको धेरै ठाउँमा गएको, भोजपुर सन्तासभा भयो, सन्दकपुर इलामतिर भयो, ताप्लेजुङको भयो। ताप्लेजुङ किन भन्दाखेरि अलिकति एक्सेसेबल हस्पिटलसँग अलिकति टाढो, अनि यहाँको मान्छेहरू कति ठाउँमा त इन्टरनेट एक्सेस जस्तो हामी भयो ताप्लेजुङको पहिला ओलोङचुङगोलामा गयौँ, त्यसपछि यो पालि गुन्सा एरिया टार्गेट गरौँ। किन भन्दाखेरि त्यो भागको मान्छेहरूमा अझै बिजुली पनि पुगेको छैन, साथसाथै इन्टरनेटको एक्सेस पनि छैन, उहाँहरूलाई हेल्थबारे त्यस्तो नलेज पनि छैन। कतिजनाले त हुन्छ नि केही थाहै छैन क्या दाँतको स्वास्थ्यबारे। अनि योपालि जाँदाखेरि कतिजनाले के भन्नु भने नि हामीले त अहिलेसम्म डक्टर पनि पहिलोचोटि देखाए पनि भन्नु।
1: दुर्गम गाउँका नागरिकले उपचार नपाएर दुःख पाइरहेको देख्दा सहरको सुविधा मात्र रोज्न मन लागेन डाक्टर शशाङ्क ताम्राकारलाई। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो, उपचारका लागि बिरामी सहर आउनुपर्ने होइन, सम्भव भएसम्म स्वास्थ्य सेवा नै नागरिकसम्म पुग्नुपर्छ भन्ने उहाँको बुझाइ छ। ताप्लेजुङमा गरिएको शिविरमा वृद्ध वृद्धा, महिला बालबालिका तथा युवाहरूले दाँत परीक्षण, दाँत निकाल्ने, संक्रमणको उपचार, मुख स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निशुल्क प्राप्त गरेका छन्। लामो समयदेखि दाँत दुखेर खाना समेत समस्या भएका धेरै बिरामीले उपचारपछि राहत महसुस गरेका छन्।
2: यो दुखेको दाँतलाई सहेर बस्नुहुन्थ्यो, उहाँ दाँतको दुखाइ छ तर उहाँहरू त्यसलाई सहेर दुखाइ औषधि केही हुन्छ हेल्थ पोस्टमा पाउने एउटा पेन किलर खाएर उहाँहरू बसिरहनु भएको छ, तर तल झर्नुहुन्थेन उहाँहरू। त्यो पार्टमा हामी गाउँमा गएर हामीले एजुकेट पनि गऱ्यौँ उहाँहरूलाई, हामीले सेवा दाँत सफा गरिदिउँ, दाँत उखालिदिउँ। दुखेको दाँत एउटा गाउँको मान्छेलाई दुखाइ भएको दाँत निकालेर फालिदिँदाखेरि पनि यति आनन्द भयो, हामीलाई यति खुसी लाग्यो भनेर भन्नुहुन्छ। द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ, जे चाहिँ हामीले खोजेको। तर यो पालि धेरैवटा क्याम्प गऱ्यो, तर ताप्लेजुङको गोला र घुन्सामा गर्दाखेरि चाहिँ जब हुन्छ नि आफूलाई पुग्नु नै यति दुःख गरेर 4 दिन 5 दिन लाएर पुगेको ठाउँमा उहाँहरूले केही खर्च नगरी 0 पैसामा 1 रुपियाँ नगरी फ्री अफ कस्टमा उहाँहरूले आफ्नो दाँत दुखेको दाँतको पीडाहरू मुख पाउँदा द्याट वाज द मोस्ट ह्याप्पिएस्ट मोमेन्ट मैले पाएको चाहिँ।
1: यो अभियान केवल ताप्लेजुङमा मात्र सीमित छैन। डाक्टर ताम्राकारले पूर्वी नेपालका विभिन्न जिल्लाका 8 वटा दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर निरन्तर निशुल्क दन्त उपचार सेवा प्रदान गरिसक्नु भएको छ। पीडामा भएका नागरिकको घाउमा उपचार गर्न पाउँदा त्यो पलमा हुने खुसी अरू कुनै ठाउँमा नपाइएको उहाँको अनुभव रहेको छ।
2: कोही मान्छेले त वर्षौँदेखि ब्रस पनि गर्नु भएको थिएन, गिजा पुरै सुन्निएको थियो होइन, मुख पुरै गनाउने होइन, त्यो गिजा पुरै तल सरेर दाँत झर हल्लेर झर्ने अवस्थामा पुगिसकेको थियो। तर हामीले उहाँलाई अवेर गरायौँ यस्तो दाँत किन सफा गर्नुपर्छ। मान्छेहरूको एउटा छ नि दाँत सफा गऱ्यो मिसिनले भन्यो हल्लेर झर्छ भन्ने छ, उहाँहरूले पनि त्यही कुरा भन्नुहुन्छ, त्यही भएर गर्दिनँ हामी, तर द्याट्स अ रङ थिङ। अब दाँत त तपाईँको जति सफा गऱ्यो गिजाले छोडेर तल झर्दैन नि त। जस्तो तपाईँको इक्जाम्पल लिँदाखेरि एउटा कोठामा तपाईँको फोहोर राखेको छ भने त्यो फोहोर थुप्रिँदा थुप्रिँदा थुप्रिँदा कस्तो हुन्छ, गनाउँछ।
1: आर्थिक लाभ भन्दा पनि नागरिकको अनुहारमा मुस्कान फर्काउनु नै उहाँको सबैभन्दा ठूलो उपलब्धि भएको उहाँ बताउनुहुन्छ। दुर्गम क्षेत्रमा उपचार सेवा सञ्चालन गर्नु चुनौती रहित भने छैन। यातायातको अभाव, उपकरण ढुवानीको कठिनाई, मौसमको प्रतिकूलता, विद्युत तथा आवश्यक पूर्वाधारको कमीले कामलाई थप कठिन बनाएको छ। तर यी चुनौतीले उहाँको उत्साह घटाएको छैन, बरु प्रत्येक सफल उपचारले नयाँ ऊर्जा दिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार जनचेतनाको कमीका कारण अधिकांश नागरिकको दाँतमा समस्या भएको पाइएको छ।
2: दाँतको सर्भिस त देखाउँछु देखाउँछु, साथसाथै ठाउँहरू, यो ठाउँमा यस्तो छ, यो हाम्रो पूर्व नेपालमा यस्तो ठाउँ छ, त्यो पनि देखाउँदै जाँदाखेरि आई थिङ्क टुरिज्ममा पनि एकदम इफेक्ट भएको छ। पूर्व नेपालको पहिला म रेनल क्याम्प गएको ठाउँमा पुगिसकेर फर्किँदाखेरि अरू मान्छेहरू कसरी जाने हामीलाई पनि जानु मन लाग्यो, कति राम्रो रहेछ हाम्रो पूर्व नेपाल हुनु पनि एकदमै त्यो छ। र आफू पूर्वको भएर मलाई चाहिँ धेरै मान्छे पूर्वमा आउनुहोस्, घुम्नुहोस्। पूर्व स्टिल र भन्नुपर्दाखेरि अरू ठाउँमा कञ्चनजङ्घा ट्रेक जाँदाखेरि मैले के फिल गरेँ भन्दाखेरि अझै त्यो नेपालको रनेस भन्ने कुरा जुन ट्राभल गर्दा एउटा घुम्ने मान्छेले, एडभेन्चर गर्ने मान्छेले पाउनुपर्ने चिज चाहिँ कञ्चनजङ्घा बेस क्याम्प ट्रेकमा पाउनुहुन्छ। यो रिजनमा नट ओन्ली कञ्चनजङ्घा, धेरैवटा सर्किटहरू छ।
1: मानव सेवालाई सबैभन्दा ठुलो धर्म मान्दै दुर्गम गाउँ बस्तीमा पुगेर निशुल्क उपचार गरिरहनुभएका डाक्टर ताम्राकारले एउटा सन्देश दिनुभएको छ। स्वास्थ्य सेवा सबैको अधिकार हो र यो अधिकार नागरिकको घर दैलोसम्म पुग्नुपर्छ। यही सोचले उहाँको यात्रा निरन्तर अघि बढिरहेको छ, जसले हजारौं नेपालीको अनुहारमा स्वस्थ मुस्कान फर्काइरहेको छ।
0: हजुर, ब्राभो डाक्टर ससाङ ताम्राकार, पूर्वको हुनुहुँदो रहेछ, आफ्नो गाउँठाउँमा गएर यति राम्रो काम गर्नुभएको रहेछ। एकदम र छ, यहाँ घुम्नुपर्ने धेरै ठाउँ छ भनेर भन्दै हुनुहुन्थ्यो। मैले हाम्रा मित्र कृष्ण फ्रम्बो लिम्बुसँग उहाँको नम्बर मागेको छु। उहाँलाई थ्याङ्क यू डक्टर त भन्नु पऱ्यो नि, होइन? तपाईँले पनि भन्नुहोला, खोज्नुहोला फेसबुकमा कतै हुनुहुन्छ कि डक्टर अथवा डेन्टिस्ट। पुरा नाम शशाङ्क ताम्राकार। ओके, एउटा गीत सुनौ। हिन्दी गीतको पालो भए चाहिँ कसो हो, आँखो से भन्ने बोलको गीत छ, इन्जोय गर्नुहोला। त्यसपछि हामी समीक्षामा जान्छौँ।

0: ओके, पुरानो गीतलाई नयाँ भर्सनमा गाएको रहेछ कुमार सानु अल्ग ह्याङले गाउनु भएको गीत. गाउने कलाकार देव नागी र पलक हुनुहुन्छ. गीतलाई मैले छुट्याएँ, क्षमा चाहन्छु सदाहरू. यसलाई अन्तिममा राख्दै म पनि बिदा लिन्छु, तर त्योभन्दा अगाडि डेली रिभ्यू सुनिहालौँ.
1: नमस्कार, दैनिक समीक्षा लिएर भी मात्रै उपस्थित भएको छु. आज मिति 2083 साल साउन 7 गते बिहिबार, असार शुक्ल पक्ष नवमी तिथि, नेपाल सम्बत 1146, तदनुसार 23 जुलाई 2026. सुरु गरौं नागरिक दैनिकको खबरबाट. आधारभूत अस्पताल शिलान्यासका 5 वर्ष, 657 मध्ये 109 मात्र निर्माण शीर्षक राखेर पवित्र सुनारको बाइलाइनमा यो खबर छापिएको छ. 5 वर्ष अघि 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गर्नुभयो. पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो. ओलीको यो कदमले आम नागरिक माझ व्यापक चर्चा पायो, तर 2 वर्षभित्र बनाउने भनिएको अस्पताल हालसम्म 109 वटाको मात्रै निर्माण पूरा भएको छ. शिलान्यासको 2 वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 सयसम्मका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो. सोही व्यवस्था अनुसार सरकारले नीतिगत निर्णय गर्दै निर्माण प्रक्रिया र सेवा विस्तार शुरू गरेको थियो, तर आधारभूत अस्पताल स्थापना भएको हालसम्म 109 वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने 326 वटा निर्माणाधीन अवस्थामा छन्. बाँकी अस्पतालको निर्माण प्रक्रिया नै सुरु भएको छैन. यो खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ. नागरिक दैनिकले नै घट्यो विदेशी लगानी प्रतिबद्धता, 58 अर्ब रुपियाँ मात्रै प्रतिबद्धता, 7 अर्ब कमी शीर्षक राखेर खबर छापेको छ. दिलीप पौडेलको बाइलाइनमा घट्यो विदेशी लगानी प्रतिबद्धता, 58 अर्ब रुपियाँ मात्रै प्रतिबद्धता, 7 अर्ब कमी शीर्षक राखेर खबर छापेको छ. दिलीप पौडेलको बाइलाइनमा नेपालमा विदेशी प्रत्यक्ष लगानी प्रतिबद्धता अपेक्षा अनुसार बढ्न सकेको छैन. सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारको प्रयास गरे पनि आर्थिक वर्ष 82-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा करिब 11% घटेको छ. उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 1116 उद्योग तथा परियोजनामा 58 अर्ब 1,48,000 रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता स्वीकृत भएको छ. अघिल्लो आर्थिक वर्ष 2081-82 नेपालले करिब 64 अर्ब 96 करोड रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको थियो. यसरी 1 वर्षमै करिब 7 अर्ब रुपियाँ बढीले लगानी प्रतिबद्धता घटेको छ. जेएनजी आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण, निर्वाचनपछि कस्तो सरकार बन्छ भन्ने लगायतका आशंकाका कारण लगानी प्रतिबद्धता घटेको हुन सक्ने निजी क्षेत्रको बुझाइ छ. भदौ 23 र 24 आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुँदा करिब 80 अर्ब रुपियाँ क्षति भएको थियो. विदेशी लगानीकर्ताको विश्वासको कमीले लगानी बन्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रज्वल जङ पाण्डेले बताउनुभयो. मुख्य गरी जेएनजी आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमणले त्रास सृजना गर्यो. पाण्डेले भन्नुभयो, लगानीकर्तामा विश्वासमा लिन नसक्नु पनि अर्को कारण हो. नयाँ र बलियो सरकार बनेको यो वर्ष विदेशी लगानी बन्न सक्ने पाण्डेले बताउनुभयो. बलियो सरकार बनेको छ. पाण्डेले भन्नुभयो, यो वर्ष सुधार होला. नागरिक दैनिकले नै मन्त्रालयका सचिवको सट्टा मन्त्रीका सचिव न्यूयोर्कमा शीर्षक राखेर भुवन शर्माको बयानमा खबर छापेको छ. पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाउनु भएको छ. पाण्डे न्यूयोर्क पुगेर कार्यक्रममा सहभागी भएर फर्किसकनु भएको छ. कार्यक्रम असार 31 साउन 2 गतेसम्म आयोजना गरिएको थियो. सबसँगै सचिव जाने गरेका थिए. तत्कालीन शहरी विकास मन्त्री प्रकाश मान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल यस्तै कार्यक्रममा सहभागी हुन 81 मंगिरमा इजिप्ट पुग्नु भएको थियो. त्यस्तै कार्यक्रममा भाग लिन तत्कालीन शहरी विकास मन्त्री सीता गुरुङ र मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ केन्या जानुभएको थियो. तत्कालीन शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश सिंह पनि यस्तै कार्यक्रममा सहभागी हुन जानुभएको थियो. अहिले मन्त्रीको सचिवालयमा भर्ना भएका सचिव सरहका कर्मचारी र मन्त्रालयका सचिवबीच मतभेद शुरू हुन थालेको छ. पूर्वाधार विकास मन्त्रीले न्यूयोर्कमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिवको सट्टा आफ्नो सचिवालयका सचिवलाई पठाएपछि मन्त्रीको सचिवालय र मन्त्रालयका कर्मचारी

माधव नेउपानेले काङ्ग्रेसमा इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाउनलाई नयाँ पार्टी गठनको गृह कार्यको रूपमा हेर्न सकिने बताउनु भएको छ। तर काङ्ग्रेस फुट्नु देशका लागि राम्रो होइन, त्यसले प्रजातन्त्रलाई बलियो बनाउँदैन, नेपालमा फुटेर बन्ने पार्टी पनि बलियो बनेको इतिहास छैन भनेर टिप्पणी गर्नुभएको छ। नेताहरूले हामीलाई पद चाहिएको छैन, सम्मान स्वाभिमान समाप्त पारेर पार्टीको सिद्धान्तलाई तिलन्जाली दिएर कसैसँग समर्पण गर्न सकिँदैन, बरु मर्न तयार भइन्छ। गिरिजाबाबुले नचाहँदासम्म विगतमा फुटेको नेपाली काङ्ग्रेस एक भएको थिएन, अहिले गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन, पूर्णबहादुर खड्काले भन्नुभएको छ। डाक्टर शेखर कोइरालाले अहिले पार्टीमै निरङ्कुशता जन्मिन लागेको छ, त्यसलाई अन्त्य गर्नुपर्छ भन्नुभएको छ। कथम कदाचित सभापतिले पहल गर्नु भएन भने त्यसको सम्पूर्ण जिम्मेवारी उहाँ भन्नुभएको छ। विजय कुमार गच्छदारले मैले काङ्ग्रेसमा धेरै सभापति देखेको छु र उहाँहरूले पार्टी कसरी मिलाउनु हुन्थ्यो भन्ने पनि नजिकबाट हेरेको छु। कृष्णप्रसाद भट्टराईले त विस्मान गरेरै पार्टी एक बनाउनु भएको थियो, अहिले तपाईँसँग असहमत काङ्ग्रेसलाई नमिलाइ अगाडि बढ्न खोज्नु भएको हो भनेर गगन थापालाई सोध्नु भएको छ। काङ्ग्रेसभित्रको विवादको विषयमा आज नयाँ पत्रिका दैनिकले हिजोको कार्यक्रममा इतर पक्षले के कसो हो भने यो विषय समेटेर खबर बनाएको छ। नेपालले 12 महिना निर्यात गरे विद्युत, अफसिजनमा पनि विद्युत उत्पादन धेरै हुँदा निर्यात 67% बढ्यो, 18.76 अर्ब नाफा शीर्षक राखेर नयाँ पत्रिकाले अर्को खबर पनि छापेको छ। विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य, कडाईको साथ लागू भए झण्डै 73,000 विद्यार्थीले पाउनेछन् निशुल्क उच्च शिक्षा शीर्षक राखेर नयाँ पत्रिकाले नै अर्को खबर पनि छापेको छ। नेपाल समाचार पत्रले एनसेलको 80% सेयर कारोबार अवैध भएको सर्वोच्चको ठहर शीर्षक राखेर खबर छापेको छ। नेपालको दूरसञ्चार क्षेत्रकै सबभन्दा विवादास्पद निजी लगानी मानिएको एनसेलको 80% सेयर हस्तान्तरणलाई सर्वोच्च अदालतले कानूनी मान्यता दिन अस्वीकार गरेको छ। पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा छानबिन समितिले प्रतिवेदन तयार पारेकोमा एनसेलले नेपालमा व्यवसाय सुरु गरेदेखि हालसम्म जम्मा 8 करोड विदेशी लगानी र 2 करोड स्वदेशी लगानी गरेको देखिएको छ, तर 1 खर्ब भन्दा बढी नाफा गरेर विभिन्न शीर्षकमा 68 अर्ब भन्दा बढी रकम विदेश लगेको देखिएको छ। एनसेल आजियाटाले नेपाल सरकार समेतलाई कर र गैरकर गरी तीर्न बुझाउनु पर्ने 85 अर्ब भन्दा बढी रकमको विषय विभिन्न तहका अड्डा अदालतहरूमा मुद्दा छ। कानून विपरीत भएको ठहर गर्दै अदालतले कर परीक्षण गर्न, आवश्यक राजस्व असुल गर्न तथा सम्बन्धित निकायलाई कानून बमोजिम प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। सर्वोच्च अदालतले एनसेलसँग जोडिएको 80% सेयर खरिद बिक्री सम्झौता बदर गर्ने मागलाई खारेज गर्दै जारी गरेको आदेशको पूर्ण पाठ सार्वजनिक भएसँगै झण्डै 3 वर्षदेखि जारी सेयर स्वामित्वको यो विवाद अब नियमित प्रशासनिक कार्यबाट नै सल्टिने भएको छ। नेपाल समाचार पत्रले यो खबर छापेको छ। अन्नपूर्ण पोस्टले अपराधलाई प्रश्रय अछुत रहेन राजसपा पनि शीर्षक राखेर आज आवरण कथा छापेको छ। जनता समक्ष सत्तासीन राजसपाको बाजा थियो, राजनीतिका लागि राजनीति गर्दैनौ, तर विवादित अनुसन्धान वा अभियोगको सामना गरिरहेका पात्रलाई राजसपाले पार्टीमा भित्राउँदै राजनैतिक संरक्षण दिन थालेको छ, जसका कारण वैकल्पिक राजनीतिमाथि नै नागरिकको भरोसा टुट्दै जान थालेको छ। त्यसै कारण फेरि कतै राजनीतिमा अपराधीकरण र अपराधीकरणको राजनीति त हुने होइन भन्ने प्रश्न गम्भीर बनेको छ। दिनेश गौतमको बाइलाइनमा यो आवरण समाचार छापिएको छ। बीपीको नाम लिँदै काङ्ग्रेस दुईतिर शीर्षक राखेर अन्नपूर्णले नै अर्को खबर छापेको छ। बाँदर र बँदेल धपाउन 20 जनालाई जागिर शीर्षक राखेर अन्नपूर्णले अर्को खबर पनि छापेको छ। अर्घखाँची डेडलाइनको खबर हो यो प्रेमनारायण आचार्यको बाइलाइनमा। मिहिनेत र पसिना सिन्चेर हुर्काएको हरियो बाली आँखा अगाडिकै बाँदरको बथानले क्षणभरमै सखा पारिदिँदा पहाडी डाँडा काँडाका किसानहरूको छाती भित्रभित्रै पिल्सिएको छ। हुल्का हुल बाँदर पछेर खेतीबारीमा फुल्दै गरेका मकैका चमार हुन् वा पाक्नै लागेका अन्नबाली, बाँदरको टोलीले एकछिनमा सखा पारिदिन्छ। गुलेली पड्काएर, पटाका फुटाएर, पुतला झुन्ड्याएर वा बन्दुक देखाएर वन्यजन्तु धपाउने पुराना उपायहरू अब पूर्ण रूपमा असफल सिद्ध भइसकेका छन्। बाँदरकै उपद्रव र त्रासका कारण कतिपय किसानले त आफ्नो उठी बाँच्ने लगाएका छन् भने थुप्रै उर्वर जमिनहरू अहिले बाँझो झाडीमा परिणत हुन पुगेका छन्। संसदमा समेत बाँदरलाई कि त सलामी देऊ नभए मलामी देऊ भन्ने विषयमा सांसदहरूबीच बहस भएको छ। अर्घाखाँचीमा भने बाँदर तथा बँदेलका कारण बाली नालीमा हुने क्षति कम गर्ने उपाय खोज्न डिभिजन वन कार्यालय अर्घाखाँचीले 20 जना बाँदर र बन्देल हेरालु छनौट गरेको छ। बाँदर अति प्रभावित क्षेत्रका किसानको खेती सुरक्षित गर्ने र मानव वन्यजन्तु सह अस्तित्वमा प्रवर्तन गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको वन कार्यालयले जनाएको छ। तीमध्ये 20 जना व्यक्ति छनौट भएका छन्। डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा सृजनशील कार्यक्रम सञ्चालन गर्न लागि जनाइएको छ। छनौट भएका हेरालुहरूलाई साउन 5 गते बिहान
12 बजे परिचय खुले कागज सहित समझौता तथा अभिमुखीकरण

0: कार्यक्रममा उपस्थित हुन कार्यालयले सूचना मार्फत आग्रह गरेको थियो। डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायण देव भट्टराई भन्नुहुन्छ, सामुदायिक वन समूहको लागत साझेदारी र सहकार्यमा 20 हेरालु छनौट गरिएको हो। उनीहरूले बाली नाली जोगाउन नियम राखेर मुख्य खबर छापेको छ। कक्षा 9-12 विद्यार्थीबाट सरकारले रजिस्ट्रेसन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बाहेक हरेक वर्ष 2.5 अर्ब रुपियाँ भन्दा बढी शुल्क संकलन गर्छ। त्यसबाहेकका शीर्षकमा पनि सरकारले शुल्क तोकेको छ। परीक्षा आवेदन, विषय दर्ता, रजिस्ट्रेसन, ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल, प्रतिलिपि प्रमाणीकरण, पुनर्योग, उत्तर पुस्तिका पुनः परीक्षण, उत्तर पुस्तिका हेर्न, नाम थर सच्याउन, पूरक प्रमाणपत्र, स्थायी प्रमाणपत्र लगायतमा शुल्क असुल्ने गरिएको छ। यो खबर आज कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। शिक्षा र स्वास्थ्यमा उठाइएको 3% कर 50 दिनभित्र फिर्ता गर्ने सरकारले निर्णय पनि गरेको छ। म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षक राखेर कान्तिपुरले अर्को खबर पनि छापेको छ। अवस्थ विभिन्न पत्र पत्रिकाका खबर र केही शीर्षकसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
1: भन्दै अब हाम्रो पनि बिदा लिने बेला भयो। हस्त, फेरि भोलि भेटौँ। बाबाई, नमस्ते।
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: फ्लाइ बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो
0: नागरिक मात्र मुलुकका लागि लड्न तयार हुने देखाएको छ, तर 20% बेलायतीले भने लड्नै पर्ने अवस्था आएमा पछि नहट्ने बताएका छन्। थप Adam Gilchrist.
4: The YouGov survey for Sky News found a third of people believe a full-scale attack on Britain is likely within the next 10 years, but only 6% of people asked say they'd volunteer to fight in the face of an invasion. Although, for context, even in 1945, only 6% of the country had fought in the British Army.
5: Thank God for that 6%. Heaven knows they're needed. The question for me going forwards is how can the government get that 6% who are already emotionally bought in into uniform?
4: Military analyst and former soldier Robert Clark believes the key to the UK's future defence is recruitment, and currently there's a problem with profile.
5: The military now is a lot less visible than it was 20 years ago when I joined. It was the heart of the war in Iraq, and then subsequently the surge into Afghanistan. It was much more visible. It was on daily news. The recruiting campaigns were very, very targeted. You know, the adventure and the adrenaline and service. And I think that's missing. If we look at the recruitment campaigns for the military now, they're a lot softer.
4: The YouGov survey found 53% of people are not confident Britain's armed forces are strong enough to defend the country. Robert Clark says forces recruiters need to strike the right note.
5: Try to appeal to the sense of a national spirit. And I think this goes broadly beyond the military. Policing, the NHS, fire and rescue, things like this. It's the idea of giving a part of your life up for the country or for service.
4: The poll concludes 57% of Britons believe more should be spent on defence, but with no agreement on where the money should come from.
0: साउदी अरबमा नागरिक आणविक ऊर्जा कार्यक्रमका लागि अमेरिकाले अर्बौं डलरको 30 वर्ष योजनामा सहमति गरेको छ। यो योजनाबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि साउदी अरबले युरेनियम प्रशोधन र आणविक हतियार उत्पादन समेत गर्न पाउने भनिएको छ। अमेरिकी पूर्व रिपब्लिकन सल्लाहकार रिना स्थाहाले यो सम्झौताबाट अमेरिकालाई व्यापारिक फाइदा पुग्ने बताउनु भएको छ।
6: स्मार्ट स्ट्रेटेजिक लिडरशिप, अमेरिकन कम्पनीज लिडिङ साउदी सिभिलियन प्रोग्राम मीन्स यूएस जॉब्स, exports and real influence, not ceding the field to China or Russia.
0: इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेट भने यो सम्झौताको खबरले डराउनु भएको छ। यो योजनाले अबको 10 वर्षमा मध्य पूर्वमा के हुन्छ भन्ने अनुमान समेत गर्न नसकिने भन्दै थप जोखिम बढ्ने टिप्पणी गर्नुभएको छ।
7: ממשלת השבעה באוקטובר כבר לא מסוגלת.
8: The nuclear agreement taking shape with Saudi Arabia over Israel's head is a severe strategic failure that endangers our security. Enrichment of nuclear material on Saudi soil could lead to a regional nuclear arms race and a dangerous loss of control.
0: शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरण अबको 4 वर्षभित्र अन्त्य गरिने दावी गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आइन्दा कुनै पनि राजनैतिक हस्तक्षेप हुन नदिने दावी पनि गर्नुभएको छ।
9: यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको 4 वर्षमा अन्त्य गर्नेछौँ। आठभन्डाको राजनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ। अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कतै सर्वा गर्नुपर्ने, कतै पढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाव कहिले पनि आउँदैन।
0: यसैबीच त्रिभुवन विश्वविद्यालय कृतिपुरमा शिक्षा मन्त्री विरुद्ध नाराबाजी गरेपछि सोभियो उपसभापति सहित केही विद्यार्थीलाई आज पक्राउ गरिएको छ। उनीहरूले नेपो बेबी भन्दै शिक्षा मन्त्री विरुद्ध नाराबाजी गरेका थिए। अर्घाखाँचीको डिभिजन वन कार्यालयले 20 जना बाँदर हेराउले भर्ती गर्न दरखास्त खुलाएको छ। दरखास्त भोलिसम्म बुझाउनु पर्नेछ। वन कार्यालयले बाँदरबाट अति प्रभावित अर्घाखाँचीका 26 वटा क्षेत्रमा बाली संरक्षण र बाँदर व्यवस्थापनका लागि हेरालु खोजेको हो। बाँदर हेरालु बन्नका लागि सम्बन्धित क्षेत्रको स्थायी बासिन्दा 45 वर्ष ननागेको र वन संरक्षणमा रुचि भएको हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु र नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई प्राथमिकता दिइने पनि सूचनामा भनिएको छ। छनौट गरिएका हेरालुले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरले क्षति गरेको बालीको अभिलेख राखेर ओडा र वन कार्यालयमा जानकारी दिनुपर्नेछ। साथै बाँदरलाई क्षति नहुने गरी खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतिर धपाउनु पर्नेछ। छनौट भएका हेरालुले यही साउन 10 देखि असोज 10 सम्मको 2 महिनाका लागि मासिक 12,500 रुपियाँ पारिश्रमिक पाउनेछन्। बेलायती सेनाको क्युओजीएलआरमा 37 जना लान्स कर्पलमा बढुवा भएका छन्। अवस्थ अहिलेसम्मको खबर यति नै। नमस्कार।
3: यो BFBS कुल खबर रेडियो हो।

हजुर नमस्कार बेबिस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबिस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनचरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबिस गोर्खा रेडियो सुनेर तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको आजको व्यवसायमा म तुलसीको हार्दिक नमन

आदर्श सुधार कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान मैले गीतकार अर्जुन रत्न भिकारीको गीत रचना सुनिल मास्केको संगीत रहेको एउटा सुमधुर गीतबाट गरिसकेछु। जुन गीतमा स्वर रहेको थियो गायिका मोनिका राईको र मोनिका राईको स्वरमा रहेको यो गीत यहाँहरू माझमा राख्दै गर्दा भोलि शुक्रबारको कार्यक्रम स्वर्णिम संगम भने गायिका मोनिका राईलाई अतिथिको रूपमा मैले आमन्त्रण गर्ने सोच बनाएको छु र भोलिको कार्यक्रममा उहाँलाई हामी रेडियो तरङ्गसम्म ल्याउने कोसिस गर्नेछौँ। र आज भने मैले मोनिका राईकै स्वरमा रहेको अर्जुन रत्न भिकारीको गीत रचना अनि सुनिल मास्केको संगीतमा रहेको गीतबाट कार्यक्रम स्वर्णिम संगमको बसाएको उठान अर्थात् ढोका उगारिसकेको छु।

लागु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 7 गते नवमी तिथि विवाह नेपाल सम्बत 1146 तदनुसार आज जुलाई महिनाको 23 तारिक सन् 2026 र मौसममा आज पनि सामान्य बदलाव चाहिँ देखेको छ। कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा आज बिहान 5:22 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:58 हुँदैछ। यो जानकारी पश्चात एउटा गीतको पालो भइसकेको श्रोताहरू, यति बेला भने म गीतकार दिपेन गुरुङको गीत रचना र एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु। यसमा स्वर रहेको छ रोशन गुरुङको र सङ्गीत रहेको छ गणेश गुरुङको।

प्रसन्न गुरुङको स्वरमा रहेको यो गीत राखे मैले गीतकार हुनुहुन्थ्यो दिपेन गुरुङ, सङ्गीत रहेको थियो गणेश गुरुङको। यो गीत पश्चात आदरणीय श्रोताहरू बेबेस गोर्खा रेडियोको यो बसाई अर्थात् आज बिहारको बसाईको बारेमा पनि जानकारी दिने बेला भइसकेछ। र आदरणीय श्रोताहरू आजको बसाई भनेको स्रष्टा सर्जक र शिल्पी मनहरूसितको बसाई हो अर्थात् कार्यक्रम षड्यम सङ्गम सृजना बाटिका कल्पना ज्ञान सिप अनि अनुभूतिको समन्वयबाट श्रोताहरू जन्मिएका मौलिक सृजनाहरू आजको यो बसाईको सामग्री बन्नेछ। साथमा सुमधुर नेपाली गीत गजलहरू पनि म यहाँहरू माझमा सुनाउँदै जानेछु। र आजको बसाई भनेको शिल्पी मनहरूसितको बसाई भएको हुनाले तपाईँले पनि आफ्ना सृजनाहरू लेखेर पठाउन सक्नुहुन्छ र तपाईँका सृजनाहरूलाई म कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकाको यो बसाईमा समेट्दै जानेछु। अनि तपाईँले प्रतिक्रियाहरू पनि लेखेर पठाउन सक्नुहुन्छ कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा। तपाईँका प्रतिक्रियाहरूलाई पनि कार्यक्रममा समेट्दै जानेछु र सृजनाहरूलाई चाहिँ म समेट्ने नै छु। तर यति बेला भने चाहिँ म एउटा युगल गीत यहाँहरू माझमा राख्न चाहन्छु। गीतकार अमर भान्तुको गीत रचना रहेको यो गीतमा स्वर रहेको छ सत्यराज आचार्य र सहीमा श्रेष्ठको माया हल्का हल्का। यसमा सङ्गीत पनि अमर भान्तुकै रहेको छ। अहिलेलाई भने यही युगल गीत सत्यराज आचार्य र सहीमा श्रेष्ठको स्वरमा, शब्द सङ्गीत रहेको छ अमर भान्तुको।

0: SBS Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS Cervical Screening Program सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।
2: हजुर, आदरणीय श्रोता, बीएबीएस गोर्खा रेडियोको बिहिबारको प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा यो छोटो विश्राम पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र श्रोताहरू, स्रष्टाहरूसितको बसाईको यो अर्को एउटा श्रृङ्खलाको सुरुमा राख्न गइरहेछु। कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीले पठाउनु भएको एउटा कविता आजको सृजना वाटिकाको पहिलो कोसेली स्वरूप उहाँ लेख्नुहुन्छ। नमस्कार तुलसी सर, कविता पठाए है सावनको हरियो चुरा शीर्षकमा यहाँ लेख्नुहुन्छ शर्मिला अधिकारी, कान्छी छोरी। हरियो चुरा पनि एक दिन त फुटेर जाला, हातको मेहन्दीको रङ पनि समयसँगै फिक्का होला, तर तिम्रो वचनको ऋणले बनाएको यो मेरो मुटुको घाउ खै केले निको होला प्यारा, खै केले निको होला प्यारा। अब ती हरिया चुरा र मेहन्दीको पनि के अर्थ भयो र? जब मनभित्रका सबै रङहरू घृणाले पखालिसकेपछि साथी सङ्गी जस्तै आज मेरो हत्केलाहरूमा पनि तिम्रै नामको मेहन्दीका बुट्टाहरू मुस्कुराइरहेका हुन्थे। हरिया चुराहरूले छुनछुन गर्दै तिम्रै सङ्गीतको धुन बजाइरहेका हुन्थे, तर मेरो भाग तर मेरो भागमा त दिनभरि उज्यालो सँगै मुस्कानको अभिनय र रातभरि सिरानीसँगै कुरा गर्ने आँसु परे। के मागेकी थिए र? न धन, न वैभव, न दुनियाँ जित्ने कुनै सपना, बस निस्वार्थ प्रेमको दुई शब्द, अलिकति सम्मान र थोरै भानी, मेरो मौन भावनालाई बुझिदिने मन। अब न चुरी बजाएर यो पीडा भगाउन सक्छु, न मेहन्दीको लेपले चर्को मनको चिरा लिप्न सक्छु। तिमीले दिएको बदनामको भारी बोकेर अब त आफ्नै नाम पनि उच्चारण गर्न डराउँछु। तिमी छौर पनि विधवा जस्तै, गल्ती बिना दोषी ठरिएको अपराधी जस्तै, चुराको हो भन्दै अदृश्य हत्कडी लगाएर हिँड्नु पर्दा अब त मृत्युसँग पनि एउटै गुनासो छ, मलाई सैयामा राखेर मेरो अमूल्य प्रेमलाई जलाइरहँदा एकपटक उसलाई मेरो सत्य वचन सुनाइदेऊ। मैले हरिया चुरा र मेहन्दीले किन हातहरू सजाउन सकिनँ भनेर, किनकि चितामा पुग्नु अघि नै मलाई उसको घृणाले जलाइसकेको मान्छे हुँ म, आफ्नै सासको लास बोकेर जिउँदै मरिसकेको मान्छे हुँ म, तिमी नै सबै थोक थियौ मेरो भनेर बाँचेको मान्छे हुँ म, प्रेम दिएर घृणाको सजाय पाएको मान्छे हुँ म, प्रेम दिएर घृणाको सजाय पाएको मान्छे हुँ म। कवयत्री शर्मिला अधिकारी, कान्छी छोरीले कनेक्टिकट युएसएबाट पठाउनु भएको यो सावनको हरियो चुरा कविता राखे। सावन महिना विशेष गरी नारीहरूको विशेष महिनाको रूपमा लिने गरिन्छ, शिवको आराधना गरिने, अनि हरियो चुरा सौभाग्यको प्रत्येकको रूपमा पनि लिने गरिन्छ। कवयत्री शर्मिला अधिकारीको यो सुन्दर सिर्जनाको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। र अगाडि लेख्नुहुन्छ तुलसी सर, कविता वाचनपछि मिल्छ भने यो पनि पढिदिनुहोस् है, हजुरको आवाजको मिठासले सुन्ने श्रोताहरूलाई अझै राम्रो र बुझ्न सजिलो हुन्छ। सबै सबैमा मेरो नमन अनि हरियाली श्रावण महिनाको शुभकामना। मेरो लेखहरू कलात्मक हुन्नन्, हजुरहरूलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला, सुधार्ने मौका पाउँछु। जहाँ अलिकति मेरो आफ्नै कथा र अनुभव हुन्छन्, अलिकता परिवार र समाजको कथा हुन्छ, प्रेम अनुभव हो, अनुभव नै प्रेम महसुस हुन्छ, प्रेम नै आयु हुन्छ। न चुरामा न मेहन्दीको रङ्गमा, यो त शरीरको सजी सजाउको श्रृङ्गार मात्र हुन्, सबै रमाइलो मनमोहक दृश्य हुन्। मनको श्रृङ्गार त प्रेम विश्वास सम्मान र बुझाइमा रहेछ। सम्बन्ध नाता फरक होलान्, तर साँचो प्रेम र सत्य व्यवहारले नै स्वर श्रृङ्गार जस्तै मूल्य र मान्यता बोकेको हुँदो रहेछ। यही हो आज मेरो कविताको भाव पनि। प्रेम न परिभाषा हो, न परिचय हो, न प्रमाणित हो, प्रेम केवल अनुभव रहेछ, प्रेम केवल अनुभव रहेछ भनेर उहाँले नि व्याख्या गर्नुभएको छ। धन्यवाद दिन चाहन्छु कवियात्री शर्मिला अधिकारी कान्छी छोरीलाई यो सुन्दर कविताको लागि। र अब भने म युएसएबाट हङकङमा रहेकी कवियात्री जानु कामबाङको एउटा कविता पनि मेरो हातमा रहेको छ र ताप्लेजुङको श्रष्टा हुनुहुन्छ, अहिले हङकङलाई कर्मथलो बनाएर बसेकी श्रष्टा जानु कामबाङको यो कविता पनि पढिहाल्छु। मायालु शीर्षकमा लेख्नुहुन्छ जानु कामबाङ। जुन बेला आउँछ मलाई तिम्रो याद, त्यही बेला सम्झौला भनी मनमा पोको पारेर राखेको छु थुप्रै सम्झनाहरू तिम्रो। म बादल भई पछ्याउन सक्दिन, फुल भई बस्याउन पनि सक्दिन, जिन्दगीको गोरेटोहरूमा घामै उदाउन त झन् के सक्थे र, तर म तिम्रो न्यानो छेक्ने बादल कदापि होइन, तिमीलाई भिजाउने वर्षात अनि बगाउने बाढी पहिरो पनि होइन, झन काँडा त कसरी बन्न सक्छु म तिम्रो जिन्दगीको, झन काँडा त म कसरी बन्न सक्छु तिम्रो जिन्दगीको। तिमी त सलल बग्ने सङ्लो खोला हौ, धरतीको स्वतन्त्र उड्ने चरा हौ, नील गगनको अङ्गालोमा इन्द्रेणी पहिरेर निस्वार्थ मुस्कुराउने झरना हौ, प्रकृति सप्त रङ्गी रङमा मगमगाउने फूल हौ तिमी बसन्तको। म त त्यसै त्यसै आज हिजो अनि अस्तिदेखि व्यर्थै तिम्रो रूपको निरन्तर निरन्तर बयान गरिरहेको छु मायालु, तर पनि खै कुन्नी किन हो किन, झर्सन पानी झै पोखिएर पोको पारेर राखेको कयौं सम्झनाका तरेलीहरू अन्जान यो आँखाबाट, अनायसै झर्ने ती कहिल्यै कहिले नरितिने बेहिसाब बेहिसाब सम्झनाका तरेलीहरू जतन साथ फेरि फेरि बटुलेर राख्न असमर्थ पो छु कि मायालु, यदि त्यस्तो हो भने मलाई माफ गर। तर जुन दिन जुन पल अनि जुन घडीसम्म म बाँचिरहन्छु, त्यो दिन त्यो पल अनि त्यो घडीसम्म म तिमीलाई सम्झिरहनेछु, तिम्रो सम्झना मनमा सुरक्षित राखेर जिन्दगीको अन्तिम यात्रामा निस्कानेछु। तिमी ढुक्क भए हुन्छ मायालु, तिमी ढुक्क भए हुन्छ मायालु। थोरै समर्पित कविता जानु कामबाङ लिम्बूको कलमबाट राखे मायालु शीर्षक रहेको थियो कविताको, र उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र खुसीको कुरा, यही जुलाई 26 तारिक आइतबार उहाँको पछिल्लो कृति उपन्यास खामयुग हङकङमा लोकार्पण हुँदै रहेछ, सफलताको शुभकामना पनि दिन चाहन्छु। र यति बेला भन्छु म जानु कामबाङले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु हरिदत्त फुलाराको स्वरमा, सङ्गीत यसमा हरिदत्त फुलारा खेलिरहेको छ।

यो सुमधुर गीत राखेछु तर मैले यहाँहरू माझमा हरिदत्त फुलाराको स्वर संगीतमा गीत लेख्नु भएको थियो नारी हस्ताक्षर गीतकार जानु काम्बाङ लिम्बुले र जानु काम्बाङ लिम्बुको एउटा सुन्दर सिर्जना पनि कविता पनि मैले पढिसकेको छु र यही 26 जुलाई आइतबारको दिन चाहिँ हङकङमा उहाँको नवीनतम कृति खामयोगको पनि लोकार्पण हुँदै रहेछ यो पनि जानकारी गराइसकेछु र जानुजीलाई कार्यक्रमको सफलताको शुभकामना भन्न चाहन्छु र बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा यहाँ नूतन भूषालजी इजरायलबाट नमस्कार सर सुनिरहेको छु है भनेर लेख्नु भएको छ नूतनजीलाई धन्यवाद दिन चाहन्छु इजरायलबाट कार्यक्रम सुनिदिनु भएकोमा हरि राईजी फेल्थम लन्डनबाट लेख्नुहुन्छ नमस्कार तुल सर म पनि लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा मिठा मिठा सिर्जनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछ है साथै सम्पूर्ण साझकहरूलाई र ती सृजनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुता तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद साथै शुभकामना सबैलाई शुभ दिन हरिराई फेल्थम लन्डन भनेर लेख्नु भएको छ हरिराईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु फेल्थम लन्डनबाट कार्यक्रम सुनेर यता जोडिनुभयो यहाँलाई धन्यवाद दिन चाहन्छु सधैँ नै सुन्नुहुन्छ त्यसो त अनि यहाँ हाम्रा स्याङ्जली श्रष्टा गीतकार घनबहादुर थापा मगरले पनि कार्यक्रम सुनिरहनु भएको छ नमस्कार सर दोहा आइपुगे है भोलि आज तपाईँहरूको चाहिँ भोलि भनौँ हाम्रो बेलायतको चाहिँ साँझ म बेलायत पुग्दैछु ओहो दोहा कतारमा बसेर हामीलाई सुन्दै हुनुहुन्छ ट्रान्जिटमा सुनिरहनु भएको छ र तपाईँको कार्यक्रम सुन्दा सुन्दै मैले केही समय अगाडि लेखेको एउटा सिर्जना पठाएको छु है पाकेको भात छोडी गयो शीर्षक रहेको छ भने लेख्नु भएको छ म घनबहादुर थापा मगरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साह्रै खुसी लाग्यो रेडियोको विशेषता पनि भन्न चाहन्छु नेपाल आउनु भएको रहेछ र नेपालबाट बेलायत फर्कने क्रममा दोहा कतारको ट्रान्जिटमा बसेर बिएबिएस गोर्खा रेडियो सुन्दाको आनन्द बेग्लै हुन्छ होला होइन उहाँ लेख्नुहुन्छ पाकेको भात छोडी गयो गहिरो नाता तोडी गयो पाकेको भात छोडी गयो गहिरो नाता तोडी गयो जिन्दगीमा के रह्यो र दुई दिनमै पराई भयो जिन्दगीमा अब के रह्यो र दुई दिनमै पराई भयो सक्ने प्रयास गरेकै हो त्यो सम्बन्ध नजिक पार्न सक्ने प्रयास गरेकै हो त्यो सम्बन्ध नजिक पार्न तिमी नै हो अघि सर्ने जिन्दगीमा माया मार्न साथीभाइको नाता तोड्यौ राजनीतिमा होमिएर साथीभाइको नाता तोड्यौ राजनीतिमा होमिएर बाँचेको नै के सार भयो साथी भन्नु बेकार भयो बाँचेको नै के सार भयो साथी भन्नु बेकार भयो घनबहादुर थापा मगरको सिर्जना राखेँ मैले वास्तवमा नेपालीमा पनि भनिन्छ गाँस छोडे पनि साथ नछोड्नु तर यहाँ घनबहादुर थापा मगरजीको सिर्जनामा चाहिँ गाँस र साथ दुइटै छोडेको पाइयो तर चित्त नदुखाउनुहोस् है गान्जी साथ छोडे पनि गाँस छोडे पनि त्यो स्वर्गभन्दा सुन्दर गाउँ चाहिँ छोड्नु हुँदैन गाउँ बस्तीलाई चाहिँ माया मार्नु हुँदैन भन्दै साय त्यही गाई गाउँ बस्तीलाई माया नमार्ने भएकैले पनि नेपाल आएर अहिले फर्किँदै हुँदो रहेछ दोहा कतारमा बसेर रेडियो ट्रान्जिटमा सुनिरहनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद शुभयात्रा भन्दै अब नै म एउटा गीत राख्न चाहन्छु मेलिना राईले गाउनुभएको गीत हो घनबहादुर थापा मगरले लेख्नुभएको गीत डाक्टर किरातको सङ्गीत रहेको छ यो गीतमा

गोर्खा रेडियो बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

आदरणीय श्रोताहरू, हेमन्त राणाको स्वरमा रहेको यो गीत राखे कालीप्रसाद बास्कोटाको शब्द संगीत रहेको थियो र गीत पश्चात बेबेस गोर्खा रेडियोको बिहिबारको प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सिर्जना वाटिकामा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र यति बेला भने कनेक्टिकट युएसबाट शर्मिला अधिकारीजी लेख्नुहुन्छ, थ्याङ्क यू तुलसी सर, मिठो आवाजमा कविता वाचन गरिदिनु भयो, ड्राइभिङमै भए पनि सुनिरहेको छु, अलिकति गाडी साइड लगाएर लेख्दैछु भनेर। उहाँ चाहिँ सायद अब ड्युटीतिर जाँदै हुनुहुन्छ होला, ड्राइभिङमा हुनुहुँदो र ड्राइभिङमा भए पनि बेबेस गोर्खा रेडियो सुन्नुभएछ, खुसी लाग्यो। यहाँलाई धन्यवाद दिन चाहन्छु, अत्यन्तै सुन्दर कविता लेखेर पठाउनु भएको थियो, यहाँलाई धेरै धेरै धन्यवाद फेरि पनि भन्न चाहन्छु। मिनी कालीकोटी राईजीले नमस्ते तुलसीदाई, सुरुबाट नै सुनेर बसिरहेछ है, धन्यवाद दाई भन्नुभएको छ, उहाँ चाहिँ युकेबाट हुनुहुन्छ। अनि महेश दाहाल सुनसरीबाट लेख्नुहुन्छ, आदरणीय तुलसीदाई नमस्कार, म पनि कार्यक्रम सुनिरहेको छु है भन्नुभएको छ। महेश दाहालजीलाई पनि धन्यवाद दिन चाहन्छु। र अब नै श्रोताहरू, म सृजना बाटीको यो बाटिकाको यो सृजनशील बसाइमा दुईवटा गजल वाचन गरिहाल्छु। र यतिखेर भने मेरो हातमा कुमार ओलीको एउटा गजल रहेको छ, लेख्नुहुन्छ कुमार ओली। एक छेउमा लास छ त्यहाँ उदास छ, एक छेउमा लास छ त्यहाँ उदास छ, अर्को छेउमा जात्रा छ त्यहाँ बिन्दास छ, अर्को छेउमा जात्रा छ त्यहाँ बिन्दास छ, एक छेउमा लास छ त्यहाँ उदास छ। मन्दिरमै चढाउँदा बलि के हेरेर बस्छन्, मन्दिरमै चढाउँदा बलि के हेरेर बस्छन्, यहाँ भगवानको मन पनि बदमास छ, यहाँ भगवानको मन पनि बदमास छ, एक छेउमा लास छ त्यहाँ उदास छ, अर्को छेउमा जात्रा छ त्यहाँ बिन्दास छ। मरुदा अगाडि आएर आँसु पुस्ने मान्छे, मरुदा अगाडि आएर आँसु पुस्ने मान्छे, पछाडि जाँदा ताली बजाएको इतिहास छ, पछाडि जाँदा ताली बजाएको इतिहास छ, एक छेउमा लास छ त्यहाँ उदास छ, अर्को छेउमा जात्रा छ त्यहाँ बिन्दास छ। र अन्तिम शेर, म हाँसेको त हेर्न सक्दैनन् प्रिय मित्रहरू, म हाँसेको त हेर्न सक्दैनन् प्रिय मित्रहरू, यहाँ रुवाउनेहरूको पनि छुट्टै निवास छ, यहाँ रुहाउनेहरूको पनि छुट्टै निवास छ, एक छेउमा लास छ त्यहाँ उदास छ, अर्को छेउमा जात्रा छ त्यहाँ बिन्दास छ। सुन्दर गजल, दुईटा पाटोलाई छोएर लेखेको गजल राखे, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्को पनि गजल म सुनाइहाल्छु श्रोताहरू, यहाँ लेख्नुहुन्छ गजलकार गोमा ढकाल। वकिललाई कालो कोट प्यारो हुन्छ, वकिललाई कालो कोट प्यारो हुन्छ, हर मुद्दामा अचेल नोट प्यारो हुन्छ, हर मुद्दामा अचेल नोट प्यारो हुन्छ, वकिललाई कालो कोट प्यारो हुन्छ। लटरम्म बगानमा डुल्छन् भमारा, लटरम्म बगानमा डुल्छन् भमारा, फल लागुन्जेल बोट प्यारो हुन्छ, फल लागुन्जेल बोट प्यारो हुन्छ, हर मुद्दामा अचेल नोट प्यारो हुन्छ। धोकाले मान्छेलाई देखाउँछ बाटो, धोकाले मान्छेलाई देखाउँछ बाटो, धैर्यवान बनाउने चोट प्यारो हुन्छ, धैर्यवान बनाउने चोट प्यारो हुन्छ, हर मुद्दामा अचेल नोट प्यारो हुन्छ, दिनौ रूप फेर्दै चटक गर्छन् शशी, दिनौ रूप फेर्दै चटक गर्छिन् शशी, सबैलाई आफ्नो खोट प्यारो हुन्छ, सबैलाई आफ्नो खोट प्यारो हुन्छ, हर मुद्दामा चेल नोट प्यारो हुन्छ। र अन्तिम शेर लेख्नुहुन्छ गजलकार गोमा ढकाल। प्रजाको नाममा त्यागे पत्नी रामले, प्रजाको नाममा त्यागे पत्नी रामले, भगवानलाई समेत भोट प्यारो हुन्छ, भगवानलाई समेत भोट प्यारो हुन्छ, हर मुद्दामा अचेल नोट प्यारो हुन्छ, वकिललाई कालो कोट प्यारो हुन्छ, हर मुद्दामा अचेल नोट प्यारो हुन्छ। यो दुई गजल पश्चात श्रोताहरू एउटा गजल सुनाउन मन लाग्यो र यति बेला पनि म गजलकार प्रबल विष्टको कलमबाट लेखेको एउटा गजल यहाँहरू माझमा राखिहाल्छु। यो गजलमा सङ्गीत विपिन आचार्यको रहेको छ भने स्वर रहेको छ गायिका मान्डवी त्रिपाठीको।

शराबले पनि छुन्न रहेछ प्यारको नशा चाडेपछि। प्यारको नशा साँच्चै गाह्रो हुँदो रहेछ। सायद मान्डवी त्रिपाठीले यस्तै यस्तै भाव बोल्नुभएको थियो गजलमा, गजलकार प्रबल विष्टका शेरहरूमा। सङ्गीत थियो विपिन आचार्यको। पेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको यो व्यवसायको पहिलो खण्डको करिब करिब पुछारतिर आइसकेको छु र यति बेला पनि म यहाँहरूलाई तारादेवी र पुष्प नेपालीले गाउनुभएको एउटा गीत राख्दै हाम्रो नियमित समाचारतिर लैजान चाहन्छु र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ। अहिलेलाई भने पुष्प नेपाली र तारादेवीको स्वरमा रहेको यो पुरानो गीत, बिदा हुने भइगयो बेला।

0: नेपालले गएको एक वर्षमा 162 मुलुकसँग व्यापारिक कारोबार गरेकोमा 134 मुलुकसँग व्यापार घाटा बिहोरेको छ। 28 मुलुकसँगको व्यापारमा भने नाफा कमाएको छ। गएको 12 महिनामा नेपालको समग्र व्यापार घाटा 17,81,00,000,000 रुपियाँ पुगेको छ। भारत र चीनसँग धेरै व्यापार घाटा परेको छ। डेनमार्क, नर्वे, रोमानिया, आइसल्यान्ड लगायतका युरोपेली र टप मुलुकसँगको व्यापारमा भने नाफा कमाएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा नेपालले 20,96,00,000,000 रुपियाँ बराबरको वस्तु आयात गर्दा 3,15,00,000,000 मात्रै निर्यात गर्न सकेको छ। नेपालले भारतसँग मात्रै 9,51,00,000,000 रुपियाँ र चीनसँग 4,23,00,000,000 रुपियाँ व्यापार घाटा बिहोरेको छ। भारतबाट 12,10,00,000,000 रुपियाँको आयात गर्दा 2,58,00,000,000 निर्यात भएको छ। त्यस्तै चीनबाट 4,25,00,000,000 सामान आयात हुँदा 1,89,00,00,000 निर्यात भएको छ। नेपालले अर्जेन्टिनाबाट पनि 1,16,38,00,000,000 आयात गर्दा जम्मा 18,000,000 मात्रै वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ। व्यवसायी दीपक भट्टसँग साँठगाँठ गरेको भेटिएपछि नेपाल माइक्रो इन्सुरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रिमाललाई आज काठमाडौँको सिफलबाट पक्राउ गरेको हो। दीपक भट्ट विरुद्ध बीमा ऐन र धितोपत्र ऐन अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा रिमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिमाललाई आजै जिल्ला अदालत काठमाडौँ लगिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका भट्टालाई हाल थुनामा राखिएको छ। भट्टसहितका व्यक्तिले अवैध तरिकाले सेयर सार्ने गरेको आरोप छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले धनगढीको कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गर्नुभएको छ। उहाँले भोक हडताल गरेको यो 24 पटक हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको नीतिगत विचलनका विरुद्ध 24 सत्याग्रह सुरु गरेको डाक्टर केसीको भनाइ छ। राष्ट्रिय चिकित्सा ऐनले 2085 चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने मार्गचित्र तयार गरे पनि वर्तमान सरकारले कार्यान्वयनको लागि तत्परता नदेखाएको डाक्टर केसीको आरोप छ। डाक्टर केसीले दशरथ सन मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगका गैर कानूनी नियुक्ति बदर गर्नुपर्ने, मापदण्ड विपरीतका निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने, विगतका सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने माग राख्नु भएको छ। स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य र जेएनजी विद्रोहमा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीमाथि कारवाही सहित 46 सालदेखिका भ्रष्टाचार र अपराधका निष्पक्ष छानबिन हुनुपर्ने माग पनि राख्नु भएको छ। उहाँले यी माग पूरा गर्न अस्ति 5 गतेसम्मको अल्टिमेटम दिनुभएको थियो। बेलायतमा गरिएको एउटा नयाँ सर्वेक्षणले यदि कुनै आक्रमण भइहालेमा थोरै नागरिक मात्रै मुलुकका लागि लड्न तयार हुने देखिएको छ। तर 20% बेलायतीले भने लड्नै पर्ने अवस्था आएमा पछि नहट्ने बताएका छन्। थप
1: The YouGov survey for Sky News found a third of people believe a full-scale attack on Britain is likely within the next 10 years, but only 6% of people asked say they'd volunteer to fight in the face of an invasion. Although for context, even in 1945, only 6% of the country had fought in the British Army.
2: Thank God for that 6%. Heaven knows they're needed. The question for me going forwards is how can the government get that 6% who are already emotionally bought in into uniform?
1: Military analyst and former soldier Robert Clark believes the key to the UK's future defence is recruitment, and currently there's a problem with profile.
2: The military now is a lot less visible than it was 20 years ago when I joined. It was the heart of the war in Iraq, and then subsequently the surge into Afghanistan. It was much more visible. It was on daily news. The recruiting campaigns were very, very targeted. You know, the adventure and the adrenaline and service. And I think that's missing. If we look at the recruitment campaigns for the military now, they're a lot softer.
1: The YouGov survey found 53% of people are not confident Britain's armed forces are strong enough to defend the country. Robert Clark says forces recruiters need to strike the right note.
2: Try to appeal to the sense of a national spirit. And I think this goes broadly beyond the military, policing, the NHS, fire and rescue, things like this. It's the idea of giving a part of your life up for the country or for service.
1: The poll concludes 57% of Britons believe more should be spent on defence, but with no agreement on where the money should come from.
0: साउदी अरबमा नागरिक आणविक ऊर्जा कार्यक्रमका लागि अमेरिकाले अरबौं डलरको 30 वर्षीय योजनामा सहमति गरेको छ। यो योजनाबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि साउदी अरबले युरेनियम प्रशोधन र आणविक हतियार उत्पादन समेत गर्न पाउने भनिएको छ। अमेरिकी पूर्व रिपब्लिकन सल्लाहकार रिना साले यो सम्झौताबाट अमेरिकालाई व्यापारिक फाइदा पुग्ने बताउनु भएको छ। इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटले भने यो सम्झौताको खबरले आफू आत्तिएको बताउनु भएको छ। हवस् भरेति नै नमस्कार.
3: यो BFBS गोर्खा रेडियो हो.

राजेश पाल राईको स्वरमा रहेको यो गीत राकेश सुधारु र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकाको व्यवसायको दोस्रो खण्ड अर्थात् दोस्रो चरणको उठान गरिसकेको छु र फेरि पनि विवेश गोर्खा रेडियो सुनेर बस्नु नै सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र सृजना वाटिका स्रष्टाका भावनाहरू राख्ने दिन अर्थात् जीवन र जगतलाई नै स्रोत बनाएर लेखिएका स्रष्टाका सृजनाहरू राख्ने दिन हो आजको बसाई र यसै क्रममा श्रोताहरू म कवि नवोदित मिन कुमार नवोदितको एउटा कविता पनि यहाँहरू माझमा राखिहाल्छु. लेख्नुहुन्छ कवि मिन कुमार नवोदित शासक र भगवान शीर्षकमा. दुःख र आपत पर्दा भगवानलाई सम्झन्छु, दुःख र आपत पर्दा म भगवानलाई सम्झन्छु, बा आमालाई सम्झन्छु, तर किन सम्झिन्न शासकलाई. आफ्नै अगाडिबाट दिनौ ओहोर दोहोर गरिरहने शासक भन्दा कहिल्यै नभेटेको कहिल्यै नभेटेको भगवान यति विघ्न प्यारो किन लाग्छ मलाई. कहीँ कतै देख्या छैन आजसम्म भगवान विरुद्ध सडकमा निस्केको जुलुस, शून्य छैन भगवानलाई गाली गरेको तथा नाम, विपक्षी बनाएर आस्थाको न्यायालयमा थाहा छैन मुद्दा हालेको भगवानको नाममा. भगवान हुन खोज्दैछ हिजो आज शासक, भगवान हुन खोज्दैछ हिजो आज शासक. भगवानलाई जस्तै पुजुन भन्छन् हरेक दिन, गरौँ भन्छन् बिहान धुपपाती, साँझ बिहान गरौँ भन्छन् धुपपाती, सडक किनारमा लस्करै उभिएर गरून् भन्छन् शिर झुकाएर नमस्कार, सधैँ चढाउन चढाउन् भन्छन् भक्तजनले झैँ प्रशंसाको भेटी, भोक भोकै बसेर गाउन् भन्छन् आफ्नै भजन, आफ्नै तस्विर टागुन् भन्छन् घरको भित्ताभरि. साइरन बजाउँदै दिनदिनै आधुनिक बस्तीको पुरानो सडकबाट ओहोर दोहोर गरिरहन्छ शासक, तर कहिल्यै देख्दैनन् दुधे बालक च्यापेर सडक किनारमा मकै पोलिरहेकी एकल महिला, वैशाखी टेकेर उभिएका वृद्ध वृद्धा, बटुकामा भिक मागिरहेका बाल बालिका, हरियो पासपोर्ट बोकेर मेन पावर कम्पनीको गेटमा लामबद्ध देशका कर्णधारहरू, न्याय माग्दै अदालत अगाडि धरनामा बसेका बलात्कृत चेलीहरू, बेपत्ता छोरो खोज्दै भौतारी रहेको बाबु, उपचारको लागि सहयोग माग्दै हिँडेको जनयुद्धको घाइते युवक, सिमाना मिचेको विरोधमा निस्केको जुलुस. हो हिजो आज भगवान हुन खोज्दैछ शासक, जो आफ्नो विरुद्ध कोही नबोलुन् भन्छन् चुइक्क सडकका दुवै किनारमा उभिएर, बतासले समेत बजाएर ताली गरोस् भन्छ भव्य स्वागत, ऋतु झै फेरिरहन्छ शासकको अनुहार, ऋतु झै फेरिरहन्छ शासकको अनुहार, तर किन फेरिँदैनन् मेरी आमाको अनुहार, किन फेरिँदैन मेरो देशको अनुहार. अत्यन्तै सुन्दर सिर्जना मिन कुमार नवोदितको. शासकहरू भगवान हुन खोज्दैछन् भनेर यहाँ शासकप्रति दुखेसो पोख्नु भएको थियो उहाँलाई, अर्थात् कवि मिन कुमार नवोदितलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकाको यो सृजनशील बसाईमा अर्को एउटा सिर्जना पनि म सुनाइहाल्छु, पाखुराको कथा. शीर्षकमा यहाँ लेख्नुहुन्छ कवि राजु सिटौला. हेर बाबु, पहिला आफै हलोमा जोतिनुपर्छ, अनि मात्र जोत्छ हलोले बाँझो खेत, हातको फोरा नफुटुन्जेल फुट्दैनन् बाँझो खेतका डल्लाहरू, मुटु फुट्ला जस्तो गरेर फुटाल्नुपर्छ, खुट्टाका कुर्कुच्चा चिरिएपछि मात्र जोडिन्छ चिरिएको धरती, आफ्नै पसिना बगेपछि मात्र बग्छ कुलोमा पानी, खन्जुत बिउ बिजन मलजल कोडमेल त छँदैछ तलाई जस्तै स्याहार्नुपर्छ, बाढी पहिरो झरी असिना सबै सबै खेप्नुपर्छ, मौसमले साथ दियो भने डालोमा अन्न पर्छ, बकारी भरिन्छ अघेनो बल्छ कसौडीमा अन्न पर्छ, पहिला अगाउँछन् भोकका थालहरू अनि मात्र आँत अगाउँछन्
पहिला अगाउँछन् भोकका थालहरू अनि मात्र हात अगाउँछन्। बाबु तैले मजेरीमा खुट्टा बजारेको जस्तो सजिलो हुँदैन बाजु खेतबारीमा पाखुरा बजार्न। बाबु तैले मजेरीमा खुट्टा बजारे जस्तो सजिलो हुँदैन बाजु खेतबारीमा पाखुरा बजार्न। राजु सिटौलाको कविता पाखुराको कथा राखे, उहाँलाई धन्यवाद दिन चाहन्छु। वास्तवमै श्रम गर्नु चाहन्छु नै कुरा होइन, बोले जस्तो सजिलो पक्कै हुँदैन। यो सुन्दर सिर्जनाको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। र बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा श्रोताहरू अवनी गीतको पालो भइसकेछ र यति बेला भने म स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। दीपक जङ्गमको शब्द सङ्गीत रहेको छ, साउनको महिना हो। यो गीतमा पनि झरेकै कुरा गरेको छ। अहिलेलाई भने यही गीत

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFPS Gorkha Radio.

भिखारी हुँ म डेजी बरालीको स्वरमा रहेको यो गीत राखेँ श्रोताहरू। मैले यहाँहरूमा आजमा गीत लेख्नुभएको थियो भैरवनाथ रिमाल कदमले, भने सङ्गीत रहेको थियो चन्दन लम्जेलको, र गीत पश्चात बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र यति बेला भने कार्यक्रम सुनेर उहाँ द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। नमस्कार तुलसीजी, साथै आजको यो स्वर्णिम सङ्गम कार्यक्रम मार्फत सृजना वाटिकामा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन गर्दै, सम्पूर्ण सृजनशील हातहरूलाई नमन गर्दै, ज्ञानवर्धक उपन्यास हिउँ का आँसुका लेखकजीलाई पनि नमन गर्दछु, साथै कवि यात्री शर्मिला अधिकारी अनि सम्दी ज्यू लीलराज कामबाङ र अरू सबै सबैमा नमन गर्न चाहन्छु भन्दै विदा। म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु द्वारिका थापा मगर ज्यूलाई। र गीतकार पनि हुनुहुन्छ रमेश अधिकारी, शङ्कर सभाका श्रष्टा हुनुहुन्छ, र उहाँले अघि मात्रै यो मेरो कृति राखिदिनुहोस् है भन्नुभएको थियो, र मैले आज उहाँकै यो हिउँको आँसु हिउँका आँसु यो उपन्यास वातावरण उपन्यास राखेको छु, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगरजीलाई पनि धन्यवाद दिन चाहन्छु। होमा पाइम लिम्बू सेवारो नमस्ते, मैले पनि सुनिरहेछु, सृजनाहरू सबैको मङ्गल होस् नगेन भन्नुभएको छ। होमा पाइम लिम्बूज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ कैलाश अन्तल लिम्बू लेख्नुहुन्छ, ननिटन युकेबाट हुनुहुन्छ उहाँ, लेख्नुहुन्छ कैलाश अन्तल लिम्बू, नमस्ते तुलसीदाई, बिहारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा गीत गजल कविता र मुक्तकहरू सुनेर इन्जोय लिइरहेको छु है भनेर लेख्नु भएको छ नन्टन युकेबाट उहाँले चाहिँ। अनि स्रष्टा गणेश लोहनी नागार्जुन नौ काठमाडौँका सर्जकले लेख्नुभएका मुक्तक साबर गर्नुभएको छ, रहस्य साहित्य साप्ताहिकमा छापिएका यी मुक्तकहरू पठाउनु भएको छ। यी मुक्तकमध्ये दुईवटा मुक्तक पढिहाल्छु है त। मायाको कुरा नगर घेडाको विस्पान गरिरहेछु, जीवनको कुरा गर्छु किस्ताबन्दीमा मरिरहेछु। मायाको कुरा नगर घेडाको विस्पान गरिरहेछु, जीवनको कुरा गर्छु किस्ता किस्तामा मरिरहेछु। ओह्रालो लागेको मृगलाई झैँ लखेट्छ समयले, ओह्रालो लागेको मृगलाई झैँ लखेट्दैछ समयले। आफैसँग झस्कन्छु आफ्नै छायासँग डरिरहेछु, आफैसँग झस्कन्छु आफ्नै छायासँग डरिरहेछु। त्यस्तै अर्को मुक्तक लेख्नु भएको छ गणेश लोहनीले, समृद्धिको शिखारोहणमा चढाएको दुखै बैरी, ऊ आफ्नै बोलाउँछ काललाई तित्राको मुखै बैरी। समृद्धिको शिखारोहणमा चढाई दुखै बैरी, ऊ आफै बोलाउँछ काललाई तित्राको मुखै बैरी। नव बन्धुका लागि सासुआमा अनि नन्द जस्तै नव बधुको लागि होला, नव बधुका लागि सासुआमा जु अनि नन्द जस्तै वर्तमानलाई तारा घाम छारिदिने रुखै बैरी, वर्तमानमा तारा घाम छारिदिने रुखै बैरी। गणेश लोहनीको दुईवटा यो मुक्तक मैले यहाँहरूमा आज राखेँ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, र कैलाश अन्तल लिम्बूलाई पनि धन्यवाद दिन चाहन्छु। अनि यहाँहरूका हाम्रा स्रष्टा गीतकार पाँचतरका स्रष्टा हुनुहुन्छ लीलराज कामबाङजीले पनि कार्यक्रम सुनिरहनु भएको छ, उहाँ लेख्नुहुन्छ अक्सफोर्ड बेलायतबाट हुनुहुन्छ अहिले यतिखेर, उहाँ गोलार्धको पूर्वबाट आँसु कवि जानु कामाङ लिम्बूको सृजनाको बाढीले बगाउँदै गर्दा, पश्चिम गोलार्धबाट कवियात्री श्री आर शर्मिला अधिकारीज्यूको सृजनाका हुरी बतासले तुलसी बस्ने सरको बगैँचालाई उतारिदिनुभयो। यही त्रिवेणीमा म जस्तो भुइँको धुलोलाई हजुरको आवाजले उडाएर कहाँ पुर्याउँछ, पुर्याउनु हुने होला थाहा भएन। उहाँहरूको बोझिलो ओझिलो सृजनालाई सजाउन थोरै समय निकालेर दुई शब्द कोर्न मन लाग्यो भनेर उहाँको फेरि अत्यन्तै साहित्यिक भावमा लेख्नु भएको छ लीलराज कामबाङजीले। लेख्नुहुन्छ, मेरो सपना अधुरै रहे पनि तिमी सपनाहरू बाँचिरहनु, मेरो सपना अधुरै रहे पनि तिम्रा सपनाहरू बाँचिरहन् साना साना चम्किला यादहरूमा। हरियो चुरा फुटे पनि तिम्रो सपनाहरू चम्किरहन् हिमालको छहारीहरूमा,
तिम्रो सपना चम्किरहन् हिमालको छारीहरूमा तुलसी बस्नेत सर नमन गरे है हजुर सिर्जनाको सागरमा सानो खोल्छ भनेर मिसिन आइपुगे पर्याप्त स्थान भएमा ठाउँ दिनुहोला सम्झनामा सम्पूर्ण नियमित श्रोताहरूलाई सबैलाई धेरै धेरै माया भनेर उहाँले चाहिँ यो ताली चाहिँ सर्जकहरूको लागि है भनेर एउटा तालीको एउटा थम्मेल पनि पठाउनु भएको छ धन्यवाद दिन चाहन्छु लिलराज कामाङजी यहाँ उहाँले तिम्रो सपनाहरू चम्किरहन् हिमालको छातीहरूमा भनेर लेख्नु भएको छ अब सपना देख्नुपर्छ आशा बढ्छ विपनामा खोज्नुपर्छ निराशा घट्छ सपना देख्नुपर्छ आशा बढ्छ विपनामा खोज्नुपर्छ निराशा घट्छ तर यी दुवैबाट पन्छिन खोजेमा तर यी दुवैबाट सपना र विपना दुवैबाट पन्छिन खोजेमा बिस्तारै जीवनकै भरोसा मर्छ बिस्तारै जीवनकै भरोसा मर्छ अनि त्यसपछि के हुन्छ लीलाजी थाहा छ तपाईँकै गीतले बोले जस्तै धरधरी रुने नै होला कि कसो म मकरञ्जनलाई सोधौँ

स्वप्नमा सिपालु नै थिए म, जब आफ्नै मुटु टुट्यो त्यो हुनर पनि बिर्सेछु मैले। मनको देवता मनको फूल मनकै दीप जलायो, आउनु र जानु जीवन रीत जोगन भेष रचायो, जोगन भेष रचायो।

0: हजुर आदर्श तार रुवायो रुवायो धरधरी रुवायो धरधरी यहाँ रुवाउँदै थियो गीतकार लीलाज कामाङले मकरञ्जनसँगको साथमा। यो गीत थियो लीलाज कामाङको गीत रचना मकरञ्जनको स्वर सङ्गीतमा। यो गीतसँगै सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा फेरि पनि स्वागत गर्न चाहन्छु र यहाँ खेल मोती लिम्बुले बेलायतबाट नमस्कार तुलसी सर तपाईँको कार्यक्रम सुनिरहेको छु तपाईँको पनि सिर्जना सुन्न पाउन भनेर लेख्नु भएको रहेछ। अब मैले चाहिँ के सुनाऊ भर्खरै मैले धरधरी रुवाए गीत राखेँ यो गीत राख्दै गर्दा तपाईँले सिर्जना भनिहाल्नुभयो यही गीतमा टेकेर एउटा सिर्जना पठाउँछु लेख्छु है त यो गीत सुनाउँदै गर्दा यहाँ गीतकार लीलाज कामाङजीले एउटा फोटो पनि पठाउनु भएको थियो एकदम स्याडो साइडको धरधरी रुवायोको गीतको सम्झना पनि आयो र मैले यही गीतलाई टेकेर खेलमती लिम्बुको लागि चार लाइन। जसले धरधरी रुवायो उसको भलो होस्, म मरुभूमिमा तिर्खाएको बेला उसको अघि खोलो होस्। जसले धरधरी रुवायो उसको भलो होस्, म मरुभूमिमा तिर्खाएको बेला उसको अघि खोलो होस्। तिमी मखमली ओछ्यानमा मस्त निदाएको बेला, तिमी मखमली ओछ्यानमा मस्त निदाएको बेला, मेरो हकमा बरु माकुराकै जालो होस्, मेरो हकमा बरु माकुराकै जालो होस्, तिम्रो जय होस् धरधरी मै रोइदिउँला है त। खेल मच्छी लिम्बुज्यू तपाईँको लागि यति बोलेर यहाँ युकेबाट एउटा गजल पठाउनु भएको छ प्रकाश गुरुङले लाङ्दी पर्वत हाल युके भनेर लेख्नुहुन्छ प्रकाश गुरुङ। नमस्कार तुल सर, हजुरको यो सुमधुर कार्यक्रममा बडो आनन्दित मुद्रामा सुनिरहेछु र आज पनि एउटा गजल पठाएको छु, सुनाउन योग्य भए झर्को नमानी सुनाइदिनु होला है भन्नुभएको छ। अब झर्को त किन मान्ने, तपाईँले भनिहाल्नुभयो अब म सुनाइहाल्छु है त। रूप मात्र भएर के गर्छौ विज्ञापनको तुल जस्तो, रूप मात्र भएर के गर्छौ विज्ञापनको तुल जस्तो, रहेछौ तिमी निष्ठुरी बासना बिनाको फुल जस्तो, रहेछौ तिमी निष्ठुरी बासना बिनाको फुल जस्तो, रूप मात्र भएर के गर्छौ विज्ञापनको तुल जस्तो। पूजा अर्चना बेकार हुन् सबै देवी देवता भगवान्, पूजा अर्चना बेकार हुन् सबै देवी देवता भगवान्, लाग्छ सबै कल्पना र अन्धविश्वासको पुल जस्तो, लाग्छ सबै कल्पना र अन्धविश्वासको पुल जस्तो, रहेछौ तिमी निष्ठुरी बासना बिनाको फुल जस्तो। धिक्कार छ देशको बागडोर सम्हाल्ने नेताजीहरू, धिक्कार छ देशको बागडोर सम्हाल्ने नेताजीहरू, हेर सब लोभी ब्वासो धुर्त स्यालहरूको हुल जस्तो, हेर सबै लोभी ब्वासो धुर्त स्यालहरूको हुल जस्तो, रहेछ तिमी निष्ठुरी बासना बिनाको फुल जस्तो। हे स्वार्थी कहिले छ्यालवाल र भरिपूर्ण भए न एकनास, कहिले छ्यालवाल र भए न भरिपूर्ण एकनासले रक्सी बनाउने संस्थाहरू पनि बर्सातको मूल जस्तो, रक्सी बनाउने संस्थाहरू पनि बर्सातको मूल जस्तो, रहेछौ तिमी निठुरी बासना बिनाको फुल जस्तो, रूप मात्र भएर के गर्छौ विज्ञापनको तुल जस्तो। यो गजल मैले राखेँ प्रकाश गुरुङको कलमबाट लाङ्दी पर्वतका स्रष्टा हुनुहुन्छ हाल युकेबाट हुनुहुन्छ, उहाँलाई धन्यवाद दिँदै एउटा गजल नै सुनाउन मन लाग्यो। यति बेला मान्छे मलाई विष्णुबहादुर सिंहले लेख्नुभएको एउटा गजलको सम्झना आयो, जुन गजलमा स्वर रहेको छ नारायण लामाको भने सङ्गीत रहेको छ किरण कडेलको। अहिलेलाई भने यही गजल तर छोटो विश्राम।
1: के तपाईँलाई कोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवा र सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFDS गोर्खा रेडियो।

यो सुमधुर गजल राखे मैले यहाँहरू माझमा नारायण लामाको स्वरमा र भने देवेश गोर्खादेवीको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना भाटिकामा यतिखेर यहाँ जोडिनु भएको छ उहाँ हुनुहुन्छ ननटन युकेबाट तारा प्रसाद च्यामजाङजी उहाँ लेख्नुहुन्छ नमस्कार सेवा र तुलसीजी सुन्दर मिठा मिठा सिर्जनाहरू सुनेर साथ दिइरहेछ यो लोकप्रिय कार्यक्रम भनेर लेख्नु भएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तारा प्रसाद च्यामजाङज्यूलाई अनि प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ देव ज्वेलरी अल्सोड युकेबाट नमस्ते तुलसी कार्यक्रममा सहभागिता जनाए वातावरणको प्रतिकूलताले हिउँले पनि आँसु झार्ने बेला आइपुगेछ प्रेम विश्वकर्मा दीप ज्वेलरी अल्सोट युके भनेर लेख्नु भएको छ प्रेम दाईलाई पनि धन्यवाद दिन चाहन्छु वातावरण कविता निरन्तर लेखिरहनु नि हाम्रा रमेश अधिकारी गीतकार पनि हुनुहुन्छ र उहाँले उपन्यास पनि लेख्नु भएको छ र विश्वबाट लोप भइसकेको र लोप उन्मुख केही पन्छी र जनावरहरूलाई समेटेर उहाँले छुट्टै एउटा कविता सङ्ग्रह पनि निकाल्नु भएको छ मैले यहाँलाई यति जानकारी गराए प्रेम दाईलाई धन्यवाद विजय हितानजी पनि बेलायतबाट लेख्नुहुन्छ नमस्ते तुलसी सर हिउँको आँसु वातावरणीय उपन्यास भन्नुभयो मलाई त यसको लेखक रमेश अधिकारीलाई सम्पर्क गर्न मन लाग्यो को रमेश अधिकारी पढ्नुभएको छ उहाँ यति धेरै रमेशहरू छन् कि लन कि फोटो पाम कि त उहाँसँग मेरो सम्पर्क गरिदिनु पर्यो धन्यवाद भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु विजय हितानजीलाई रमेश अधिकारी गीतकार पनि हुन्छ दिनै जसो हाम्रो भेट हुन्छ अनामनगरमा म तपाईँलाई उहाँको लिङ्क पनि पठाइदिउँला अथवा भोलि तपाईँलाई सम्पर्क गराउने कोसिस पनि गरौँला है त विजय हितानजीलाई धेरै धेरै धन्यवाद दिँदै एउटा गीत राखिहाल्छु गायिका पुनम गुरुङले गाउनुभएको यो गीतमा उहाँलाई साथ दिनुभएको छ खेम सेन्चुरीले र मगरसङ युकेको ओपन कन्सर्ट यही शनिबार हुँदैछ युकेमा र पुनम गुरुङको पनि प्रस्तुति रहनेछ मन्त्र बिहान दार्जिलिङको पनि सहभागिता रहन्छ अनि भोइस अफ नेपाल सिजन सेभेनको विजेता निता थापा मगर पनि सायद पुगिसक्नु होला अहिलेलाई भने पुनम गुरुङ र खेम सेन्चुरीको स्वर बनाएको यो गीत

पुनम गुरुङ र खेम सेन्चुरीको स्वरमा रहेको गीत पश्चात श्रोताहरू कार्यक्रम सडिम सङ्गम सृजना वाटिकाको व्यवसायको पुछारतिर आइसकेको बिछौनीमा एउटा सृजना प्राप्त भएको छ नर्थ क्यारोलिना युएसएबाट एनपी परदेशजीले लेख्नुहुन्छ नमस्कार हासिङ तपाईँलाई सुनिरहेको छ यताको बिहानीमा जुरुक्क उठेर सृजनाहरू सुन्दा सुन्दै मलाई पनि पो केही लेखौँ लेखौँ लागेर एउटा मुक्तक पठाए भने लेख्नु भएको छ र सम्भवत आजको बसाइको यही अन्तिम सृजना हुनेछ कार्यक्रम सडिम सङ्गम सृजना वाटिकाको निर्धारित समयले पनि नेटो काट्न लागिसकेको छ यहाँ लेख्नुहुन्छ एनपी परदेशजी केही प्रयासहरू भने जस्तो सफल हुँदैन हरेस नखाई प्रयास गर्दा विफल नै हुँदैन केही प्रयासहरू भने जस्तो सफल हुँदैन हरेस नखाई प्रयास गर्दा विफल नै हुँदैन दुःखहरूलाई कुल्चेर सुखहरूसँग रमाउँदा दुःखहरूलाई कुल्चेर सुखहरूसँग रमाउँदा आत्मसन्तुष्टि हुन्छ जहाँ प्रतिफल हुँदैन आत्मसन्तुष्टि हुन्छ जहाँ प्रतिफल हुँदैन सुन्दर मुक्तक यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र भने सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो सुनिदिनु भएकोमा धन्यवाद सुनेर जोडिनु हुने सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु अनि सम्पूर्ण सर्जक र शिल्पी मनहरूलाई पनि धन्यवाद दिँदै यो बिसाउनीमा कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना भाटिकालाई बिट मार्न चाहन्छु जिग्मे छोकी घिसिङको स्वरमा रहेको एउटा गीतबाट एनपी परदेशीको गीत रचना अनि पदम थापाको सङ्गीत रहेको यही गीतको साथ म बिदा हुन चाहन्छु तपाईँहरूको बाँकी पल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते।

0: Radio. Gorkha Radio. कांग्रेस सभापति गगन थापाले कालो कर्तुतमा हात नहाल्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नजलाउन समेत चेतावनी दिनुभएको छ। पीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर आज काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
1: कालो चस्मा लाउनुहोस् तपाईँको छ, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छ, म केही बोल्दिनँ तर तपाईँले कालो कर्तुत गर्नुभयो भने म छाड्दा पनि छाड्छु। एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छापामा परिरहेका छौँ। कसले कसलाई छेड्का दियो हाम्रो सरकारको विषयमा त्यहाँ अनियमितता भएको छैन, अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन? नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन? हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, भीष्मराज लाङ्दामेले संशोधन उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो, यसबाट केही प्रश्नहरू उठेकै छ?
0: सरकारकै योजनामा आम सञ्चार माध्यमलाई तर्साउन खोजेको भन्दै थापाले जवाफ पनि माग्नु भएको छ।
1: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उत्था भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको पोखरी दिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको मालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस्, गाडीहरू राखे। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो। यो राष्ट्र स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नु भएको हो? तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नु भयो? फेरि प्रश्न त्यही हो, तपाईँले संविधान मान्नु पर्दैन?
0: गएको एक दिनमा मुलुकभर 47 विपदजन्य घटना भएका छन्।
2: ती घटनामा पनि 2 मृत्यु भएको छ भने 5 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आगलागीका 5, बाढीको 1, पहिरोका 16, सड़क अवरोधका 14, चौपाया क्षतिका 1 तथा अन्य 4 घटना भएका छन्। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोको घटनामा 2 मृत्यु भएको हो भने 5 घाइते भएका छन्। गएको वैशाख 1 हालसम्म देशभर 2361 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 173 जनाको मृत्यु, 2 बेपत्ता तथा 1208 घाइते भएका छन्। यस अवधिमा 4869 परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।
0: व्यवसायी दीपक भट्टसँग साँठगाँठ गरेको भेटिएपछि नेपाल माइक्रो इन्सुरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रिमाललाई आज काठमाडौँको सिफलबाट पक्राउ गरेको हो। दीपक भट्ट विरुद्ध बिमा ऐन र धेतपत्र ऐन अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा रिमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिमाललाई आज जिल्ला अदालत काठमाडौँ लगिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका भट्टलाई हाल थुनामा राखिएको छ। भट्ट सहितका व्यक्तिले अवैध तरिकाले सेयर सार्ने गरेको आरोप छ। नेपालले गएको आर्थिक वर्षमा 162 मुलुकसँग व्यापारिक कारोबार गरेकोमा 134 देशसँग व्यापार घाटा बेहोरेको छ। 28 मुलुकसँगको व्यापारमा भने नाफा कमाएको छ। गएको 12 महिनामा नेपालको समग्र व्यापार घाटा 17.81 अर्ब रुपियाँ पुगेको छ। भारत र चीनसँग धेरै घाटा परेको छ। डेनमार्क, नर्वे, रोमानिया, आइसल्यान्ड लगायतका युरोपेली र टफ मुलुकसँगको व्यापारमा भने नाफा कमाएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा नेपालले 20.96 अर्ब रुपियाँ बराबरको वस्तु आयात गर्दा 3.15 अर्बको मात्रै निर्यात गर्न सकेको छ। नेपालले भारतसँग मात्रै 9.51 अर्ब रुपियाँ र चीनसँग 4.23 अर्ब रुपियाँ व्यापार घाटा बेहोरेको छ। भारतबाट 12.10 अर्ब रुपियाँको आयात हुँदा 2.58 अर्बको निर्यात भएको छ। त्यस्तै चीनबाट 4.25 अर्बको सामान आयात हुँदा 1.89 करोडको निर्यात गरेको छ। नेपालले अर्जेन्टिनाबाट पनि 1.16.38 करोडको आयात गर्दा जम्मा 18,000 मात्रै वस्तु निर्यात गरेको तथ्याङ्क आएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डाक्टर गोविन्द केसीले धनगढीको कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गर्नुभएको छ। उहाँले भोक हडताल गरेको यो 24 पटक हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको नीतिगत विचलन विरुद्ध 24 सत्याग्रह सुरु गरेको डाक्टर केसीको भनाइ छ। बेलायतमा गरेको एउटा नयाँ सर्वेक्षणले यदि कुनै आक्रमण भइहालेमा थोरै नागरिक मात्रै मुलुकका लागि लड्न तयार हुने देखिएको छ। तर 20% बेलायतीले भने लड्नै पर्ने अवस्था आएमा पछि नहट्ने अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर दादर यसो दाबेन तिमीले गर्ने माया भन्दा फरक छैन मेरो माया. एउटा जुलामा र श्रेया सोताङले गाउनु भएको यो मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले. र यतिखेर यो गीतको साथ साथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवा कोसेलीको शुभारम्भ भइसक्यो. यहाँ सबैलाई स्वागत युवान टकाउन चाहे म शिरेश सनवार यतिखेर तपाईँको स्यामा छु. कार्यक्रममा आज विविध सरसामग्रीहरू लिएर हाजिर भइसकेकी छु यहाँहरू सबैको लागि. आजको यो सरसामग्रीहरू एकपछि अर्को राख्दै अगाडि तपाईँलाई लिएर जाने तयारी रहेको छ. यहाँहरू सबजनाले सुनेर साथ दिनुहुन्छ भरैसम्म ठिक चार बजीसम्म भन्ने आशा पनि गर्दछु. अहिले भने बिहानको होइन, कहाँ बिहान, अहिले त दिउँसो भइसक्यो. दिउँसोको 1:11 गएको छ. त प्रिय श्रोताबृन्, अब भने आजको तिथिमितिको पनि कुरा गरौँ. नेपाली क्यालेन्डरलाई पल्टाइहालौँ. आजको लागि हाम्रो तिथिमिति के कस्तो छ भन्ने कुराको पनि जानकारी तपाईँहरूलाई गराउन चाहन्छु. र यतिखेर चाहिँ नि अब हामी नेपाली पात्रलाई पल्टाउनु पर्दाखेरि आजको तिथिमितिको कुरा गर्नुपर्दाखेरि श्रावण महिनामा हामी छौँ. र श्रावण महिनाको यो बेलामा अब साउनको चाहिँ विशेषता तपाईँलाई थाहा छँदैछ. हामीले गत सप्ताह साउनको विशेषताको बारेमा पनि केही जानकारी लिएका थियौँ. र यो पाउन महिनामा आज हामी रहेका छौँ. गते रहेको छ 7 गते. अनि नेपाली क्यालेन्डर अनुसारको यो तिथिमिति हो भने अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 23 जुलाई 2026 दिन परेको छ. आज मङ्गलबार नभइकन आज त बिहिबारको दिन परिसकेको छ नि है, कहाँ मङ्गलबार. त बिहिबारको दिनको यो कार्यक्रम हो र आज आषाढ शुक्ल नवमी तिथि पनि हो. यहाँहरू सबैजनालाई अब भने बिहिबारको यो कार्यक्रममा अगाडि लिएर जान चाहन्छु. र यतिखेर तपाईँ सबैको लागि अब के कस्ता सरसामग्री छन् यिनको विषयमा पनि जानकारी गराइहाल्छु है. त अब एकैछिन पश्चात हाम्रो हेल्थ सेगमेन्ट त छँदैछ. त्यसपश्चात 2 बजेको समाचारपछि क्युजी मेलाको बारेमा तपाईँसँग जानकारी सेयर गर्नेछु. म दिदी रूपा राणा त्यहाँ पुग्नु भएको थियो र त्यहाँबाट समेटेर ल्याउनु भएको छ केही जानकारीहरू तपाईँहरूको लागि. र यही फिचर कार्यक्रमको दोस्रो चरणको हाइलाइट रहनेछ भने कार्यक्रमको अन्तिम चरणमा आज स्पेसल पाहुना आउँदै हुनुहुन्छ. हाम्रो सानी गायिका हुनुहुन्छ रुक्साना लिम्बू. उनको थुप्रै गीतहरू त हामीले सुनाउँदै आइ नै रहेका छौँ. रुक्साना लिम्बू भन्ने बित्तिकै भोइस अफ नेपाल किड्सको चाहिँ प्रथम संस्करणको हामीलाई याद आउँछ. टप फाइनलिस्ट मध्ये परेकी थिइन् रुक्साना होइन. र त्यस पश्चात उनको जुन साङ्गीतिक यात्रा त्यो सुचारू अगाडि बढी नै रहेको छ. र अहिले युकेमा छिन् उनी र यही सिलसिलामा यहाँ हाम्रो स्टेसनसम्म आउने चाँजो पाँजो मिलेको छ. आज हामी केही कुराकानी कार्यक्रमको अन्तिम चरणमा रुक्सानासँग गर्नेछौँ. सुन्दै गर्नुहोला. त यिनै विविध सरसामग्री सहित ठिक 4 बजीसम्म म स्यामा रहनेछु. तर सबैले पनि साथ दिनुहुन्छ होला. र यतिखेर अब हामी अलिकति यो मौसमको जानकारी पनि सेयर गरिहालौँ होइन. र मौसमको कुरा गर्नुपर्दाखेरि मेट अफिसलाई नै हामीले सावार गर्नुपर्ने हुन्छ. आजको दिनको कुरा गर्नुपर्दा बदलिरहेको छ उत्तरी भूभागहरूमा. हल्का फुल्का वर्षा उत्तर पश्चिम स्कटल्यान्डका भेगहरूमा हुन सक्छ भनेर भनिएको छ भने इस्ट इङ्ल्यान्डका केही भूभागहरूमा पनि वर्षाको सम्भावना देखिन्छ. अन्यत्र घाम लाग्नेछ, न्यानोपन छ, स्पेसली यो दक्षिणी भूभागहरूतिर. आज राति हल्का फुल्का वर्षाको कुरा गर्नुपर्दा स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा ओभरनाइट हुनेछ. अन्य नत्र भए बाँकी भूभागमा चाहिँ सुक्खा रहनेछ. धेरै ठाउँमा बदली पनि रहनेछ, न्यानो पनि रहनेछ. प्रिय श्रोताबृन्द, यति भन्दै अगाडि बढ्छु. अगाडि बढ्नु पर्दाखेरि तपाईँलाई अब म लिएर जान चाहन्छु कार्यक्रममा अगाडि अर्को एउटा मिठो गीततर्फ र म्युजिकल ब्रेकतर्फ. त्यस पश्चात हामी हेल्थ सेगमेन्टमा भेटि नै हाल्नेछौँ है. र अहिले नैको लागि अब यो गीतको नै कुरा गर्नुपर्दाखेरिमा आदरणीय श्रोताबृन्द, बडो मिठो गीत अहिले तपाईँको लागि राख्दैछु बाबुल गिरीको आवाजमा. मेरो प्लेलिस्टमा भएको यही नै गीतको साथमा अब तपाईँलाई अगाडि लिएर जान्छु हेल्थ सेगमेन्ट तर्फ.

वायरस गोर्खा रेडियो साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk BFBS गोर्खा रेडियो

हजुर त आदरणीय श्रोता वृन्द, दिवा कोसेलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। सधैँ चाहिँ दिवा कोसेलीको यो चरण अन्तर्गत अब भने हामी स्वास्थ्यसँग सम्बन्धित केही चर्चा परिचर्चामा संलग्न रहनेछौँ र यतिखेर तपाईँको लागि आजको दुई सामग्रीहरूको बारेमा जानकारी गराउन चाहेँ। आज भने मैले दुईवटा सामग्रीहरू तपाईँहरूको लागि लिएर आएकी छु। सबैभन्दा पहिला त हामी इन्टरमिटेन्ट फास्टिङको बारेमा कुरा गर्छौँ, जुन आज निकै नै प्रचलित भइरहेको छ र एक प्रकारको यो चाहिँ आफ्नो शरीरको तौललाई नियन्त्रणमा राख्नको लागि, कम गर्नको लागि, आफ्नो डायटलाई परिमार्जित गर्नको लागि प्रयोग गर्ने एउटा उपाय हो इन्टरमिटेन्ट फास्टिङ। एकदमै लोकप्रिय पनि बनिरहेको छ, संसारभरि नै यसलाई धेरैले अप्नाइरहेको हामीले सुन्दै आइ पनि रहेका छौँ। यसै विषयमा आज अलिकति म कुरा गर्छु अनि यसको साथसाथमा सधैँ प्रयोग हुने तर अत्यन्तै हानिकारक पाँच सेता खाद्य पदार्थको विषयमा पनि म केही कुराकानी तपाईँसँग सेयर गर्नेछु। त यिनै दुई सामग्रीको साथमा आजको हेल्थ सेगमेन्टलाई म अगाडि बढाउने अनुमति चाहन्छु अब तपाईँहरूबाट। हामी सधैँ नै स्वास्थ्यप्रति सजग रहनु जरुरी छ। यदि हामी सचेत रहेनौँ, सजग रहेनौँ भने हाम्रो स्वास्थ्य कहिले गएर कहाँनिर बिग्रन्छ पत्तै पाउँदैनौँ, होइन? विशेष गरिकन जीवनशैलीलाई नै हामीले चाहिँ सुधार गर्नुपर्छ समग्रमा स्वास्थ्यको ख्याल राख्ने हो भने। हुन त हाम्रो अन्न पानीको शरीर हो, तलमाथि भइ नै हाल्छ, रोगै नलाग्ने, बिरामी नै नहुने भन्ने कुरा त होइन। जतिसुकै गरे पनि केही न केही रोगले त च्यापिहाल्छ, केही न केही समस्याले त हामीलाई घेरि नै हाल्छ। त्यो आफ्नो ठाउँमा छ, त्यो सत्य तथ्य यथार्थ हो। यसलाई हामीले कुनै पनि हालतमा नकार्न सक्दैनौँ र यसबाट बच्न पनि सक्दैनौँ। तर कति कुनै पनि समस्याले हामीलाई घेरिहाल्ने त, कतिको समस्याले चाहिँ हामीलाई सताउने त, अथवा कतिको गहिरो समस्यामा फस्ने त भन्ने विषयवस्तुमा चाहिँ तपाईँ हामी आफ्नै सजगतामा चाहिँ धेरै नै कुराहरू निर्भर गर्दछ। यदि हामी स्वास्थ्य जीवनशैली अप्नाएर सबै काम चाहिँ एकदमै ब्यालेन्स ढङ्गबाट, सन्तुलित ढङ्गबाट गरिरहन्छौँ भने समस्या आयो भने पनि त्यो छिटै नै समाधान हुन्छ र त्यसबाट हामीले धेरै दुःख भोग्नु पर्दैन भन्ने कुरालाई चाहिँ हामीले बिर्सनु हुँदैन। यसै कारणले गर्दाखेरि नै यो स्वास्थ्य सेगमेन्ट तपाईँसँग म सेयर गर्ने गर्दछु, किनभने जानकारीले हामीलाई धेरै कुराहरूबाट जोगाउँछ, धेरै कुराको बारेमा हामीलाई चाहिँ पहिला नै जानकारी दिलाउँछ, जसले गर्दाखेरि चाहिँ हामीले कुनै पनि समस्या भइहालेको खण्डमा त्यसको पहिचान गरेर उपयुक्त प्रकारको चाहिँ उपचार पद्धति पनि अप्नाउन सक्छौँ भनेर भनौँ न, होइन? र यो इन्फर्मेसन भनौँ न, जानकारी भनौँ, होइन, एकदमै शक्तिशाली हुन्छ प्रिय श्रोता पनि। आजभोलि त जहाँ पनि इन्फर्मेसन्सहरू त पाइ नै हाल्छौँ हामीले, हाम्रो औँलाको एउटा क्लिकको भरमा चाहिँ हामीले संसारभरिका इन्फर्मेसनहरू चाहिँ पढ्न पाउँछौँ, सुन्न पाउँछौँ, बुझ्न पाउँछौँ, देख्न पाउँछौँ, होइन? र पनि तपाईँहरूको लागि रेडियो मार्फत केही न केही चाहिँ भनौँ सामग्रीहरू ल्याएर, केही न केही जानकारीहरू तपाईँहरूलाई दिएर चाहिँ केही भए पनि सजग बनाउने हाम्रो उद्देश्य हो। विभिन्न कार्यक्रमहरूमा हामी स्वास्थ्यसँग सम्बन्धित कुराहरू चाहिँ समेट्छौँ, होइन? टिपन टापन पनि प्रायः स्वास्थ्यसँग सम्बन्धित टिप्सहरूकै बारेमा आधारित कार्यक्रम हो र दिवाको सिल अन्तर्गतको हेल्थ सेगमेन्ट पनि विशेष गरिकन तपाईँहरूको लागि हेल्थसँग सम्बन्धित, स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू तपाईँहरू समक्ष ल्याउने नै उद्देश्यको साथमा तयार पारिएको एउटा सेगमेन्ट हो। त यति भन्दै अब आजको प्रथम सामग्रीतर्फ लागिहालौँ। इन्टरमिटेन्ट फास्टिङको कुरा गर्न चाहन्छु। त विशेष गरिकन शरीरको तौल घटाउन अहिले खानपान तथा जीवनशैलीका विभिन्न तरिका अप्नाउने प्रचलन बढी नै रहेको छ। इन्टरमिटेन्ट फास्टिङ पछिल्लो समय निकै नै चर्चामा आउन सफल खानपान शैली हो र इन्टरमिटेन्ट फास्टिङका विभिन्न विधिहरू छन् जस अन्तर्गत 16:8 यानि कि 16 र 8 घन्टाको इन्टरमिटेन्ट फास्टिङ चाहिँ बढी प्रचलित विधि हो। यो विधिमा 8 घन्टा मात्र खानेकुरा खाने गरिन्छ भने बाँकी 16 घन्टा उपवास बस्नुपर्छ। इन्टरमिटेन्ट फास्टिङ भन्नाले चाहिँ विशेष गरिकन इटिङ विन्डो र फास्टिङ विन्डो, यो दुईवटा विन्डोलाई चाहिँ हामीले अब्जर्भ गर्नुपर्ने हुन्छ। फास्टिङ विन्डो हुँदाखेरि चाहिँ जतिसुकै घन्टाको होस् चाहे 16 घन्टा चाहिँ अहिलेको लागि एकदमै नर्मली सबैले प्रयोग गर्ने यो एउटा चाहिँ टाइम फ्रेम हो। 16 घन्टा फास्टिङ स्टेटमा रहन्छौँ, यानि कि फास्टिङ स्टेट भनिसकेपछि केही पनि नखाने, होइन? तपाईँले चाहिँ क्यालोरीयुक्त खानेकुराहरू, तर तपाईँले पानी पिउन सक्नुहुन्छ, चिनी बिनाको, दुध बिनाको, फिक्का चिया, फिक्का कफी चाहिँ पिउन सक्नुहुन्छ। यसबाट चाहिँ तपाईँको जुन इन्टरमिडिएट फास्टिङ त्यो ब्रेक त हुँदैन, तर त्योभन्दा बाहेक अन्य तपाईँको चाहिँ कुनै पनि प्रकारको क्यालोरिक इनपुट हुने खालको खानेकुराहरू चाहिँ खान भएन 16 घन्टाको लागि। सोझै 16 घन्टाको लागि तपाईँले चाहिँ व्रत बस्नु पऱ्यो, होइन? नखाइकन फास्टिङ बस्नु पऱ्यो। र 8 घन्टाको जुन एउटा विन्डो छ, इटिङ विन्डो, त्यसमा चाहिँ तपाईँले खान सक्नुहुन्छ आफ्नो दैनिक रूपमा तपाईँलाई चाहिने खाद्य वस्तु, दैनिक रूपमा क्यालोरी जुन तपाईँलाई चाहिन्छ, त्यति बेला चाहिँ खानेकुराहरू
बाट तपाईँले त्यो ग्रहण गर्न सक्नुहुन्छ. तर हामीले यदि हाम्रो वेट मेन्टेन गर्ने हो, वेटलाई कम गर्ने हो, त्यो तरिकाको लागि चाहिँ हामीले यदि इन्टरमिटेन्ट फास्टिङ गरेका छौँ भने बुझ्नुपर्ने कुरा के हो भने खाने विन्डो भन्दैमा जे पाए त्यही जति पाए त्यति खाने चाहिँ होइन. हाम्रो शरीरलाई चाहिँ चाहिने क्यालोरी जति छ मेन्टेन गर्नको लागि त्यति नै खाने र वेट घटाउनको लागि चाहिँ क्यालोरिक डिफिसिट भनेर भनिन्छ. जति हाम्रो शरीरले क्यालोरी खर्च गर्छ, जति ऊर्जा खर्च गर्छ, त्योभन्दा कम ऊर्जा मात्र हामीले खाने. त्यो कारणले गर्दाखेरि चाहिँ बिस्तारै बिस्तारै लङ टर्ममा चाहिँ वेट जुन हाम्रो तौल छ त्यो बिस्तारै बिस्तारै भए पनि कम हुँदै जान्छ. इन्टरमिटेन्ट फास्टिङको कुरा गर्नुपर्दा यसले शरीरको तौल नियन्त्रणमा ल्याउन मद्दत गर्ने मात्र नभएर सम्पूर्ण स्वास्थ्यमा समेत फाइदा पुर्याउँदछ. व्रत अर्थात् उपवास बस्ने चलन पौराणिक परम्परादेखि नै चल्दै आएको हो. व्रत बस्दा स्वास्थ्यलाई फाइदा गर्ने विज्ञानले पनि पुष्टि गरि नै सकेको छ. त इन्टरमिटेन्ट फास्टिङले रक्तचाप नियन्त्रण गर्नुका साथसाथै शरीरमा सुगरको मात्रा पनि ठिक राख्न मद्दत गर्दछ. अधिकांश इन्टरमिटेन्ट फास्टिङ आफू खुसी पनि गर्ने गर्छन्. आफू खुसी गरिएको इन्टरमिटेन्ट फास्टिङले शरीरलाई राम्रो गर्नुको सट्टा बिगार पनि गर्न सक्छ. त्यसैले फास्टिङ सुरु गर्दा विशेषज्ञहरूको निगरानी र सल्लाहमा नै सुरु गर्दा राम्रो हुन्छ. त इन्टरमिटेन्ट फास्टिङ भनेको के हो, यसले शरीरलाई गर्ने फाइदाहरू के हुन् लगायत विषयमा चाहिँ आजको यो एउटा सामग्रीले तपाईँलाई धेरै नै हदसम्म जानकारी गराउँछ भन्ने मलाई विश्वास छ. त इन्टरमिटेन्ट फास्टिङ भनेको डायट नभइकन एउटा जीवनशैली नै हो. इन्टरमिटेन्ट फास्टिङ सुरु गरेपछि अब डायट जस्तो होइन, अब एकछिनको लागि डायट गर्ने अनि त्यसपछि छोड्ने भन्ने भन्दा पनि इन्टरमिटेन्ट फास्टिङ चाहिँ जीवनशैली हो. यो सुरुवात गरिसके पश्चात जीवनभरि नै यो प्रकारको चाहिँ जीवनशैलीलाई पनि अपनाउन सकिन्छ. यो डुएबल छ, यानि कि यो गर्न सकिने कुरा नै हो. र इन्टरमिटेन्ट फास्टिङमा केही अवधि खान्छौँ र केही अवधि खाँदैनौँ, अर्थात् फास्टिङ गर्छौँ. इन्टरमिटेन्ट फास्टिङ कुनै एक विशेष नभई धेरै प्रकारको हुन्छ र धेरै प्रचलनमा रहेको छ नि. 16-8 घन्टाको इन्टरमिडिएट फास्टिङ हो, जसमा 16 घन्टा उपवास बस्ने, 8 घन्टा खाने गरिन्छ. र यो 16-8 घन्टे इन्टरमिडिएट फास्टिङमा चाहिँ 8 घन्टामा जुन खाइन्छ त्यति बेला चाहिँ शरीरले आवश्यक खानेकुरा मात्र खानुपर्छ. र यो चाहिँ एउटा एकदमै प्रचलित विधि हो. र दोस्रो विधि चाहिँ 5-2 इन्टरमिडिएट फास्टिङ हो. यसमा चाहिँ हप्ताको 5 दिन खाना खान्छौँ जुन पनि समयमा, होइन यसमा कुनै निश्चित समय अवधि छैन. तर दुई दिन भने निकै थोरै मात्रामा खाने कुरा खान्छौँ. यो 5 दिन नर्मल खाने, 2 दिन चाहिँ एकदमै आफ्नो शरीरलाई चाहिँ कम मात्र हामीले खाना दिने. तेस्रो विधि चाहिँ इट स्टप इट हो. हप्ताको 5 दिन खाना खान्छौँ भने कुनै दिन कुनै पनि 2 दिन चाहिँ 0 क्यालोरी भएको खाना खान चाहिँ मिल्दछ. यसमा चाहिँ सबैलाई एउटै खालको विधि लागू गर्न मिल्दैन र उनीहरूको जीवनशैली काम अनुसार इन्टरमिडिएट फास्टिङ गर्नुपर्छ. र इन्टरमिडिएट फास्टिङले शरीरलाई के फाइदा पुर्याउँछ त, यस विषयमा अब केही कुरा गरौँ. इन्टरमिडिएट फास्टिङको पहिलो फाइदा भनेको शरीरको तौल घटाउन मद्दत गर्छ. इन्टरमिडिएट फास्टिङ गर्ने बित्तिकै तत्कालै नतिजा देखिँदैन, 2-4 हप्तापछि यसको नतिजा देखिन थाल्छ. शरीरको तौल घट्नुको साथसाथै फ्याटी लिभर, मधुमेह जस्ता समस्याको जोखिम पनि कम हुन्छ. मधुमेह र मृगौलाका बिरामीले इन्टरमिडिएट फास्टिङ गर्न मिल्दैन. मधुमेह र मृगौलाका बिरामीले चाहिँ नि विशेषज्ञको निगरानीमा मात्र त्यो केही पनि प्रकारको फास्टिङ गर्दा फाइदा हुन्छ. यसै गरिकन 18 वर्ष वा सोभन्दा मुनिका व्यक्तिले इन्टरमिडिएट फास्टिङ गर्न मिल्दैन. आवश्यक भन्दा कम तौल भएका व्यक्ति, गर्भवती, स्तनपान गराइरहेकाले पनि इन्टरमिडिएट फास्टिङ गर्न मिल्दैन. शरीरमा चिनीको मात्रा नियन्त्रणमा नहुने व्यक्तिले आफू खुसी केही पनि गर्न चाहिँ मिल्दैन. र कतिपयले त अब युट्युबका भिडियोहरू हेरेर पनि आफू खुसी इन्टरमिडिएट फास्टिङ गरिरहेका हुन्छन् होइन. र यो कतिको ठिक हो, यसले निम्ति समस्या के हुन् भन्ने कुरामा पनि हामी सजग रहनु अत्यन्तै जरुरी छ. युट्युबका भिडियोहरू हेरेर आफू खुसी इन्टरमिडिएट फास्टिङ गर्नु स्वास्थ्यको निम्ति ठिक होइन. विशेषज्ञको सल्लाह बिना आफू खुसी इन्टरमिडिएट फास्टिङ गर्दा स्वास्थ्यमा समस्या आउन पनि सक्छ. सबैलाई 16 घन्टाको उपवास अनिवार्य हुँदैन, शरीरको आवश्यकता अनुसार हुने भएकाले विशेषज्ञको सल्लाहमा गर्नु नै राम्रो मानिन्छ. यसै गरिकन इन्टरमिडिएट फास्टिङ किन गरिरहेका छौँ भन्ने आफ्नो उद्देश्यप्रति पनि एकदम स्पष्ट हुनुपर्छ र हाम्रो जीवनशैलीसँग यो मेल खान्छ कि खाँदैन भन्ने विषयमा पनि ध्यान दिनुपर्छ. अनि यो जीवनशैली भएकाले यसलाई सीमित समयको लागि नभई जीवनभरि लागू हुने गरिकन गर्नुपर्दछ. र आफू खुसी भन्दा पनि विशेषज्ञको निगरानीमा इन्टरमिडिएट फास्टिङ सुरु गर्दा राम्रो हुन्छ. र भनौँ सुनेकै आधारमा इन्टरमिडिएट फास्टिङ गर्दा स्वास्थ्यमा फाइदा दिनुको सट्टा नकारात्मक असर पनि पुग्न सक्छ भन्ने कुरालाई पनि हामीले बिर्सन चाहिँ हुँदैन. यो सबै कुराहरूलाई ध्यानमा राखेर यदि इन्टरमिडिएट फास्टिङ गर्ने हो भने यसबाट फाइदा चाहिँ पक्कै पनि हाम्रो स्वास्थ्यलाई पुग्छ. अब यतिमा यसलाई सीमित गर्दै म अगाडि तपाईँलाई एउटा छोटो म्युजिकल ब्रेकतिर लान्छु, त्यसपछि हामी अर्को प्रसङ्गतर्फ लाग्छौँ.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर त प्रिय श्रोतावृन्द, यो मिठो एउटा गीत तपाईँलाई अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ। अब हामी फेरि पनि यो ब्रेक पश्चात यो हाम्रो चर्चा परिचर्चालाई अगाडि बढाउँदैछौँ। यति भन्दै अब अर्को सामग्रीतर्फ तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ। सधैँ प्रयोग हुने तर अत्यन्तै हानिकारक पाँच सेता खाद्य पदार्थहरूको विषयमा कुरा गर्छु अब छोटकरीमा। त प्रिय श्रोता पनि सबैभन्दा अगाडि कुरा गर्नुपर्दाखेरि अब व्यस्त जीवनशैलीका साथै अभियसली स्वाद र बनावटले गर्दा आजकल बजारमा प्रशोधन गरिएका थुप्रै खानेकुराहरू पाइन्छ होइन। मुख्यतया हाम्रो शरीरलाई असर गर्ने भनेको पञ्चस्वेद खाद्य अर्थात् पाँच सेता खानेकुरा हुन्, जसको बारेमा अब भने तपाईँहरूसँग चर्चा गर्ने तयारीमा छु म। पाँच स्वेद खाद्य पदार्थ भन्नाले हाम्रो शरीरलाई चाहिँ नराम्रो असर पारिरहेका जुन जुन खाद्य पदार्थहरू छन् तिनलाई भनिन्छ। प्रशोधन गरिएको अर्थात् सेतो चामल, प्रशोधन गरिएको मैदा, चिनी, नुन र पास्चराइज गरिएको दुध, यी पाँच सेता खानेकुरा हामी दैनिक रूपमा भान्सामा समावेश गरिरहेका हुन्छौँ र यसै विषयमा कुरा गर्छौँ। अब सेतो चामलको कुरा गर्छौँ। तपाईँ हामीलाई थाहा होला, कतिलाई थाहा नहोला, तर दैनिक रूपमा प्रयोग गरिने सेतो चामलले हामीलाई रोगको नजिक पुर्याइरहेको छ। सेतो चामल प्रशोधित चामल हो जसमा पोषणको मात्रामा स्टार्च बाहेक अरू केही पनि हुँदैन। यो स्टार्च यस्तो प्रकारको खाद्य हो जुन पाचन प्रक्रियामा छिट्टै जान्छ र रगतमा ग्लुकोजको मात्रालाई बढाउँछ। यस्तो चामलको सेवनले छिटो भोक लाग्ने हुन्छ। भोक लागेपछि हामी छिटो छिटो केही न केही खाइरहेका हुन्छौँ, जसले हाम्रो शरीरमा गएर इन्सुलिनको मात्रालाई अत्याधिक रूपमा बढाइदिन्छ र भविष्यमा मोटोपना र अन्य दीर्घकालीन रोगहरूको शिकार बनाउँछ। त्यसैले यसको सट्टामा सम्पूर्ण अन्न नै रोज्ने गरौँ, जस्तो कि खैरो चामल वा प्रशोधन नगरिएको चामल। यसै गरिकन मैदालाई सेतो पिठो भनेर भन्दा फरक चाहिँ नपर्ला पनि यशोधाभृन्द। र मैदा यस्तो खाद्यान्न हो जसले हामीले दैनिक रूपमा उपयोग गरिरहेका हुन्छौँ। मैदालाई प्रशोधन गरेर बनाइएको हुन्छ। यसलाई सेतो बनाउनको लागि अलोक्सन एक रासायनिक ब्लिचिङ एजेन्टको प्रयोग गरिन्छ जुन हाम्रो शरीरको लागि हानिकारक छ। सबैले अनुभव गरेकै कुरा हो, जब मैदाबाट बनेका खानेकुराहरू खाइन्छ पेटमा केही न केही समस्या उत्पन्न हुन्छ। मैदाबाट बनेका परिकारहरू चाहिँ विशेष गरिकन चाउमिनहरू भयो, ममहरू भयो, बिस्किट्स अनि बेकरीहरू, यिनीहरूले शरीरमा भएको इन्सुलिन भन्ने हार्मोन निक्लिने बेटा सेललाई चाहिँ नोक्सान पुर्याउँछ, जसले गर्दा भविष्यमा मधुमेह र अन्य दीर्घ रोगको शिकार पनि बनाउन सक्छ। अब हामी चिनीको कुरा गरौँ। चिनी एक यस्तो खाद्य वस्तु हो जुन बिहान उठ्ने बित्तिकैदेखि प्रयोग हुन थाल्दछ। हाम्रो पेट बेलुकी खाना खाएपछि बिहान उठ्ने समयसम्म खाली भइसकेको हुन्छ। खाली पेटमा एक बिहानै दुध र चिनी हालेको चिया र मैदाबाट बनेको खानेकुरा खाने गरिन्छ जुन रोगको घर हो। चिनीमा क्यालोरी पनि धेरै हुन्छ र पोषण पनि नहुने भएको हुनाले यसलाई खाली क्यालोरी भनेर भनिन्छ। चिनीको सेवनले शरीरलाई केही फाइदा हुँदैन। शरीरको तौल बढाउने र विभिन्न रोग उत्पादन गर्ने काम मात्र गर्छ चिनीले। त्यसैले प्रशोधन गरिएको चिनी कुनै खानेकुरामा समावेश नगर्दा नै राम्रो हुन्छ। अब नुनको कुरा गरौँ। नुन शरीरको लागि आवश्यक त छ तर थोरै मात्रामा। यदि धेरै मात्रामा नुन सेवन गरियो भने शरीरलाई नुनीकरण गर्नका लागि शरीरमा भएको पानीको मात्रा उपयोग हुन जान्छ, रगतको चापलाई बढाइदिन्छ, जसले गर्दा मानिस उच्च रक्तचापको शिकार हुन पुग्छ। हामी दैनिक प्रशोधन गरिएको नुन प्रयोग गरिरहेका छौँ। नुन प्रशोधन गर्ने क्रममा फ्लोराइडको प्रयोग गरिएको हुन्छ जसले शरीरलाई नराम्रो असर गर्छ। अर्को कुरा, हामी आयोडिन हालिएको नुन प्रयोग गर्छौँ, यसले फाइदा त पुर्याउँछ तर के आयोडिन सामान्य तापक्रममा पनि बाफमा परिवर्तन हुन जान्छ र खाना बनाउने क्रममा उडेर जान्छ। त्यसैले आयोडिनको लागि नुन सेवन गर्दा खानामा अन्त्यमा मात्र हाल्ने गरौँ र कम मात्रामा मात्र प्रयोग गरौँ। यदि नुन सेवन गर्नु नै छ भने सबैभन्दा उत्तम भनेको सिधे नुन अथवा बिरे नुन रोज्ने गरौँ। र अन्त्यमा अब पास्चराइज गरिएको दुध। दुध भन्ने बित्तिकै कतिपयलाई शरीरको लागि महत्त्वपूर्ण चिज हो जस्तो लाग्ला। दुध शरीरको लागि राम्रो त हो तर अन्न र हरियो घाँस खुवाएर पालिएका पशुबाट उत्पादन गरिएको छ भने मात्र। तर आजकलको आधुनिकीकरणले हाम्रो दैनिकमा धेरै परिवर्तन ल्याइदिएको छ, जसले गर्दा बजारमा पाइने पास्चराइज गरिएको दुध प्रयोग गरिरहेका छौँ। यस्तो दुधले शरीरलाई फाइदा गर्नुको साटो बेफाइदा गरिरहेको छ। पास्चराइज गरेको दुध लामो समयसम्म त बिग्रिँदैन तर यो पद्धतिमा दुधमा पाइने पोषक तत्व जस्तो कि भिटामिन ए, B12 र सी नष्ट भएर जान्छ। त्यसै गरी हाम्रो शरीरलाई चाहिने शुद्ध दुधमा पाइने ब्याक्टेरिया पनि नष्ट हुन्छ। दुध हामीले क्याल्सियमको परिपूर्तिका लागि खाइरहेका हुन्छौँ तर पास्चराइज गर्ने क्रममा क्याल्सियम हाम्रो शरीरमा अवशोषण गर्नका लागि चाहिने फास्फेट इन्जाइमलाई नष्ट गरिदिन्छ र शरीरमा क्याल्सियमको कमी देखा पर्न जान्छ। अझ महत्त्वपूर्ण कुरा, आजकल पशु फार्महरूमा दुधको उत्पादन बढाउनका लागि विभिन्न थरीका हर्मोन र भिटामिनहरूको प्रयोग गरिन्छ। हामीले दुधसँगै ती हर्मोनहरू पनि खाइरहेका हुन्छौँ। यस्ता हर्मोनले शरीरमा नकारात्मक असर गरिरहेको हुन्छ। त्यसैले सकेसम्म कुनै हर्मोन प्रयोग नगरिएको दुधको सेवन गरौँ।
त प्रिय श्रोतावृन्द, अब भने आजको लागि हेल्पलाइनलाई यतिमै सम्पन्न गर्न चाहन्छु। तपाईँलाई अगाडि अब एउटा मिठो गीततर्फ लिएर जान्छु, त्यसपछि समाचारको पालो, दुई बजेको समाचार पश्चात कार्यक्रमको अर्को चरणलाई लिएर फेरि पनि म हाजिर हुनेछु। अहिलेको लागि अब यो एउटा गीततर्फ नै तपाईँको ध्यान आकर्षण गराइहाल्छु।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा हुने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ। कच्चा पदार्थको मूल्यमा हुने उतार चढ़ावका कारण देखिएको समस्या समाधान गर्न औषधिको मूल्य समायोजन सहित आवश्यक मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। विगत 11 वर्षदेखि औषधिको

0: मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको, औषधिको बजार मूल्य सरकारले तोके भन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषद नीतिगत सुधारको तयारी गरिएको हो। मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार केही औषधिको बजार मूल्य सरकारले तोके भन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। करिब दुई साता अघि क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधि तथा खे इन्जेक्सन बजारमा अभाव भएको थियो। तत्काल अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वयमा रहेको विभागले जनाएको छ। कांग्रेस सभापति गगन थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
1: एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छापामा परिरहेका छौँ। कसले कसलाई छेक्का दियो हाम्रो सरकारको विषयमा, त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन? नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन? हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आन्दामेले संसद उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो, यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
1: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको खोप रेतिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमले कान्तिपुरको मालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस्, गाडीहरू राखे। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो। यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको हो? तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नुभयो? फेरि प्रश्न दियो, तपाईँले संविधान मान्नु पर्दैन?
0: गएको एक दिनमा देशभर 47 विपदजन्य घटना भएका छन्।
2: ती घटनामा परि दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आगलागीका 5, बाढीको 1, पहिरोका 16, सड़क अवरोधका 14, चौपाया क्षतिका 1 तथा अन्य 4 घटना भएका छन्। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोको घटनामा दुईजनाको मृत्यु भएको हो भने 5 घाइते भएका छन्। गएको वैशाख 1 गतेदेखि हालसम्म देशभर 2361 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 173 जनाको मृत्यु, 2 बेपत्ता तथा 1208 जना घाइते भएका छन्। यस अवधिमा 4869 परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।
0: व्यवसायी दीपक भट्टसँग साँठगाँठ गरेको भेटिएपछि नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रिमाललाई काठमाडौँको सिफलबाट पक्राउ गरेको हो। दीपक भट्ट विरूद्ध बीमा ऐन र धितोपत्र ऐन अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा रिमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिमाललाई आजै जिल्ला अदालत काठमाडौँ लगिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका भट्टलाई हाल थुनामा राखिएको छ। भट्ट सहितका व्यक्तिले अवैध तरिकाले शेयर सार्ने गरेको आरोप लगाएको छ।
3: नमस्कार।

0: अहिले द क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा आइपुगेको छु। शनिबार 18 जुलाईमा क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा आयोजना गरिएको क्युजी मेला साथै फ्यामिलीज डेको रमाइलो माहौल छँदैछ र यहाँ विभिन्न इन्टरनल एन्ड एक्सटर्नल स्टलहरू छन् र धेरै मानिसहरूको भिड पनि छ र मेला हो यो प्रोग्रामको थिम नै र मेला भन्न बित्तिकै म्युजिक फुड्स अनि गेम्स बिजनेस रमाइलो यो क्षणमा मैले द क्विन्स गर्खा इन्जिनियर्सका गर्खा मेजर खड्क बहादुर गुरुङ साहबलाई भेटेको छु। सबैभन्दा पहिला त यहाँलाई बिएबिएस गर्खा रेडियोमा वेलकम छ।
1: दिदी नमस्कार हजुर, थ्याङ्क यू सो मच फर योर टाइम।
2: हजुर, आज मौसम पनि एकदमै रमाइलो भइरहेको छ, घमाइलो भइरहेको छ। मौसम पनि त्यति घाम होइन र बादल लागिरहेको छ, पानी पर्ने सङ्केत भने त्यति छैन। र यहाँहरूले एभ्री इयर क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा यो क्युजिई मेला साथै फ्यामिली डे मनाउने गर्नुहुन्छ। यो मेला साथै फ्यामिली डेको मेन उद्देश्यको बारेमा प्रकाश पारिदिनुहोस् न।
1: हजुर, छोटकरीमा भन्दाखेरि यो रेजिमेन्टल फ्यामिलीज डे हो, हिस्टोरिकल्ली नोन एज। त्यसलाई अलिकति हाइब्रिड र ट्विस्ट ल्याउनलाई हामीले चाहिँ क्युजी मेला पनि थपिएको हो र सिग्निफिकेन्ट एलिमेन्ट चाहिँ त्यहाँबाट आउने हुनाले रेजिमेन्टले जहिले पनि क्युजी मेला चाहिँ अट्याच गरिएको हुन्छ यसमा। र हजुरले ट्र्याक गर्नुभएको छैन, अहिले रेजिमेन्ट हाम्रो हाइब्रिड युके पर्सनलसँग भए पनि मेजोरिटी अहिले चाहिँ क्युजी पर्सनल भएको हुनाले, ओ गोर्खाली भएको हुनाले अहिले हामी प्रोपोर्सनेटली धेरैजना छ। विदिन द रेजिमेन्टमा 16 डिफ्रेन्ट नेसनालिटिज, त्यसैले वान अफ द डाइभर्स युनिट हो। त्यसैले हाम्रो अहिले हजुरले स्ट्यान्डहरूतिर जानुमा चाहिँ वाइड रेन्ज अफ डिफ्रेन्ट कल्चर, देशको खानापिना, वेशभूषा देख्नुहुन्छ। अनि यो दिनको महत्त्व नै हामीले हाम्रो परिवारको लागि फ्यामिलीज डे अनि मेलाको मार्फत हाम्रो डाइभर्सिटी चाहिँ सेलिब्रेट गर्ने। अनि अघि मैले छोटकरीमा टच गरेको थिएँ, युनिटी इन डाइभर्सिटी, अनि डाइभर्सिटी इज आवर स्ट्रेन्थ, त्यो त्यसको फाउन्डेसनलाई जेनेरेट गर्दै अनि यो मेसेज चाहिँ हाम्रो परिवारमा अनि यङ्गर जेनेरेसनमा चाहिँ पुगोस् भनेर अर्गनाइज गरिएको हो। एन्ड एन होल हार्टेडली फ्रम अन बिहाफ अफ द रेजिमेन्ट थ्याङ्क यू फर यर कन्टिन्युस सपोर्ट फ्रम द बिएबिएस। अहिलेको लागि त्यति छ दिदी।
0: गरेर यो हरेक वर्ष एउटै थिम, एउटै प्याटर्न, एउटै स्टाइलमा हुन्छ कि डिफ्रेन्ट इयर केही चेन्जेस पनि गर्नुहुन्छ यहाँहरूले?
1: हामीले हरेक इभेन्टलाई रिभ्यू गरिन्छ, गुड प्र्याक्टिस, गुड स्ट्यान्ड, गुड स्टलहरू चाहिँ कन्टिन्यू गर्छ र वाट इज नेक्स्ट, वाट क्यान वी डु बेटर, त्यो चाहिँ एभ्री इयर चाहिँ थपिँदै आएको हुन्छ। त्यसैले हजुरले चाहिँ स्लाइटली डिफ्रेन्ट देख्नुहुन्छ इन भेरियस वेजमा, त्यो चाहिँ कन्टिन्युस डेभलपमेन्टको कुरा हो। नट नेसेसरली इन्डिभिजुअल मात्रै, अर्गनाइजेसनल्ली, इन्स्टिट्युसनल्ली हामीले केमा इम्प्रुभ गर्न सक्छ भन्ने कुरालाई मध्यनजर राखेर, एट द सेम टाइम हाम्रो अडियन्सलाई हेरेर, हाम्रो यङ्गर जेनेरेसन आउँदैछ, उहाँहरूको डिमान्ड के छ, निड के छ र हामीले के अन्डरस्ट्यान्ड गर्नुपर्छ भन्ने चाहिँ यो एउटा हामीलाई मौका पनि हो।
0: क्युजीको अन्य अपकमिङ इभेन्टहरू अथवा विभिन्न एक्सर्साइजको बारेमा केही हाइलाइट गर्न चाहनुहुन्छ?
1: हजुर, अब अहिले एज वी स्पिक हाम्रो स्क्वाडन प्लस, द्याट इज 130+ इन्डिभिजुअल्स दाजुभाइहरू चाहिँ डिप्लोइड छ। आज लास्ट इयरभन्दा अलिक कमी देख्नुहुन्छ ग्राउन्डमा, त्यति इक्विभेलेन्ट मान्छे बाहिर भएको हुनाले, र अब उहाँहरू आएपछि समरलीमा जानुहुन्छ अनि बाँकी यहाँ भएको युनिटहरू चाहिँ उहाँहरूको ट्रेनिङ र रेडिनेस साइकलमा हुनुहुन्छ। काहीँ कतै केही भइहाल्नु भने उहाँ चाहिँ जानुहुन्छ। हामी लुकिङ फोर टु समर लिभ कम सेप्टेम्बर, स्याटरडे 26 सेप्टेम्बर 2026 विल बी द क्विन्स गर्खा इन्जिनियर्स 78th बर्थडे। अल्दो हामीले चाहिँ फर्मल मिन्समा थ्रु डिफ्रेन्ट च्यानल्समा चाहिँ मेसेज आउट गरिएको हुन्छ, थ्रु एसोसिएसन पनि, हाम्रो भेटरन्सहरू, परिवारहरू जहाँ जहाँ देशभरि हुनुहुन्छ, ओ नेपालबाट पनि ट्राभल गर्नुहुन्छ कहिलेकाहीँ, उहाँहरूलाई चाहिँ वार्म वेलकम छ। यो इभेन्ट चाहिँ यहाँ इन्भिक्टा पार्क ब्यारिक्समा हुन्छ, शनिबार परेको हुनाले चाहिँ होपफुल्ली सबैलाई चाहिँ त्यो सहुलियत हुन्छ होला। अनि निमन्त्रण यहाँ मार्फत दिन चाहन्छु नेक्स्ट इयरको लागि हजुरलाई। छोटकरीमा भन्दाखेरि चाहिँ हाम्रो अहिलेको नयाँ ट्रेनिङ पार्टी क्याट्रिकमा क्याब्याजिङ हुँदैछ यो 30th, अनि 4th नोभेम्बरमा चाहिँ पास अफ हुँदैछ। उहाँहरू आएपछि क्युजीमा चाहिँ नोन एज 80th ट्रेनिङ पार्टी, अनि उहाँहरू मिल्दै गएर कम इन्जिनियर स्किल सिकेपछि उहाँहरूको एटेस्टेसन परेड चाहिँ अप्रिलमा हुँदैछ। हिस्टोरिकल्ली मार्चमा हुन्थ्यो, टाइम लाइन पुस भएको हुनाले चाहिँ यसपालि चाहिँ अप्रिलमा हुँदैछ। एन्ड वी लुक फोर टु सिइङ सो मेनी आवर रेजिमेन्टल फ्यामिलीज एज वेल एज भेटरन्स त्यो एटेस्टेसन परेडमा। अहिलेको लागि सायद त्यति नै पार्क गर्दा ठिक होला, किनभने धेरै अपरेसनल डिप्लोयमेन्टको कुराहरू मैले सेयर गर्न नसक्ने हुनाले मैले छोटकरीमा राखेँ। धन्यवाद दिदी।
2: यहाँ भेरियस स्टलहरू छन्, बाँकी समय इन्जोय गर्नुहोला। थ्याङ्क यू सो मच।
1: हजुर, धेरै धन्यवाद सर।
2: अब यसै क्रममा 36 इन्जिनियर रेजिमेन्ट एन्ड द क्विन्स गर्खा इन्जिनियर्सका कमान्डिङ अफिसर हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल सिएन पार साहबले दिनुभएको स्पेस सुनौ।
3: If I may offer three thank yous. Firstly, as GM Sutton said, to 6-7 Gurkha Field Squadron and some of the other people for establishing today, for planning it and executing it in such a fantastic fashion. Lots of work goes on behind the scenes. So for those who can, could you please just join me in a very light round of applause for 6-7 Gurkha Field Squadron, please. Thank you for that. My second thanks goes to those of you who are taking part. Okay, throughout the day, we will have people playing in the band on the stage. We will have people taking part in a talent contest. Some of the children will be performing. There are people selling ice poles and ice creams all around. Thank you to all of you who've got involved, because again, these days don't make themselves. And the final thank you is to absolutely everyone here. There are many more people to turn up today, I have no doubt, and the day will run on late into the evening. For those who have bothered to travel, for those who have taken time to be here, thank you so much indeed. It's very easy to let these things go by without doing things. We're all very busy, so thank you to all of you and those who have travelled, and we have some special friends here today that I'll speak to later. The only other point that I will make is, of course, why we do these things, and GM Saab has already touched on it. We do these things so that we can come together as a family, as a parawar, and be closer together, meet new friends, speak to old friends, and enjoy ourselves. And that makes the Pultan, that makes the regiment a stronger force, a stronger war-fighting force in the future. So there is a very strong meaning behind what we do here today, but ultimately we're here to enjoy ourselves. And before I then hand over finally, I would just end with that. There's lots of good food, there's lots of good drink today. Please enjoy yourselves. Almost all of the stalls around the outside, they're raising money for charity, so okay, dig deep into those pockets, okay? Give healthy to charity, it all comes back to us, the Gurkha Welfare Trust and the wider family. So thank you very much indeed, have a great day.
2: लेफ्टिनेन्ट कर्नल सिएन पार्ट साहब सिओ साहेब हुनुहुन्छ द क्विन्स गर्खा इन्जिनियर साथै 36 इन्जिनियर रेजिमेन्टबाट। उहाँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी अहिले भने यो क्युजी मेलाको विषयमा द क्विन्स गर्खा इन्जिनियर्सको वेलफेयर अफिसर हुनुहुन्छ डब्ल्युएटीओ आशिष मल्ल। भाइ हजुरलाई बिएबिएस गर्खा रेडियोमा वेलकम छ।
4: हजुर, थ्याङ्क यू दिदी। हजुर,
2: आजको यो ओभरअल मेला यहाँले कतिको इन्जोय गर्नुभएको छ?
4: मैले चाहिँ निकै इन्जोय गर्दैछु दिदी। अब यहाँ चाहिँ हाम्रो आज चाहिँ क्युजी मेला प्लस रेजिमेन्टल फ्यामिलीज डे भएको भएर हाम्रो चाहिँ सब रेजिमेन्टको चाहिँ नट ओन्ली नेपाली गोर्खाली मात्र नभएर सबै हाम्रो अब फ्यामिलीज अनि सर्भिस पर्सन सबै आएको छ। एकछिनमा धेरै मान्छे आउनेवाला छ। हाम्रो लाइभ ब्यान्ड पनि छ अहिले पछि, होइन, मान्छे आएर जस रमाइलो हुँदैछ एकछिनमा चाहिँ।
2: अघिल्ला वर्षहरूमा पनि यहाँले यो क्युजी मेला एकदमै रमाइलोसँग मनाउनु भयो, र अघिल्लो वर्ष र यो वर्षमा केही डिफ्रेन्ट पाउनुभयो?
4: हजुर, हाम्रो अलमोस्ट एउटै हुन्छ के जहिले पनि हाम्रो, तर योपालि चाहिँ अब हाम्रो चाहिँ लास्ट इयर चाहिँ हाम्रो चाहिँ दुईवटा मात्र गोर्खाली स्क्वाडन थियो, दुईवटा चाहिँ हाम्रो चाहिँ युके ट्याप स्क्वाडन थियो, तर यो वर्षदेखि चाहिँ अब हाम्रो चाहिँ तिनवटा गोर्खाली स्क्वाडन र एउटा मात्र युके ट्याप सोल्जर भएर चाहिँ अलि धेरै चाहिँ हाम्रो गोर्खालीको चाहिँ इन्भल्भमेन्ट हुन्छ भनौँ न अहिले चाहिँ। हजुर,
2: दिदी बहिनीहरू एकदमै धेरै आउनुपर्ने, आज जति आउनुपर्ने आउनु भएको छैन।
4: अब हाम्रो दिदी बहिनीहरू अब बिस्तारै आउँदै हुनुहुन्छ होला होपफुली। हजुर दिदी, हजुर।
2: ओके, दिन एकदमै गर्मी पनि छ, यो गर्मीलाई छलेर उहाँहरू बिस्तारै आउँदै।
4: हजुर,
2: बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच।
4: हजुर दिदी, हुन्छ, थ्याङ्क यू दिदी।
2: तर आदरणीय श्रोताहरू, यो क्युजी मेलामा नेपाल र नेपालीलाई जाउनको लागि हाम्रो विशेष गरेर हाम्रै आफ्नो कल्चरल छ, आफ्नै संस्कार र संस्कृतिमा यति धनी छौँ कि हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीको आफ्नै वेशभूषादेखि लिएर हाम्रो रहनसहन रीतिरिवाजका थुप्रै इक्विपमेन्टहरू छँदैछन्, र यो सम्बन्धी पनि यहाँ एउटा स्टलमा म आइपुगेको छु क्विन्स गर्खा इन्जिनियर्सका हाम्रो एकजना भाइ हुनुहुन्छ। भाइ, यहाँको पुरा नाम के पर्यो?
5: मेरो नाम चाहिँ सदीप सन्तामाङ।
2: ओके भाइ, तपाईँको स्टलमा के के छन् अहिले? मैले यहाँ देखिरहेको छु कि हाम्रो नेपालीहरूले प्रयोग गर्ने रीतिरिवाज अनुसारका सामग्रीहरू छन्, यो क्रमैसँग बताइदिनुहोस् न के के छ ओभरअल।
5: हजुर दिदी, अब हाम्रो नेपालमा चाहिँ विभिन्न वेशभूषाहरू, विभिन्न मान्छेहरू, विभिन्न जातहरू छ, तर हामीले चाहिँ अब सबै त इन्क्लुड गर्न सकेको छैनौँ यहाँ, त्यही पनि अलिअलि सकेसम्म चाहिँ इन्क्लुड गर्न खोजेछौँ। अब हाम्रो मेन मेन भनेको चाहिँ हामीले अब युज गर्ने यो खुकुरीहरू जो चाहिँ हाम्रो अब पुर्खौला पुर्खौदेखिको अब बाजेहरूदेखि युज गर्दै आएको खुकुरीहरू जो हाम्रो ब्रिटिस काउन्टर पार्टहरूलाई चाहिँ यसको बारेहरू भन्नको लागि खुकुरीहरू छ हामीसँग डिफ्रेन्ट साइजको अनि यो विभिन्न थरीको इन्स्ट्रुमेन्टहरू मादलहरू यो डम्फोहरू विभिन्न यो जातको कुराहरू देखाउन खोजेका छौँ अनि यो अर्नामेन्ट्सहरू भयो हाम्रो दिदी दिदीबहिनीहरूले लाउने अर्नामेन्ट्सहरू अनि हामीले टिपिकल्ली युज गर्ने जाँतोहरू गाउँमा कसरी उयो युज गर्ने सामानहरू प्लस
2: तपाईँले जाँतो युज गर्नुभयो नेपालमा
5: मैले चाहिँ गरेको छैन दिदी त गरेको चाहिँ देखेको छु दिदी मैले चाहिँ गरेको छैन अनि अर्को हाम्रो लास्ट भएको भनेको चाहिँ यो विभिन्न कपडाहरू शेर्पादेखि लिएर हाम्रो सबै विभिन्न किसिमको कल्चरको ड्रेसहरू चाहिँ यहाँ छ दिदी त्यति नै हो अरू चाहिँ लास्टमा चाहिँ अलिकति फुड सेक्सन थियो दिदी अब त्यो चाहिँ सबैलाई अलिकति फुड टेस्ट गर्नको लागि राखिदिएको थियौँ अहिले अलिकति बाँकी छ हजुर हजुर प्लस अनि यो नेपालको फ्ल्याग फ्ल्याग भन्दा पनि नेपालको म्याप अनि हाम्रो त्यो एकदमै मेन स्पोटहरू जस्तो कि बौद्धहरू स्वयम्भूहरू माउन्ट एभरेस्ट लुम्बिनीहरू अलिकति डिस्क्रिप्सन दिएर अरूहरूलाई थाहा होस् भनेर त्यतिको लाग्यो दिदी
2: है तपाईँको स्टलमा एकदमै धेरै ग्राहकहरू आउनु भएको जस्तो मलाई लाग्यो र बाँकी समय पनि इन्जोय गर्नु होला थ्याङ्क यू भेरी मच
5: हजुर हुन्छ धन्यवाद
2: अब भने हामी साङ्गीतिक विश्राम लियौँ र त्यसपछि नेक्स्ट पार्टमा अन्य विषयमा चर्चा गर्नेछौँ रेडियो छोडेर कहीँ टाढा नजानु होला।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गर्खा रेडियो सुनिराख्नु भएको छ। द क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा क्युजी मेला साथै फ्यामिलीज डेको अवसरमा यहाँ एकदमै रमाइलो भइरहेको छ। ब्याकग्राउन्डमा तपाईँहरूले म्युजिक पनि सुन्दै हुनुहुन्छ र यसै क्रममा क्विन्स गर्खा इन्जिनियर्सका क्युजी मेलाको इभेन्ट ओवाइसी हुनुहुन्छ स्टाफ सार्जन भीम लिम्बु भाइ, एकदमै खुसी लाग्यो भाइ। यो क्युजी मेला हरेक वर्ष एकदमै रमाइलोसँग तपाईँहरूले मनाउनु हुँदो रहेछ, विशेष गरेर फ्यामिलीज डे साथै क्युजी मेला, यो प्रोग्रामको सिक्वेन्स अफ इभेन्टको बारेमा बताइदिनुहोस् न।
1: हुन्छ दिदी, पहिला चाहिँ क्युजी मेला र फ्यामिलीज डे चाहिँ डिफ्रेन्ट सेपरेटली गर्थ्यो, तर आज चाहिँ अब हामीले दुइटा इभेन्ट चाहिँ एकैछिन एकै दिन एकैचोटि गर्दैछौँ। त्यही भएर चाहिँ यसमा चाहिँ सुरुमा चाहिँ अब यो एन्टरटेन्मेन्ट प्याकेजबाटै सुरु हुन्छ दिदी, अनि हाम्रो आज अर्बिट ब्यान्ड छ, लाइभ ब्यान्ड होइन, अनि उहाँले चाहिँ त्यही अब नेपाली अनि इङ्ग्लिस मिक्स गरेर गाउँदै हुन्छ। अर्बिट ब्यान्डको सुरको पर्फर्मेन्स सकेपछि चाहिँ अब हाम्रो त्यसपछि चाहिँ हाम्रो हाम्रै इन्भिक्टाको दिदी बहिनी अनि नानीहरूको डान्स पर्फर्मेन्सहरू छ, अनि हाम्रो सर्भिस पर्सनल भाइहरूको इन्टेकहरूको ट्यालेन्ट सो पाँचवटा जस्तो उयो पर्फर्मेन्सहरू छ। अर्को सेम विदिन द इन्टरटेन्मेन्ट प्याकेजमै सिक्युसी हाम्रो खुकुरी प्याटर्न डिस्प्ले छ, अनि हाम्रै क्युजी पाइप एन्ड ड्रमहरूको पनि डिस्प्ले छ 15 मिनट जतिको दिदी। अनि त्यसपछि चाहिँ प्रिटी मच हाम्रो त्यो सकेपछि चाहिँ हामीहरूको राफल ड्रहरू हुन्छ दिदी, अनि राफल ड्र सकेपछि चाहिँ मोस्ट अफ द टाइम हाम्रो आजको दिन चाहिँ त्यही ब्यान्ड र डिजे म्युजिकहरूले नै अकुपाई हुन्छ दिदी। अच्छा,
0: तपाईँहरूको यो बिग फुटबल पिच भन्दा पनि ठुलो छ यो ग्राउन्ड, अहिले कतिवटा स्टलहरू छन् भाइ?
1: दिदी अहिले चाहिँ टोटल चाहिँ नर्मल यो हाम्रो इन्फर्मेसन होइन, अनि यो इन्फर्मेसन अनि अरू एन्टरटेन अरू स्ट्यान्डहरू चाहिँ 22 छ, फुड स्टल्सहरू चाहिँ टोटल 10 छ दिदी।
0: यो 22 स्टल एभ्री इयर सेम प्याटर्नमा सेम स्टाइलमा इन्टरनल अथवा एक्सटर्नल आउटसाइड एसेन्सेसहरू पनि देखिरहेको छु, लास्ट इयर पनि उहाँहरू नै हुनुहुन्थ्यो कि अथवा एभ्री इयर चेन्जेस हुन्छ?
1: लास्ट इयर एक दुईवटा त हुनुहुन्थ्यो, तर एभ्री इयर चाहिँ चेन्जेस चाहिँ हुन्छ दिदी, किनकि सम इयर्स चाहिँ कुनैले भ्याउँछ कुनै एजेन्सिसहरूले चाहिँ भ्याउँदैन, त्यही भएर यो इयर चाहिँ एक दुईवटा चाहिँ जस्तो हाम्रो नयाँ नै छ, जस्तो पिनेकलहरू बुद्ध मोर्गेजहरू हुन थियो लास्ट इयर, त्यस्तै गरी हजुर दिदी।
0: विशेष गरेर फ्यामिलीज डे हो, दिदी बहिनीहरूको लागि पनि स्पेसल केही छ?
1: दिदी बहिनीहरूको लागि त आज खास यो स्पेसल भन्नाले त्यही हाम्रो आई थिङ्क यो लाइभ म्युजिकै हुन्छ होला, किनकि अब यस्तो यो रिल्याक्स इन्भाइरोमेन्टमा एकअर्का यसो फ्रेन्ड्सहरूसँग यसो कुराकानी गर्ने होइन, अरू त त्यही एन्टरटेन्मेन्टहरू नै हो हाम्रो आजको आई थिङ्क मेन एट्र्याक्सन। यो एजेन्सिसहरू भयो भने चाहिँ अलिकति इन्फर्मेसन यो मेसन फ्यामिली हबहरू होइन विदिन यो हाम्रै क्लोज कम्युनिटीमा चाहिँ के प्रोभाइड छ सर्भिस फ्यामिलीजहरूलाई भनेर त्यस्तो इन्फर्मेसनहरू पनि आई थिङ्क उहाँहरूको लागि बेनिफिट हुन्छ होला दिदी।
0: यति धेरै अर्गनाइज गर्न डेफिनेटली गाह्रो त छँदैछ र कतिको गाह्रो भयो हुन त अब तपाईँहरूको मेन पावर त छँदैछ होइन, जस्ट टास्क मात्रै दिनुपर्छ सजिलो हुन्छ
1: दिदी, होइन गाह्रो त गाह्रै गाह्रै हुन्छ, तर तपाईँले भने जस्तै अब हामीले पनि हाम्रो सेकेन्ड इन्चार्जहरू राखेको हुन्छौँ, अनि त्यसरी नै टास्कहरू चाहिँ अब अगाडि प्लान गरेर डेलिगेट गरेर आई थिङ्क मोस्ट च्यालेन्जिङ चाहिँ त्यही अब इन्फर्मेसन र मान्छेहरूबाट अब त्यही कमब्याक आउने होइन कन्फर्मेसन आउने हो त्योहरू चाहिँ आई थिङ्क च्यालेन्जिङ।
0: भीम भाइ बाँकी समय पनि इन्जोय गर्नु होला, थ्याङ्क यू भेरी मच।
1: हजुर थ्याङ्क यू दिदी, तपाईँ पनि इन्जोय गर्नुहोस् दिदी, हजुर थ्याङ्क यू।
0: द क्विन्स गर्खा इन्जिनियर्सको क्युजिई मेला प्लस फ्यामिलीज डेको अवसरमा हामीले अहिले अर्बिट ब्यान्डबाट एकदमै मिठा मिठा गीतहरू सुन्यौँ र यस अर्बिट ब्यान्डको ब्यान्ड म्यानेजर हुनुहुन्छ हाम्रो विष्णु मगर भाइ। भाइ तपाईँलाई बिएबिएस गर्खा रेडियोमा वेलकम छ।
2: धेरै धेरै धन्यवाद दिदी, जोस आएर फेरि म पहिले पनि बोलिरहेको बिएफबिएसमा, तर पनि आज हजुरसँग स्पेसियली बोल्नु पाउँदा धेरै खुसी लागेको छ दिदी, धन्यवाद।
0: तपाईँहरूको ब्यान्डको यस्तो मजाको पर्फर्मेन्स है, दर्शकहरू नजिकबाट उहाँहरूले अझ झुम्मिएर सुन्दा तपाईँहरूलाई अझ भिन्दै मजा आउँथ्यो होला, तर विभिन्न स्टलमा अहिले एकदमै व्यस्त हुँदा हुँदै पनि तपाईँहरूको ब्यान्डको यो म्युजिकले एकदमै आकर्षण गरिरहेको थियो। यो अर्बिट ब्यान्ड कहिले स्थापना गर्नुभएको
2: हो? अर्बिट ब्यान्ड चाहिँ दिदी आजभन्दा जे 6 वर्ष अगाडि इस्टाब्लिस भएको हो, म अनि स्पेसली त्यतिखेर चाहिँ मेरो मिसेस नै हुनुहुन्थ्यो भोकलिस्ट, सो युकेको लोकल ब्यान्डहरूमा चाहिँ अर्बिट ब्यान्ड चाहिँ फिमेल लिड भोकलिस्ट भनेर चिनिन्थ्यो, तर अहिले अब बेबी भएछ त्यही भएर हाम्रो सजग भाइ इन हुनुभएको छ हजुर दिदी, त्यही भएर 5-6 वर्ष भयो भनौँ न हजुर।
0: भाइ तपाईँलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन। अनि बहिनीको नाम के पर्यो?
2: बुढीको नाम नितु गुरुङ दिदी हजुर।
0: ओके, अहिले चाहिँ तपाईँ क्युजीबाट फेरि केजिएमा प्रवेश गर्नुभएको छ?
2: हजुर दिदी, अब त्यो कहिलेकाहीँ समयले त्यस्तै भन्दो रहेछ, त्यसले गर्दा म 22 वर्ष जस्तै क्युजीमा बसेँ, अब त्यही जागिरको दौरानमा अहिले चाहिँ फेरि केजिए गएको छु, तर इन एन्ड आउट यस्तै बेलामा भेटघाट भइहाल्छ दिदी हजुर।
0: अनि तपाईँको ब्यान्ड मेम्बरमा कतिजना हुनुहुन्छ?
2: हामी चाहिँ टोटल 5 छौँ दिदी अहिले चाहिँ हजुर, एउटा ड्रमर, 3 गिटारिस्ट अनि एउटा भोकलिस्ट गरेर 5 छौँ हजुर।
0: अनि उहाँहरू सबैजना भनौँ न तपाईँको सबै ब्यान्ड मेम्बर्सहरू एउटै युनिटको हुनुहुन्छ कि अथवा गोर्खा ब्रिगेडको विभिन्न युनिटबाट?
2: हामी चाहिँ डिफ्रेन्ट युनिटबाट छौँ दिदी, तर एक्सेप्ट मेरो लिड भोकलिस्ट अहिले सजग भाइ चाहिँ, उहाँ चाहिँ सिभिल हुनुहुन्छ भाइ चाहिँ, मेरो ड्रमर 2RGR छ, अनि 2 लिड गिटारिस्ट र रिदम प्लस 2 लिड पनि खेल्छ, उनीहरू GLR हो, अनि म माइसेल्फ KGA भइहालेँ, अनि भाइ चाहिँ सिभिल भन्नु पऱ्यो, सो मिक्सअप एभ्रिथिङ हजुर, मिक्सअप अफ एभ्रिथिङ भन्नु पर्ला दिदी हजुर।
0: पक्कै पनि। अनि हामीले यो फर्स्ट फेजको तपाईँहरूको पर्फर्मेन्स एकदमै इन्जोय गऱ्यौँ, अब सेकेन्ड र थर्ड पनि छ भनेको मैले सुनेको छु, अब त्यसपछि कस्तो कस्तो गीतहरू गाउनुहुन्छ?
2: हजुर दिदी, अब हामीले चाहिँ प्रायः प्रोग्राम गर्दा यस्तो प्रोग्रामहरू गर्दा त्यही प्लान गरेर आउँछ, त्यसले गर्दा अब पछिको लिस्टमा चाहिँ अझ उफ्रिने खालको हजुरहरूलाई होइन, टक्क यहाँनिर चाहिँ खाना साना खाइसकेपछि अलिकति इनर्जी बिल्टअप, अलि हल्का बियर खाएर उफ्रिने खालको गानाहरू छ, त्यसले गर्दा आएर हामीसँगै साथ दिनुहोला भनेर भन्न चाहन्छु दिदी हजुर।
0: डेफिनेटली तपाईँले भने जस्तै हामी इन्जोय गर्नेछौँ भाइ, एकदमै खुसी लाग्यो, बाँकी समय पनि इन्जोय गर्नु होला, धेरै धेरै धन्यवाद
2: हजुर। दिदी हजुरलाई पनि एकदमै धेरै धेरै धन्यवाद, आएर यसो हामीलाई बिएफबिएसमा बोल्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद, अपकमिङ डेजहरूमा पनि तपाईँहरूसँग फेरि यसरी नै कोलाब गर्ने आशा राख्छु दिदी, धन्यवाद हजुरलाई।
0: भाइ यो त हाम्रो खुसीको कुरा हो, थ्याङ्क यू
2: हजुर। हुन्छ दिदी, हजुरलाई पनि धेरै धेरै धन्यवाद हजुर, थ्याङ्क यू
0: हजुर। आदरणीय श्रोताहरू, अहिले अर्बिट ब्यान्डको ब्यान्ड म्यानेजरसँग हामीले कुराकानी गरेका थियौँ, अब भने भोकलिस्ट हुनुहुन्छ भाइ, तपाईँको पुरा नाम के पर्यो होला?
3: मेरो नाम सजक मगर।
0: ओके सजक भाइ, तपाईँ कुन गोर्खा युनिटबाट हुनुहुन्छ?
3: म होइन, मेरो हजुर म गोर्खा होइन, म सिभिल हजुर।
0: तपाईँ चाहिँ भान्जा
3: हजुर।
0: सजग तपाईँ कहाँ बस्नुहुन्छ?
3: अहिले हन्स्लोमा, लन्डन, वेस्ट लन्डन।
0: अनि तपाईँले यति मिठो गीत गाउनुभयो, तपाईँको आवाज सुनेर रियल सिङ्गरले भन्दा पनि राम्रो गाउनुभयो, गीत गाउन कहिलेदेखि सिक्नु भएको?
3: त्यस्तो राम्रो छैन, म सिक्दैछु स्टिल, म पहिला नेपालमा हुँदाखेरि मेरो म दाइहरूसँग कजन्सहरूसँग बजाउँथेँ, उहाँहरू पनि म्युजिसियन हुन्छ, अनि त्यसरी नै सुरु भएको यो, अहिले पनि म हेजको कलेजमा मैले डिप्लोमा म्युजिकमै गर्दै थिएँ, अहिले सकेँ, अहिले अब युनि जान्छु होला म नेक्स्ट इयर, त्यही म्युजिक पढ्नलाई नै त्यसरी सिक्दैछु भर्खर म अहिले हजुर।
0: तपाईँ भर्सटाइल सिङ्गर, आज एकदमै विभिन्न किसिमको गीतहरू हामीले सुन्यौँ, तपाईँले अन्य जनरका गीतहरू पनि गाउनुहुन्छ, विशेष गरेर कुन जनरका गीत गाउनुहुन्छ?
3: मैले अहिले यो ब्यान्डमा जोइन गरेपछि चाहिँ मैले नेपाली नै लाइक अलिक प्रायोरिटी गर्छौँ, किनभने हामी नेप्लिज इभेन्टहरूमै बजाउँछ धेरै जस्तो, मलाई अल्टरनेटिभ रक अनि पपहरू पनि चाहिँ सबै खालको मनपर्छ मलाई, क्लासिकल रक त्यस्तो खालको, अनि इङ्ग्लिस सङहरू अरू प्रड्युसिङहरू सिक्दैछु, म्युजिक प्रड्युसिङहरू, गीत चाहिँ म नेपाली नै गाउँछु धेरै जस्तो हजुर।
0: यसको स्कोप कस्तो देख्नु भएको छ?
3: राम्रै छ, जे छ रमाइलो लाग्छ मलाई बजाउन चाहिँ, अब सबै दाइहरूसँग भेट हुन्छ अनि रमाइलो लाग्छ जे मलाई बजाउन।
0: म्युजिक स्टडी गरिराख्नु भएको छ, म्युजिकमा यहाँको बेसको गीतहरू सिकाउनुहुन्छ होला होइन, विशेष गरेर युनिमा कलेजमा होइन, यो नेपाली गीत सङ्गीतको जुन त्यो रिदम छ मिल्छ?
3: अलिक मिल्दैन, यो चाहिँ मैले ओन स्टडी गरेर लाइक युट्युब सबैतिर गरेर हेरेर सिक्ने हो, यतातिर कलेजमा त त्यही अलिक प्रड्युसिङतिर मात्र त्यस्तो अलिक मिल्दैन भनौँ न, तर मैले चाहिँ यताको पनि मिक्स गरेर लाइक नेप्लिज पनि मिक्स गरेर लाइक आफ्नै केही क्रिएट गर्न खोज्छु आफ्नै ओन टाइपको।
0: भाइ अब तपाईँहरूको यो फर्स्ट फेजको हामीले सुन्यौँ, अब सेकेन्ड फेजमा कस्तो गीत गाउने प्लानमा हुनुहुन्छ?
3: अब बिस्तारै बिस्तारै हाम्रो अलिकति इन्टेन्स जान्छ, लाइक अलिकति रक टाइपको गीतहरू आउँछ बिस्तारै, अब नाच्ने खालको गीतहरू पनि आउँछ, सो एक्साइटेड छु म हजुर।
0: डेफिनेटली तपाईँको जुन अलि रक टाइपको, रक बिट टाइपको होइन, सबै दर्शकहरू जति पनि अहिले मेलामा हुनु ग्राउन्डभरि, उहाँहरू आएर तपाईँहरूको स्टेजमा पक्का झुमिनु हुनेछ। थ्याङ्क यू भेरी मच।
3: हुन्छ, धन्यवाद, थ्याङ्क यू।
4: Yes. Gorkha Radio.

0: TFBS गोरखा रेडियो गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: बीएबीएस गर्खा रेडियो सुनिराख्नु भएको छ। द क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा क्युजी मेला साथै फ्यामिलीज डेको अवसरमा यहाँ एकदमै रमाइलो भइरहेको छ। ब्याकग्राउन्डमा तपाईँहरूले म्युजिक पनि सुन्दै हुनुहुन्छ। क्युजी मेलाको अवसरमा विशेष अतिथिको रूपमा यहाँ क्युजी मेलामा वेलकम गरिएको थियो सम्राटज्यूलाई, र सम्राट भन्न बित्तिकै यहाँलाई हामीले धेरै कुरा भनिराख्नु पर्दैन। यहाँहरूले विभिन्न सोसल मिडियामा पनि उहाँलाई देखिराख्नु भएको छ, र अहिले भने युकेमा हामीले भेट्ने मौका पायौँ, र यसै क्रममा बिएबिएस गर्खा रेडियोमा पनि यहाँलाई वेलकम छ।
1: हस्, थ्याङ्क यू सो मच। म चाहिँ भिडियोमा काम गरिराख्ने मान्छे, र रेडियोमा चाहिँ म कोहीसँग नै इन्टरेक्ट हुन पाएको थिएन नेपालमा पनि, र यहाँ चाहिँ अब नेपालीहरूले चाहिँ यस्तो रेडियो कार्यक्रम चलाउनु हुँदो रहेछ भन्ने मैले बल्ल थाहा पाएँ। बुढीलाई चाहिँ थाहा रहेछ, मलाई चाहिँ थाहा थिएन, र खुसी लाग्यो। जुन हामी भिडियोमा बोलिरहेको छौँ, तपाईँ बोलेको फ्लुएन्ट सुन्दा झन् कस्तो आहा, रेडियो सुन्दा कति रमाइलो लाग्यो।
0: हजुर, वास्तवमा यो रेडियो चाहिँ हाम्रो बिएबिएस गर्खा रेडियो हो। गर्खा ब्रिगेडका विभिन्न युनिटहरूसँग हामी कुराकानी गर्छौँ, विशेष गरेर साधारण भाषामा भन्नुपर्दा लाउरेहरूको रेडियो भन्दा पनि फरक पर्दैन है। तर यो धेरै पहिलादेखि नै हो, यो ब्रिटिस आर्मीमा यो रेडियो जो तपाईँलाई आज यहाँ भेट्न पाउँदा एकदमै खुसी लाग्यो। र तपाईँको कन्टेन्ट क्रिएटरको रूपमादेखि लिएर अब तपाईँको आफ्नो धेरै कुराहरू सधैँ छन् होइन, त्यो विषयमा हामी डेफिनेटली हाम्रो स्टुडियोमा तपाईँसँग बसेर कुराकानी गर्नेछौँ। तर आजको लागि क्युजी मेला कस्तो लाग्यो यहाँलाई?
1: क्युजी मेला म यसरी युके आएर धेरै ठाउँमा इन्भिटेसन भइराखेको थियो, तर यसरी अफिसियल हामी जुन गोर्खाली भनेर चिन्छौँ नि नेपालबाट, होइन, गोर्खालीहरू ब्रिटिस आर्मीमा जान्छन् भनेको सुनिराखेको देखिराखेको, र स्वयं आज चाहिँ आएर गोर्खाली परिवारहरूसँग यसरी यो ठुलो इभेन्टमा सहभागिता जनाउन पाउँदा चाहिँ एकदम खुसी लागेको छ, र एकदम राम्रो वेलकम पनि गर्नुभयो मामा लगायत सबै टिमले, एकदम खुसी लागेको छ। भर्खर सुरु गर्दैछ स्टलहरू भिजिट गर्न, मैले धेरै स्टलहरू देखेँ, र विकेन्डमा चाहिँ अब यो समर लागेपछि धेरै कार्यक्रमहरू जोड्ने रहेछ, र बिस्तारै मैले धेरैजना इन्ट्री भइरहेको देख्दैछु। अहिले पछि अझै धेरैजना आउनुहुन्छ होला र सहभागिता जनाउनुहुन्छ होला। धेरै फ्यामिलीजहरू भेट्न म एकदम इच्छुक छु। धेरैजनाले मलाई भिडियोमा फलो गरिराख्नु भएको, मैले भेट्न पाइराखेको हुन्थेन। एकदम धेरै युकेबाट मलाई फलो गर्नुहुन्छ, मैले नेपालकै कन्टेन्टहरू बनाइराखेको हुन्छु, क्रिएट गरिरहेको हुन्छु, र धेरै विदेशमा बस्नेहरूले चाहिँ नेपालमा भएका गतिविधिहरू, आफ्नो ठाउँ, खानेकुराहरू एकदम मिस गर्नुहुन्छ। र युकेबाट चाहिँ एकदम मेरो हाइएस्ट भ्युअर अभियसली नेपालबाट हुनुहुन्छ भने सेकेन्ड हाइएस्ट चाहिँ युकेबाट हुनुहुन्छ। सो विदेश बस्नेहरू मध्येबाट चाहिँ युकेबाट एकदमै धेरै भ्युअर्सहरू हुनुहुन्छ, र सबैजनालाई यसरी लाइभ भेट्न पाउँदा उहाँले भन्नुहुन्छ मलाई भेट्दा खुसी लाग्यो भनेर, तर मलाई मनबाट एकदम खुसी लागिरहेको हुन्छ, उहाँलाई भन्दा धेरै खुसी लागेको हुन्छ मलाई चाहिँ।
0: पक्कै पनि हामीले तपाईँलाई युट्युबमा मात्रै हेर्थ्यौँ होइन, अब भने हामी प्रत्यक्ष देख्न पाउँदा हाम्रा जति पनि यहाँ उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरू, विशेष गरेर पल्टने भाषामा मामा माइजीहरू, उहाँहरूले तपाईँलाई प्रत्यक्ष देख्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ होला। र अर्को कुरा, अब जस्तो कि यहाँले अब नेपालको विभिन्न विषयमा कन्टेन्टहरू तयार पार्नुहुन्थ्यो होइन, अब यहाँको युकेको पनि केही बनाउने त डेफिनेटली तपाईँको सोचमा छँदैछ होला, र के बनाउने प्लानमा हुनुहुन्छ?
1: हजुर, अहिले मेरो फर्स्ट भिजिट भएको कारण चाहिँ अहिले नेपालमा मैले डेली भ्लग गरिराख्दा राख्दा 365 दिनै मैले एभ्रिडे भ्लग निकालिराखेको, लगभग 2 वर्ष हुन लाग्यो। बिरामी भएको बेला, एकदम इम्पोर्टेन्ट फ्यामिली इभेन्ट भएको बेला मात्र मिस भएको थियो, नत्र भ्युअर्सहरूले चाहिँ एभ्रिडे नै चाहियो भनेर चाहिँ डिमान्डमा आएको हिसाबले चाहिँ मैले एकदम पुस गरिराखेको थिएँ आफैलाई। र युके चाहिँ मेरो लागि अहिले रेस्ट गर्नको लागि एउटा गन्तव्य, आफ्नो यो होलिडे जस्तो भइरहेको छ, तर पनि एज अ कन्टेन्ट क्रिएटर मैले चाहिँ यहाँ के छ त नि पोसिबिलिटिजहरू नेपाली कम्युनिटीमा भिजेर, जस्तै नेपाली कम्युनिटिजहरूले धेरै कुरा गरिराख्नु भएको छ, अल रिसर्ट फान्ब्रो लगायत अब नेपाली समाज जहाँ एकदम पपुलर धेरै मेजोरिटी हुनुहुन्छ नि, त्यहाँ धेरै बिजनेसहरू देखेँ, नेपालीहरू विदेश आएर के गरिराख्नु भएको छ, के दुःख पाउनु भएको छ, स्टुडेन्टहरू पनि त हुनुहुन्छ लाउरे समाज बाहेक भन्दा, धेरै कुराहरू देखिरहेको छु र माइन्डमा छ कन्टेन्टहरू, पछि आएर अवश्य पनि गर्नेछु।
0: हजुर, र विशेष गरेर तपाईँको मिसेस रिनालाई धन्यवाद दिनुहुन्छ होला?
1: अवश्य पनि उसलाई एभ्रिडे नै धन्यवाद दिइराखेको हुन्छु, किन भन्दाखेरि यो कन्टेन्ट क्रिएसनको लागि धेरै ठाउँ ट्राभल गर्नुपर्ने हुन्छ, उसलाई कहिले कहिले घर छोडेर कहिले सँगसँगै कति अप्ठ्यारो गाउँठाउँहरूमा पनि ट्राभल गर्नु परेको हुन्छ उसलाई चाहिँ सधैँ नै सबैभन्दा ठुलो धन्यवाद परिवार र मेरो वाइफ रिनालाई चाहिँ दिइराखेकै हुन्छ।
0: अवश्य र हामी कुनै दिन हाम्रो बिएबिएस गोर्खा रेडियोको स्टेसनमा हामी भेट्नेछौँ। अहिलेको लागि यो मेलामा क्युजिईको मेलामा भेट्ने मौका मिल्यो यहाँको समयको लागि थ्याङ्क यू भेरी मच।
1: अवश्य पनि आजको यो कार्यक्रममा पनि तपाईँको यो रेडियो कार्यक्रममा मलाई चाहिँ सामेल गराउनु भयो एकदम धेरै धन्यवाद। औपचारिक रूपमा पछि पनि अझै अफिसियल रूपमा हजुरको रेडियोमा पनि सामेल भएर धेरै विषयमा कुराकानी गर्ने नै छौँ। आजलाई मलाई यहाँ इन्भाइट गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हजुरको दिन पनि शुभ रहोस्।
0: बाँकी समय इन्जोय गर्नु होला। थ्याङ्क यू।
1: हस् थ्याङ्क यू।
0: यहाँहरूले सुनिराख्नु भएको थियो कन्टेन्ट क्रिएटर ब्लगर साथै युट्युबर सम्राट थापासँगको कुराकानी र उहाँकी श्रीमती लगायत उहाँलाई स्टेजमा सम्मान गरिएको थियो। अहिलेका जेन्जीहरू उहाँलाई नजिकबाट झुम्मिरहेको अथवा जेन्जी मात्रै होइन सबै यहाँ उपस्थित हुनुभएका दर्शक दीर्घामा रहनुभएका सबै मानिसहरूले आजको यस कार्यक्रमका गेस्ट सम्राट थापाजीसँग फोटो खिचिराख्नु भएको थियो र त्यो फोटो खिच्नका लागि उहाँकी श्रीमती रिना थापाले पनि निकै मद्दत गरिराख्नु भएको थियो। उहाँहरू दुवैजनालाई हाम्रो धेरै धेरै शुभकामना भन्दै अब कार्यक्रमलाई हामी अघि बढाउँ। त्यसै गरी हाम्रो जिएमनी बहिनी हुनुहुन्छ ओम माया गुरुङ, तपाईँलाई बिएबिएस गर्कारी रेडियोमा वेलकम छ।
2: नमस्ते दिदी, सबैजनालाई नमस्ते, धन्यवाद दिदी।
0: एकदमै खुसी लाग्यो बहिनी यो क्युजी मेलामा तपाईँहरूको लागि लेडिजहरूको पनि होइन यो फ्यामिली बिग डे हो, फ्यामिलीज बिग डे प्लस क्युजी मेला कतिको इन्जोय गर्नुभएको छ?
2: जस दिदी इन्जोय गर्दैछौँ, अब अझै इन्जोय गर्ने मौका पाउँछ होला भन्ने आशा हुन्छ दिदी।
0: यहाँले एउटा टोकन अफ लभ भनौँ अथवा फ्यामिली वेलफेयर अफिसरलाई यहाँले हस्तान्तरण गर्नुभएको थियो, कति रकम थियो बहिनी?
2: टोटल 400 pounds दिदी। त्यो चाहिँ दिदी हाम्रो एउटा यहाँ के अरे इन्भिक्टा चारिटी एसोसिएसनको लागि हाम्रो दिदी बहिनीहरूले क्युजी फ्यामिलीको दिदी बहिनीले हाम्रो लेडिज भलिबल टिमको बहिनीहरू हुनुहुन्छ उहाँहरू प्लस अनि फेरि क्युजी दिदी बहिनीहरूले चाहिँ हाम्रो नेपाल कप भएको बेलामा चाहिँ अलिअलि मोमोहरू बेचेर हामीले अलिअलि पैसा जस कलेक्ट गर्ने मौका पाएको थियो। त्यसैमा हामीले चाहिँ अलिअलि चाहिँ आइसिएको पैसाले चाहिँ हाम्रो यहीँकै फ्यामिलीजहरूलाई हेल्प गर्ने हो सक्षम भयौँ दिदी। त्यसले चाहिँ जस हाम्रो यहाँ फ्यामिलीजहरूको लागि केही हेल्प हुन्छ होला भन्ने आशाले चाहिँ हामीले चाहिँ त्यो गरेको दिदी। भलिबल टिम दिदी बहिनीहरू र हाम्रो दिदी बहिनीहरूलाई पनि थ्याङ्क यू भेरी मच भन्न चाहन्छु।
0: अवश्य तपाईँले भन्नुभयो जस्तै हाम्रै फ्यामिलीजहरूको लागि हो र 400 pounds भनेको एकदमै बिग अमाउन्ट पनि हो। तपाईँहरूले एकदमै दुःख गर्नुभयो, रमाइलो पनि गर्नुभयो। अब दिदी बहिनीहरूको लागि अपकमिङ इभेन्टहरूको बारेमा केही हाइलाइट गर्न चाहनुहुन्छ?
2: अब मेन त अब हजुरलाई पनि थाहा छँदैछ, अब तिज छिटै नेपालीहरूको दिदी बहिनीको चाड तिज चाहिँ आउँदैछ। पार्टी चाहिँ हाम्रो चाहिँ जस्ट 5 September चाहिँ अहिले गरिरहेको छौँ, किनभने पक्कै 30 बेलामा चाहिँ ट्रेन वर्कर पर्ने रहेछ अनि त्यसलाई हामीले चाहिँ विचार गरेर किनभने कति अब हेल्प गर्न जानुहुन्छ नि त सपोर्टर भाइहरू हुनुहुन्छ, भाइहरूको फ्यामिलीजहरू चाहिँ आउनु पाउनुहुन्न होला भनेर हामीलाई चाहिँ अलि अगाडि गर्ने प्लान गरेको छौँ दिदी। अनि अरू त खासै केही छैन दिदी, नर्मल हाम्रो चाहिँ फेरि एभ्री मन्थ हुँदैन, हाम्रो चाहिँ 2-3 महिनामा कप मिटिङ जस्तो हुन्छ। अनि अस्ति भर्खरै यही महिनामा चाहिँ हामीले चाहिँ पिकनिक टाइपको आउटडोर टाइपको कफी मिटिङ जस्तो गरेको थियो दिदी बहिनीहरूको लागि, डिफ्रेन्ट टाइपको फ्लेभर दिउँ भनेर। 1 August चाहिँ साँच्चै भाइहरूको यो राइजिङ कप फुटबल हुँदैछ, त्यसमा चाहिँ दिदी बहिनीको चाहिँ भलिबल पनि गराउनुहुन्छ, मैले त्यो चाहिँ बिर्सेछु। जस बहिनीहरू आउन सक्नुहुन्छ।
0: बहिनी एकदमै खुसी लाग्यो र अहिले यहाँ विभिन्न किसिमको स्टलहरू अनि मानिसहरूको पनि एकदमै भिड भइरहेको छ। आजको यो ओभरअल प्रोग्राम पनि तपाईँले इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच
2: दिदी, तपाईँलाई एकदम धेरै धन्यवाद, दुई शब्द बोल्नु मौका पाउनु दिनुभयो तपाईँ। थ्याङ्क यू दिदी,
0: थ्याङ्क यू बहिनी, बाबाई। क्युजिई मेला प्लस फ्यामिलीज डेको अवसरमा यहाँ विभिन्न किसिमको स्टलहरू रहेको छ र यसै क्रममा 36 इन्जिनियर रेजिमेन्ट एन्ड द क्विन्स गर्खा इन्जिनियरको एउटा टेन्ट छ। अब क्युजी पिआरआई सपमा म अहिले आइपुगेको छु। यो टेन्टमा हाम्रो डिपिन भाइ हुनुहुन्छ। भाइ, विशेष गरेर तपाईँको स्टलमा के छ?
3: हाम्रो यो पिआरआई स्टलहरूमा चाहिँ अब क्युजीमा चाहिने अब बेसिकली पर्सनल सर्भिस पर्सनलहरूलाई डेली भन्दा नि अब कतै कतै फङ्सनहरूमा जाँदाखेरि चाहिने सामानहरू हुन्छ नि डेली युजमा हुने, अब हजुरले देख्न सक्नुहुन्छ यसमा बोटाईहरू छ है, अब हाम्रो दिदी बहिनीहरूको लागि ब्रुसहरू छ, साडीमा लाउनुलाई क्लिपहरू भनौँ, हजुरहरूले अब कसैलाई गिफ्ट दिन चाहन्छ भने ल्यापल पिनहरू पनि छ।
0: क्युजी पिआरआई सपमा क्युजी छाता पनि देखिरहेको छु, यसको प्राइस कति छ?
3: यसको 36 pounds छ।
0: जस्ट 36 होइन दिपिन भाइ, थ्याङ्क यू।
3: थ्याङ्क यू दिदी, थ्याङ्क यू।
0: त्यसै गरी क्युजी मेलामा विभिन्न स्टलहरू छन् र यसै क्रममा मैले बुद्ध मोगेशलाई पनि देखिरहेको छु। बुद्ध मोगेशबाट हामीसँग किशोर राणा हुनुहुन्छ, बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
4: हजुर नमस्ते, बिएबिएस रेडियो सुनेर बस्नुभएको सम्पूर्ण दर्शकमा म किशोर राणा बुद्ध मोर्गेश तर्फबाट थ्याङ्क यू सो मच।
0: र यो बुद्ध मोर्गेश मैले यहाँ यति बेला देखिरहेको छु, तपाईँहरूको यो इस्टाब्लिस भएको कति लामो भयो?
4: हजुर इस्टाब्लिस भएको चाहिँ अस्ति हामी नोभेम्बरबाट हो हजुर, अब चाहिँ अहिले चाहिँ जस अब 7 महिना 8 महिना जस्तो भइसकेको छ। एक्सपिरियन्स वाइज चाहिँ म झन्नै अब 10 वर्ष भइसक्यो मोर्गेज इन्डस्ट्रीमा लागेको। हजुर
0: र 10 वर्ष लामो भयो मोर्गेजमा लागेको मात्रै, र यति लामो अनुभव यहाँसँग छ होइन। हाउसिङ प्राइसको विषयमा अनि रेन्टल दिने कुराहरू पनि थुप्रै थुप्रै छन्। छोटकरीमा घर किन्ने जुन हाम्रो गोर्खा ब्रिगेडका यङ सोल्जर्सहरू हुनुहुन्छ, उहाँहरूको लागि केही बताइदिनुहोस् न।
4: हजुर हाम्रो ब्रिगेड अफ गोर्खासमा जति पनि हुनुहुन्छ अहिले गोर्खा सोल्जरको लागि, उहाँलाई एउटा सानो सूचना पनि भन्न चाहन्छु। म चाहिँ अब यो सेप्टेम्बरमा चाहिँ ब्रुनाई जाँदैछु, एउटा सानो प्रेजेन्टेसन पनि हुँदैछ त्यो क्याम्पभित्र। त्यही भएर ब्रुनाईबाट सुन्नुभएको छ भने हाम्रो सम्पूर्ण गोर्खा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ नि म बुद्ध मोर्गेशको किशोर राणाको तर्फबाट चाहिँ नि हामीले चाहिँ तपाईँहरूलाई चाहिँ निम्तो भन्न चाहन्छौँ। होपफुली तपाईँहरूलाई चाहिँ सानो मेसेज पनि आउँछ होला। अनि साथसाथै अब अर्को कुरा हजुरले सोध्नुभयो चाहिँ नि कसरी हाम्रो अब गोर्खाजहरूले चाहिँ अब यो प्रपर्टी किन्ने भनेर चाहिँ नि, विशेष गरी अहिले हामीले यो 5-6 वर्षमा चाहिँ नि हाम्रो गोर्खाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ धेरै नै अहिले प्रपर्टीमा लागेको देखिएको छ, जुन चाहिँ एकदम राम्रो पनि हो। किनभने उहाँले चाहिँ जस्तै अब फोर्सेस हेल्प टु बाईदेखि ल्याएर उहाँहरू आर्मी क्वार्टरमा बस्नेदेखि ल्याएर उहाँले चाहिँ प्रपर्टी चाहिँ अब युकेको हरेक कुनामा किन्न सक्नुहुन्छ। त्यही कुरा अब हामी अब सिभिलमा मान्छेहरूलाई चाहिँ उहाँलाई सोध्छ ब्याङ्कले, तिमी बस्छौ लन्डनमा घर किन्न गएछौ केयरमा एक्जाम्पलको लागि त्यस्तो हो भने, तर गोर्खाली दाजुभाइहरूले चाहिँ अब युकेमा जता

0: अनि म यो बिएफबिएस गोर्खा रेडियो तर्फबाट नै हजुरलाई चाहिँ नै सुलो निम्त भन्न चाहन्छु हजुर।
1: अवश्य ब्रुनाईमा हुनुभएको हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरूको लागि यो मोर्गेज अनि हाउसिङ अनि अन्य विषयमा पक्कै पनि उहाँको 10 वर्षको लामो अनुभव छ र उहाँले विभिन्न अवार्ड पनि प्राप्त गर्नुभएको छ यही मोर्गेज क्षेत्रमा लागेर। र यहाँले कुन अवार्ड प्राप्त गर्नुभएको?
0: हजुर, मैले चाहिँ 2023 चाहिँ नि हाम्रो मोर्गेज प्रोटेक्सन अवार्ड भन्छ, म चाहिँ अवार्ड विनर एडभाइजर पनि हो।
1: तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू आन्टी।
2: गोर्खा रेडियो।

0: कांग्रेस सभापति गगन थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। पीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर आज काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
1: कालो चस्मा लाउनुहोस् तपाईँको छनौट, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छनौट, म केही बोल्दिनँ तर तपाईँले कालो करतुत गर्नुभयो भने म छाड्दा पनि छाड्छु। एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छापामा परिरहेका छौँ, कसले कसलाई ठेक्का दियो हाम्रो सरकारको विषयमा, त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन, हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आङ्दामेले संसदमा उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो, यसबाट केही प्रश्नहरू उठेकै छ।

0: सरकारकै योजनामा आम सञ्चार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले जवाफ माग्नु भएको छ।
1: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको पोखरी थिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमले कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस्, गाडीहरू राखे। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो। त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नु भएको हो। तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नु भयो। फेरि प्रश्न त्यही उत्तर, तपाईँले संविधान मान्नु पर्दैन।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आफूलाई आधार विनै 15 हिरासतमा राखेदेखि राजनैतिक प्रतिशोधको श्रृङ्खला नरोकिएको दावी गर्नुभयो। सरकारले दलहरूको अनादर, उपेक्षा, कुप्रचार र झुटा आरोप लगाउने काम गरिरहेको आरोप पनि उहाँको छ।
2: त्यही 24 नै आक्रमणको शिकार भएका छन्, भइरहेका छन्। सरकार बन्ने बित्तिकै पूर्व प्रधानमन्त्रीलाई फलानालाई गिरफ्तार गर्ने भन्ने निराधार पूर्वाग्रहपूर्ण दुनियाँमा कहीँ पनि हुँदैन। तर निराधार गिरफ्तार गर्ने निर्णय गरेर रातभरि लगाएर बिहानका राति नै निर्णय कार्यान्वयन गर्ने ठाउँमा पुगे। अभय जङ्गले 15-13 मलाई हिरासतमा राख्ने काम, केही पनि मुद्दा त चलाउन सकेन सरकारले, केही पनि रहेनछ। गिरफ्तार गर्नुपर्ने आधार रहेछ, अधिवक्ताजीहरू उहाँहरू हुनुहुन्छ, उहाँहरूले बहस गर्नुभएको थियो। सम्मानित सर्वोच्च अदालतले कानुन सम्मत छैन भन्न मिलेन भनेर रिट निवेदन बर्खास्त गर्नु खारेज, गजब छ। अदालतको बारेमा म केही भन्न चाहन्छु।
0: सरकारले कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
3: मालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेको छ।
4: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
3: सरकारको यस्तो निर्णय आएसँगै मधेसका ऋण साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 मिटर ब्याज पीडितसित गरेको 9 सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। मधेसमा विवाह, श्राद्ध लगायत गर्जो परेको बेला कपाली तमसुकको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान, श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउनु भयो।
5: मिटर ब्याज सँग जुन यो सरकारले नबुझ्दै जुन सम्झौता गरेको छ, गलत सम्झौता गरेको छ। हामी सबै किसान, चाहल, महाजन सबै मिलेर यसको विरुद्धमा हामी यहाँ आन्दोलनमा जान्छौँ। बेइमानहरूको आत्मपन बढाइरहेछ, यस्तो भयो भने यो गाउँ गाउँमा लडाई हुन्छ, झगडा हुन्छ, यसको जिम्मेवारीको त्यो बाल्यान्सका लिनु पर्छ।
3: साहुकारहरू पीडित लेनदेन संघर्ष समिति गठन गरेर धनुषा, सप्तरी, पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्। ऋणी भन्दा साहुकार बढी पीडित रहेको सप्तरीका साहुकार दिनेश शाहको तर्क छ।
6: पीडित ऋणी नै बल्कि महापीडित साहु है। कहबै त बेमानी मानसिकता मे साहु के तरफ से 5% व्यक्ति है, त ऋणी के तरफ से 95% व्यक्ति। आ नै त पैसा लेबा काल में त कोही नै जने, आ देबा काल में दुनिया जहान के ढिंढोरा पिटा के कुन जरूरी।
3: मिटर ब्याज पीडितहरू जनकपुर धामको तृतीय गाछीबाट पैदल मार्च गर्दै काठमाडौँको लागि प्रस्थान गरेपछि गृहमन्त्री सुदन गुरुङ आफै बारा कोनिजगर पुगेर मिटर ब्याज पीडितहरूसित वार्ताको पहल गर्नुभएको थियो। वार्तालाई मुहूर्त रूप दिन मिटर ब्याज पीडितको प्रतिनिधिहरूलाई काठमाडौँ बोलाउनु भएको थियो, जहाँ 9 सहमति गरेर पैदल मार्चलाई साम्य पारिएको थियो। मिटर ब्याज पीडितको पक्ष मात्रै सुनेर गरिएको निर्णयले भारी क्षति बेहोर्नु पर्ने सम्भावना देखेर साहुकारहरू पनि सडकमा उत्रेका छन्।
0: शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरण अबको 4 अन्त्य गरिने दावी गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आइन्दा कुनै पनि राजनीतिक हस्तक्षेप नहुने दावी गर्नुभयो।
7: यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको चार वर्षमा अन्त्य गर्नेछौँ। भागभण्डाको रणनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ। अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कतै सर्वा गर्नुपर्ने, कतै पढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाब कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला। त्यो हाम्रो पार्टीबाट अन्य कुनै पार्टीबाट कुनै दबाब आयो भने जहिले पनि डिफेन्ड गर्न हामी छौँ भनेर सभामा पनि म यहाँहरूलाई त्यो प्रतिबद्धता जनाउन चाहन्छु। अब विश्वविद्यालयमा जे हुन्छ त्यो मेरिटोक्रेसीको आधारमा हुन्छ, जे हुनुपर्ने हो त्यो हुन्छ, राजनीतिक रूपमा अब केही पनि हुँदैन।
0: अर्घाखाँचीको डिभिजन वन कार्यालयले 20 जना बाँदर हेरालु भर्ती गर्न दरखास्त खुलाएको छ। दरखास्त भोलिसम्म बुझाउनु पर्नेछ। वन कार्यालयले बाँदरबाट अति प्रभावित अर्घाखाँचीका 26 वटा क्षेत्रमा बाली संरक्षण र बाँदर व्यवस्थापनका लागि हेरालु खोजेको हो। बाँदर हेरालु बन्नका लागि सम्बन्धित क्षेत्रको स्थानीय बासिन्दा 45 वर्ष ननाघेको र वन संरक्षणमा रुचि भएको हुनुपर्ने योग्यता तोकिएको छ। सामुदायिक वन उपभोक्ता समूह वन हेरालु र नर्सरी हेरालुका रूपमा काम गरेको अनुभवी व्यक्तिलाई प्राथमिकता दिइने पनि सूचनामा भनिएको छ। छनौट गरिएका हेरालुले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरले क्षति गरेको बालीको अभिलेख राखेर ओडा र वन कार्यालयमा जानकारी दिनुपर्नेछ। साथै बाँदरलाई क्षति नहुने गरी खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतिर धपाउनु पर्नेछ। छनौट भएका हेरालुले यही साउन 10 गतेदेखि असोज 10 गतेसम्मको 2 महिना का लागि मासिक 12,500 रुपियाँ पारिश्रमिक पाउनेछन्। तत्कालका लागि 20 जनाको लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थप घट हुन सक्ने कार्यालयले जनाएको छ। अब खबर फटाफट।
8: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान गैराती 18 वटा मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 वटा साधन र 36 जना चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति संघ संस्था समूह र सरकारी निकायको कब्जामा, 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाई हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही, गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 जना अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण, नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वटै वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6,300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनुपर्ने माग। चितवनको भरतपुर जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा 7,800 बढी महिला सुत्केरी भए, भरतपुर अस्पतालमा विशेषज्ञ सहितको प्रसूति सेवा दिन थालेपछि नवलपरासी, गोर्खा, तनहुँ र मकवानपुरबाट पनि गर्भवती आउँदै। र नवलपुर होसिकोट 5 को केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा, बस्तीका सबै 42 घर उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
0: साउदी अरबमा नागरिक आणविक ऊर्जा कार्यक्रमका लागि अमेरिकाले अरबौं डलरको 30 वर्ष योजनामा सहमति गरेको छ। यो योजनाबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि साउदी अरबले युरेनियम प्रशोधन र आणविक हतियार उत्पादन समेत गर्न पाउने भनिएको छ। अमेरिकी पूर्व रिपब्लिकन सल्लाहकार रीना शाहले यो सम्झौताबाट अमेरिकालाई व्यापारिक फाइदा पुग्ने बताउनु भएको छ।
9: It's smart strategic leadership. American companies leading Saudi's civilian program means U.S. jobs, exports, and real influence, not ceding the field to China.
0: How was that? Ahilisamaka khabariyat tinei. Namaskar.
10: Yo, BFBS, Gorkha Radio.

हजुरहरू लाइदिऊ कि माया छपक्कै विचार छ कि है. सुन्दैन त्यो मिठो गीतलाई अहिले रुक्सना लिम्बूको आवाजमा, हजुर गायिका रुक्सना लिम्बूको यो आवाजमा थियो गीत, बाल गायिका भनेर भन्नुपर्छ. र उनै रुक्सना लिम्बूको आवाजमा यो गीत सुन्दै सुनाउँदै कार्यक्रम आजको हाम्रो दिवा कोसेलीको यो अन्तिम चरणको यात्रा सुरु भइसक्यो. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम, न्यानो अभिवादन. प्रिय श्रोतावृन्द, म शिरीष तपाईँको सेवामा छु. कार्यक्रममा ठिक एक बजेको समाचार पश्चात म तपाईँको सेवामा हाजिर भएकी हुँ र अझै चार बजेसम्म नै तपाईँसँग रहनेछु. यो अन्तिम चरणको यात्रामा तपाईँ सबैले साथ दिनुहुन्छ पूर्ण रूपमा भन्ने आशा गर्दछु यो बेलामा. अब कार्यक्रमलाई अगाडि बढाउनु पूर्व एउटा जानकारी तपाईँसँग म सेयर गर्न चाहन्छु. र गोर्खा रेडियोको एएम सर्भिस, विशेष गरिकन यो चाहिँ स्यान्डर्सको लागि हो. स्यान्डर्समा चाहिँ हाम्रो गोर्खा रेडियोको चाहिँ एउटा सेड्युल्ड मेन्टेनेन्स वर्क क्यारी आउट हुन गइरहेको छ. 27 जुलाई 2026 दिनमा यो बिहानको 10 बजेबाट दिउँसोको 2 बजेसम्म हुँदैछ है. जुलाई 27 भनिसकेपछि अब आउने सोमबारको दिनको कुरा हो यो. र यो पिरियडमा चाहिँ नि तपाईँहरूको लागि यो अलिकति हाम्रो जुन सेवा छ यो चाहिँ सुन्नको लागि समस्या हुनसक्छ अथवा सुन्न मिल्दैन भन्ने कुरा मैले तपाईँसँग जानकारी गराउन चाहेँ. र हाम्रो 2 बिएपिएसका स्टाफहरू त्यहाँ पुग्नुहुन्छ र हाम्रो जुन त्यो मेन्टेनेन्सको काम छ त्यसलाई चाहिँ सम्पन्न गर्नुहुन्छ. र यति नै मैले जानकारी तपाईँको लागि राख्न चाहेँ. र यो चाहिँ 10 बजेदेखि 2 बजेसम्म दिउँसोको 2 बजेसम्म बिहानको 10 बजेबाट 27 जुलाई सोमबारको दिनमा स्यान्डर्समा चाहिँ रेडियो सर्भिस इन्टरप्ट हुनेछ है. त यो जानकारी तपाईँलाई मैले सेयर गरेँ. अब अगाडि बढ्नु पर्दाखेरि आज कार्यक्रमको अन्तिम चरणमा हामी गायिका रुक्सना लिम्बूसँग कुरा गर्छौँ भनेका थिएँ मैले, होइन भनेको थिएँ कार्यक्रमको सुरुवातमा नै. र रुक्सनालाई नै मैले अब स्वागत गर्ने तयारी पनि गर्दैछु. र रुक्सना लिम्बू सानी नानी गायिका हुन्, बाल कलाकार भन्दा फरक नपर्ला अहिलेको लागि, सी जस्ट 13. त्यो कारणले गर्दाखेरिमा चाहिँ नि अब एकदमै एउटा राम्रो गायिका इन मेकिङ भनेर भन्न चाहन्छु. उनको आवाज तपाईँले सुनिहाल्नु भर्खरको यो गीतमा कति सुन्दर, कति मिठो, कति मच्योर सुनिन्छ. 13 वर्षको उमेरमा नै यस्तो आवाज चाहिँ उनको छ भने अब पूर्ण रूपमा वयस्क हुँदा, पूर्ण रूपमा उनको आवाज डेभलप हुँदाखेरि कस्तो होला त्यो कल्पना गर्न सक्छौँ हामी, होइन. र त्यो सुन्दर एउटा भविष्य म देख्छु रुक्सनाको. र उनैसँग हामी केही कुराकानी गर्नेछौँ र त्यसतर्फ तपाईँलाई लिएर जान्छु. र आजको यो चरण अन्तर्गत हामी रुक्सनाकै केही गीत सङ्गीतहरू पनि बिचबिचमा सुन्दै अगाडि बढ्नेछौँ. अहिलेको लागि रुक्सना र प्रमोद खरेलले गाउनुभएको गीत म तपाईँको लागि अब राख्न चाहन्छु है त.

BFBS Gorkha Radio. यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: आदरणीय श्रोतावृन्द, बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा कार्यक्रम दिवाकुसेलीमा हामी रहेका छौँ र दिवाकुसेलीको अन्तिम चरणमा अब भने आजको हाम्रो पाहुनालाई म स्वागत गर्दैछु। हाम्रो स्पेसल पाहुना आजको लागि हुनुहुन्छ ऑल द वे फ्रम न्युयोर्क है युएस, हाम्रो सानी नानी गायिका रुक्साना लिम्बू र रुक्सानाको साथमा रुक्सानाको मम्मी बहिनी रेखा लिम्बू पनि हुनुहुन्छ। उहाँ दुवैजनालाई मैले सबैभन्दा पहिला त स्वागत गर्न चाहेँ आजको हाम्रो कार्यक्रममा बिएबिएस गोर्खा रेडियोमा। तपाईँहरू दुवैजनालाई स्वागत छ,
1: धेरै धेरै धन्यवाद अनि नमस्ते सम्पूर्णमा।
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँहरू दुईजना? अब भर्खर तपाईँहरू युएसबाट आउनु भएको छ, युकेमा कति भयो आउनु भएको, कस्तो पाइराख्नु भएको छ युकेको यो वेदर, यो माहौल? बहिनी रेखाबाट नै मैले सुरु गर्न चाहेँ, रुक्सानाको मम्मीबाट कुरा गर्न चाहेँ मैले।
1: थ्याङ्क यू सो मच। हामीलाई चाहिँ एकदमै रमाइलो लागिरहेछ अनि 3 वर्ष अगाडिदेखि आफ्टर भोइस चाहिँ आउनु ट्राई गरिरहेको थियौँ। अब विविध अब त्यस्तै समय त्यस्तै भयो अनि अहिले अब आउनु जरुरी आउन चाहिँ समय मिल्यो अनि एकदम खुसी छौँ, एकदम रमाइलो भइरहेछ।
0: हजुर, पक्कै पनि अब एकदमै यो एउटा चाहिँ गौरवको कुरा पनि हो होइन। अब यस्तो छोरीको आमा बनेर होइन, छोरीको नामबाट आमा बाउको पहिचान हुनु अथवा चिनिनु भनेको आफैमा एकदमै गौरवको कुरा हो बहिनी है। अब आमा बाउको नामबाट त छोराछोरी चिनिन्छन् नै होइन, तर जब छोराछोरीको नामबाट आमा बाउ चिनिन्छौँ नि, त्यति बेला चाहिँ पक्का हाम्रो मेहनत सफल भएछ, हामी चाहिँ एउटा राम्रो पेरेन्ट बन्न सकेछौँ भन्ने कुराको आभास हुन्छ। सायद तपाईँलाई, तपाईँको श्रीमानलाई, यानि कि रुक्सानाको बाबालाई अनि रुक्सानाको आमालाई यस्तै महसुस हुन्छ होला होइन?
1: हजुर।
0: त मैले सुनेअनुसार तपाईँहरू स्टेट जानुभएको त त्यति धेरै लामो समय त भएको छैन, त्यस कारण गर्दाखेरि तपाईँहरूको जुन ट्रान्जिसन अहिले त्यहाँनिर नेपालबाट पुग्नु भएको छ होइन, त्यहीँ बसोबास गर्ने, अब त्यहीँ आफ्नो भविष्यलाई तपाईँहरूले निर्माण गर्दै हुनुहुन्छ, कस्तो पाउनु भएको छ अमेरिकन लाइफ सोफार?
1: डिफरेन्ट।
0: के मिस गर्नु भएको छ नेपालको, स्पेसली
1: नेपालको सबै कुरा
0: है? खाना?
1: सुरु सुरुमा त मलाई त खानाको पो याद आउँदै थियो, खोर्सानीको
0: है। तर अहिले चाहिँ तपाईँहरू बिस्तारै बिस्तारै बानी पर्दैछ।
1: हजुर
0: हजुर। अनि हजुर, अनि तपाईँहरूको त्यहाँनिर अब नेपाली कम्युनिटीहरू कस्तो छ, सपोर्ट कस्तो छ तपाईँहरूलाई भनौँ, एज अ कम्युनिटी एउटा नेपाली समुदाय कतिको छ बहिनी त्यतातिर तपाईँहरू बस्ने एरियातिर?
1: हामी बस्ने चाहिँ अहिले चाहिँ क्विन्समा हो अनि त्यहाँनिर चाहिँ मैले त त्यस्तो आशा गरेको थिइनँ क्या। अब हामी पुग्यौँ, पुगिसकेपछि हाम्रो आफ्नै समुदायले चाहिँ खोज्नु थाल्नुभएछ क्या, अनि हाम्रो किराँत याक्थुम चुम्लुङबाट चाहिँ हामीलाई एकदम खोजी भएछ,
0: हजुर
1: कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भनेर। अनि एकदम समुदायले चाहिँ हामीलाई चाहिँ त्यहाँ पुगिसकेपछि चाहिँ एकदमै धेरै सपोर्ट गर्नुभयो उहाँहरूले।
0: एकदम राम्रो कुरा। एक त हामी नेपालीहरू एकदमै आफ्नो चाहिँ नेपाली भनिसकेपछि धेरै माया लागेर आउँछ, खोजी खोजी जान्छौँ, हामी एकदमै वार्म हुन्छौँ नि त है। अनि अर्को त त्यसमाथि अब रुक्सानाको नाम, अब तपाईँहरू पुग्नुभन्दा अगाडि नै रुक्सानाको नाम त्यहाँ पुगिसकेको छ होइन, गर्दाखेरिमा रुक्सानालाई त सम्पूर्ण नेपालीहरूले देशभित्र देशबाट सबैले चिनेको, माया गर्ने होइन रुक्साना, त्यो कारण गर्दाखेरि पनि अझ बढी खोजखबर हुनु स्वाभाविकै हो बहिनी होइन। हजुर, त अब अलिकति तपाईँले आफ्नो यो जुन हाम्रो ब्याकग्राउन्ड भनौँ न, तपाईँहरूको अब अहिले स्टेजको कुराहरू गरिदिनु भयो, अब म रुक्सानातिर फर्किन्छु है। रुक्सानालाई वन्स अगेन भेरी भेरी भेरी वार्म वेलकम भनेर भन्न चाहेँ, अनि आज कार्यक्रममा त्यति टाढाबाट आइदिएकोमा रुक्सानालाई थ्याङ्क यू सो मच है।
2: थ्याङ्क यू हजुरहरूलाई पनि हामीलाई यो यहाँ आएर बोल्ने अवसर दिनुभएको छ, सो थ्याङ्क यू।
0: हजुर, त रुक्सानालाई हाम्रो भोइस अफ नेपाल किड्स भर्जनमा हामीले देखेको, फर्स्ट एभर भोइस अफ नेपाल किड्स भएको थियो है, त्यति बेला 2021 बेला, कोभिडको बेला है, लगभग थियो। अनि फर्केर हेर्दाखेरि, सम्झना गर्दाखेरि त्यति बेलाको अनुभव, त्यति बेलाको एक्सपिरियन्स कस्तो, कसरी सम्झिन्छौ अहिले रुक्साना? स्पेसली अब त्यो गाह्रो समय थियो नि त, कोभिड-19 बेला होइन, त्यति बेला अलिकति रेस्ट्रिक्सन्सहरू पनि थियो होला है, जस्तो कि मास्कहरू त हामी कति लामो समयसम्म पछि पनि लगायौँ हामीले, त्यो कारणले गर्दाखेरि कस्तो थियो त्यति बेलाको माहौल? अनि रुक्साना हुन त धेरै सानो थियो त्यति बेला, केही सम्झना छ भने हामीसँग सेयर गर्नु न है।
2: त्यतिखेर मलाई चाहिँ खासै त्यस्तो अप्ठ्यारो चाहिँ थिएन, मास्कहरू चाहिँ सबै ठाउँमा लगाइ नै रहनु पर्थ्यो, अनि त्यहाँ भोइसमा जाँदाखेरि चाहिँ एकदम फन हुन्थ्यो, साथी त्यहाँको अब हाम्रो साथीहरू गाउने त्यस्तो थियो, अनि रमाइलो हुन्थ्यो त्यहाँ एकदमै धेरै. मलाई चाहिँ त्यहाँ पुग्दाखेरि चाहिँ एकदमै रमाइलो लाग्थ्यो
0: है. हजुर, त्यसमाथि पनि अब आफूलाई गीत गाउन मनपर्ने, अब त्यस्तो ठाउँमा गीत गाउने ठाउँमा जान पाउँदाखेरि त खुसी त हुने नै भयो नि होइन.
2: हजुर,
0: अनि यो अब गाउने कुरा नै गर्दाखेरि रुक्सनाले हाउ अर्ली डिड यु स्टार्ट, कस्तो कति कतिको उमेरदेखि गाएको आफूलाई याद छ, त्यतातिरको रुचि कसरी बढ्यो, मम्मी ड्याडीको इन्सपिरेसन हो कि अरू कोही छ कि इन्सपिरेसन दिने फ्यामिलीमा पनि हुन्छ नि त होइन, गीत सङ्गीतको माहौल थियो कि के कसो छ, कसरी यो यो क्षेत्रतर्फ रुक्सना अब यति कलिलो उमेरदेखि नै भनौँ न होइन त्यतातिर कसरी जाने एउटा प्रेरणा मिल्यो.
2: सुरु सुरुमा त्यही गीतहरू सुन्दै गाउँथेँ अनि नोटिस गर्नु अनि यसमा लानुपर्छ भनेर क्लासेसहरू जोइन गर्यो अनि त्यसरी नै हो. मैले मलाई गाउनै मनपर्थ्यो त्यतिखेर, गीतहरू सुनिराखेको हुन्थेँ, कता कता गुनगुनाउँथे.
0: नेपालमा त्यसको मतलब रुक्सनाले चाहिँ सिङ्गिङ क्लासेसहरू लेसन्सहरू लिएको थियो.
2: हजुर, त्यस्तो धेरै चाहिँ लिएको थिइनँ, एक दुई हप्ता महिना त्यस्तै लियो, तर धेरै कन्टिन्युली चाहिँ सिकेको छैन मलाई याद छैन. तर भोइस पछि चाहिँ मैले क्लासेसहरू चाहिँ लिन थालेको थिएँ अलिक धेरै.
0: ओके, अब भोइस आफैमा पनि अलिकति टफ कम्पिटिसन त हो नै, बट एट द सेम टाइम अपर्च्युनिटी पनि मिल्छ नि त होइन. सो मेन्टरहरूले अब जुन कोचलाई चाहिँ अब छानेर कन्टेस्टेन्ट जान्छ होइन, उसलाई त्यो कोचले पनि राम्ररी मेन्टर गर्छ, धेरै कुराहरू सिकाउँछ. सो भोइस आफैमा जाँदाखेरि पनि रुक्सनाको धेरै डेभलपमेन्ट भयो होला जस्तो मैले महसुस गरेँ, यसमा रुक्सनाको भनाइ के छ?
2: हजुर, सबैजनाले हेल्प गर्नुहुन्छ हजुरले, कुन पार्ट कसरी गाउने एकदमै त्यतिखेर चाहिँ लर्न गर्न पाउँछ. गीतहरू यस्तो यस्तो रहेछ, गीतमा गाउँदाखेरि पनि एक्सप्रेसन्सहरू हुँदो रहेछ, तिनीहरू चाहिँ सिक्ने
0: मौका पाए. हजुर, ओके, त भोइसको कुरा गर्दाखेरि टोटल कति लामो समय त्यसमा दिनु पर्यो अनि त्यसबाट चाहिँ आफ्नो स्कुल डेफिनेटली थियो होला, पढाइ थियो होला, अफेक्ट भयो भएन, कसरी म्यानेज गर्यो टाइम?
2: टाइम त्यस्तै अब प्र्याक्टिस गर्ने दिनहरू हुन्थ्यो, अब यो दिन छ भने, अनि टाइम चाहिँ मलाई क्लियरली थाहा छैन कति महिना लाग्यो होला आई गेस होइन.
0: हजुर,
2: अनि त्यही स्कुल गइ नै राखेको हुन्थेँ, अनि अब कुन दिन चाहिँ कुन दिनतिर चाहिँ हाम्रो त्यो ट्रेनिङ हुन्छ त्यहाँ गएर प्र्याक्टिस गर्नुपर्छ होइन ब्यान्डसँग, अनि त्यसपछि त्यही त्यो दिनहरूमा चाहिँ छुट्टी लिएर जान्थ्यौँ. तर त्यस्तो धेरै
0: परेन है, पढाइलाई केही खासै त्यसले चाहिँ ब्याक त पुस गरेन होइन, विच इज गुड. नभए त फेरि अब यस्तो रियालिटी सोहरूमा आम बोले नि होइन बहिनी, पठाउने कुरा पनि आएन नि त, पढाइ नै अब मेन प्रायोरिटी हो, पढाइलाई नै असर पुग्यो भने त मजा भएन. त्यस कारण गर्दाखेरि अब भोइसको टिमले पनि सायद त्यो कुरा त याद गर्नुभएको थियो होला. एनिवे, इनफ अफ भोइस है, अब अहिले त फिफ्थ सिजन हो क्या है चलिरहेछ भोइस नेपाल किड्सको कुरा गर्नुपर्दाखेरि, रुक्सनाले चाहिँ यसको प्रथम संस्करणमा भाग लिएको र फाइनलिस्ट पनि भएको थियो है त्यति बेला. अब अनफोर्चुनेटली एकजना मात्र विनर हुन्छ, तर त्यसको मतलब यो होइन कि अरू बाँकी रहेको चाहिँ गायक गायिकाहरू चाहिँ राम्रो होइन भन्ने त पक्कै पनि होइन होइन. त्यस कारण गर्दाखेरि अब त्यो रुक्सनाले अहिले प्रुभ पनि गरिसकेको छ, भोइस पछाडि कति धेरै गीतहरू रुक्सनाको आयो है, अनि सबै गीतहरूले एकदमै राम्रो फिडब्याक पनि पायो. त्यो कारण गर्दाखेरि रुक्सना इज अ विनर, इभन दो अब त्यो दिन चाहिँ भोइसको ट्रफी समाधान नपाए पनि यु आर अ विनर राइट. ओके, सो यहाँनिर हामीलाई छोटो ब्रेक लिन्छौँ रुक्सना, त्यस पश्चात फेरि पनि कुरा गर्छौँ. र मैले अहिले रुक्सनाकै गीतहरू सुनाइरहेकी छु, यसै सिलसिलामा चाहिँ अब अर्को गीत सुनाउँछु. यो गीत चाहिँ सानै छु म भन्ने गीत रहेछ है, म यो सुनाउँछु. हुन त अब सानै नै हो होइन रुक्सना, सानैबाट यति पावरफुल भोइसको साथमा नेपाली म्युजिक फिल्डमा आएको छ रुक्सना. अब अझै पनि फ्यु इयर्समा जब तिमी एकदमै वयस्क हुन्छौ, एडल्ट हुन्छौ, तिम्रो भोइसले पनि फुल त्यो एउटा आफ्नो क्यापासिटी मिट गर्छ, त्यति बेला आइएम स्योर रुक्सना विल बी अनस्टपेबल है. अहिले यो गीत सुन्छौँ ल, त्यसपछि हामी कुरा गर्ने गर्छौँ फेरि.

0: सरकार रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर दादरणीय श्रोता पनि बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यतिखेर मसँग हुनुहुन्छ रुक्साना लिम्बू। एकदमै नै भनौँ न चर्चित भइसकेकी छिन् रुक्साना आफ्नै एउटा चाहिँ राइटमा, होइन, कति धेरै कलाकारहरूसँग उनले गीत गाइसकेकी छिन्, जुन कलाकारहरूसँग गीत गाउनको लागि काम गर्नको लागि कस्ता कस्ता कलाकारहरूले पर्खनु पर्ने हुन्छ। रायस पायल राईदेखि लिएर प्रमोद खरेलदेखि लिएर मेचु धिमाल, है, धेरैजनासँग कोलाबोरेसनमा चाहिँ हाम्रो काम भइसकेको छ, हामीले गीतहरू सुनि पनि सकेका छौँ। त्यो कारण गर्दाखेरि एकदमै अब अहिले सानै उमेरमा सफल भए कि गायिका भन्छु म रुक्सानालाई। अनि रुक्साना र रुक्सानाको मम्मी रेखा बहिनी आज हाम्रो स्टुडियोमा आउनुहुन्छ। अब रुक्सानासँग कुरा गर्नुपर्दा फेरि पनि अहिले भर्खरै अब फ्यु मन्थ्स भयो अब बसाइ सरेको, है, अमेरिका गएको, एकैचोटि नेपाल र अमेरिका कल्चर धेरै डिफ्रेन्ट छ, है। त्यसमाथि पनि रुक्साना त अब स्कुलमा छ नि त, है, त्यो कारणले गर्दाखेरि अब स्कुलको कल्चर पनि फरक छ, पढाइको तरिका पनि फरक छ। अमेरिकन लाइफ इज भेरी डिफ्रेन्ट टु नेपाली लाइफ। नेपालमा बस्दाखेरि र अमेरिकामा बस्दा फरक हुन्छ नै। यो ट्रान्जिसन कस्तो पाइरहेछ रुक्सानाले? गाह्रो, सजिलो, एक्साइटिङ कस्तो रह्यो यो फ्यु मन्थ्सको एक्सपिरियन्स भनौँ न अमेरिका बसाइको, हामीसँग सेयर गरौँ न, है।
4: स्कुलको कुरामा चाहिँ आई थिङ्क अमेरिकाको स्कुलहरू चाहिँ अलिकति प्र्याक्टिकलहरू कुरामा चाहिँ धेरै फोकस गर्छ। एक्जामले नै त्यो स्टुडेन्टलाई चाहिँ अर्को क्लासमा जान दिने कि नै त्यस्तो चाहिँ गर्नु हुँदैन रहेछ। एकदमै अब क्लासको बिहेभियर अनि कति पार्टिसिपेट गर्छ टिचरहरूले सिकाउनु हुँदाखेरि अनि अरू अरू के गर्छ त्यो त्यो सबै कुराहरू लिएर चाहिँ उहाँहरूले ग्रेड्स दिनुहुँदो रहेछ। बट हामी अब नेपालमा हुँदाखेरि चाहिँ इक्जामहरू हुन्थ्यो, फर्स्ट टर्म, फाइनल टर्महरू हुन्थ्यो। सो त्यो चाहिँ डिफ्रेन्ट लाग्यो। अनि प्लस यहाँ चाहिँ अब 3 लेभलको स्कुलिङ हुँदो रहेछ, प्राइमरी, एलिमेन्ट्री अनि हाई स्कुल हुन्छ। नेपालमा चाहिँ अब त्यही नर्सरीदेखि 10 हुन्छ, त्यो कुरा डिफ्रेन्ट पाएँ मैले।
3: सो अहिले आफू चाहिँ कुन फेजमा छ त? अहिले इयर कतिमा पढ्दैछौ?
4: म अस्ति ग्रेजुएसन सकिएको छ मेरो मिडल स्कुल, अब म हाई स्कुलमा जान्छु।
3: हाई स्कुल भनेपछि नेपालको कति क्लास?
4: हाई स्कुल अब नेपालको 8, 8, 9।
3: हजुर, ओके ओके, त्यो अलिकति फरक हुँदो रहेछ, होइन। यहाँ पनि त्यस्तै नै हो, यहाँ चाहिँ प्राइमेरी स्कुल हुन्छ 6 यहाँ चाहिँ 6 भन्दाखेरि चाहिँ नेपालको क्लास 6 भने जस्तै हो, होइन। अनि 7 फेरि उनीहरू सेकेन्डरी स्कुलमा जान्छ, 7 इयर 11। अनि इयर 11 चाहिँ नेपालमा एसई भन्छ नि, त्यस्तै यहाँ चाहिँ जिसिएसई भन्छ, स्कुल लिभिङ। त्यसपछिबाट 2 ए लेभल्स हुन्छ, होइन, उनीहरू कलेज अनि युनि, त्यस्तो खालको छ। मोरलेस अब युएसमा र यहाँ अलिअलि उस्तै उस्तै नै हुन्छ, होइन, मिल्छ नै। र अघि रुक्सानाले भने जस्तै प्र्याक्टिकल चाहिँ बढी प्र्याक्टिकल्ली एजुकेट गर्छ भनेर, होइन, त्यो त्यो पाटो चाहिँ कतिको मन पर्यो? अब नेपालमा त अलिक स्ट्रिक्ट हुन्छ नि त स्कुलहरू, है, होमवर्कहरू गर्नु पर्यो, फेरि स्कुल ड्रेस हुनु पर्यो। युएसमा त स्कुल ड्रेस हुन्छ जस्तो लाग्दैन मलाई, के हुन्छ?
4: हुँदैन
3: नि, है, यहाँ चाहिँ स्कुल ड्रेस त हुन्छ युकेमा चाहिँ, युएसमा चाहिँ स्कुल ड्रेस भएको जस्तो मलाई लागेन। अनि त्यो कति रमाइलो लाग्यो त, नेपालको स्कुल ड्रेसको परम्परा ठिक कि जे लाग्यो जे मन पर्यो त्यही लाएर जाने जानु पाउने स्कुल ठिक लाग्यो तिमीलाई?
4: मलाई चाहिँ युनिफर्म भएकै राम्रो लाग्यो बिकज त्यो युनिफर्म लगायो भने चाहिँ त्यो भोलि के लाउने होला जस्तो त्यो सोच हुँदैन.
3: ठिक हो ठिक हो, युनिफर्म भएन भने त भोलि के लाउने पर्सि के लाउने, किनभने अब दिनदिनै एउटै लुगा लगाएर जाने कुरा मिलेन होइन.
4: भेरी ट्रु. कलर प्याटर्न चाहिँ हुँदो रहेछ.
3: कुन कलर प्याटर्न छ आफ्नो स्कुलमा चाहिँ?
4: हाम्रोमा नेभी ब्लु थियो, व्हाइट थियो, अनि त्यसपछि अलिकति ब्राउनिस व्हाइट टाइपको थियो. तिनीहरूमा त लाउन पाउने थियो, अनि जिन्स प्यान्टहरू नलाउनु
3: लाउनु पाइएन
4: है. अरू चाहिँ लाउनु.
3: अब मिडल स्कुलबाट हाई स्कुल जाँदाखेरि चाहिँ एउटै त्यही स्कुलमै हुन्छ कि अर्को स्कुल फेर्नुपर्छ? त्यही स्कुलमा नै हायर लेभल हुन्छ कि अर्को स्कुल जाने?
4: अर्कै स्कुल फेर्नुपर्छ.
3: ओके, भनेपछि इन्जोय गरिरहेको छ रुक्सनाले.
4: हजुर.
3: पढाइ कस्तो जाँदैछ त?
4: पढाइ राम्रै छ.
3: राम्रै छ है. भोलि भविष्यमा के बन्ने त? गायिका त अब छँदैछ, त्यो त आफ्नो भइ नै हाल्यो होइन. त्यो बाहेक अब एकाडेमिकली के पढ्ने, के बन्ने इच्छा छ रुक्सनाको?
4: एकाडेमिकली चाहिँ छैन,
3: अहिलेसम्म सोचेको छैन है.
4: हजुर.
3: ओके, अब हुँदै जान्छ, अब भर्खर त हाई स्कुल जाँदैछ होइन, इट्स भेरी अर्ली. र अब यो गीतहरूकै कुरा गर्नुपर्दा रुक्सना, अब तिमीले त नेपाली गीतहरू गाउँछौ होइन, अब युएसमा गइसकेपछि त बिस्तारै बिस्तारै टङ पनि फरक हुँदै जान्छ, अमेरिकन एक्सेन्टहरू आउँछ, अनि नेपाली पनि बिर्सन सक्छ लङ्गर रनमा होइन. अब नेपाली गीतहरू मात्र गाउनुपर्छ भन्ने त होइन, तिमीले चाहिँ अब इङ्ग्लिस गीतहरू पनि गाउनु त सक्छौ, एक्सप्लोर गर्न सक्छौ त्यहाँको म्युजिक सिन होइन. तर पनि अब नेपाली गीतलाई पनि छोड्न त तिमी सक्दैनौ होला, त्यही नै तिम्रो बेस हो. सो हाउ डु यु प्लान टु लाइक यु नो आफ्नो डिक्सन आफ्नो ल्याङ्ग्वेजमा चाहिँ पकड भइरहोस् भन्दाखेरि के गर्ने प्लान छ? कसरी कसरी त्यतातिर चाहिँ सोचेको छ कि छैन? हुन त इट्स टु अर्ली टु आस्क यु दिस, तर पनि
4: मैले चाहिँ अहिले त्यही नेपाली भिडियोजहरू त्यहाँको गीतहरू अनि मेनली चाहिँ आई थिङ्क मैले बुक्सहरू पढ्छु एक दुईवटा, त्यस्तो धेरै त होइन, बट हजुर कोसिस चाहिँ गरिरहेको छु बुक पढ्ने नेपाली हो.
3: नेपाली. अनि मेरो एउटै एडभाइस के छ भने रुक्सनालाई, कहिले पनि आफ्नो ल्याङ्ग्वेजलाई चाहिँ कहिले नबिर्स है. लेख्न नछोड, पढ्न नछोड, बोल्न नछोड. बाहिर जेसुकै गर होइन, भित्र मम्मी बाबाहरू हुनुहुन्छ होइन, आफ्नो आफन्त जान्छ, सकेसम्म शुद्ध नेपाली बोल्ने कोसिस गर. त्यो गर्यो भने तिम्रो ल्याङ्ग्वेज सधैँ रहन्छ. अनि ल्याङ्ग्वेज इज एन एसेट होइन, ल्याङ्ग्वेज हाम्रो सम्पत्ति हो. जति धेरै ल्याङ्ग्वेज बोल्न सक्यो त्यति नै त्यो मान्छे बढी धनी हुन्छ. त्यसमाथि पनि हाम्रो मातृभाषा भनेको त हामीले कहिले छोड्नु हुँदैन है. त्यो कारण गर्दाखेरि आई होप अमेरिकाले रुक्सनालाई चाहिँ नि ल्याङ्ग्वेज अथवा हाम्रो नेपाली भाषा चाहिँ भुलाउँदैन होला है.
4: हजुर.
3: अब नेक्स्ट 10 इयर्समा फेरि भेटेर सोध्छु ल.
4: हुन्छ.
3: ओके. अनि अब अमेरिकामा बस्दाखेरि त अलिकति म्युजिक सिनमा लाग्नु अलिक कठिनै हुन्छ, नेपाली म्युजिक सिनमा होइन. त्यसको बारेमा कहिले काहीँ सोच्नु आउँछ
4: भन्नाले?
3: अब कसरी गीत गाउने होला, अथवा तिमीलाई अपर्च्युनिटी मिल्ने हो कि होइन, अथवा कसैले अपर्च्युनिटी दियो भने पनि, तिमीले नेपालबाट कसैले तिमीलाई गीत गाउनलाई अफर गर्यो भने चाहिँ कसरी गाउने होला, के होला भन्ने त्यस्तो खालको केही छ कि छैन? इभन मम्मीलाई पनि मैले सोध्न चाहेँ यो कुरा, रेखा बहिनीलाई. अब उहाँ त रुक्सना त सानै छ होइन, यस्तोमा चाहिँ अब उसको कतै अब यो अमेरिका बसाइसराई भइसकेपछि उसको गीत गाउने जुन एउटा क्रम छ, अपर्च्युनिटीहरू जुन उनले नेपालमा थुप्रै कलाकारसँग कसरी दिग्गज कलाकारसँग उनले गाएकी छिन् होइन, त्यसमा केही कमी आउला अथवा चेन्ज आउला भन्ने त्यस्तो खालको चाहिँ डर पनि हुनसक्छ, के छ बहिनी त्यसमा अलिकति सुनाउनुहोस् न.
0: त्यहाँ चाहिँ अब अलिकति हामीलाई अलिक स्टुडियोहरू केहरू अलिक थाहा छैन. अनि अब भर्खरै उता कोरियाबाट हाम्रो विशाल भाइले चाहिँ गीत दिनुभएको छ क्या.
3: हजुर.
0: अब त्यो कसरी रेकर्ड गर्ने होला, के गर्ने होला भनेर सोचाइमा परिरहेको छ.
3: हजुर. नेपाली समुदायमा यस्तो गीत सङ्गीतमा लाग्नु भएको त्यो तपाईँको एरियातिर तपाईँहरूको त्यतातिर कोही हुनुहुन्छ हुनुहुन्न?
0: हुनुहुन्छ, तर सोधेकै छुइनँ मैले पनि.
3: तर तपाईँहरूले आई थिङ्क त्यो एउटा बेस चाहिँ बनाउनु पर्छ होला रुक्सनाको लागि, किनभने उसलाई त अपर्च्युनिटीको त कमी त हुँदैन होइन, कति अफर त आइबस्छ. तर त्यो अफर आएकोलाई चाहिँ कसरी मटेरियलाइज गर्ने भनेर चाहिँ अलिकति तपाईँहरूले पनि आफ्नो त्यहाँनिर एरियामा चाहिँ
0: है.
3: अब यहाँ युकेमा हुने भए त अब धेरै सजिलो हुन्थ्यो बहिनी, यहाँ धेरै इस्टाब्लिस्ड कलाकार पनि हुनुहुन्छ होइन, उहाँहरूको आफ्नै स्टुडियोहरू पनि छ, उहाँहरूले गाउने गर्ने पनि गर्नुहुन्छ, कति कलाकारहरू त हुनुहुन्छ यहाँ पनि. तर अब यो युएसमा चाहिँ मलाई पनि त्यति साह्रो थाहा भएन होइन, त्यो कारण गर्दाखेरि मैले तपाईँलाई कतिको गाह्रो साह्रो हुन्छ भनेर सोधेको. अब रुक्सारा त बिचरा सानै छ, मम्मी ड्याडीले जस्तो बाटो देखाउनु भयो त्यतातिर लाग्ने हो होइन, तर जस्तो आफ्नो रियाज आफ्नो प्र्याक्टिस अभ्यास त्यो चाहिँ कहिले नछोड्नु है रुक्सारा.
4: हुन्छ
3: यति भन्दै अब हामी करिब करिब अन्तिम चरणमा आइसकेका छौँ. अब म एउटा अन्तिम गीत सुनाउँछु रुक्सराको आवाजमा, र यो गीत चाहिँ मेरी आमा, अब आमासँग आएको छ आज है, यो गीत सुनाउँछु म. यो गीत सँगसँगै हामी बिदा लिन्छौँ. अब संसारभरि हामीलाई अहिले सुनेर बस्नुहुने हाम्रो जति पनि श्रोताहरू हुनुहुन्छ, रुक्सरालाई सुनेर बस्नु भएको छ, उहाँहरूलाई के भन्न चाहन्छौँ? रुक्सराले तपाईँको फ्यान पनि हुनसक्छ होइन, रुक्सराको वेल विसेस पनि हुनसक्छन्, के छ त अन्त्यमा केही सन्देश दिनु अनि त्यसपछि एउटा हामी छुट्छौँ.
4: हुन्छ, म चाहिँ यहाँ मलाई जति पनि मलाई सपोर्ट गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र यहाँ युके आउँदाखेरि चाहिँ एकदमै खुसी छु. र प्लस यो मेरो 8 तारिकमा चाहिँ मेरो एकल साज रहेको छ साइमन हल चर्चमा, त्यहाँ चाहिँ हामी हजुरहरू सबैजना आइदिनु होला, कार्यक्रमलाई सफल बनाइदिनु होला भन्न

0: सो मच हजुरहरूलाई, अनि सुनेर बस्नुहुने हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद. थ्याङ्क यू.
1: आदरणीय श्रोताबृन्द, बहिनी रेखा र नानी रुक्साना सँगसँगै म पनि बिदा लिन्छु. भोलिसम्मको लागि मेरी आमा रुक्सानाले गाउनुभएको यो गीत सुनाउँदै बिदा लिन्छु. हस् त, भोलि भेटौँला. नमस्ते, बाई बाई.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्
1: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनु भएको छैन र त्यसको अर्थ के हो फेरि।
0: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ?
2: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो।
0: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाइप्रति साउदी सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा तेल बोकेका ट्याङ्करहरूमाथि बारम्बार भएका आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीहरू विरुद्ध ठूलो सैन्य कार्यवाही गर्ने चेतावनी दिएका छन्। उनले हुथीहरूप्रति आफू निराश भएको बताउँदै इरानले पनि सजाय भोग्नुपर्ने चेतावनी दिएका हुन्। रेड सीमा जहाजहरूमाथि भएका

0: आक्रमणपछि तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छिन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुतीहरूसँग कारवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढी अवरोध सिर्जना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। बीबीसीकी योलान नेल। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कडा कारवाही गर्न सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न सहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड पाउन्ड भन्दा बढी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपेली संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लङ्घन गरेको मामिलामा गुगललाई $1 अर्ब जरिवाना गरेको छ। गुगलले गैर कानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईँलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। सुनौ एउटा रिपोर्ट। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागभण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक दबाव अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
2: राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कतै सर्वा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाव कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नु होला। हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउनको लागि काम गर्छौँ।
1: शिक्षा मन्त्रीले भने जस्तो प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिने तर उनीहरूले कार्यान्वयन कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्।
3: भनेपछि पुरै मेरिटोक्रेसीकै कुराहरू मात्र गरेर पनि यसले चाहिँ हाम्रो चाहिँ देशमा भएको विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले चाहिँ नकार्छ। मेरिट मात्रै भन्नु पनि त्यो इट्स अ लोडेड वर्ड। तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ यो चाहिँ सबै काङ्ग्रेस एमाले र माओवादी र अरू सरकारी दलहरूको यो जुन के भागभन्दा छ नि
1: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धता बारे थप भन्न सकिने बताउँछन्।
4: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्, त्यसकारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन। उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो फेरि? आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो? यो कुराहरू स्पष्ट हुन लागेको छ तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ।
1: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति पाएका 100 पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए। यसैबीच असार 3 साता सरकारले 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ। अब अर्को विषय, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले 7 प्रदेशमा असर पुग्ने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा काङ्ग्रेस र एमाले बीच सहमति भएपछि 7 प्रदेशमा 2 दलको मिलिजुली सरकार गठन भएको थियो। अहिले प्रदेशहरूमा काङ्ग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्। काङ्ग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ। यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी सुरुमा प्रदेशमा भइरहेका राजनीतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौँ।
5: त्यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो। दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी जस्ताको तस त्यसो जुन पहिला थियो, मेरो विचारमा जनताको अगाडि त्यो छलफल भयो।
1: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
5: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि। जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपाललाई अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो। पदको लोभ उनीहरूमा उत्तिकै देखियो। पदका निम्ति लुछाछुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो।
1: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा सङ्घको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ त्यसो भए?
5: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका, यो सरकार बालेन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान टेलान भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गर्यो त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
5: होइन, त्यसलाई चाहिँ मलजल गरे म ठान्दिनँ, किनभने सङ्घीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्य न्यायसित रूपले जोडिएको छ। प्रदेशलाई तपाईँले झिकिदिनुभयो भने संहिता नै खारेज हुन्छ। जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्र स्वतन्त्र पार्टीका कतिपय नेताहरूलाई लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनु हो भने हाम्रो सङ्घीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले। त्यसले गर्दा प्रदेशमा समस्या छन्, त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ। प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ। प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ। र प्रदेशको जुन अधिकार छ अहिले, प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेशलाई बढी चलायमान बनाउने, प्रदेश र सङ्घका बिचको जुन समन्वय छ त्यसलाई अलि गहिरो बनाएर लिएर जाने, प्रदेश र स्थानीय तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग समन्वय गरेर लिएर जाने, त्यतातिर हामी लाग्नुपर्छ। प्रदेशलाई खारेज गर्ने होइन। यदि राष्ट्रले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ। अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतिनिधित्वबाट प्रदेश बनाउने भन्ने, प्रदेशको सोच नै त्यो होइन। प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन्, जुन जनसङ्ख्या छ, जुन जनसङ्ख्याको सामाजिक संरचना छ, बनोट छ, त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो। उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ।
1: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले संघीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन अहिले त्यसो भने?
5: संघीयतालाई को विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ, संघीयताको विरोध गर्नेहरूलाई केही सामल छ त्यसले दिन्छ, तर के भने संघीयताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ। त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संघीयतामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानुपर्नेमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बल मात्रै पुर्याइरहेका छन्।
6: त्यो म्यानेज गर्न नसकेको चाहिँ किन होला?
5: म्यानेज गर्न नसके नचाहेको नियतै ठिक छैन। हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छन् त्यो सत्ताबाट मातिएका मान्छेहरूको चाहिँ सोच हो यो। उनीहरूको नियत प्रदेशको विकासको छैन, उनीहरूको नियत प्रदेश र संहितालाई सबल बनाएर लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो। त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला प्रेमजीको आन्दोलनमा खाए त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति तिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला, नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दिनँ यसबाट।
1: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न सहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
0: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लिक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन्। मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ। युवाको भविष्यमाथि खेलवाड गर्ने कुनै पनि व्यक्ति छोडिने छैन। प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन्। यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

बीएफबी गोर्खा रेडियो कार्यक्रमले हामी गोदुलीमा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु अहिलेको यही समय म सिनेको तर्फबाट इभिनिङ सो कार्यक्रम गोदुलीमा. समय 4:27 गएको छ श्रोता र कार्यक्रमको यो आरम्भ भएको पनि छ. आज 23 जुलाई 2026 थर्सडे यानि कि बिहिबारको दिन रहेको छ यो इभिनिङ सो रहेको छ. हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ तपाईँले यो चाहिरहेको छ. समय 4:00 to 7:00 तीन घन्टाको कार्यक्रम र अवश्य पनि श्रोता मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरू तपाईँको माझमा रहने नै छ. आजको यस दिनमा तपाईँले हामीलाई लोकली 105.4 MHz ट्युन गरेर सुन्न सक्नुहुन्छ र तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमा बीएफपीएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. त्यसै गरी तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बीएफपीएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ अहिलेको यो समय. र यसै गरी यो अहिलेको समयमा तपाईँले हामीलाई ट्युनिङ गरेर सुन्नुहोस्. कार्यक्रमको पहिलो घन्टामा म तपाईँलाई भरपूर मनोरञ्जनहरू गराउने नै छु. विभिन्न जनरको गीतहरू तपाईँले पाउन सक्नुहुन्छ र सुरुवातमा मैले लोकगीत राखेको नै थिएँ र कार्यक्रममा रद्दै गर्नुहोस्. र दोस्रो घन्टामा पनि तपाईँले इन्टरभ्यू फिचर पाउन सक्नुहुन्छ युसी गोर्खा आर्क सपोर्ट बटालियन बर्थडे जुन रहेको छ आसादीसँग गरेको कुराकानी हुनेछ. पार्ट वान चाहिँ 5:09 जाँदा, पार्ट टू 5:28 जाँदा भने पार्ट थ्री हुनेछ 6:00 लागि 13 मिनट बाँकी हुँदा. यसै गरी कार्यक्रमको थर्ड आवरमा पनि छड्के सलाम रहेको छ. योगदायको साथमा सुन्नुहोला W2 रिटायर्ड सुक्रिम राई जो X7GR हुनुहुन्छ र साथै पद्मा राईसँग रहेको कुराकानी पार्ट वान यो एपिसोड वान हुनेछ 5:28 जाँदा र पार्ट टू चाहिँ हुनेछ 7:00 लागि 13 मिनट बाँकी हुँदा. र कार्यक्रममा रद्द गर्नु श्रोता तपाईँको माझमा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरू रहने नै छन् र अहिलेलाई पनि हामी अगाडि बढ्नेछौँ कार्यक्रममा यो मिठो गीतको साथमा नबोली तिमी बुझिदेऊ स्वप्न सुमनको आवाजमा.

0: Radio.
1: स्वप्न सुमन का आवाजमा यो मिठो गीत रहेको थियो नबोली तिमी बुझिदेऊ र समय हामीसँग पाँच बजेको लागि अब पनि बाँकी रहेको छ 26 मिनट र यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी राखिहालौँ किरात राई या योखाको बारेमा अब पनि यो यलम्बर समृद्धि दिवस 2026 हुन गइरहेको छ जहाँ कार्यक्रममा धेरै नै आकर्षणहरू रहेको छ सांस्कृतिक तथा समकालीन यो कला सङ्गीत र नृत्यको प्रस्तुतिहरू हुन गइरहेको छ र साथै नानीहरूको लागि पनि फ्री चिल्ड्रेन्स एक्टिभिटिजहरू रहेको छ र धनुषवान प्रतियोगिता पनि हुनेछ सम्मान तथा अभिनन्दन समारोह पनि हुनेछ जहाँ यहाँ विभिन्न एक्टिभिटिजहरू रहेको क्रममा चाहिँ तपाईँहरू इन्जोय पनि गर्न सक्नुहुनेछ र फ्री पार्किङ हो एन्ट्री फिस मात्रै £5 रहेको छ यसको लागि तपाईँले एडभान्स बुकिङ गर्नुहोला क्याम्पिङको लागि बिबिक्यू फुड र साथै बिजनेस स्टलको लागि र यस सम्बन्धीमा चाहिँ तपाईँले विस्तृत रूपमा केही जानकारी परेको खण्डमा भने संयोजक तपाईँले सुमन चन्द्र राई उहाँलाई सम्पर्क गर्नुहोला फोन नम्बर 07575747999 कल गर्न सक्नुहुन्छ र डेट चाहिँ यो स्याटरडेको दिन 1 अगस्तमा रहेको छ 11 बजीदेखि बिहानको बेलुकी 8 बजीसम्म किरात राय हाउस क्यामल लेन रिप्ले सरीमा रहेको छ र वेबसाइटमा पनि गएर तपाईँले देख्न सक्नुहुन्छ मोर इन्फर्मेसन kryuk.org र कार्यक्रममा यो समय फेरि पनि पालाइसकेको छ श्रोताहरूको एउटा मिठो गीत राख्ने क्रम र अहिलेलाई पनि तिमी भए काफी रहेको छ समीर श्रेष्ठको आवाजमा यो मिठो गीत पनि इन्जोय गर्नुहोस्

0: गोर्खा रेडियो
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिउ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोड

is Gorkha Radio. अर्ज किया है यो गीत एन्जोगरी सक्नु भएको छ श्रोता र कार्यक्रमले हामी गोदुलीमा छौँ यो पहिलो घण्टा र समय 5 बजेको लागि अब भने हामीहरूसँग 16 मिनट बाँकी रहेको छ मिठा मिठा गीत सङ्गीतहरूको साथमा भरपूर मनोरञ्जन पनि लिइरहनु भएको छ श्रोता यो साँझको समय म सुनिएको साथ र आज बिहिबारको दिन केही तपाईँको माझमा यो जानकारी पनि म राख्ने नै छु गलकोट सोसाइटी युकेले चाहिँ आयोजना गर्दैछ अब भने यो 10th एनिभर्सरीको उपलक्ष्यमा चाहिँ सङ्गीत साँझ पनि हुन गइरहेको छ विष्णु खत्री र साथै सपना रोका जमुना राणा उहाँहरूको प्रसिद्धि रहनेछ भरपूर तपाईँले मनोरञ्जन लिन सक्नुहुन्छ र यो चाहिँ द कन्फरेन्स सुट वेस्ट ब्रम्विचमा हुन गइरहेको छ मन्डेको दिन रहेको छ र एडल्टको लागि चाहिँ 20 पाउन्ड्स भने चाइल्डको लागि चाहिँ 10 पाउन्ड रहेको छ र कार्यक्रममा इभेन्ट्सहरूको जानकारीको साथै यो समय म वेदरको बारेमा पनि चर्चा गर्न चाहन्छु स्पेसली आजको दिनमा चाहिँ विशेष गरी मैले पनि अब मेरो कजन्सहरू आएको क्रममा चाहिँ उहाँहरूले भन्दै थियो फोक्सटोन अलिक चिसो रहेछ भनिरहनु भएको थियो तर वा लन्डनको कम्पेरिजनमा त फोक्सटोन अलिक चिसो नै हुन्छ होइन र समरको लागि चाहिँ एकदमै पर्फेक्ट छ फोक्सटोनको वेदर र आज अहिलेको यो समय चाहिँ टेम्परेचर 22 डिग्री सेल्सियस छ मोस्टली क्लाउडी त्यस कारणले गर्दाखेरि चाहिँ अलिकति चिसो भएको महसुस हुन सक्छ विन्ड चाहिँ 11 किलोमिटर पर आवर रहेको छ ह्युमिडिटी 68% रहेको छ र यसै गरी भोलिको दिनमा पनि क्लाउडी नै छ वेदर स्याटरडे चाहिँ नाइस एन्ड सनी वेदर रहेको छ सन्डेको दिनमा चाहिँ आवेब लाइट रेन हुने सम्भावना चाहिँ रहेको छ तर पनि वेदर भन्ने कुरा हो एनी टाइम चेन्ज पनि हुनसक्छ र यो चाहिँ सन्डेको दिनमा पोसिबिलिटी रहेको छ तर पनि पानी पर्न नसक्छ तर पनि अहिलेको यो हप्ता चाहिँ क्लाउडी नै रहेको छ फोक्सटोनमा वेदर र लन्डनमा चाहिँ अलिकति वार्म अभियसली र यो समय टेम्परेचर 27 डिग्री सेल्सियस छ विन्ड 6 किलोमिटर पर आवर भने ह्युमिडिटी 38% रहेको छ फ्राइडेको दिन भोलि क्लाउडी छ वेदर अलि 28 डिग्री सेल्सियस र थ्रु आउट यो हप्ता नै राम्रो रहेको छ वेदर हामी हेर्दाखेरि विशेष यो 2026 समयमा चाहिँ समर अलिकति हिट वेभबाट सुरुवात भए तापनि हामीले वी हेभ बिन एबल टु मेक द मोस्ट अफ द समर विच इज रियली रियली गुड अब ग्लोबल वार्मिङ पनि हुँदैछ भन्ने कुरा पनि हामी न्युजहरूमा सुनिराख्छौँ हेरिरहेका हुन्छौँ सो त्यसको पनि इफेक्टहरू पनि हुनसक्छ यु नेभर नो तर अहिलेको यो समयमा चाहिँ हामीले प्र्याक्टिकली कुरा गर्दाखेरि चाहिँ अहिले समर चाहिँ राम्रोसँग वेदरको चाहिँ भरपूर इन्जोय गर्न सकिरहेका छौँ र यो रहेको थियो फोक्सटोन र लन्डनको सन्दर्भमा रहेको वेदर रिपोर्ट अवश्य पनि तपाईँलाई जानकारी भएको छ भन्ने आशा गर्दछु र फेरि पनि कार्यक्रममा अर्को एउटा मिठो गीत राख्ने नि छु न्याउली बनेमा शान्ति श्री परियार र प्रशान्त शिवाकोटी

0: सरकारले कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
1: मालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेको छ।
2: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
1: सरकारको यस्तो निर्णय आएसँगै मधेसका ऋण साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 गते मिटर ब्याज पीडितसित गरेको 9 बुन्दे सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। देशमा विवाह श्राद्ध लगायत गर्जो परेको बेला कपाली तमसुकको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनुको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउनु भयो।
3: किसान चाहो राजा सबै मिलेर यसको विरुद्धमा हामी आन्दोलनमा जान्छौँ। बैमानहरूको आत्मपन भइरहेछ, यसको भयो भने यो गाउँ गाउँमा लडाई हुन्छ, झगडा हुन्छ, यसको जिम्मेवारीको त्यो बाल्यकाल लिनुपर्छ।
1: साहुकारहरू पीडित लेनदेन संघर्ष समिति गठन गरेर धनुषा सप्तरी पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्। ऋणी भन्दा साहुकार बढी पीडित रहेको सप्तरीका साहुकार दिनेश शाहको तर्क छ।
4: पीडित ऋणी नै बल्कि महापीडित साहु है। कहबै त बेमानी मानसिकता मे साहु के तरफ से 5% व्यक्ति है, त ऋणी के तरफ से 95% व्यक्ति। आ नै त पैसा लेबा काल में त कोही नै जने, आ देबा काल में दुनिया जहान के ढिंढोरा पिटा के कुन जरूरी।
1: मीटर ब्याज पीडितहरू जनकपुर धाम को तृतीय गाछी पैदल मार्च गर्दै काठमाडौँको लागि प्रस्थान गरेपछि गृहमन्त्री सुदन गुरुङ आफै बाराकोनिसगढ पुगेर मिटर ब्याज पीडितहरूसित वार्ताको पहल गर्नुभएको थियो। वार्तालाई मुहूर्त रूप दिन मिटर ब्याज पीडितको प्रतिनिधिहरूलाई काठमाडौँ बोलाउनु भएको थियो, जहाँ 9 बुन्दे सहमति गरेर पैदल मार्चलाई साम्य पारिएको थियो। मिटर ब्याज पीडितको पक्ष मात्रै सुनेर गरिएको निर्णयले भारी क्षति बेहोर्नु पर्ने सम्भावना देखेर साहुकारहरू पनि सडकमा उत्रेका छन्।
0: शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरण अबको 4 वर्षभित्र

0: गरी नै दावी गर्न भएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आइन्दा कुनै पनि राजनीतिक हस्तक्षेप नहुने दावी गर्नुभयो।
1: यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको 4 वर्षमा अन्त्य गर्नेछौँ। भागभण्डाको राजनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ। अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कतै सर्वा गर्नुपर्ने, कतै पढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाब कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला। त्यो हाम्रो पार्टीबाट अन्य कुनै पार्टीबाट कुनै दबाब आयो भने जहिले पनि डिफेन्ड गर्न हामी छौँ भनेर सभामा पनि म यहाँहरूलाई त्यो प्रतिबद्धता जनाउन चाहन्छु। अब विश्वविद्यालयमा जे हुन्छ त्यो मेरिटोक्रेसीको आधारमा हुन्छ, जे हुनुपर्ने हो त्यो हुन्छ, राजनीतिक रूपमा अब केही पनि हुँदैन।
0: अब खबर फटाफट।
2: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान, गैराती 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाइ आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति, संघ संस्था, समूह र सरकारी निकायको कब्जामा, 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाइ हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही, गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण, नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6,300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनु पर्ने माग। र नलपुर हुसिकोट 5 केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा, बस्तीका सबै 42 घर उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
0: साउदी अरबमा नागरिक आणविक ऊर्जा कार्यक्रमका लागि अमेरिकाले अरबौं डलरको 30 वर्ष योजनामा सहमति गरेको छ। यो योजनाबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि साउदी अरबले युरेनियम प्रशोधन र आणविक हतियार उत्पादन समेत गर्न पाउने भनिएको छ। अमेरिकी पूर्व रिपब्लिकन सल्लाहकार रीना शाहले यो सम्झौताबाट अमेरिकालाई व्यापारिक फाइदा पुग्ने बताउनुभयो।

पीएफपी स्कोरकार्ड भिडियो कार्यक्रम गोधुलीको हामी दोस्रो घण्टामा नै प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। म सिनेको तर्फबाट मखमली यो मिठो गीत सुजन चापा गाएर सुनिता तेगिमको आवाजमा 5:11 गएको छ र कार्यक्रम गोधुली श्रोता यो साँझपखको समय इभिनिङ सो सुन्न सक्नुहुन्छ। हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भने 4 बजीदेखि रहेको छ 7 बजीसम्म 3 घण्टाको कार्यक्रम र कार्यक्रमको यो दोस्रो घण्टामा पनि आज तपाईँले छड्के सलाम पाउन सक्नुहुन्छ युगदायको साथमा। र आज चाहिँ उहाँको गेस्ट हुनुहुन्छ W2 रिटायर्ड सुक्रिम राई X7GR हुनुहुन्छ र साथै पद्मा राईको साथमा रहेको कुराकानी पार्ट 1 यो एपिसोड 1 हो। तपाईँले सुन्न सक्नुहुन्छ जुन चाहिँ 5:28 जाँदा पार्ट 1 भने पार्ट 2 चाहिँ रहनेछ 6 बजेको लागि 13 मिनट बाँकी हुँदा। र कार्यक्रमको थर्ड आवरमा चाहिँ म तपाईँको समक्ष राख्ने निजु गोर्खा आर्क सपोर्ट बटालियन बर्थडे यो आशादितको साथमा रहेको कुराकानी पार्ट 1 हुनेछ 6:09 जाँदा पार्ट 2 हुनेछ 6:28 जाँदा भने पार्ट 3 चाहिँ 7 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ। र कार्यक्रममा रद्दै गर्नु श्रोता भरपूर मनोरञ्जन पनि तपाईँको समक्ष रहेको नै छ। अहिलेलाई भने जन च्याम्लिङ राईको आवाजमा कुछारा

Gurkha Radio. यो मिठो गीत रहेको थियो श्रोताको छ र जन च्याम्लिङ राईको आवाजमा एन्जोय गरिसक्नु भएको छ र अहिले समय हामीहरूसँग 5:17 गएको छ। के अपकमिङ इभेन्ट्सहरूको बारेमा फेरि पनि आउनु अब जानकारी राखिहालौँ। तिज पनि हुँदैछ, त्यसैले वान आज लेडिज तिज पार्टी यो चाहिँ 4th of September फ्राइडेको दिन हुन गइरहेको छ सेन्ट्रल कुक हाउस जम्मु ब्यारिक्समा र टाइमिङ चाहिँ 5 हुने रहेको छ र एन्ड चाहिँ इभेन्ट रातिको 12 हुन गइरहेको छ। यस अनुसार वान आज लेडिजहरू जानकारी लिइरहनु होला र यसै गरी त्यो इभेन्ट 5th September पनि हुन गइरहेको छ। यो चाहिँ अर्को इभेन्ट हुन गइरहेको छ तिज पार्टी, यो चाहिँ प्लेस हिमालय ओसिसमा रहेको छ 20 Station Road टेतवाथमा। साँझको समय 4 मिड नाइटसम्म रहेको छ। टिकट प्राइस चाहिँ £25 रहेको छ र डोरमा चाहिँ सेल हुने छैन, त्यसैले गर्दाखेरि अर्ली एडभान्स नै तपाईँले चाहिँ आफ्नो प्लेस बुक गर्नुहोला र कुनै क्वारिजहरू छन् भने चाहिँ तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ दिपा राई, उहाँ चाहिँ डेप्युटी चेयर अफ TNCA को हुनुहुन्छ। यस अनुसार जानकारी रहेको छ र श्रोता कार्यक्रममा अब पनि केही क्षणमा हुने नै छ कार्यक्रम छर्के सलाम, योगदायको साथमा सुन्न सक्नुहुनेछ र अहिलेलाई पनि यो मिठो गीत राखिहालौँ तपाईँको माझमा र छर्के सलाम चाहिँ 5:28 जाँदाखेरि पार्ट वान भने पार्ट टू चाहिँ 6 लागि 13 बाँकी हुँदा हुनेछ। त अहिलेलाई पनि स्वप्न सुमन सुशान्त केसी रहेको छ यो गीत हराउन देऊ, स्टे ट्युन्ड।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: right, left, left. Salute on the march. Left. Salute.
1: कार्यक्रम छड्के सलाम।
2: नमस्ते, कार्यक्रम छड्के सलामबाट म योगराज भाइको कार्यक्रम छड्के सलाममा विगत अवकाशबाट रिटायर्ड हुनुभएका साहबहरू अनि गुरुजीहरूसँग कुराकानी गर्दै आएका छौँ। आज यो कार्यक्रम रेकर्ड गर्नको लागि चाहिँ लन्डन हेजमा आएको छु। हाम्रो WO2 रिटायर्ड सुप्रिम राई साहब हुनुहुन्छ अनि उहाँको प्यारी श्रीमती पद्मा राई दिदी हुनुहुन्छ र उहाँकै यो निवासमा यो कार्यक्रम रेकर्ड गरेका छौँ। उहाँ विगत अवकाशमा 1976 धरान गोपा क्याम्प भन्थ्यो त्यहाँ भर्ती हुनुभयो अनि 1994 चाहिँ WO2 उहाँ पेन्सन जानुभयो र उहाँ चाहिँ 1982 फकल्यान्ड वार पनि लड्नुभयो र त्यो स्टोरीहरू आज हामी क्रमशः सुन्दै जानेछौँ अनि यहाँको बेलायतको बसाइ कस्तो भइरहेको छ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। साहब नमस्कार हजुरलाई।
3: नमस्कार
2: हजुर दिलाम। नमस्कार है।
4: नमस्कार भाइ।
2: ल साहब एकदमै खुसी लाग्यो यहाँ वेलकम गर्नुभयो। 2006 बेलायत आउनु भएको रहेछ, यहीँ नै बसोबास गरिराख्नु भएको छ 2006
3: भन्दाखेरि म चाहिँ सबभन्दा पहिला चाहिँ ग्रेसमा बसेँ। ग्रेसमा अराउन्ड 2 बसेँ। त्यहाँदेखि ग्रेसदेखि फेरि म चाहिँ घाँडा गएँ, घाँडामा गएँ है, काम गर्नु गएँ भनौँ न, घाँडामा गएँ। समय पनि भन्नुपर्छ, डेटहरू पनि
2: पर्दैन।
3: अनि घाँडामा गएँ, घाँडामा 3.5 काम गरेँ होइन। त्यसको बादमा फेरि ब्याक टु युके। अनि युके आएपछि चाहिँ अनि फेरि यता सेक्युरिटी गार्डहरू एप्लाई गरेँ होइन। पहिला पनि गरेको थिएँ मैले फेरि, र सेक्युरिटी गार्ड गर्दा गर्दै त्यहाँदेखि फेरि त्यही यो फोकल्यान्ड वारको होइन भेटरेनहरू को चाहिँ सेलेक्टेड हुँदैछ, सेलेक्सन हुँदैछ भन्ने चाहिँ मैले सुने कि त्यो पनि मलाई थाहा थिएन। हाम्रो क्याप्टेन टेक बहादुर साहबले पो मलाई फोन गरेर भन्नुभयो कि सुक्रिम ल त्यहाँ तपाईँलाई थाहा छैन फोकल्यान्ड वारको फिल्म बनाउनको लागि।
2: दिदीलाई पनि वेलकम छ। तपाईँ 2006 यहाँ आउनुभयो कि साहब पछि आउनु भएको?
4: म चाहिँ 2008 हजुर इन भयौँ आमा छोरी। हजुर
2: त्यो भन्दा अगाडि धरानै बाजु गरा नै बस्नुभयो?
4: ज्यू ज्यू त्यो भन्दा पहिला चाहिँ 1993 चाहिँ भिजिट उहाँले झिकाउनु भएको थियो अनि एकजना साथीसँग चाहिँ आएको थिएँ। त्यतिखेर प्यारिसहरू घुम्न गयौँ, फ्रान्स। हजुर
2: उहाँ 94 पेन्सन जानुभयो, तपाईँलाई
4: 93 हजुर हजुर पहिला।
2: त्यति बेला युके र अहिलेको युकेमा चाहिँ के फरक पाउनुभयो पछि आउँदा चाहिँ?
4: हजुर धेरै फरक पाएँ र पनि ठिकै छ अहिले, राम्रै लाग्छ। हजुर
2: त्यहाँ चाहिँ कस्तो छ नेपालीहरू, कस्तो छ यहाँको बसाइ चाहिँ कस्तो छ?
4: हजुर
2: एजको चाहिँ,
4: एजको चाहिँ राम्रो छ। धेरै नेपालीहरू छौँ, विशेष यता हङकङबाट आउनु भएको नानीहरू होइन, मिक्सहरू सबै, अब अरूहरूबाट पनि सिभिलहरू पनि आएको छ धेरै जसो छ। हेज एन्ड ह्यारलिन्टनमा धेरै राम्रो, धेरै बसोबास गरेको छौँ।
2: ओके साहब, अब तपाईँ चाहिँ युके कति बस्नुभयो? 94 चाहिँ तपाईँ यहीँ बेलायतबाट पेन्सन जानुभयो है?
3: यस। अनि युकेदेखि पेन्सन गएँ, पेन्सन गएको बादमा चाहिँ मैले नेपालमा गएर त्यही 94 मैले चाहिँ फेरि एप्लाई गरेँ जिआरयूमा।
2: ए
3: वर्ल्डफेयरको मलाई अफर आएको थियो, मैले चाहिँ जिआरयू जानु नै बेस्ट लाग्यो अनि मैले उतापट्टि गिभ अप गरेँ, उतापट्टि जिआरयू गएँ भनौँ न। जिआरयूमा गएर 9.5 जिआरयूको सिपाही भएर काम गरेँ।
2: दिदी पनि जानुभयो?
4: गइन भाइ।
2: किन लानु भएन त दिदीलाई? त्यति बेला लाने चलन थियो नि त,
4: नानीहरू पढ्दै थियो।
3: त्यति बेला चाहिँ यस्तो थियो कि म चाहिँ अब पैसा कमाउनै पर्यो होइन, नानीहरू दार्जिलिङमा पढ्दै थियो त्यस कारणले अब सबभन्दा नानीहरूको फ्युचर त हेर्नै पर्यो होइन। त्यस कारणले हामी चाहिँ तिमी नजाऊ, नानीहरूसँग बस, म चाहिँ जान्छु भनेर म चाहिँ गएको थिएँ होइन। अनि नानी साथै घर पनि त्यहाँ हामीले रेन्टमा लिएको थियौँ हामी दार्जिलिङमा। रेन्टमा बसेर बुढिया अनि नानीहरू चाहिँ बस्थ्यो, नानी भन्दा पनि छोरी चाहिँ उसँग बस्थ्यो, छोरा चाहिँ बडोसमा बस्थ्यो।
1: कार्यक्रम छड्के सलाम।
2: अनि दिदी अब तपाईँ त नेपालमा वर्ल्ड सेटल इन भइसकेको, फेरि बेलायत जाँदैछु भन्दा चाहिँ कस्तो लाग्यो? 2004 टोनी ब्लेयरले अनाउन्स गरे यहाँ आइयो, बेलायतमा बसेर त काम गर्नुपर्छ भन्ने कस्तो मेन्टालिटी लिएर आउनु भएको थियो?
4: धेरै खुसी लाग्यो भाइ हगि, पहिला पनि अब घुमेर गएको त्यस कारणले, अरू भन्दा पनि नानीहरूको फ्युचर त्यो मैले सम्झेँ। किनभने त्यतिखेर चाहिँ मेरो छोरी चाहिँ अब एमबिबिएस पढ्दै थियो अनि त्यसपछि चाहिँ छोरी हो, मलाई धेरै चिन्ता लाग्थ्यो क्या, अब स्पेसलिस्टको लागि चाहिँ आखिर बाहिर पठाउनु पर्छ होइन, कता होला के होला कसरी अब ऊ गर्नु होइन, छोरा मान्छे श्रीमान त बाहिरको बाहिरै, अनि मलाई एकदम चिन्ता लाग्थ्यो क्या, विशेष छोरी हुनाले होइन। छोरा त अब त्यति ढुक्क हुन्थ्यो होला, त्यसले गर्दाखेरि जब युके खोलियो मलाई एकदम खुसी लाग्यो, नानीहरूको उमेर मेरो छोरा पनि क्लास टुवेल्भ सकेको थियो अनि दिलिसा पनि एमबिबिएस सकेको थियो. त्यस कारणले मलाई एकदमै नानीहरूको लागि चाहिँ यो युकेको लागि चाहिँ शिक्षाको लागि एजुकेसनको लागि चाहिँ एकदमै मलाई खुसी लाग्यो एकदमै.
2: अब तपाईँ त खोटाङमा जन्मिनु भएको रहेछ, बाल्यकाल चाहिँ कस्तो थियो, कतिको गरियो, कति खेतीपाती गरियो?
3: खेतीपाती चाहिँ मैले गरिनँ, किनभने म चाहिँ मामासँग एउटा डुप्लिकेट भान्जा भएर आएको थिएँ नि. मैले स्यामा होइन, सानोमै मेरो पाँच वर्षको थिएँ कति थियो होइन, छ सात वर्ष, दुई क्लास चाहिँ म चिल्ड्रेन स्कुलमा पढेँ
2: होइन,
3: छोरा बनाएर थिएँ. अनि म मलेसियाको सिङ्गापट्टनी इपु भन्ने ठाउँतिर बसेँ होइन, अनि हप्पर बिल्लाहरू पुरै थाहा छ त्यता डुलेर, त्यहाँदेखि वापस भयौँ न, रिटर्न भयौँ भनौँ न नेपाल. नेपालमा गएपछि चाहिँ मैले
2: कति बस्नुभयो, तिन वर्ष,
3: साढे तिन वर्ष
2: त्यहीँ पढ्नुभयो?
3: त्यहीँ पढेँ होइन, चिल्ड्रेन स्कुल पढ्थ्यौँ अनि राम्रो थियो. हामीलाई दुईजना समाएर जानुपर्ने, दिउँसो आइसक्रिम खानु दिन्थ्यो होइन, तर डिसिप्लिन चाहिँ राम्रै डिसिप्लिन गर्नु लाउँथ्यो होइन,
2: आर्मीको
3: होइन. तर अहिलेको र पहिलाको बेग्लै थियो. हाम्रो हप्तामा एकपल्ट सिनेमा हलमा लान्थ्यो, डचर हल भन्थ्यो, त्यहाँ सिनेमा हल देखाउँथ्यो. तर हामीलाई केटाकेटीलाई चाहिँ अगाडि बिछाउनु दिन्थ्यो कि, अनि हेर्दा हेर्दै सुतिहाल्थ्यौँ नि भनौँ न.
2: कस्तो फिल्म देखाउँथ्यो?
3: त्यो हिन्दी फिल्म नै, हिन्दीमा छ्यामाहरू मामाहरू चाहिँ अब चियरमा बस्छ, हामीलाई चाहिँ अगाडिपट्टि त्यो उमा जस्तै भुइँमै नै चट्टाइ बिछाएर पछि त्यहीँ यसो हेर्नु पर्थ्यो, त्यत्तिकै निदाउँथ्यौँ भनौँ न. त्यो हुन्थ्यो, सजिलो नै थियो. अरू अनि हामीलाई हप्तामा भिजिट लान्थ्यो, ल्याउँथ्यो होइन, कता कता लाने, के गर्ने, सबै एक्टिभिटी.
2: नानीहरू नभएर तपाईँलाई लानुभयो कि, अब तपाईँलाई पनि माया लाग्यो अनि मामाले लानुभयो?
3: होइन, उहाँहरूको नानी नै थिएन, सबभन्दा पहिला मलाई नै छोरा बनेर लगे. त्यसरी म माइजूलाई आमा भन्छु नि, उमा भन्छु अहिले पनि होइन. अनि मैले सोचेको थिएँ पछि पछि चाहिँ मेरो आमा नै उहाँ होला भनेको त होइन रहेछ होइन. त्यस कारणले अब मेरो मामाको नम्बर छ 21136003 हो नि, कलसाजन जसबहादुर राई. त्यहाँदेखि पछाड त्यहाँदेखि हामी रिटायर भयौँ नै, उहाँको पेन्सन पाएर आउनु नेपाल आयौँ. नेपाल आएपछि पो मेरो आमा भेटेँ होइन, आमालाई भेटेँ, खुद आमा भेटेँ. उहाँले मलाई के सामानहरू राखिदिनु भएको रहेछ भनौँ न होइन. त्यहाँदेखि खुसी लाग्यो, मलाई माया गर्नुभयो होइन. त्यहाँदेखि मलाई फिलिङ आयो, त मेरो छोरा पो त है भन्नुभयो. त्यहाँदेखि मलाई त्यस्तो हुँदै हुँदै त्यहाँदेखि अब बाउकोतिर जानुपर्छ भनेर चाहिँ, मेरो बाउ चाहिँ इन्डियामा हुनुहुन्थ्यो होइन,
2: इन्डियन आर्मीको
3: होइन, इन्डियन आर्मी
2: त्यतिकै
3: काम गर्नु जानुभयो,
2: मुगलान भन्थ्यो होइन.
3: हजुर हजुर, त्यहाँदेखि आसाममा रहेछ, त्यहाँदेखि एकजना मान्छेहरूसँग मिलेर भनौँ न, उहाँ जानुहुँदो रहेछ, जानुहुँदो रहेछ. अनि उहाँहरूसँग हामी चाहिँ गयौँ केटाकेटीमा, त्यति बेला समथिङ 8-9 वर्षको थियो होला. त्यहाँदेखि गयौँ, गएपछि अनि मलाई बाउ देखेको होइन, बाउ देखेँ अनि मेरो परिवार देखेँ, त्यहाँदेखि त रमाइलो लाग्यो भनौँ न. अनि गाई बस्तुहरू देखेँ, केहरू देखेँ गाउँमा, त्योहरू देखेँ, के देखेँ, अनि अर्कै खालको मलाई
2: बसेर जानुभएको, गाउँ त मन पर्दैन होला नि त,
3: पहाड त गइनँ. त्यहाँदेखि अब मन पर्यो भनौँ न, कस्तो लाग्यो, खेल्ने साथीहरू भेटेँ भनौँ न, अनि त्यहाँदेखि खुसी लाग्यो. अनि त्यसो हुँदा हुँदै अनि तर मेरो बाबा मेरा मम्मी चाहिँ 2 वर्षमा खस्नुभयो.
2: ए बिचरा, तपाईँ गएको 2 वर्ष?
3: 2 वर्षमा खस्नुभयो,
2: खसेपछि खस्नुभयो,
3: खसेपछि अनि
2: ओके साहब म यतिमै रोकेँ है त यो पार्टलाई चाहिँ. आदरणीय श्रोता, अहिले तपाईँले कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ. WTO रिटायर सुक्रिम राई साहब 7 JR को हुनुहुन्छ अनि उहाँको श्रीमती पद्मा राई दिदीसँग उहाँकै निवासमा यो कार्यक्रम रेकर्ड गरेका छौँ. यी बिचमा चाहिँ केही गीतहरू सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी गर्नेछौँ.
1: कार्यक्रम छड्के सलाम, यो BFBS Gorkha Radio. BFBS Gorkha Radio. Gorkha Radio.

KFBS गोरखा रेडियो हो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, आदरणीय श्रोताजी, यो BFBS गोर्खा रेडियो नै हो। साप्ताहिक कार्यक्रम तपाईँहरूले छड्के सलाम सुन्दै हुनुहुन्छ। डब्लु टु रिटायर्ड सुक्रिम राई साहब हुनुहुन्छ। X7GR को 1976 ब्रिगेड अफ गोर्खासमा भर्ती हुनुभयो, अनि पछि 1994 हामी पहिलो छुट्टी जाँदा चाहिँ उहाँ पेन्सन जानुभएको रहेछ। अनि दिदी पदमा हुनुहुन्छ। साप र दिदी, फेरि वेलकम छ।
2: धन्यवाद।
1: अनि साप, भर्ती चाहिँ किन हुनुभयो त?
3: सबभन्दा पहिला भर्ती चाहिँ म किन हुनु मन लाग्थ्यो भने, पहिला नम्बर चाहिँ सानोमा चाहिँ कौवाई फिल्म हेर्थ्यौँ हामीले। कौवाई फिल्म हेर्दाखेरि त गनहरू लिएर ड्याउ ड्याउ ड्याउ गर्ने मलाई साह्रो नै इच्छा थियो होइन सानोमा चाहिँ। त्यो सानोको इच्छा बेग्लै, ठुलो भएपछि चाहिँ मलाई के भयो भने, नेपालमा अब जाहिर खाने माध्यमै थिएन, क्या जाहिर खाने माध्यम थिएन। त्यस कारणले भर्ती हुनु त आवश्यक नै थियो, किन नभएदेखि किन चाहिँ मान्छेलाई मार्नु र मर्नु कसलाई चाहिँ मनपर्छ र, एउटा बाध्यता हो। त्यस कारणले त्यहाँको सबभन्दा पहिला मलाई कर कति बेला लाग्यो भने नि, पहिला मैले त्यो सोचेको थिइनँ। जब मैले बिहा गरेँ नि, त्यहाँदेखि चाहिँ मलाई केही हुने।
1: दिदीको माइत चाहिँ कहाँ हो?
2: मेरो माइत चाहिँ भोजपुर।
1: भोजपुर
2: माघी नै हो। पहिला देखा देख भएर मन परापर भयो, अनि बैरबनमा, अनि उहाँले माग्नु भयो। उहाँ चाहिँ मेरो छ्यामाको चाहिँ भान्जा, अनि आफन्त आफन्तबाट पनि अलिकति नजिक भइयो होइन। उहाँको मेरो छ्यामाको आफ्नै कान्छी छ्यामा, उहाँको आफ्नै कान्छा मामा, फेरि
3: त्यसमा म भन्छु
1: है।
3: सबभन्दा पहिला होइन, मेरो दिदीलाई CYNGR-कै हो, 86-33, उहाँलाई चाहिँ भेनाले बोलाउनु भयो, फ्यामिली पर्मिसन पाएर मैले पुर्याउनु लगेँ भनौँ न, गोपा क्याम्पमा पुर्याइसकेको बादमा म फर्किँदै थिएँ चत्रामा। उहाँ चत्रामा चाहिँ उसको मेरो श्रीमतीको माइजूको घरमा गएको थिएँ, ऊ त्यहाँ आयो क्या। मलाई पहिला भेट भयो,
1: त्यहाँ जानुभएको
2: होइन, हामी चाहिँ त्यही नै र। मेरो पिताजी चाहिँ इन्डियन आर्मीबाट रिटायर 1971 रिटायर भएर त्यही नै र।
1: इन्डियाको भान्जी?
2: हजुर।
1: इन्डियामा बस्नुभयो?
2: हजुर हजुर, धेरै
1: भन्दा चनाको बोल्नु हुँदो रहेछ।
3: इन्डियाको सुविधाको छोरी
2: त्यतिखेर चाहिँ।
3: त्यहाँदेखि चाहिँ के भयो भने, त्यहाँदेखि यसो त्यहाँदेखि मलाई कस्तो हुँदो रहेछ भने, मैले सबभन्दा पहिला 1000 नै देखेँ होइन, हेरेँ त मलाई आइम नट फिल लाइक द्याट।
1: पहिला त्योभन्दा अगाडि पनि केटी रहिसक्नु भएको थियो?
3: थुप्रो थुप्रो थुप्रो होइन,
1: कति वर्षको उमेरको कुरा थियो?
3: 17-18 वर्षको। त्यहाँदेखि चाहिँ उसलाई देखेपछि मलाई आफ्नै जस्तो लाग्यो, अहिले जस्तै लाग्यो,
1: मन परेको
3: मन पर्यो होइन। अनि मैले तिम्रो नाम के हो भने, पद्मा भने। पद्मा, तिमीले मलाई मन पराउँछौ भने डाइरेक्ट नै, तिमीले मन पराउँछौ
1: भने। त्यो एजमा त केटी भनेपछि त रातो नै पिरो भयो नि त, तपाईँ त आँटी रहेछ त।
3: मैले भने, त्यस कारणले उसले भने, मैले सोद्धाखेरि अँ भन्यो, अनि बाउले दियो भने मान्छौ भने, बाउले दिन हुन्छ मान्छु भनेपछि, अनि मैले प्रोसेस
1: रोके है त। उहाँको चाहिँ के मन पर्यो त्यति बेला मान्छु भन्नुभयो?
2: त्यतिखेर चाहिँ अब राम्रो लाग्यो, मैले चाहिँ सम्झेँ कि मेरो बहिनीको दाजु, मेरो पनि दाजु होला, हाम्रो चाहिँ बिहाबारी चल्दैन होला आफन्त भनेर मैले सोचेको थिएँ। तर बुझ्दै लाँदा चाहिँ बिहा गर्दा
1: भन्नुभयो, त्यसपछि तपाईँले बुझ्नुभयो?
2: त्यतिखेर चाहिँ को रहेछ भन्दाखेरि चाहिँ, अनि बिहाबारी चल्नु सक्दो रहेछ भनेर मेरो दिदीलाई, एकजना भान्जी दिदी हुनुहुन्थ्यो, अनि मेरो त दाजु पढ्नुहुन्छ होला नि भन्दा, होइन जति हुन्छ बिहा भनेर
1: भन्नुभयो।
2: मैले अनि त्यहाँदेखि, अनि पिताजीलाई, मेरो त सानो बाउ हो नि त, मेरो छ्यामा सानो बाउ, अनि सानो बाउले माग्नु भयो, अनि माग्नु हुँदाखेरि चाहिँ अब जे होस्, अब साड भाइले माग्नु भयो भान्जालाई, अनि माग्नु भयो।
1: उहाँको चाहिँ अनुहारै मन पर्यो कि सुरुमा त, अब पानी भएर थाहा हुँदैन,
2: थाहा हुँदैन, तर जे होस् म पनि 17 वर्षकै थिएँ त्यतिखेर चाहिँ, अब त्यो दिमागमा के हो कसो धेरै आउँदैन रहेछ क्या, कस्तो होला धेरै पछि चाहिँ सोचिँदो रहेछ, अनेकका सोचिँदो रहेछ। त्यतिखेर चाहिँ अब मन पर्यो, अनि सानो बाउले माग्नु भयो, माग्नु जानुभयो, अनि पिताजीले मेरो ल फलानालाई म दिन्छु भन्नुभयो, अनि मैले पनि नाइ भनिनँ।
3: मलाई यसो हेरेँ कि, मलाई कस्तो लाग्यो भने, यस्तो हुँदो रहेछ लेखेको छ भने, मलाई पहिल्यै भेटेको, पहिल्यै भएको, पहिल्यै जस्तो लाग्यो, मेरै जस्तो लाग्यो है। त्यस कारण मैले पछिबाट मैले ससुरासँग कुरा गरेँ, अनि मैले नदेखेको के हुन्थ्यो ज्वाइँ भन्ने भन्नुभयो नि। मैले भने होइन ससुरा, मैले त तपाईँको छोरीलाई त मेरै जस्तो लाग्यो, पहिल्यैदेखि मेरै जस्तो लाग्यो, त्यस कारणले मलाई 100% कन्फिडेन्ट थियो। यदि तपाईँले नदिएको भए पनि जसरी मेरै
1: मेरै 17 वर्ष त निकै यङ एज हो। हाम्रो बाबा आमाले पनि बिहा गर्नको लागि चाहिँ भन्नुहुन्थ्यो
2: किनभने
1: घरमा कामको दुःख थियो, तपाईँले त्यो भएर त होइन नि।
3: होइन नि, त्यो चाहिँ किन भने बाउलाई चाहिँ बुहारी चाहिने। अब म इन्डियामा बसेको, हामी चाहिँ ठुलो जानी क्या, 22-23 जनाको जाने, अनि म चाहिँ बिहा गर्दिनँ भन्थेँ। किनभने यत्रो घरमा ल्याउँदाखेरि त मेरो बुढीहरूले त काम गर्नु सक्दैन,
1: खेती ठुलो
3: साह्रो ठुलो ठुलो खेती, अनि गोठाला खेताला गर्दाखेरि हलिहरू 12-13 जान कता कता गर्दा त
2: 25 जना
3: त्यहाँदेखि त अब सक्दैन जस्तो लाग्थ्यो नि। अनि मलाई चाहिँ सबै छोरिदिन्थ्यो होइन, म चाहिँ मान्दिनँ थिएँ भनौँ न, हेर्थेँ
1: सबै सबले चाहिँ
3: छोरी कता कता। हाम्रो बाबा चाहिँ त्यहाँको अर्जबहादुर राई हो होइन, बाउ नै हो सबभन्दा ऊ चाहिँ गण्यमान्य व्यक्ति र
2: त्यहाँ महाजन
3: त्यहाँदेखि होइन त्यहाँदेखि
1: किन ल भन्नुभयो त, उहाँको ब्याकग्राउन्ड त्यति थाहा थिएन होला गाउँमा कस्तो छ होइन, त्यो अनुहारै मन परेर यस भन्नुभएको हो कि उहाँको ब्याकग्राउन्ड थाहा थियो?
2: थाहा थिएन, तर राम्रो लाग्यो।
1: राम्रो मात्रै त भएन, भएन
2: त्यो त्यतिखेर मैले त्यो केही पनि तौलिन क्या,
1: तौलिन
2: मतलब त्यस्तो आउँदैन रहेछ। 17 वर्ष नि, 16-17 वर्षमा चाहिँ त्यो ऊहरू आउँदैन रहेछ कि भाइ, मलाई चाहिँ आएन। अरूले चाहिँ अब सोध्छ होला के हो कसो होइन, अनि पढ्नु त मैले छोडेको थिएँ। किनभने म मेरो पिताजी बिजनेस गर्नुहुन्थ्यो, बिजनेस भनेको कन्ट्रोल, जब पिताजी 1971 रिटायर भएर निस्किनु भयो त्यसपछि पिताजी चाहिँ अब सुबेदार हुनुहुन्थ्यो, उहाँ चाहिँ एकदमै राम्रो के अलिअलि पढे। त्यहाँदेखि आउनु भएपछि उहाँले जब देख्नुभयो नि अब, अनि उहाँले चाहिँ नेपाली दाजुभाइहरू पहाडको दाजुभाइहरू नठगियोस् भनेर उहाँले चाहिँ कन्ट्रोल एउटा माग गर्नुभयो, होइन होइन गभर्मेन्टलाई कन्ट्रोल चलाउने कोटा भन्छ नि, जसमा मट्टितेल नुन अनि चिनी सही दाममा हो, त्यो चाहिँ मतलब उहाँले आर्ट गर्नुभयो। अनि अब उहाँ एकदम सक्षम हुनुहुन्थ्यो, अनि गभर्मेन्टले पनि दियो
1: यतिमा बेच्ने,
2: यतिमा अनि यति सप्लाई, ड्रमको ड्रम आउँथ्यो मट्टितेल, अनि त्यसमा चाहिँ म सहयोग गरेँ। हजुर, बैरबन
1: भने हामी चाहिँ चतरामा झर्थ्यौँ, अनि त्यो खरुवा घिउ उभा हुन्थ्यो बाँसको ढुङ्ग्रोमा, अनि खरुवाको चाहिँ 8 टोकरी नुन दिन्थ्यो बाबाले भन्नुहुन्थ्यो है, त्यस्तै थियो होला
2: त्यो पछिबाट। त्यो 1971 कुन साल हो, तर 1971 पछि 1, 2, 3, 73 होला कोटा एकदमै राम्रो चलाउनु भयो। मतलब अब साझा उहाँको चाहिँ जिम्मेवारीमा पुरा खट्नुहुन्थ्यो, अनि सही दाममा बिक्री गर्दा कोटा हो अब जस्तो अब लिमिटले सबैलाई पुग्थ्यो।
1: अनि साहब उहाँलाई केटी त हेर्नुभयो, त्यो हेरेको कति दिन पछि चाहिँ विवाह भयो त?
3: त्यहाँदेखि म पहाड गएँ होइन, त्यहाँ सबभन्दा पहिला उसलाई मैले सोधेँ, अब सबभन्दा पहिला ऊ आई डोन्ट नो उसले कसरी मन परायो होइन, ऊ मक्ख पऱ्यो होइन, मक्ख परेपछि अब म पनि मक्ख, मैले त मन पराइहालेँ होइन, मन पराए त्यहाँदेखि यतिको केटी लान्छु म भने घरमा जेसुको होस् तर ठिक छ, त्यस्तो हुँदो रहेछ। पहिला चाहिँ मैले
1: चाहिँ अब इन्डियामा बसेर आउनु भएको, मधेसमा बस्नु भएको, गाउँमा गरेर खान्छु सक्छु भन्ने त थियो, गाउँमा त दुःख हुन्थ्यो नि।
2: जस्तो मेरोमा त्यो पिक्चरहरू आएन कि, जस्तो म इन्डियामा क्लेमेन्टनमा बसे, बिहार छेउमा क्लेमेन्टन, त्यसपछि नागपुर महाराष्ट्रमा बसे, आन्ध्र प्रदेशमा महाराष्ट्र नागपुरमा, त्यसपछि देहरादुन गङ्गोडा होइन, त्यस्तो बसेर उहाँको कस्तो भने अब इन्डियनको अब धेरै मतलब अब फरक नि नेपालभन्दा। जब रिटायर भएर आउनु आयौँ हामी त अलिकति मलाई त्यो गाउँघरको चाहिँ पक्का फरक लाग्यो, किनभने अब हामी बैरबनमा बाबाको सोच, बैरबनमा केही गर्ने बिजनेस गर्ने उहाँ सोच लिएर हामी बैरबनमा आयौँ, अनि त्यहाँनिर अलिकति
1: दिदीलाई म यतिमै रोकेँ है त, यो हप्ताको कार्यक्रम फर्स्ट एपिसोडमा यति नै गरौँ। साहबलाई धेरै धेरै धन्यवाद यो हप्ताको प्रोग्रामको लागि,
3: थ्याङ्क यू भेरी मच।
1: दिदीलाई पनि धेरै धेरै धन्यवाद,
2: धन्यवाद भाइ। हजुर,
1: हाम्रो साहब सुक्रिम साहब र हाम्रो दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र उहाँहरूको चाहिँ विवाह भइसकेको छ र अलिकति गाउँले कुराहरू जोड्दै थियौँ। अर्को हप्ता चाहिँ कार्यक्रम छड्के सलाममा यही प्रसङ्गबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ, र अर्को हप्ता भेट्ने बाचा राख्दै बिदा मागे, हस्त नमस्ते।
4: Left! कार्यक्रम छड्के सलाम।

0: को लहान तीन अस्पताल चोक नजिकै प्रहरीले लागू औषध कारोबारी पक्रन गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्युरो कार्यालय कोलबजार सहितको टोलीले दिउँसो गोली चलाएर 6 जना लागू औषध कारोबारीलाई पक्राउ गरेको हो। ब्युरो टोलीले गोली चलाएर 5 भारतीय र 1 नेपाली सहित 6 जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट 225 ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। पुराणवाचक राधिका दासीमाथि सामाजिक सञ्जालमा लाञ्छनायुक्त सामग्री सार्वजनिक गरेको आरोपमा प्रहरीले वेदिका केसीलाई पक्राउ गरेको छ। साइबर अपराध सम्बन्धी उजुरीका आधारमा केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। आफूलाई धार्मिक अभियन्ता बताउने 22 वर्षीय केसीले केही दिन यता सामाजिक सञ्जालमा राधिकाको व्यक्तिगत जीवन सम्पत्ति र कथा वाचनबाट प्राप्त रकम सम्बन्धी आरोप लगाउँदै आउनु भएको छ। राधिकाले ती आरोप झुटा भएको र आफ्नो चरित्र हत्या गरिएको भन्दै साइबर ब्युरोमा दिएको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको हो। अदालतले केसीलाई अनुसन्धानका लागि 1 दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत 10 दिनको म्याद थप मागेकोमा अदालतले 1 दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोले जनाएको छ। प्रहरीले भोलि शुक्रबार फेरि म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ। म्याद थप नभए केसीलाई हाजिरी जमानीमा छाड्न सकिने भए पनि अनुसन्धान र कानूनी प्रक्रिया भने जारी रहने प्रहरीले जनाएको छ। देशभर रासायनिक मलको अभाव भइरहेका बेला कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको डीएपी मल बिरगंज नाकाबाट नेपालभित्र थालेको छ। बिरगंजबाट शंकर आचार्य।
1: बुधबार बिहान करिब 2500 मेट्रिक टन डीएपी मल बोकेको पहिलो रेलवे र्याक बिरगंज स्थित सिर्सिया सुखा बन्दरगाह आइपुगेसँगै किसानमा राहतको आशा बढेको छ। कृषि सामग्री कम्पनी लिमिटेडको बिरगंज प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार यो खेप कन्साइनमेन्ट नम्बर 154 अन्तर्गतको हो। यस अन्तर्गत कुल 30,000 मेट्रिक टन डिएपी मल आपूर्तिको जिम्मा भारतीय कम्पनी आइपिएलले लिएको छ।
2: अहिले डिएपी हाम्रो आइपिएलको डिएपी 30,000 मेट्रिक टन मध्येबाट हाफ ऱ्याक हुनेपछि तपाईँको 1250 मेट्रिक टन चाहिँ ड्राइपोर्टमा भित्रिसकेको अवस्था छ। त्यो चाहिँ टोटल्ली भइरहेको लागि चाहिँ डिस्प्याच हुन्छ यताबाट र विराटनगरमा पनि आइसकेको छ र बिरगन्जको लागि चाहिँ ऱ्याक उताबाट लोड भएर आइसकेको अवस्था छ।
1: 30,000 टन डिएपी मध्ये 11,500 टन बिरगन्ज, 10,000 टन भैरवा र 8,500 टन विराटनगर प्रादेशिक कार्यालयलाई उपलब्ध गराइनेछ। यसैबीच कृषि सामग्री कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। कन्साइनमेन्ट नम्बर 150 र 155 अन्तर्गतको यो युरिया मल सिङ्गापुर स्थित आदित्य बिरला कम्पनी मार्फत आयात गरिएको हो।

0: नमस्कार, बीएबीएस गोर्खा रेडियोबाट म रूपा राणा. द गोर्खा आर्क सपोर्ट बटालियन ग्लस्टरमा यस वर्षको रेजिमेन्टल बर्थडे सफलतापूर्वक सम्पन्न भएको छ. वेदरले पनि एकदमै साथ दिएको थियो र यो रेजिमेन्टल बर्थडेको सिक्वेन्स अफ इभेन्ट अनुसार नै म तपाईँहरूलाई केही सन्देशहरू, केही मेसेजहरू र बटालियनको हिस्ट्रीको बारेमा पनि जानकारी गराउनेछु. अनि यहाँ उपस्थित हुनुभएका व्यक्तिहरूसँगको रमाइलो कुराकानी र त्यहाँ भएका केही एक्टिभिटिजहरूमा शरीक हुनुभएका मेम्बरहरूसँग गरिएको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ. र हिजो सोमबारको दिनमा भने द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरूसँग गरिएको कुराकानीहरू तपाईँहरूले दुई पार्टमा सुनिसक्नु भएको छ भने यसै क्रममा सबैभन्दा पहिला त द गोर्खा आर्क सपोर्ट बटालियन ग्लस्टरका कमान्डिङ अफिसर साहेब लेफ्टिनेन्ट कर्नल डेव हसी साहेब उहाँले दिनुभएको बर्थडे सन्देश अब हामी
1: सुनौँ.
2: So firstly, as you know, events like this are weeks in the planning and many, many days in the setup and coordination. There's been a huge team effort from across the battalion and far too many to name individually, but led superbly by SHQ 170 HQ Squadron. I just think we should say thank you to Captain Alsar, Sergeant Major Sumansar, Staff Kulbir, Staff Dinesh, Sergeant Bim, Sergeant Sajan. So before we continue, if you could just all give our thanks with a round of applause for that, those individuals. Thank you. And secondly, to our wonderful guests, many of whom have travelled some distance to be with us, thank you all for taking the time out of your undoubtedly busy schedules and sacrificing your time with your friends and families to be with us. We're truly honoured to have you here for the evening, and we hope you have a great night. I'd also like to take this moment to specifically thank Colonel Brigadier Gerkesar for the targeted support that you and your headquarters have given to two of our soldiers recently, whose homes were sadly destroyed by floods back in Nepal. And in addition, the RBL represented today by the County Chairman, Mr. Gary Mills, who have done a huge amount to support two of our soldiers who've had a really difficult period recently. So again, from us to you, an enormous thank you for your unwavering support. So, here we are on the Gurkhas Battalion's fourth birthday celebration. So in the Brigade of Gurkhas terms, we're now no longer the most junior. The recently formed King's Gurkha Artillery holds that title in what is a really exciting challenge and chapter for the Brigade of Gurkhas. However, this battalion is still very much on its journey to excellence, which is a fundamental part of our ethos as we build Al-Qaeda and nurture our organisational culture. So as the majority of you know, but I appreciate there's some that perhaps do not, there is a uniqueness to this battalion, and it's particularly within the Gurkha environment, whereby five of the seven Brigade of Gurkhas cap badges are represented, and the soldiers and officers get to work alongside each other where it's outside of a training environment. Inclusive of this, there are our brothers and sisters from the Royal Engineers, the Royal Electrical and Mechanical Engineers, the Royal Logistic Corps, the Royal Army Physical Training Corps, the AGC SPS, the Staff and Personnel Support Branch, and our fantastic civil servants. And the battalion CIC sub would not forgive me if I didn't mention we also have the rifles here as well. So before we talk about the battalion and it's on its fourth birthday, I thought it'd be interesting to explore what some of the other units I've just mentioned were doing on their fourth birthdays. But noting we've got 11 different cap badges here, I don't think I've got time to do them all, so I'll just have a quick canter through some of them. So on or around their fourth birthdays, the QG and the QGS were in Southeast Asia, supporting the Malayan Emergency, based near Kuala Lumpur, and at the forefront of British operations in the region. As we all know, with glory comes sacrifice, so it is only right that we thank those who work so hard behind the scenes to enable that success. Whether it be within the families or the serving community, it couldn't be achieved without you and your dedication and your commitment. You too should bask in the warmth of this success. Shabash to you all. Despite all of this, we must continue to uphold and live our battalion ethos of honour, humility and on a journey to excellence. Therefore, we must remain grounded, continue to work hard and strive for collective improvement. All that's left for me to say now is that I hope you have a fantastic evening. Jai Brigade of Gurkhas, Jai Gurkha Rifle Support Battalion.
0: गोर्खा आग सपोर्ट बटालियनको यो रेजिमेन्टल बर्थडेको सेरोफेरोमा म अहिले गोर्खा आग सपोर्ट बटालियनमा आइपुगेको छु। अहिलेसम्म भने विभिन्न किसिमका एक्टिभिटिजहरू भइसकेको छ र यसै क्रममा आज भने गोर्खा आग सपोर्ट बटालियनको रेजिमेन्टल बर्थडे मनाइरहँदा यस कार्यक्रमको ओआइसी तथा 170 स्क्वाड्रनको 2 आइसी पनि हुनुहुन्छ क्याप्टेन लालकाजी गुरुङ भाइ। सबैभन्दा पहिला त यहाँलाई ह्युज कङ्ग्रेचुलेसन अनि यो रेजिमेन्टल बर्थडेको पनि धेरै धेरै शुभकामना।
1: दिदी थ्याङ्क यू भेरी मच। हजुर, तपाईँले आफ्नो समय दिएर यति टाढा ड्राइभिङ गरेर आइदिनु भयो। पोक्सोनदेखि आउँदा हाम्रो ग्लोस ड्राइभ पुग्दा तपाईँलाई 4 घन्टा जस्तो त नर्मली लागि नै हाल्छ, अनि यो बेलुकीको समयमा तपाईँको यसरी टाइम मिलाएर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुर,
0: यो ओभरअल रेजिमेन्टल बर्थडे सफलतापूर्वक सम्पन्न भएको छ र यहाँ विभिन्न किसिमका एक्टिभिटिजहरू पनि रहेका थिए र विशेष गरेर यस कार्यक्रमको सिक्वेन्स अफ इभेन्टको बारेमा बताइदिनुहोस् न।
1: दिदी आज हाम्रो चाहिँ नर्मली बटालियन बर्थडे चाहिँ अब हामी फर्स्ट विक अफ जुलाईमा मनाउने गर्छौँ अनि यसकै हिँड्दा गिर्दा डेटमा चाहिँ नै हामीले मनाउँछौँ। तर योपालि चाहिँ बर्थडेको साथसाथमा हाम्रो अर्को इभेन्ट चाहिँ के पनि छ भने हाम्रो आउटगोइङ गोर्खा मेजर साहब मेजर डेनी गुरुङ एमबिओ साहबको चाहिँ फेयरवेल पनि छ। त्यसले गर्दा अहिलेसम्मको यो प्रोग्राम हजुरले देख्नुभयो, यसमा चाहिँ जति पनि हामीले एक्टिभिटीहरू गऱ्यौँ, यो बटालियनभित्रको प्राइज गिभिङहरू, हाम्रो दिदीबहिनीहरूले गर्नुभएको राम्रो काम अनि हाम्रो सुटिङ टिमहरूले गर्नुभएको आउटस्ट्यान्डिङ रिजल्ट आदि इत्यादि कुराहरूलाई हामीले प्रमोट गर्ने कोसिस गऱ्यौँ अनि सबै एज अ फ्यामिली बटालियन फ्यामिली त्यो कुराहरूलाई देखाउने कोसिस गऱ्यौँ। अब भने हामी सेकेन्ड फेजको प्रोग्राममा चाहिँ केही अलिकति इन्टरटेनमेन्टको पछाडि हाम्रो गोर्खा आग सपोर्ट बटालियनको सेकेन्ड गोर्खा मेजर बर्थडेको साथसाथमा गोर्खा मेजर साहबको फेयरवेल चाहिँ मेन इभेन्ट आजको दिन। हजुर,
0: हाम्रो दिदीबहिनीहरूदेखि लिएर हाम्रा गोर्खा आग सपोर्ट बटालियनमा हुनुभएका आर्मी पर्सनलहरूको यो एक्टिभिटिजहरू देख्दा निकै धेरै हार्डवर्क गर्नुभएको र निकै व्यस्त भएको पनि हामीले देख्यौँ र यसको तयारी कति अघिदेखि गर्नुभएको थियो यहाँहरूले?
1: धेरै त नभनौँ दिदी, हामी झन्डै 4-5 दिन जस्तो चाहिँ लाग्यो नै नर्मली लाग्छ। हजुरले देख्नुभएको छ, अब यो हजुरलाई थाहा छँदैछ, अब जुनसुकै बटालियन रेजिमेन्टहरूको डिफ्रेन्ट अपरेसनल कमिटमेन्ट्सहरू भइहाल्छ। त्यसको साथसाथमा यो हाम्रो इन हाउसको यस्तो इभेन्टहरूलाई गर्दाखेरि धेरै कुराहरूमासँग डिकन्फ्लिक्ट गरेर गर्नुपर्ने हुन्छ। त्यसले गर्दा झन्डै 4-5 दिन चाहिँ लाग्यो नि दिदी हामीलाई तयारी, तर एज अ टिम सो फार सो गुड। हजुर,
0: गोर्खा आग सपोर्ट बटालियनमा हाम्रो विभिन्न क्याप ब्याचबाट दाजुभाइहरू भनौँ न आर्मी पर्सनलहरू हुनुहुन्छ, अहिले हाम्रो गोर्खासहरू कति मेन पावर छ भाइ यस बटालियनमा? अहिले
1: हामी लगभग 250 छौँ दिदी भन्नुपर्दा, तर अब त्यसमा थोरै युकेटाप हुनुहुन्छ, मेजोरिटी चाहिँ हामी गोर्खाली भइसकेका छौँ। तर यहाँ चाहिँ हामी 2 मात्रै स्क्वाड्रन छौँ किनभने यो माइनर बटालियन हो। हामीले अघि हजुरलाई भने पहिले हिस्ट्री कोट्याएर हेऱ्यो भने चाहिँ यो बटालियन ठुलो रहेछ पहिले, तर अहिले आर्मी सबै जताततै हामी स्रिङ भएका छौँ। त्यसले गर्दाखेरि अब बटालियन साह्रै ठुलो छैन, भए तापनि हामी चाहिँ एकदमै मिक्स छौँ अहिले चाहिँ हाम्रो बटालियनमा। हजुरलाई भन्नै पर्दा पहिलेदेखि नै अब क्युजिएलआर क्युजी आरजिआर त हेभी छौँ हामी यहाँ, अनि जिएसपिएस भइहाल्यो, अनि अहिले भर्खरै हाम्रो क्युजिएसबाट पनि एकजना साहब आउनु भएको छ हाम्रो एज ए युडब्ल्यू हो। त्यसले गर्दा अर्को क्याप्याच पनि थपियो। त्यसले गर्दा इन टर्म्स अफ डाइभर्सिटी हेर्ने हो भने चाहिँ हजुरको युके टापको त अब एकदमै धेरै छन्, उहाँहरू पनि इन्फेन्ट्री क्याप्याचदेखि लिएर रोयल इन्जिनियर्स एउटा 2 आरएलसी यस्तो फाटाफुटोहरू अझै छन्। तर विदिन ब्रिगेड अफ गोर्खाज पनि हामी चाहिँ एकदमै डाइभर्स छौँ दिदी, त्यसले गर्दा सानो भए पनि एकदमै डाइभर्स छौँ। हजुर,
0: फोर्थ रेजिमेन्टल बर्थडे सफलतापूर्वक सम्पन्न गर्नुभएको छ भाइ, वान्स अगेन तपाईँहरूलाई ह्याप्पी रेजिमेन्टल बर्थडे भन्दै थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू दिदी वान्स अगेन हजुरलाई अल द वे फोक्सटनबाट आइदिनु भयो, हामीलाई यसरी बोल्ने मौका कब हाम्रो सानोतिनो यसो एक्टिभिटीहरूलाई चाहिँ प्रोजेक्ट गर्ने मौका दिनुभएको छ। थ्याङ्क यू सो मच फ्रम अन बिहाफ अफ द टिम एन्ड फ्रम माइसेल्फ एज वेल। थ्याङ्क यू दिदी। हजुर
0: भाइ, यो हाम्रो खुसीको कुरा हो, हामी अन्य कार्यक्रमहरूमा पनि यसरी गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूमा यस्तै विभिन्न किसिमका एक्टिभिटिजहरू समावेश गर्दै जानेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। थ्याङ्क यू भेरी मच भाइ।
1: थ्याङ्क यू दिदी। हजुर नमस्ते। हजुर,
0: अब भने हामी साङ्गीतिक विश्राम लियौँ र साङ्गीतिक विश्रामपछि पनि हामी पार्ट 2 फेरि अन्य व्यक्तिहरूसँगको रमाइलो कुराकानीहरू पनि हामी

0: पुकार रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: यसै अवसरमा तयार पारिएको रिपोर्टहरू यहाँहरूले सुनिराख्नु भएको छ। द गोर्खा आग सपोर्ट बटालियनको हिस्ट्रीको बारेमा जानकारी लिनेछौ।
1: बटालियन टुडे इज नॉट जस्ट हियर बिकज वी वर बिल्ट यस्टरडे, इट होल्ड्स अ लॉन्ग हिस्ट्री एंड टू डू टू नो अबाउट द हिस्ट्री may I kindly invite Bearsap to be on the stage, read the history of battalion. Thank you.
2: Gurkha Ark Support Battalion, based in Innsworth, Gloucestershire, comprises of Battalion HQ, 170 HQ Squadron and 14 Squadron QOGLR. It maintains readiness to deploy, build and sustain a three-star NATO headquarters globally. For its current dates from early 1990s, its roots trace back to 206 years to Waterloo. The battalion reflects the diversity of the Brigade of Gurkhas, with every cat batch represented alongside British counterparts. Logisticians, engineers, clerks, medics, and signalers, weaving two histories into one shared mission. Transport Troop, originally part of the Royal Corps of Transport, has always served under 14 Squadron. Their role, moving personnel and material, remains unchanged. From this troop emerged Forward Support Troop, a close protection team with protective military for Comarch. For the nearly 30 years, Transport Troop and 14 Squadron operated within the 1st British Corps, supporting Operation Granby. The Corps boasted honours from Waterloo, both World Wars and the Cold War, later becoming the British Army of the Rhine. In 1994, 14 Squadron absorbed 68 Squadron. In Hong Kong, the Gurkha Transport Regiment faced redundancy after 28 years without active service. To prove its relevance, it deployed 28 Ambulance Squadron to the Gulf during Operation Granby. This composite unit of 214 personnel from 23 units focused on casualty recovery and later redeployment. Their success led to the royal title, an MBE, and mentions in dispatches, marking a pivotal moment for the QOGLR. Power Troop engineers are essential for HQ operations, providing lighting, heating, and power for command systems. Close Support Troop with Gurkha engineers and RGR riflemen offers assault pioneer capabilities, tracing back to 170 Pioneer Company, which led during Op Overlord and became 170 Pioneer Squadron in 1993. Their role remains vital for HQ establishment and security. To honour this legacy, HQ Squadron was renamed 170 HQ Squadron on the battalion's third birthday. A notably shared history between the RGR and QGE is the Siege of Delhi during the Indian Mutiny. The Sirmaur Battle earned its title of Rifleman and Queen's Truncheon, with Bengal sappers breached the Kashmir Gate, enabling the assault. Other vital roles include combat medical technicians, who performed life-saving operation on Operation Rescript, the Light Aid Detachment, ensuring vehicle readiness, and catering teams, known for their field culinary excellence, military personnel administrators enabling the battalion and the HQ ARC operations. With a proud legacy and diverse capability, Gurkha ARC Support Battalion continues to support defence and NATO mission, honouring its past while building its future. Jai Gurkha ARC Support Battalion. Dhanyavaad.
0: त्यसै गरी आज यो रेजिमेन्टल बर्थडेको अवसरमा टक अफ वार पनि भएको थियो र दुईवटा टिमको बीचमा टक अफ वार एकदमै रमाइलो भएको थियो र यसै क्रममा हामीसँग विनरको टिम क्याप्टेन हुनुहुन्छ। भाइ, सबैभन्दा पहिला त यहाँलाई बिग कङ्ग्रेचुलेसन अनि बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
3: हजुर, थ्याङ्क यू सो मच, कङ्ग्रेचुलेसन्स दिदी, अनि फिलिङ भेरी ओभर द मुन एट द मोमेन्ट, अनि आई थिङ्क रेस्ट अफ द टिम मेम्बर्स आर फिलिङ सेम एज वेल, सो आई थिङ्क दैट शुड बी हजुर।
0: भाइ यहाँको शुभ नाम के पर्यो?
3: हजुर, मेरो नाम चाहिँ लान्स कोर्पल कुशल गुरुङ हो। हजुर, अनि
0: कुशल भाइ, तपाईँहरू 14 स्क्वाडनबाट हुनुहुन्छ होइन? 14 स्क्वाडनमा कतिजना मेम्बर्सहरू हुनुहुन्थ्यो अनि कोसँग तपाईँहरूले कम्पिटिसन गर्नु पर्यो आजको यो खेलमा?
3: हजुर दिदी, 14 स्क्वाडनमा चाहिँ ओभरअल 14 स्क्वाडनमा त नभएर चाहिँ होल बटालियनकै कम्पिटिसन थियो, तर आज चाहिँ हामीले कम्पिट गरेको चाहिँ एलइडी लाइट ए डिटेचमेन्ट भन्छ, उहाँ त्यो टिमसँग चाहिँ कम्पिट गरेको थियो दिदी। हजुर,
0: अघिल्लो वर्षहरूमा पनि तपाईँले भाग लिने मौका पाउनु भएको थियो?
3: दिदी, म चाहिँ यो साल मात्रै यो बटालियनमा पोस्टिङ भएको, सो दिस वाज माई फर्स्ट टाइम। हजुर,
0: तपाईँहरूले इन्जोय गरिराख्नु भएको थियो अथवा यो टग अफ वारमा कम्पिटिसनमा भाग लिनु भएको थियो होइन, कस्तो भयो यो खुसियाली सुनाउनुहोस् न।
3: फिलिङ ओभर द मुन, अभियसली त्यहाँनिर हामी मात्रै थिएन, अरू टिम्सहरू पनि थियो, उनीहरूले पनि उति नै एफोर्ट दिइरहेको थियो, तर त्यही एफोर्ट लगाउँदा लगाउँदैको बावजुद पनि हामी सक्सेसफुल भएर अगाडि आउँदाखेरि चाहिँ एकदमै खुसी लाग्यो। हजुर, त्यही नै छ दिदी। हजुर,
0: अनि त्यसै गरी तपाईँ अन्य स्पोर्ट्समा पनि भाग लिनुहुन्छ?
3: हजुर, म चाहिँ पर्सनल्ली म चाहिँ आई इन्जोय स्विमिङ, हजुर, लङ डिस्टेन्स रनिङ अनि स्पेसली क्रसफिटमा नि म इन्जोय गर्छु। हजुर हजुर दिदी,
0: यो रेजिमेन्टल बर्थडेको अवसरमा अन्य एन्टरटेनमेन्ट प्याकेज पनि छँदैछ भाइ, इन्जोय गर्नु होला। वान्स अगेन बिग कङ्ग्रेचुलेसन।
3: हस् हुन्छ, थ्याङ्क यू सो मच। हजुर पनि इन्जोय गर्नु होला।
0: अहिले मसँग भेरी यङ गर्ल्सहरू पनि हुनुहुन्छ, ब्युटिफुल गर्ल्स है, आज एकदमै राम्रो डान्स गर्नुभयो उहाँहरूले। डान्स गर्ने हामीसँग 3 गर्ल्स हुनुहुन्छ, उहाँहरूको नाम के रहेछ?
4: आश्रिया गुरुङ,
5: अल्वी गुरुङ,
6: अनुष्का परियार।
0: वाओ, कति ब्युटिफुल नेम है। ड्रेसहरू पनि एकदमै एक नासको छ, अनि यो ड्रेस कहाँबाट ल्याएको?
5: मम्मीहरूको,
6: मेरो आन्टीको छैन मसँग।
0: हाउ डु यु फिल?
5: एकदमै खुसी बाबाहरूको लागि नाच्नु।
6: हजुर, आई फिल रियली नर्भस, आई कान्ट लाइ, बट आई एम एक्साइटेड for the evening to see how it unravels, I guess.
4: I'm nervous, but I want to perform, so happy.
0: Tapaiharu sangai dance garne confidence cha haina, tapaiharu le esko practice kati lamo garnu bhayo?
5: 2 hafta jastai lagyo. Hajur,
0: ani 2 hafta lamo practice garda kasko ghar ma garnu bhayo athawa kaha garnu bhayo practice?
5: मेरो घरमै गरे थियो। हजुर,
0: घरमा प्र्याक्टिस गर्दा मम्मीले हेल्प गर्नुहुन्छ कि ड्याडीले?
5: हामीले आफै आफै हेल्प गर्ने,
6: इन्डिपेन्डेन्ट।
0: आज तपाईँहरूले कुन गीतमा डान्स गर्नुभयो?
6: यो छोरीको रूपे राम्रो अनि माइती घर,
0: यो म्याक्स अपमा है तपाईँहरूले एकदमै राम्रो डान्स गर्नुभयो, र फ्युचरमा पनि यस्तै बटालियनको अन्य एक्टिभिटिजहरूमा पनि डान्स गर्नुहुन्छ?
6: हजुर, मैले चाहिँ दसैँमा डान्स गर्छु, अरू पार्टीमा पनि डान्स गर्छु मैले चाहिँ।
0: अनि छोरी तिमीले?
5: मैले नि दसैँमा डान्स सिक्छु अनि भैलिनी खेल्छु,
4: अनि दसैँ अनि भैलिनीको हजुर नाच्छ।
0: गुड, अनि अहिले तपाईँहरू स्कुल अथवा कलेज युनि के पढ्नुहुन्छ?
5: हामी सबै स्कुलमै हुनुहुन्छ। हजुर,
0: स्कुल कुन इयर?
5: म चाहिँ इयर 9 हजुर,
6: म इयर 10 हो,
4: म इयर 10।
0: है, एयर 9 र एयर 10 पढ्ने हाम्रो ब्युटिफुल गर्ल्सहरूसँग पनि एकदमै रमाइलो कुराकानी भयो, र फ्युचरमा के भन्ने प्लान छ छोरी?
5: म डक्टर हुने भन्ने छ,
0: ड्रिम छ नि होइन डक्टर भन्ने? यो मम्मी ड्याडीले डक्टर बन्नुपर्छ भनेको कि तपाईँको आफ्नै ड्रिम हो?
5: मेरो आफ्नै ड्रिम हो।
0: वेल डन, फ्युचरमा डक्टर बन्नु, पक्कै पनि सेवा गर्नुपर्छ बिरामीको होइन। अनि त्यस्तै गरी छोरी, तिम्रो चाहिँ फ्युचर एम के छ, फ्युचर ड्रिम जब के हो?
6: म चाहिँ सफ्टवेयर इन्जिनियर।
0: गुड गुड, स्यालेरी प्लस होइन जब पनि अनि वर्क फ्रम होम पनि हुन्छ होइन? गुड,
6: या द्याट्स राइट।
0: अनि छोरी, तिम्रो ड्रिम जब्स के छ?
4: म पनि डक्टर हुने मन लाग्यो।
0: गुड, डक्टर हुनको लागि अलि धेरै पढ्नुपर्छ होइन, पक्कै पनि तपाईँहरूले फ्युचरमा बिरामीहरूसँग नजिक भएर सेवा पुर्याउनु एकदमै राम्रो हो, अनि तिनैजनालाई एकदमै भेरी गुड लक।
4: हस्, धन्यवाद,
0: थ्याङ्क यू छोरीहरू, बाई।

0: रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, हेम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: BFBS, Gorkha Radio.

0: BSB Gurkar Radio.
1: Confused, everyone confused. I'm back again here. I'm not here to dance in front of you, not to sing rather, but I'm here to introduce you about the greatest entertainment package of Gurkar Support Battalion. Are you ready for this one now?
2: आदरणीय श्रोताहरू, अहिले भर्खरै एकदमै लाउड आवाज सुन्नुभयो हाम्रो उद्घोषक विजय भाइ. तपाईँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ. अनि यहाँको पुरा नाम एकचोटि पाउन.
3: सबभन्दा पहिला म नमस्कार भन्न चाहन्छु दिदीलाई. धेरै धेरै खुसी लाग्यो, सरप्राइज पनि भयो. म चाहिँ मैले एक्सपेक्ट गरेकै थिएन म यो ठाउँमा चाहिँ यसरी इन्टरभ्यू दिन पाउँछु भनेर एक्सपेक्ट गरेको थिएन. एकदमै खुसी लाग्यो. मेरो नाम विजय बहादुर सेन, मेरो चाहिँ पुरा नाम चाहिँ हजुर
2: विजय बहादुर सेन भाइ. तपाईँले यस्तो रौनक त छाउनुहुन्छ, तपाईँले माइकमा बोल्न बित्तिकै जब तपाईँले उद्घोष गर्नुहुन्छ अनि सबैलाई के भयो भन्ने कुरा एकदमै लाउड एन्ड क्लियर भोइस हामीले सुनिरहेका थियौँ. र तपाईँ यस बटालियनमा आउनुभएको कति भयो
3: दिदी? सबभन्दा पहिला चाहिँ हजुरले जुन पहिला कुरा भन्नुभयो त्यो चाहिँ म लकी भन्छु आफूलाई चाहिँ. त्यो मैले आफूलाई कलाकार भन्न भन्दा नि त्यो मेरो जोस मात्रै हो, पागलपन मात्रै हो. म लकी किन छु भन्दा चाहिँ बटालियनको माया मन पराइदिनु भयो बटालियनले, त्यो चाहिँ मलाई खुसी लाग्छ. ब्याक इन 2RGR-मा पनि एकदमै मलाई मन पराउनु हुन्थ्यो. यो एउटा लकी भन्न पर्ला, एकदमै लकी छु म त्यो मामलामा. आई एम सो प्रिभिलेज्ड अन द्याट वान दिदी. अब यो बटालियनमा म आएको 3 वर्ष कम्प्लिट भयो अनि फर योर इन्फर्मेसन 2 वर्ष फेरि बढेको छ. पिड मात्रै चेन्ज भएको छ. म चाहिँ अहिले SQMS डिपार्टमेन्टदेखि QM-मा सरेको छु. त्यहाँ 2 वर्ष बढेको छ दिदी. अनि म 2027 जनवरीसम्म अहिलेको लागि म त्यहीँ कार्यरत हुनेवाला छु.
2: भनेपछि आजको यो साँझको प्रोग्राम, आज रेजिमेन्टल बर्थडे, गोर्खा आर्क सपोर्ट बटालियनको रेजिमेन्टल बर्थडे मनाइरहँदा कल्चरल सोको जिम्मा तपाईँको नै हो?
3: हजुर दिदी, जिम्मा मेरै हो. मलाई खुसी पनि लाग्छ साहबहरू गुरुजीहरूले मलाई त्यो काबिल सम्झनुहुन्छ. एकदमै खुसी लाग्छ मलाई. जागिर 16 वर्ष पुग्यो, कला चाहिँ बुढो भएको रहेनछ भन्ने मलाई स्टिल फिल गर्छु अनि म यही चाहिँ म कायम राख्न चाहन्छु भेरी पोसिबल जति हुनसक्छ.
2: सही कुरा भाइ, तपाईँले अघि पनि भन्नुभयो यो एउटा गड गिफ्ट नै हो र तपाईँको ट्यालेन्ट, तपाईँको त्यो बोल्ने तरिका एकदमै जोसिलो छ. यसरी नै किप कन्टिन्यू गर्नु होला. र आजको यो प्रोग्राममा कतिवटा प्रोग्राम छ भाइ तपाईँको आजको एन्टरटेनमेन्ट प्याकेजमा?
3: दिदी पहिला सबभन्दा पहिला कुरा चाहिँ गड गिफ्टेड मलाई एकदम खुसी लाग्यो. यो चाहिँ हजुरको ग्रेटनेस हो, काइन्डनेस हो. थ्याङ्क यू भेरी मच. म स्टिल आफूलाई तुच्छ सम्झिन्छु. तर मेरो बारेमा भन्नुपर्दा आज एन्टरटेनमेन्ट प्रोग्राम होल प्रोग्राम चाहिँ मैले लिड गर्दैछु. म एज अ होस्ट एनाउन्स गर्ने हो अनि एन्टरटेन टिमहरूलाई मैले बोलाउने हो. मेरो काम चाहिँ त्यो हो. अब यहाँदेखि चाहिँ फर्दर नेक्स्ट फेज अफ द प्रोग्राम भनौँ न, डिनर पछाडिको नेक्स्ट फेज कम्प्लिटली मैले होस्ट गर्दैछु दिदी. हजुर इन्फर्मेसनको लागि छ हजुर.
2: तपाईँको यो कला र ट्यालेन्ट अनि तपाईँको स्किललाई किप कन्टिन्यू गर्नु होला. थ्याङ्क यू,
3: धेरै धेरै धन्यवाद दिदी. धेरै धेरै वर्ष पछाडि बोल्न पाएँ. मलाई स्टिल याद छ दिदीसँग म ब्याक इन 2019 बोल्न पाएको थिएँ. मैले एकचोटि ब्याक इन 2RGR-मा चाहिँ ऱ्याङ्क अक्सन इभेन्ट अर्गनाइज गरेको थिएँ. त्यस पछाडि चाहिँ बल्ल बोल्न पाएँ. एकदमै खुसी लाग्यो मलाई. धन्यवाद, दिन मेरो बन्यो. धन्यवाद.
2: थ्याङ्क यू भाइ, थ्याङ्क यू.

0: गोर्खा आग सपोर्ट बटालियन ग्लोस्टरमा रेजिमेन्टल बर्थडे मनाइरहँदा यहाँ विभिन्न किसिमको कल्चरल शोमा हाम्रो हिल बोइज ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासबाट तपाईँहरूको प्रस्तुति एकदमै धमकेदार थियो भाइ. यहाँहरूलाई ह्युज कंग्रेचुलेसन.
1: थ्याङ्क यू सो मच दिदी.
0: यहाँको शुभनाम के पर्यो?
2: दिदी नमस्ते, मेरो नाम चाहिँ कपरोल सुजन राई, ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासबाट.
0: तपाईँहरूको प्रस्तुति हामीले त हेर्यौँ, कुन कुन गीतहरू प्रस्तुत गर्नुभयो?
1: हाम्रो दिदी यसमा चाहिँ हाम्रो भेराइटी अफ सङ्ग्सहरू थियो. फर्स्ट चाहिँ हामीले स्टार्ट चाहिँ विथ हाम्रो फ्लुटको पुरानो ट्युनहरू दुई तिनवटा त्योबाट स्टार्ट गरेर स्लो सङहरू, अनि हाम्रो चाहिँ हिल बोइज अहिले अलिक न्यू जेनेरेसनको छ, अनि नयाँ गीतहरू सबिन राईको, जोनको, अनि हाम्रो नेपथ्यको त्यस्तै गीतहरू थियो दिदी.
0: हामीले त भरपूर मात्रामा इन्जोय गऱ्यौँ भाइ. ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासबाट हाम्रो कतिजना मेम्बर्सहरू आबद्ध हुनुभएको छ?
1: हाम्रो हिल बोइजमा चाहिँ अहिले रिसेन्टली चाहिँ दिदी हामी आठजना छौँ, म लगायत आठजना. हाम्रो दुईजना गिटारिस्ट, एकजना बेस गिटारिस्ट, दुईजना भोकलिस्ट छ, अनि एकजना फ्लुटिस्ट हाम्रो भाइ हुनुहुन्छ, अनि हाम्रो नयाँ भाइ हुनुहुन्छ हाम्रो ड्रमर, अहिले रिसेन्टली आउनुभएको उहाँ हुनुहुन्छ. हामी आठजना छौँ दिदी.
0: आठजना. यो ब्यान्डको नाम हिल बोइज कसरी नामकरण भयो? इन्ट्रेस्टिङ छ होइन हिल बोइज.
1: यो चाहिँ दिदी फर्स्ट सुरुमा सुरु गर्दाखेरि चाहिँ हाम्रो साहब अनि गुरुजीहरूले चाहिँ लाली गुराँस भनेर स्टार्ट गर्नुभएको थियो. त्यहाँबाट चाहिँ पछि वर्ष हुँदै बिस्तारा हुँदै हुँदै चाहिँ अनि आई थिङ्क 2002 हाम्रो साहबहरू हुन्छ, उहाँहरूले चाहिँ हिल बोइज राख्नुभयो, अनि त्यसलाई नै हामीले चाहिँ अहिले चाहिँ ब्याक इन त्यसलाई नै, अनि नाम चाहिँ राम्रो लागेर सबले, अनि त्यसमा सिकाउनु भइरहेछ दिदी.
0: र हिल बोइजमा यस ब्यान्डमा तपाईँको मेन भूमिका के छ भाइ?
1: म चाहिँ मेन गरी मेरो इन्स्ट्रुमेन्ट चाहिँ दिदी म कर्नेट बजाउँछु, अनि साथसाथै म गिटार नै बजाउँछु यहाँ. त्यही हो मेरो चाहिँ मेन चाहिँ कर्नेट हो दिदी, ट्रम्पेट भन्छ हजुर. फुल ब्यान्ड अथवा हाम्रो ब्रास ब्यान्डमा चाहिँ फुल ब्यान्डमा चाहिँ म चाहिँ कर्नेट बजाउँछु दिदी.
0: थ्याङ्क यू भाइ, तपाईँहरूको पर्फर्मेन्स हेरेर हामीले पनि भरपूर मनोरञ्जन लियौँ. वान्स अगेन तपाईँहरूलाई धेरै धेरै शुभकामना.
1: थ्याङ्क यू सो मच दिदी. थ्याङ्क यू
0: भाइ. र यसै गरी गोर्खा आग सपोर्ट बटालियनको यो रेजिमेन्टल बर्थडेबाट म पनि छुट्टिन्छु. रूपा राणा, गोर्खा आग सपोर्ट बटालियन, ग्लोस्टर.

0: क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा हुने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
1: कच्चा पदार्थको मूल्यमा हुने उतार चढ़ावका कारण देखिएको समस्या समाधान गर्न मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। विगत 11 वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको, औषधिको बजार मूल्य सरकारले तोकेभन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। करिब 2 साता अघि क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधि तथा खे इन्जेक्सन बजारमा अभाव भएको थियो। तत्काल अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वयमा रहेको विभागले जनाएको छ।
0: कांग्रेस सभापति गगन कुमार थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
2: कालो चस्मा लाउनुहोस् तपाईँको छनौट, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छनौट, म केही बोल्दिनँ तर तपाईँले कालो करतूत गर्नुभयो भने एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छातामा पढिरहेका छौँ। कसले कसलाई छेक्का दियो हाम्रो सरकारको विषयमा त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो हो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन? नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन? हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आङ्दामेले संशोधन उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
2: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ किनकि त्यो बेलामा धेरै आमाहरूको पोखरी दिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको मालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस् गाडीहरू राखे। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो। यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको हो? तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नुभयो? फेरि प्रश्न त्यो तपाईँले संविधान मान्नु पर्दैन।
0: अब खबर फटाफट।
3: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान गए राति 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति, संघ संस्था, समूह र सरकारी निकायको कब्जामा। 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाई हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित।

0: गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कारवाही गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कारवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 जना अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण। नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6,300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनु पर्ने माग। चितवनको भरतपुर जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा 7,800 बढी महिला सुत्केरी भए। भरतपुर अस्पतालमा विशेषज्ञ सहितको प्रसूति सेवा दिन थालेपछि नवलपरासी, गोर्खा, तनहुँ र मकवानपुरबाट पनि गर्भवती आउँदै। र नवलपुर उपसिकोट 5 को केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा, बस्तीका सबै 42 घर उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आफूलाई आधारविनै 15 दिन हिरासतमा राखेको

0: Ascultați Gorkan Radio.
1: नमस्कार दैनिक समीक्षा लिएर भीमात्रे उपस्थित भएको छु। आज मिति 2083 साल साउन 7 गते बिहिबार, असार शुक्ल पक्ष नवमी तिथि, नेपाल सम्बत 1146, तदनुसार 23 जुलाई 2026। सुरु गरौँ नागरिक दैनिकको खबरबाट। आधारभूत अस्पताल शिलान्यासका 5 वर्ष, 657 मध्ये 109 मात्र निर्माण, शीर्षक राखेर पवित्र सुनारको बाइलाइनमा यो खबर छापिएको छ। 5 वर्ष अघि 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गर्नुभयो। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिक माझ व्यापक चर्चा पायो, तर 2 वर्षभित्र बनाउने भनिएको अस्पताल हालसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको 2 वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 1500 आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार सरकारले नीतिगत निर्णय गर्दै निर्माण प्रक्रिया र सेवा विस्तार सुरु गरेको थियो, तर आधारभूत अस्पताल स्थापनाका लागि कानूनी व्यवस्था गरेको 7 वर्ष र शिलान्यास भएको 5 वर्ष बितिसक्दा पनि देशभरका आधारभूत अस्पताल निर्माण कार्य अलमलमा परेको देखिन्छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म 109 आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने 326 निर्माणाधीन अवस्थामा छन्। बाँकी अस्पतालको निर्माण प्रक्रिया नै सुरु भएको छैन। यो खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। नागरिक दैनिकले नै घट्यो विदेशी लगानी प्रतिबद्धता, 58 अर्ब रुपियाँ मात्रै प्रतिबद्धता, 7 अर्ब कमी, शीर्षक राखेर खबर छापेको छ। दिलीप पौडेलको बाइलाइनमा घट्यो विदेशी लगानी प्रतिबद्धता, 58 अर्ब रुपियाँ मात्रै प्रतिबद्धता, 7 अर्ब कमी, शीर्षक राखेर खबर छापेको छ। दिलीप पौडेलको बाइलाइनमा नेपालमा विदेशी प्रत्यक्ष लगानी प्रतिबद्धता अपेक्षा अनुसार बढ्न सकेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारको प्रयास गरे पनि आर्थिक वर्ष 82-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा करिब 11% घटेको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 1116 उद्योग तथा परियोजनामा 58,148,000 रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता स्वीकृत भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 नेपालले करिब 64,96 करोड रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको थियो। यसरी 1 वर्षमै करिब 7 अर्ब रुपियाँ बढीले लगानी प्रतिबद्धता घटेको छ। जेएनजी आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण, निर्वाचनपछि कस्तो सरकार बन्छ भन्ने लगायतका आशंकाका कारण लगानी प्रतिबद्धता घटेको हुन सक्ने निजी क्षेत्रको बुझाइ छ। भदौ 23 र 24 आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुँदा करिब 80 अर्ब रुपियाँको क्षति भएको थियो। विदेशी लगानीकर्ताको विश्वासको कमीले लगानी बन्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रज्वल जङ पाण्डेले बताउनुभयो। मुख्य गरी जेएनजी आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमणले त्रास सृजना गर्यो। पाण्डेले भन्नुभयो, लगानीकर्तामा विश्वासमा लिन नसक्नु पनि अर्को कारण हो। नयाँ र बलियो सरकार बनेको यो वर्ष विदेशी लगानी बढ्न सक्ने पाण्डेले बताउनुभयो। बलियो सरकार बनेको छ, पाण्डेले भन्नुभयो, यो वर्ष सुधार होला। नागरिक दैनिकले नै मन्त्रालयको सचिवको सट्टा मन्त्रीका सचिव न्युयोर्कमा, शीर्षक राखेर भुवन शर्माको बयानमा खबर छापेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घीय बसोबास सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाउनु भएको छ। पाण्डे न्युयोर्क पुगेर कार्यक्रममा सहभागी भएर फर्किसकेनु भएको छ। कार्यक्रम असार 31 साउन 2 आयोजना गरिएको थियो। सबैका लागि आवास र पर्याप्त आवास विषयमा छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको हो। यो कार्यक्रम हरेक वर्ष हुन्छ। यसअघि यस्ता कार्यक्रममा शहरी विकास मन्त्री र मन्त्रालयका सचिव जाने गरेका थिए। तत्कालीन शहरी विकास मन्त्री प्रकाश मानसिंह, मन्त्रालयका सचिव मणिराम गेलाल यस्तै कार्यक्रममा सहभागी हुन 81 मङ्सिरमा इजिप्ट पुग्नु भएको थियो। त्यस्तै कार्यक्रममा भाग लिन तत्कालीन शहरी विकास मन्त्री सीता गुरुङ र मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ केन्या जानुभएको थियो। तत्कालीन शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश सिंह पनि यस्तै कार्यक्रममा सहभागी हुन जानुभएको थियो। अहिले मन्त्रीको सचिवालयमा भर्ना भएका सचिव सरहका कर्मचारी र मन्त्रालयका सचिवबीच मतभेद सुरु हुन थालेको छ। पूर्वाधार विकास मन्त्रीले न्युयोर्कमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिवको सट्टा आफ्नो सचिवालयका सचिवलाई पठाएपछि मन्त्रीको सचिवालय र मन्त्रालयका कर्मचारीबीच दूरी बढेको कर्मचारीहरूको भनाइ छ। यो खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले बीपीको ब्यानर मुनि फुटको शङ्खनाद, शीर्षक राखेर खबर छापेको छ। प्राध्यापक डाक्टर प्रेम शर्माले उमेरको ग्याप, पुस्ता हस्तान्तरणमा अविश्वास, पाका नेताहरूले सत्ता नछाड्नु, युवाको नेतृत्व विकास र विश्वास नगर्नु नै काङ्ग्रेसमा अहिलेको विभाजनको चुरो विषय बनेको बताउनु भएको छ। एक पक्षले राष्ट्रिय कार्यकर्ता भेला बनाउनु नयाँ पार्टी गठनकै प्रक्रिया हो। सानिपाको पार्टी कार्यालय चार तारे झण्डा, चुनाव चिन्ह रुख, गगन थापा नेतृत्वकै हुन्छ। पुराना नेताहरूले नयाँ पार्टी बनाए सबै नयाँ सिर्जना गर्नुपर्छ भन्नुभएको छ। माधव नेउपानेले काङ्ग्रेसमा इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाउनुलाई नयाँ पार्टी गठनको गृह कार्यको रूपमा हेर्न सकिने बताउनु भएको छ। तर काङ्ग्रेस फुट्नु देशका लागि राम्रो होइन, त्यसले प्रजातन्त्रलाई बलियो बनाउँदैन, नेपालमा फुटेर बन्ने पार्टी पनि बलियो बनेको इतिहास छैन भनेर टिप्पणी गर्नुभएको छ। नेताहरूले हामीलाई पद चाहिएको छैन, सम्मान स्वाभिमान समाप्त पारेर पार्टीको सिद्धान्तलाई तिलन्जाली दिएर कसैसँग समर्पण गर्न सकिँदैन, बरु मर्न तयार भइन्छ। गिरिजाबाबुले नचाहँदासम्म विगतमा फुटेको नेपाली काङ्ग्रेस एक भएको थिएन, अहिले गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन, पूर्णबहादुर खड्काले भन्नुभएको छ। डाक्टर शेखर कोइरालाले अहिले पार्टीमै निरङ्कुशता जन्मिन लागेको छ, त्यसलाई अन्त्य गर्नुपर्छ भन्नुभएको छ। कथम कदाचित सभापतिले पहल गर्नु भएन भने त्यसको सम्पूर्ण जिम्मेवारी उहाँ आफैले लिनुपर्छ। सभापतिजी बिपीको विचार सम्झिनुहोस्, व्यक्तिवादी नभन्नुहोस्, काङ्ग्रेस हुकुमी शासनको हिसाबले चलिरहेको छ उहाँले भन्नुभएको छ। विजय कुमार गच्छदारले मैले काङ्ग्रेसमा धेरै सभापति देखेको छु र उहाँहरूले पार्टी कसरी मिलाउनु हुन्थ्यो भन्ने पनि नजिकबाट हेरेको छु। कृष्णप्रसाद भट्टराईले त विस्मान गरेरै पार्टी एक बनाउनु भएको थियो, अहिले तपाईँसँग असहमत काङ्ग्रेसलाई नमिलाइ अगाडि बढ्न खोज्नु भएको हो भनेर गगन थापालाई सोध्नु भएको छ। काङ्ग्रेसभित्रको विवादको विषयमा आज नयाँ पत्रिका दैनिकले हिजोको कार्यक्रममा इतर पक्षले के कसो हो भने यो विषय समेटेर खबर बनाएको छ। नेपालले 12 महिना निर्यात गरे विद्युत, अफ सिजनमा पनि विद्युत उत्पादन धेरै हुँदा निर्यात 67% बढ्यो, 18.76 अर्ब नाफा शीर्षक राखेर नयाँ पत्रिकाले अर्को खबर पनि छापेको छ। विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य, कडाईको साथ लागू भए झन्डै 73,000 विद्यार्थीले पाउनेछन् निशुल्क उच्च शिक्षा शीर्षक राखेर नयाँ पत्रिकाले नै अर्को खबर पनि छापेको छ। नेपाल समाचार पत्रले एनसेलको 80% सेयर कारोबार अवैध भएको सर्वोच्चको ठहर शीर्षक राखेर खबर छापेको छ। नेपालको दूरसञ्चार क्षेत्रकै सबभन्दा विवादास्पद निजी लगानी मानिएको एनसेलको 80% सेयर हस्तान्तरणलाई सर्वोच्च अदालतले कानुनी मान्यता दिन अस्वीकार गरेको छ। पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकतामा छानबिन समितिले प्रतिवेदन तयार पारेकोमा एनसेलले नेपालमा व्यवसाय सुरु गरेदेखि हालसम्म जम्मा 8 करोड विदेशी लगानी र 2 करोड स्वदेशी लगानी गरेको देखिएको छ। तर 1 खर्ब भन्दा बढी नाफा गरेर विभिन्न शीर्षकमा 68 अर्ब भन्दा बढी रकम विदेश लगेको देखिएको छ। एनसेल आजियाटाले नेपाल सरकार समेतलाई कर र गैरकर गरी तीर्न बुझाउनु पर्ने 85 अर्ब भन्दा बढी रकमको विषय विभिन्न तहका अड्डा अदालतहरूमा मुद्दा छ। कानुन विपरीत भएको ठहर गर्दै अदालतले कर परीक्षण गर्न, आवश्यक राजस्व असुल गर्न तथा सम्बन्धित निकायलाई कानुन बमोजिम प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। सर्वोच्च अदालतले एनसेलसँग जोडिएको 80% सेयर खरिद बिक्री सम्झौता बदर गर्ने मागलाई खारेज गर्दै जारी गरेको आदेशको पूर्ण पाठ सार्वजनिक भएसँगै झण्डै 3 वर्षदेखि जारी सेयर स्वामित्वको यो विवाद अब नियमित प्रशासनिक कार्यबाट नै सल्टिने भएको छ। नेपाल समाचार पत्रले यो खबर छापेको छ। अन्नपूर्ण पोस्टले अपराधलाई प्रश्रय, अछुत रहेन रासपा पनि शीर्षक राखेर आज आवरण कथा छापेको छ। जनता समक्ष सत्तासीन रासपाको बाजा थियो, राजनीतिका लागि राजनीति गर्दैनौ, तर विवादित अनुसन्धान वा अभियोगको सामना गरिरहेका पात्रलाई रासपाले पार्टीमा भित्राउँदै राजनैतिक संरक्षण दिन थालेको छ, जसका कारण वैकल्पिक राजनीतिमाथि नै नागरिकको भरोसा टुट्दै जान थालेको छ। त्यसै कारण फेरि कतै राजनीतिमा अपराधीकरण र अपराधीकरणको राजनीति त हुने होइन भन्ने प्रश्न गम्भीर बनेको छ। दिनेश गौतमको बाइलाइनमा यो आवरण समाचार छापिएको छ। बिपीको नाम लिँदै काङ्ग्रेस दुईतिर शीर्षक राखेर अन्नपूर्णले नै अर्को खबर छापेको छ। बाँदर र बँदेल धपाउन 20 जनालाई जागिर शीर्षक राखेर अन्नपूर्णले अर्को खबर पनि छापेको छ। अर्घखाँची डेडलाइनको खबर हो यो, प्रेमनारायण आचार्यको बाइलाइनमा। मिहिनेत र पसिना सिन्चेर हुर्काएको हरियो बाली आँखा अगाडिकै बाँदरको बथानले क्षणभरमै सखा पारिदिँदा पहाडी टाँडा काँडाका किसानहरूको छाती भित्रभित्रै पिल्सिएको छ। हुल्का हुल बाँदर पछेर खेतीबारीमा फुल्दै गरेका मकैका चमार हुन् वा पाक्नै लागेका अन्नबाली, बाँदरको टोलीले एकछिनमा सखा पारिदिन्छ। गुलेली पड्काएर पटाका फुटाएर पुतला झुन्ड्याएर वा बन्दुक देखाएर वन्यजन्तु धपाउने पुराना उपायहरू अब पूर्ण रूपमा असफल सिद्ध भइसकेका छन्। बाँदरकै उपद्रव र त्रासका कारण कतिपय किसानले त आफ्नो उठी बाँच्ने लगाएका छन् भने थुप्रै उर्वर जमिनहरू अहिले बाँझो झाडीमा परिणत हुन पुगेका छन्। संसदमा समेत बाँदरलाई कि त सलामी देऊ नभए मलामी देऊ भन्ने विषयमा सांसदहरूबीच बहस भएको छ। अर्घाखाँचीमा भने बाँदर तथा बदलका कारण बाली नालीमा हुने क्षति कम गर्ने उपाय खोज्न डिभिजन वन कार्यालय अर्घाखाँचीले 20 बाँदर र बन्देल हेरालु छनौट गरेको छ। बाँदर अति प्रभावित क्षेत्रका किसानको खेती सुरक्षित गर्ने र मानव वन्यजन्तु सह अस्तित्वमा प्रवर्धन गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको वन कार्यालयले जनाएको छ। तीमध्ये 20 व्यक्ति छनौट भएका छन्। डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा सृजनशील कार्यक्रम सञ्चालन गर्न लागि जनाइएको छ। छनौट भएका हेरालुहरूलाई साउन 5 बिहान 11 परिचय खुल्ने कागजसहित सम्झौता तथा अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन कार्यालयले सूचना मार्फत आग्रह गरेको थियो। डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायण देव भट्टराई भन्नुहुन्छ, सामुदायिक वन समूहको लागत साझेदारी र सहकार्यमा 20 हेरालु छनौट गरिएको हो। उनीहरूले बाली नाली जोगाउन नियमित निगरानी गर्ने र जैविक विविधतालाई असर नपर्ने गरी मानवीय तरिकाले वन्यजन्तु धपाउनेछन्। यो खबर अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ। अन्तमा कान्तिपुर दैनिक, संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल्छ 20 शुल्क शीर्षक राखेर मुख्य खबर छापेको छ। कक्षा 9-12 विद्यार्थीबाट सरकारले रजिस्ट्रेसन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बाहेक हरेक वर्ष 2.5 अर्ब रुपियाँ भन्दा बढी शुल्क संकलन गर्छ। त्यसबाहेकका शीर्षकमा पनि सरकारले शुल्क तोकेको छ। परीक्षा आवेदन, विषय दर्ता, रजिस्ट्रेसन, ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल, प्रतिलिपि प्रमाणीकरण, पुनर्योग, उत्तर पुस्तिका पुनः परीक्षण, उत्तर पुस्तिका हेर्न, नाम थर सच्याउन, पूरक प्रमाणपत्र, स्थायी प्रमाणपत्र लगायतमा शुल्क असुल्ने गरिएको छ। यो खबर आज कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। शिक्षा र स्वास्थ्यमा उठाइएको 3% कर 50 दिनभित्र फिर्ता गर्ने सरकारले निर्णय पनि गरेको छ। म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षक राखेर कान्तिपुरले अर्को खबर पनि छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकाका खबर र केही शीर्षकसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार। Gorkha Radio.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk BFPS गोर्खा रेडियो

0: गोर्खा रेडियो।
1: अब हामी यहाँबाट जनकपुरतर्फ जाउँ। हाम्रा मित्र हुनुहुन्छ लक्ष्मण यादवजीसँग कुराकानी नगरेको धेरै समय भयो। लक्ष्मणजी नमस्ते, स्वागत छ यहाँलाई।
2: नमस्ते, धन्यवाद।
1: सबभन्दा पहिला मैले त जहिले पनि वातावरणको कुरा गर्छु, मौसमको कुरा, वर्षा हिउँदमा त्यही प्रकारको कुरा सोध्छु। यसपालि के छ त, धान रोपियो रोपिएन कि सुक्न थाल्यो कि के छ त, अपडेट दिनुहोस् प्लिज।
2: हजुर हजुर, धान रोपाईको मधेसको 8 जिल्लामा भन्नुपर्दा चाहिँ धान रोपाईको अवस्था चाहिँ अन्तिम चरणमा छ। थोरै बहुत जमिन चाहिँ जो चाहिँ सुक्खा छ, पानी नपरेर या चाहिँ कृत्रिम सिँचाई पनि गर्न नसकेको चाहिँ खेत चाहिँ बाँझो हुने अवस्थामा छ भने अधिकांश जमिनमा चाहिँ अहिले धान रोपाइसके भइसकेको अवस्था छ। तर दुःखद पक्ष के छ भने मौसम विभागले जो पूर्व अनुमान गरेको थियो कि भारी वर्षाको सम्भावना छ, मधेसको केही क्षेत्रमा पानी पर्ला, तर त्यो चाहिँ हुन सकेन। जसले गर्दा के भएको छ भने धान रोपाई भइसकेको खेतमा जमिनमा पनि अब चाहिँ धान सुक्न थालेको छ, भन्नाले खेतमा त्यो पानी थियो, त्यो पानी सुकेर चाहिँ अब धान सुक्न थालेको, जसले चाहिँ अब भनौँ न आगामी केही दिनमा आकाशे पानी या वर्षा नभएमा चाहिँ धानको चाहिँ उत्पादनमा चाहिँ यसको वर्ष पनि कमी आउने प्राय निश्चित जस्तै छ। किनभने पानीको अहिले मूल सिजन हो, धानलाई चाहिएको भनेको यही बेलामा पानी चाहिएको, तर यही बेलामा पानी नपरेर चाहिँ धान सुक्छ र कृत्रिम सिँचाइले गर्दा धानको उत्पादन चाहिँ जे प्राकृतिक सिँचाइले गर्दा उत्पादन हुन्छ त्यो चाहिँ कृत्रिम सिँचाइले गर्दा सम्भव हुँदैन। र मलाई चाहिँ यसपालि पनि जो अहिलेको अवस्था छ, जुन प्रकारको चाहिँ मौसम छ, वातावरण छ, त्यो हिसाबले लाग्छ आगामी केही दिन पानी पर्ने सम्भावना चाहिँ कमी छ। किनभने अहिले ठ्याक्कै अहिलेको कुरा गर्नुपर्दा सर्को घाम छ र चाहिँ ठ्याक्कै जनकपुरको मिलसिरिया स्थित छु म, र घामले गर्दा अलि छारीमा शीतल स्थलमा गएर म कुरा गर्दैछु। म बिएफबिएस रेडियोमा अहिले यहाँलाई जानकारी गराउँ, मध्य प्रदेशको 8 जिल्लामा धान रोपाईको कार्य अन्तिम अवस्थामा पुगे पनि जो आकाशे पानी छ, जो खास गरेर वर्षा नभइदिँदा चाहिँ किसान चाहिँ उत्पादनमा चाहिँ कमी आउने भएर अलि चिन्तित छ। अर्को पक्ष यसको भन्नुपर्दा धान रोपाई त भइसकेको छ, सिँचाइको अवस्था जे जस्तो अवस्थामा छ त्यो छँदैछ। सरकारले जो भनेको थियो यसपालि समयमै चाहिँ मलखाद चाहिँ उपलब्ध गराउँछु, त्यो पनि हुन सकेको छैन। यो पनि एउटा दुःखद पक्ष किसानको लागि, एक वर्ष यो समस्या देखिन्छ र यो समस्या कागजमै या भनौँ न बोलीमै सीमित हुने गरेको छ, व्यवहारमा चाहिँ अहिलेसम्म चाहिँ लागू भएको देखिँदैन। किनभने भारतीय सीमाबाट ल्याउँदा सुरक्षा निकायले चाहिँ शपथ गर्ने, नेपालमा चाहिँ नेपाल सरकारले चाहिँ उपलब्ध गराउन नसकेर चाहिँ दुईतर्फी मार्गमा चाहिँ नेपालका किसान छन् भन्नुपर्दा चाहिँ मधेसका किसानहरू छ, र यो दुईतर्फी समस्याको समाधान कसरी होला भन्ने एउटा चिन्ताको विषय र एउटा चाहिँ निकट भविष्यमा चाहिँ वर्तमान सरकार चाहिँ के गर्छ, यसतर्फ के कदम चाल्छ, त्यो चाहिँ हेर्न लायक छ।
1: ओके, अब केही केही किसानहरूलाई भारतमै थुनेर राखेको पनि हिजो अस्ति समाचार सुन्यौँ हामीले, होइन? ओके, यो त भयो सिँचाइको। अब मधेस प्रदेशमा विशेष गरी धेरै ठाउँमा बोरिङ खनेको उहिलेदेखि नै झन्डै 30-40 वर्ष अगाडिदेखि खनेको पाएको छु, र तपाईँको एरियातिर त सिँचाइ के कमलामाई सिँचाइ योजना छ कि के छ, कुन ठुलो हो सबभन्दा ठुलो?
2: हजुर, यो कमला धनुषाको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ कमला सिँचाइ, हरदीनाथ सिँचाइ चाहिँ बढी प्रभाव छ, बढी क्षेत्रफल चाहिँ उठेको छ भने ससाना चाहिँ खुलो खोलाले गर्दा चाहिँ थोरै सिँचाइ हुने गर्छ, तर चाहिँ मूल रूपमा चाहिँ कमला र हरदीनाथ सिँचाइले चाहिँ अधिकांश क्षेत्रमा चाहिँ सिँचाइ हुने गरेको छ। तर यहाँलाई जानकारी गराउँ, त्यो सिँचाइले पनि सीमित पालिकाका सीमित क्षेत्रफलमा चाहिँ सिँचाइ भएको छ। अधिकांशमा चाहिँ अझै पनि अब त्यो प्रदेश सरकार, स्थानीय सरकारले केही चाहिँ सिँचाइको लागि जो बोडीको व्यवस्थापन गरेका छन् ती सिँचाइले गर्दा थोरै बहुत जमिन चाहिँ सिँचित हुन सकेको छ, होइन भने अझै पनि भन्नुपर्दा आकाशे पानीको भरमै चाहिँ किसान चाहिँ आश्रित रहेको चाहिँ अवस्था छ। यो चाहिँ निकै नै दुःखद अवस्था हो।
1: अब पुरानो योजना नहरको कुरा गर्दाखेरि गण्डक नहर योजना, होइन, चन्द्र नहरको कुरा गर्न सक्छौँ। हामीले चन्द्र शमशेरको पालोमा बनाएको चन्द्र नहर त्यही क्षेत्रमा हो, सप्तरीतिर हो, होइन, र यतातिर फेरि गण्डक जति पनि पानी चाहिँ नहरबाट नेपालतिर आउनु पर्ने पानी चाहिँ धेरै बहाव चाहिँ भारतमा भएको हुनाले भारत पुरा डुबान्छ, बिहार पुरा डुबान्छ, युपी डुबान्छ, अब उनीहरूलाई चाहिने भन्दा बढ्दा पानी चाहिँ नहरले नै दिएको छ अथवा लगेको छ, त्यही कारण यतातिर सुक्खा उतातिर डुबान्छ, होइन त? के पाउनु भएको छ तपाईँले?
2: यही अवस्था भनेको यही छ, यो चाहिँ दशकौँ लामो यो अनुभव छ र यो अझै पनि यो निरन्तरता पाएको छ। यसको मूल कारण के छ भने मध्य प्रदेशका जिल्लाहरूमा चाहिँ पानी भण्डारण गर्ने, पानीले चाहिँ रोकेर राख्न सक्ने जुन एउटा हुनुपर्ने त्यो चाहिँ दीर्घकालीन योजना त्यो नभइदिँदा चाहिँ पानी वर्षा चाहिँ नेपालमा हुने अनि चाहिँ बाढी चाहिँ भारतमा जाने र भारतमा चाहिँ धेरै त्यो भारी मात्रामा चाहिँ जनधनको क्षति हुने गरेको छ। मधेसमा चाहिँ पानी रोक्ने चाहिँ भण्डारण गर्ने चाहिँ जो एउटा प्लानिङ हुनुपर्ने योजना हुनुपर्ने तिनी तहको सरकारले चाहिँ अहिलेसम्म चाहिँ त्यतातिर ध्यान नदिँदा चाहिँ यो नेपालमा परेको पानी चाहिँ भारतमा जाने गरेको छ र भारत चाहिँ जलमग्न हुने चाहिँ बाढी आएर चाहिँ त्यहाँ चाहिँ धेरै क्षति हुने गरेको छ र नेपाल सुखा क्षेत्र हुने गरेको छ। त्यो चाहिँ एउटा
1: ज्यू अब भारततिरका वाटर रिजर्भायरहरूको कुरा गर्दाखेरि नेपालका पानीहरू, नदीका पानीहरू भारतका धेरै ठाउँमा चाहिँ ठुल्ठुला बडा विशाल विशाल लेकहरू बनाएर तालहरू बनाएर राखिएको छ, जहाँकै आँखाले हेर्दाखेरि पनि त्यो चाहिँ वारपार देखिन सकिन्न, देख्न सकिन्न। मैले आफै देखेको छु, विशेष गरी नैनीताल जाँदाखेरि सर्दन ब्यारेजबाट गएपछि यस्तो प्रकारको वाटर रिजर्भर आउँछ मानव कुनै ठुलो एउटा समुद्र नै हो भनेर, होइन? गर्दाखेरि धेरै ठाउँमा छ त हामीले गर्न नसकेको, हामीले बुझ्न नसकेको हो, हाम्रो अनभिज्ञता र चाहिँ हाम्रो भनौँ न उसकोमा चाहिँ फाइदा लिएका भन्ने पनि कुरा गर्न सक्छौँ। खैर आजको विषय त्यो बाहेक अरू चाहिँ के हो? अलिकति राजनीतिक हलचल छ, तपाईँले भनेअनुसार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई जानकी मन्दिरमा प्रवेश नदिएको प्रति जनताका केही मतहरू छन्, बाजिएका छन्, दुई मत छ अरे भनेर सुनियो, वास्तविकता के हो सुनाइदिनुहोस् त प्लिज।
2: हजुर, यो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङजी चाहिँ हिजो मध्य प्रदेशको साधारण सभा र चाहिँ पार्टी प्रवेश कार्यक्रमको सन्दर्भमा चाहिँ जन मध्य प्रदेशको राजधानी जनकपुर धाम चाहिँ आउनु भएको थियो। त्यो चाहिँ उहाँको पूर्व योजना नै थियो जानकी मन्दिरमा चाहिँ दर्शन पूजा गर्ने, जो चाहिँ भन्नुपर्दा संघीय राजधानी काठमाडौँबाट शीर्षस्थ नेताहरू चाहिँ जनकपुर धाममा आइदिएर चाहिँ जानकी मन्दिरमा चाहिँ दर्शन पूजा गर्नुहुने उहाँहरूको भनौँ न एक प्रकारको एउटा सेड्युलमै चाहिँ रहेको हुन्छ, जो चाहिँ उहाँले पनि हर्क साम्पाङजीको पनि सेड्युलमै थियो। तर यहाँ के एउटा भनौँ न एउटा वातावरण क्रिएट के गरिदियो भन्नाले, उहाँ चाहिँ विगतमा हिन्दू धर्मप्रति चाहिँ लक्षित गरेर केही चाहिँ आफ्नो अभिव्यक्ति दिनुभएको थियो, त्यसलाई जोडेर चाहिँ यहाँ केही युवाहरू जो खास गरेर यो हिन्दू सम्राट सेना भन्ने एउटा जुन अहिले मध्य प्रदेशमा चलन चल्तीको एउटा सङ्गठन छ, जसमा चाहिँ हिन्दू युवाहरू चाहिँ धेरै सङ्ख्यामा चाहिँ त्यसमा इन्भल्भ रहेको छ, जोडिएका छन्। उहाँहरूले चाहिँ अब हर्क साम्पाङले जो अभिव्यक्ति दिनुभयो त्यो चाहिँ हिन्दू धर्म विरुद्धको भयो भनेर एउटा चाहिँ निगेटिभ वातावरण चाहिँ त्यो जानकी मन्दिर परिसर र बाहिरको क्षेत्रमा चाहिँ क्रिएट गर्नुभयो, जसले गर्दा अलि तनावको अवस्था सिर्जना भयो र सुरक्षा निकायले यसलाई मध्यनजर गरेर चाहिँ उहाँ हाम्रो श्रम संस्कृति पार्टीका हर्क साम्पाङजीले चाहिँ सूचित गर्नुभयो, जसले गर्दा चाहिँ उहाँ त्यहाँ थप चाहिँ अवस्था तनावपूर्ण होस् या त्यहाँ केही अनहोनी नहोस् भनेर उहाँ चाहिँ भनौँ न एउटा सतर्कता अपनाउँदै चाहिँ जानकी मन्दिरमा दर्शन पूजा गर्न नजाने भनेर चाहिँ उहाँ निर्णय लिनुभयो र चाहिँ सिधा जो पार्टीको साधारण सभा र पार्टी प्रवेश कार्यक्रम थियो त्यसमा चाहिँ सहभागी हुनुभयो र जानकी मन्दिरमा चाहिँ उहाँ जानु भएन र उहाँले पनि आफ्नो पछि चाहिँ सोसियल मिडिया मार्फत चाहिँ आफ्नो कुरा राख्नुभयो, गृहमन्त्रीले सम्पर्क गर्न खोज्यो तर गृहमन्त्रीको मोबाइल अफ थियो भनेर उहाँले सोसियल मिडियामै बकायदा पोस्ट गर्नुभएको थियो भने, यसलाई चाहिँ फेरि म यसको अर्को पाटो के देखिएको छ भने जनकपुरमा हर्क साम्पाङलाई जानकी मन्दिरमा प्रवेश गर्न नदिने एउटा भनौँ न हिन्दूहरूको चाहिँ एउटा युवाहरूको जुन सङ्गठन छ हिन्दू सम्राट सेना भनेर त्यसले गरेको, तर त्यसलाई चाहिँ जनकपुरवासीले चाहिँ दुई थरीले देखेका छन्। किनभने जो कोही मुस्लिम धर्मावलम्बी होस् चाहे अन्य धर्मावलम्बी होस् जानकी मन्दिर परिसर र जानकी मन्दिरमा दर्शन गर्न चाहिँ कसैलाई रोक लगाएको छैन, अहिलेसम्म कसैलाई रोकेको छैन, त्यसैले हर्क साम्पाङजी जानकी मन्दिरमा चाहिँ दर्शन गर्न जान चाहनु भएको छ भने दर्शन चाहिँ गर्न दिनुपर्छ, किनभने उहाँ दर्शन पूजा गरेर विगतमा जे कुरा बोल्नु भएको थियो दर्शन पूजा गरेर उहाँको पनि एउटा मानसिकतामा जे त्यो मानसिकता परिवर्तन हुन्थ्यो कि एउटा जनकपुरवासीको पनि एउटा सोच छ कि उहाँलाई दर्शन गर्न दिनुपर्ने थियो, किनभने उहाँ सधैँ जनकपुर आइरहनुहुन्छ भन्ने त्यो कुरा छैन, सायद जिउ आएर उहाँ जनकपुर आउनुभयो, जनकपुरमा जाने जानकी मन्दिरको दर्शन गर्न चाहनु भएको छ भने यो सकारात्मक कुरा हो। उहाँले के बोल्नु,
1: उहाँलाई दर्शन गर्न जान दिनुपर्छ भन्नेको पनि त्यतिकै मत रहेछ होइन त? ओके,
2: बिल्कुल।

BFBS Gorkha Radio. कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: ales cu oricare radio.
1: कुराकानी तर्फ जाउँ। हाम्रा मित्र आइसक्नु भएको छ। आज प्रस्तर कलाको बारेमा कुराकानी गर्नुहुन्छ। शिल्पकार एकजना हुनुहुँदैछ, वृद्ध वयवृद्ध र रिटायर भइसक्नु भएका कृष्ण श्रीकृष्ण जोशीको बारेमा कुराकानी गर्नुहुन्छ। किनभने यो ट्रेड अब उहाँले आफ्नो भनौँ न अब कारिगरीको काम छोडेपछि गर्ने कोही छैनन् रे भनेर धनकुटाबाट रिपोर्ट गर्नुहुन्छ हाम्रो मित्र गोपाल बरालीजी। तर त्योभन्दा अगाडि आजको नेपालको इतिहासमा विगतका घटनाक्रमहरू के भए एउटा दुईवटा राखौँ। विश्वको इतिहासमा 22 जुलाईको दिन के कसो भयो यो जानकारी राख्न चाहन्छु, त्यसतर्फ लगिहालौँ। आजको दिन नेपालको इतिहासमा 22 जुलाईमा के भयो त, बिबी खोरालाको स्मृति दिवस सत्तारू आज। आजको दिन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गर्ने दिन कर्म मनाइन्छ। उहाँको निधन विक्रम सम्बत 2039 साल साउन 6 गते यानि कि सन् 2082 जुलाई 22 को आसपासको समयमा भएको भनिन्छ। नेपालको कङ्ग्रेस नेपाली कङ्ग्रेसका संस्थापक नेता बिबी कोइरालाले प्रजातन्त्र स्थापना र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको थियो श्रोताहरू। त्यसकारणले स्मृति दिवस देशभरि नै मनाइँदैछ। काठमाडौँमा पनि विभिन्न कार्यक्रम भए र अन्य ठाउँमा पनि भइरहेका छन् श्रोताहरू। अन्यमा अब विदेशतर्फ जाउँ श्रोताहरू। आजकै दिन सन् 1456 लान चाहन्छु बेलग्रेडको युद्धमा हङ्गेरीको विजय भएको दिन हो श्रोताहरू। आजको दिन हङ्गेरीका सेनापति जोन हुनियादीको नेतृत्वमा रहेको सेनाले बेलग्रेडको युद्धमा ओटोमन एम्पायरको विशाल सेनालाई पराजित गरेको थियो। यो विजयले मध्य युरोपमा ओटोमन विस्तारलाई केही समय रोक्न महत्त्वपूर्ण भूमिका खेलेको रहेछ। आजको दिन सन् 1894 कुरा गर्छु म। अघि मैले 1456 कुरा गरेँ भने, माफ गर्नुहोस्, 1456 कुरा गरेँ भने 1894 लान्छु यहाँलाई। पहिलो आधुनिक ओलम्पिकको पुनरुत्थान तर्फ कदम भन्ने समाचार यस्तो छ, अथवा द इभेन्ट अन्तर्राष्ट्रिय ओलम्पिक आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले स्थापना गरेको इन्टरनेसनल ओलम्पिक कमिटीको प्रारम्भिक गतिविधिहरू यही अवधिमा अघि बढेका थिए, जसले आधुनिक ओलम्पिक खेलकुदको विकासमा आधार तयार गरेको रहेछ। ओके, आजको दिन विगतका घटनाक्रम को मैले कुरा राखेँ भने अब हाम्रा मित्रले के भन्नुहुन्छ। तपाईँलाई नमस्कारको साथमा स्वागत छ गोपाल बरालीजी, नमस्ते। ओके ल, कार्यक्रममा स्वागत छ तपाईँलाई। धनकुटातिरको पहिला हाल खबर सुनाउनुहोस्, के कस्तो छ मौसम, त कुरा गर्नै पर्यो, त्यहीँबाट सुरु गर्नुहोस्।
2: आज मौसम धनकुटामा अब हिजो चाहिँ बेसरी नै पानी पर्यो। अब बेसरी भन्दा पनि अब त्यसो खोला नाला बढेर त्यसो क्षति हुने गरी त भएन, तैपनि पानी चाहिँ अब पर्यो। अहिले पानी परेको कारणले गर्दा खेती पल्ल सुरु हुन लायक भइरहेको छ। यति बेला लगभग 80-70% धान रोपाइ हुनुपर्नेमा बल्ल 50%को आसपासमा पुग्यो भनेर मलाई कृषि ज्ञान केन्द्रका प्रमुखले जानकारी दिनुभएको थियो। यति कम भएको छ रोपाइ, यसपालि अलिक एकदमै ढिलो भइरहेको छ। यति बेला चाहिँ कोदो रोप्ने सिजन हो, तर अहिले चाहिँ ढिलो पानी परेको कारणले गर्दा बल्ल धान रोपाइ आधाउधीमा को आसपासमा आएको छ भने अब कोदो रोप्न अझै पनि सुरु भएको छैन। अहिले एकदमै के अरे धुमिल छ मौसम चाहिँ, तर अलिक गर्मी छ। यो मौसम परिवर्तनको कारणले गर्दा पनि होला, पहाड जस्तो ठाउँ धनकुटा चिसो चिसो नै हुने ठाउँ हो। यतिको धुमिल हुँदाखेरि अलिक चिसो हुनुपर्ने, तर एकदम गर्मी महसुस भएको छ धनकुटामा। त्यस्तो के अरे यो सायद हुनसक्छ जलवायु परिवर्तनकै कारणले गर्दा। यस्तै छ यहाँको मौसम चाहिँ। अब पानी अहिले परेको सामान्यतः पानी हिजो अस्ति राम्रैसँग पानी पऱ्यो, हिजो लगभग 11-12 बजेको आसपाससम्म पानी परेको त झिमझिम झिमझिम पानी पऱ्यो। यसले चाहिँ रोपाइ गर्नको लागि र विशेष गरी मुख्य रूपमा हामी गाउँघरमा पहिला चाहिँ यसलाई कोदे पानी भन्थ्यौँ। कोदे पानी चाहिँ हिजो अस्ति परेको कारणले गर्दा केही सहज भएको छ, तर रोपाइँलाई नै ठ्याक्कै त्यसरी नै ठुलो हुने गरी अथवा बर्खाको बाटो नै क्षति हुने गरी चाहिँ यहाँ धनकुटामा पानी परेको छैन। दुई दिन स्थानीय सरकारले स्थानीय प्रशासनले धनकुटामा राति साँझ 5 बजीदेखि के अरे 7 बजीदेखि भोलिपल्ट बिहानसम्म 2 दिन यातायात पनि अवरुद्ध के अरे यातायात सञ्चालन गर्नको लागि कोशी पहाडी राजमार्ग तमर करिडोर लगायतका अनि त्यसपछि भेरेटार रविराख सडकमा यातायात बन्द गर्यो। राति सम्भावित जोखिम नहोस् भनेर पानी आउँछ, मौसमविदहरूको कुरा अनुसार ठुलो पानी हुन्छ, खोला नाला बढ्छ भन्ने भएपछि चाहिँ त्यसो गरिएको थियो, तर त्यो भएन। यसलाई चाहिँ राम्रै मान्नुपर्छ, किनभने कुनै पनि अहिलेसम्म क्षति भएको छैन दाइ, धनकुटाको मौसम यस्तै छ अहिले।
1: ओके, मौसमको कुरा भन्दै गर्दा तपाईँले के भन्नुभयो, कोदे बर्खा भन्नुभयो, के भन्नुभयो अघि?
2: हामी चाहिँ कोदे पानी भन्छौँ, यति बेला कोदो रोप्दाखेरि तिन पानी पर्छ, पानी पर्दाखेरि कोदो सर्नको लागि चाहिँ यो यस्तो खालको पानी चाहिँ उत्तम मानिन्छ कि ठुलो पानीलाई पनि, त्यही भएर यसलाई कोदे पानी भन्छन् यसलाई।
1: ओके, ल त यो पनि मलाई जानकारी भयो, थ्याङ्क यू सो मच। अब तपाईँले आज एकजना व्यक्तिको र चाहिँ त्यो ट्रेड त्यो शिल्पको कुरा गर्छु भन्दै हुनुहुन्थ्यो, प्रस्तर कलाको बारेमा के छ त? शिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर अथवा ढुङ्गाका मूर्ति बनाउनेहरू त्यो कामै बन्द भयो भनेर भन्दै हुनुहुन्छ, के हो यो, विस्तारमा भन्नुहोस् त प्लिज।
2: श्रीकृष्ण जोशी भनेको शिल्पकार, राम्रो पुरानो कलाकार पनि हो, उहाँले चाहिँ धनकुटाको बजार नजिकै बजार किरानमा जहाँ चाहिँ लहरी चौतारो पनि भन्छन्, लहरी चौतारोमा पहिला ठुला ठुल्ठुला ढुङ्गाहरू थिए पाटोमा, त्यहाँ चाहिँ उहाँ रातै दिन उहाँको घर नजिकै पर्छ, उहाँले ठुलो ढुङ्गा देखेपछि चाहिँ उहाँले त्यो ढुङ्गाले खोपेर दुईवटा मूर्तिहरू बनाउनु भयो, त्यहाँ विभिन्न किसिमको मूर्तिहरू बनाउनु भयो। त्यो चाहिँ यस्तो अवस्था, यति झाडी थियो होइन, अनि त्यो झाडी हुँदा हुँदा पनि उहाँले बनाएर एकदम राम्रो बनाइसके पछाडि कम्तीमा पनि त्यसमा चाहिँ एकदम तीर्थस्थल जस्तै बनाउनु भएको थियो। तर यो पछिल्लो समयमा चाहिँ जस्तो अब उहाँले बनाएको कुदेको त्यो ढुङ्गामा कुदेको गणेश महाकालीको मूर्ति, सँगसँगै त्यहाँ पार्क पनि थियो, सानो मन्दिर पनि बनाइएको थियो, त्यो चाहिँ अहिले प्रयोगविहीन बन्यो। त्यसको कारण के भन्यो भने श्रीकृष्ण जोशीले अहिले काम गर्न सक्नु छोड्नु भयो।

0: सिराहाको लहान तीन अस्पताल चोक नजिकै प्रहरीले लागू औषध कारोबारी पक्रन गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्युरो कार्यालय गोलबजार सहितको टोलीले दिउँसो गोली चलाएर छ जना लागू औषध कारोबारीलाई पक्राउ गरेको हो। ब्युरो टोलीले गोली चलाएर पाँच भारतीय र एक नेपाली सहित छ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट 225 ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। पुराणवाचक राधिका दासीमाथि सामाजिक सञ्जालमा लाञ्छनायुक्त सामग्री सार्वजनिक गरेको आरोपमा प्रहरीले वेदिका केसीलाई पक्राउ गरेको छ। साइबर अपराध सम्बन्धी उजुरीका आधारमा केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। आफूलाई धार्मिक अभियन्ता बताउने 22 वर्षीय केसीले केही दिन यता सामाजिक सञ्जालमा राधिकाको व्यक्तिगत जीवन सम्पत्ति र कथा वाचनबाट प्राप्त रकम सम्बन्धी आरोप लगाउँदै आउनु भएको छ। राधिकाले ती आरोप झुटा भएको र आफ्नो चरित्र हत्या गरिएको भन्दै साइबर ब्युरोमा दिएको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको हो। अदालतले केसीलाई अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत 10 दिनको म्याद थप मागेकोमा अदालतले एक दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोले जनाएको छ। प्रहरीले भोलि शुक्रबार फेरि म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ। म्याद थप नभए केसीलाई हाजिरी समानीमा छाड्न सकिने भए पनि अनुसन्धान र कानूनी प्रक्रिया भने जारी रहने प्रहरीले जनाएको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको डीएपी मल बिरगंज नाकाबाट नेपाल भित्रन थालेको छ। बिरगंजबाट शंकर आचार्य।
1: बुधबार बिहान करिब 2500 मेट्रिक टन डीएपी मल बोकेको पहिलो रेलवे र्याक बिरगंज स्थित सिर्सिया सुखा बन्दरगाह आइपुगेसँगै किसानमा राहतको आशा बढेको छ। कृषि सामग्री कम्पनी लिमिटेडको बिरगंज प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार यो खेप कन्साइनमेन्ट नम्बर 154 अन्तर्गतको हो। यस अन्तर्गत कुल 30,000 मेट्रिक टन डिएपी मल आपूर्तिको जिम्मा भारतीय कम्पनी आइपिएलले लिएको छ।
2: अहिले डिएपी हाम्रो आइपिएलको डिएपी 30,000 मेट्रिक टन मध्येबाट हाफ ऱ्याक हुनेपछि तपाईँको 1250 मेट्रिक टन चाहिँ ड्राइपोर्टमा भित्रिसकेको अवस्था छ। त्यो चाहिँ टोटल्ली भैरवको लागि चाहिँ डिस्प्याच हुन्छ यताबाट र विराटनगरमा पनि आइसकेको छ र बिरगन्जको लागि चाहिँ ऱ्याक उताबाट लोड भएर आइसकेको अवस्था छ।
1: 30,000 टन डिएपी मध्ये 11,500 टन बिरगन्ज, 10,000 टन भैरवा र 8,500 टन विराटनगर प्रादेशिक कार्यालयलाई उपलब्ध गराइनेछ। यसैबीच कृषि सामग्री कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। कन्साइनमेन्ट नम्बर 150 र 155 अन्तर्गतको यो युरिया मल सिङ्गापुर स्थित आदित्य बिरला कम्पनी मार्फत आयात गरिएको हो। पहिलो 30,000 टन कतारबाट र दोस्रो 30,000 टन ओमानबाट ल्याइएको कम्पनीले जनाएको छ।
2: जसमध्येबाट बाई रुटको लागि विराटनगर र भैरवको लागि चाहिँ 300-300 टन चाहिँ हिँडिसकेको अवस्था रहेको छ अहिले जानकारी पाएअनुसार र बिरगन्जको लागि चाहिँ रक्सौलको लागि र ड्राइपुरको लागि चाहिँ ऱ्याक चाहिँ लोड हुने अवस्था भइरहेको छ।
1: लामो समयदेखि डिएपी र युरिया मलको अभाव झेलिरहेका किसानका लागि नयाँ खेपले राहत पुग्ने र बाली लगाउने मुख्य सिजनमा मलको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
0: केन्यामा सेप्टेम्बरदेखि शुरू हुने तय भएको बेलायती सेनाको प्रमुख अभ्यास रद्द भएको छ। केन्या सरकारले बेलायती सैनिकलाई आफ्नो भूमिमा तालिम सञ्चालन गर्न अनुमति नदिएपछि अभ्यास रद्द गरिएको हो। जेम्स वाटनको रिपोर्ट।
3: Kenya is one of the British Army's most important overseas training locations, having played host to some 26 exercises since 2019. But those planned for the foreseeable future have been cancelled. It means a three-month exercise involving the Duke of Lancaster's regiment, which the unit has been preparing for all year, will now take place, it is understood, on Salisbury Plain. In Kenya, there have been reports of growing gangs.

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न गीत संगीत र कुराकानी र भर्खरै तपाईँले श्रवण गर्नुभयो मबिबी शाहको शब्द र वरिष्ठ संगीतकार दीपक जंगमको संगीतमा रहेको गीतमा सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको थियो र यो गीत सँगसँगै अब भने लागौं रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम तर्फ

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा हुने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
1: कच्चा पदार्थको मूल्यमा हुने उतार चढ़ावका कारण देखिएको समस्या समाधान गर्न मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। विगत 11 वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको, औषधिको बजार मूल्य सरकारले तोकेभन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। करिब 2 साता अघि क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधि तथा खे इन्जेक्सन बजारमा अभाव भएको थियो। तत्काल अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वयमा रहेको विभागले जनाएको छ।
0: कांग्रेस सभापति गगन कुमार थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री वालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
2: अन्दमेले उठाउनु भएको एउटै प्रश्न काफी छ। कालो चस्मा लाउनुहोस् तपाईँको छ, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छ, म केही बोल्दिनँ, तर तपाईँले कालो करतुत गर्नुभयो छाड्दा पनि एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छापामा परिरहेका छौँ। कसले कसलाई ठेक्का दियो हाम्रो सरकारको विषयमा, त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन, हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आङ्गामेले संशोधन उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो, यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
2: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको खोप रित्किएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस्, गाडीहरू राखेँ। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो, त्यो राष्ट्र स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको हो? तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नुभएको? फेरि प्रश्न त्यो तपाईँले संविधान मान्नु पर्दैन।
0: अब खबर फटाफट।
3: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान, गए राति 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाइ आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति, संघ संस्था, समूह र सरकारी निकायको कब्जामा, 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाइ हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही, गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण, नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6,300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनु पर्ने माग। चितवनको भरतपुर जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा 7,800 बढी महिला सुत्केरी भए, भरतपुर अस्पतालमा विशेषज्ञ सहितको प्रसूति सेवा दिन थालेपछि नवलपरासी, गोर्खा, तनहुँ र मकवानपुरबाट पनि गर्भवती आउँदै। र नलपुर उपसिकोट 5 केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 परिवार उच्च जोखिममा, बस्तीका सबै 42 उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति

को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आफूलाई आधार विनै 15 दिन हिरासतमा राखेदेखि राजनीतिक प्रदर्शन

पीएफपी सरकार बीडी सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्कामा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सुनेको तर्फबाट र आज कार्यक्रम हल्का फुल्कामा विभिन्न इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानिको रोचक तथ्यहरू लिएर तपाईँको माझमा उपस्थित भएको छु र दुई घन्टाको कार्यक्रममा रहनुहोला रोचक मात्र नभएर सी अब यो निकै नै एजुकेसनल इन्फर्मेटिभ पनि हुने गर्छ जुन आज तपाईँको माझमा म सेयर गर्दै गर्नेछु र आज हामी पहिलो चर्चा गर्ने नै छौँ चराहरूको रोचक रमाइला र अनौठो संसार यो बारेमा पनि चर्चा रहने नै छ अहिलेलाई कार्यक्रममा अगाडि बढौँ यो मिठो गीतको साथमा

पीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ म सिनेको साथ र हामी चराहरूको रोचक रमाइला र अनौठो संसारको बारेमा कुरा गर्नेछौँ. संसारको जुनसुकै भागमा पनि पाइने उड्न सक्ने एकमात्र अस्थि पञ्चरधारी जीव चराको छोटो नाली बोली. यो चरा के हो भनेर कसैले तपाईँ हामीलाई सोध्यो भने हामीलाई हाँसो उड्न सक्छ किनभने चरा हामी सबैले दिनहुँ देख्दै आएको हो तर हामीमध्ये धेरैले यो थाहा नहुन पनि सक्छ. यस संसारमा चराको करिब 9-10,000 प्रजातिहरू छन्. फेरि चरा त्यस्तो प्राणी हो जसको बासस्थानमा धेरै विविधता पाइन्छ. भन्नुको अर्थ के हो भने चरा त्यस्तो प्राणी हो जो सुक्खाग्रस्त मरुभूमिदेखि बाह्रै मास हिउँले ढाकिने ध्रुवीय यो क्षेत्रसम्म बसोबास गर्ने गर्छ. चराको बारेमा अर्को रोचक कुरा के हो भने यो मात्रै अस्थि पंक्षधारी जीव हो जो उड्न सक्छ. सबै चराहरूको दाँत रहित चुचो हुन्छ, रगत तातो हुन्छ, शरीर भुत्लाले ढाकिएको हुन्छ र यसले कडा आवरण भएको अन्डा पार्दछ. त आज चराहरूको समूह बारेमा चाहिँ केही अवश्य पनि तपाईँको आवाजमा जानकारी राख्ने नै छु र अहिलेलाई पनि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BSBS Gorkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

पिएफपी सरकार भिडियो सुन्दै हुनुहुन्छ। कार्यक्रम मैले हल्का फुल्कामा हुन्छ म सेनेको साथमा र हामी चर्चा गरिरहेका छौँ चराको रोचक कुराहरूको बारेमा। अब यसै गरी त्यस्तो त सबै चराहरू उड्न सक्दैनन्। चराका कतिपय यस्ता प्रजातिहरू पनि छ जो बिल्कुलै उड्न सक्दैन। वास्तवमा लाखौँ वर्षको समयक्रममा चराका धेरै प्रजातिहरूले आफ्नो उड्ने क्षमता गुमाउन पुगे। यस्ता चराहरूमध्ये केही साना खालका छन्। यी चराहरू दुर्गम द्वीपहरूमा बसोबास गर्ने गर्छन् जहाँ उनीहरूको शत्रुको सङ्ख्या पनि अति नै सीमित हुन्छ। अर्कोतिर अस्ट्रेज इम्युज र यसै गरी रेहेज जस्ता ठुला खालका चराहरू पनि उड्न सक्दैनन्। यी चराहरू खुला मैदानमा बसोबास गर्ने गर्छन्। उड्न नसक्ने भएकाले यी चराहरू शत्रुबाट बच्नको लागि दौडनु पर्ने हुन्छ। त्यसैले गर्दा यी चराहरू अति चाँडो दौडन सक्छ। त्यसै गरी पेन्गुइन पनि उड्न नसक्ने चरा हो। हिउँले ढाकिएका ध्रुवीय क्षेत्रमा पाइने तथा विशेष गरी माछाको शिकार गर्ने पेन्गुइनले आफ्नो पखेटाको मद्दतले समुद्रमा पौडने गर्दछ। र पहिले चाहिँ म सिकारी चराहरूको बारेमा चर्चा गर्ने नै छु श्रोता, तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पी एफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ म सैनिक साथमा कार्यक्रम हल्का फुल्कामा हुनुहुन्छ र अहिले चराको रोचक तथ्यहरू बारेमा जानकारी हुँदैछ र पहिलो रहेको छ सिकारी चराहरू चराहरूको अर्को समूहमा सिकारी चराहरू पर्दछन् विशेष गरी दिउँसोको समयमा सिकार गर्ने यी चराहरूले बलिया र लामा पन्जा हुन्छन् जसको मद्दतले सिकार पक्रने गर्छ बलियो पखेटा हुने यस समूहका चराहरूको तिखो र घुमाउरो चुच्चो हुन्छ जसले सिकारलाई निल्नको लागि च्यात्न तथा टुक्रा टुक्रा पार्न सजिलो हुन्छ यस समूहका चराहरूमा गिद्ध बाज बिसारी लगायतका सिकारी चराहरू पर्दछन् सिकारी समूहका चराहरूले चरा स्तनधारी जीव माछा किरा फट्याङ्ग्रा सरीसृप र यसै गरी सेनो जस्ता विविध प्रकारका जीवित तथा मृत जीवहरूलाई आफ्नो शिकार बनाउने गर्छ यस समूह अन्तर्गत पर्ने चराहरूको दृश्य शक्ति अति नै तिखो हुन्छ र धेरै टाढाबाट समेत यिनीहरूले आफ्नो शिकारलाई सटिङ ढङ्गले ठम्म्याउन सक्दछ र यसै गरी रात्रि चर चरा यो बारेमा पनि चर्चा गर्ने नै छु त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो
1: अब सुन्नुहोस् मूल शब्द सँग

बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम अहिले हामी छौँ श्रोता हल्का फुल्काको पहिलो घण्टा र हामी अवश्य पनि यो समय चराहरूको रोचक तथ्यको बारेमा जानकारी राखिरहेको छु। यस गरी रहेको छ अर्को चरा रात्रिचर चरा। रात्रिचर चराले को कुरा गर्ने बित्तिकै हामीले उल्लुलाई सम्झने गर्छौँ। सिकारी समूहका चरा र उल्लु बीचको प्रमुख भिन्नता भनेकै उल्लुको रात्रिको समयमा मात्र सिकार गर्ने गर्छ। उल्लुको आँखा अति नै संवेदनशील र तेजिलो हुन्छ र अति मगुरो प्रकाशमा पनि यसले आफ्नो शिकारलाई प्रष्टैसँग देख्न सक्छ। अझ उल्लुका कतिपय प्रजातिहरूको त सुन्ने शक्ति पनि यति शक्तिशाली हुन्छ, यसले पुरै अँध्यारोमा पनि यसले आफ्नो शिकारलाई ठिकसँग ठम्म्याउन सक्छ। यसै गरी अन्टार्क्टिकामा महादेशमा छाडेर उल्लु अन्य सबै महादेशहरूमा पाइन्छ। उल्लु जस्तै अर्को रात्रिचर सिकारी चरा पनि हुन्छ, यसले नाम हो नाइट जार्स र झट्टै हेर्दा उल्लु जस्तै देखिने यो चरालाई पनि कतिपय मानिसहरूले उल्लु नै ठानेर झुकिने गर्छन्। सिकारी समूहका चराको जस्तै रात्रिचर सिकारी चराहरूको पनि तिखो कुमारो चुच्चो तथा बलियो पन्जा हुन्छ। यसको आँखा चाहिँ सिकारी समूहका चराहरूभन्दा अझ ठुला हुन्छन्। त अवश्य पनि श्रोता हामी चर्चा गर्दै गर्नेछौँ खेलाडी चराहरू र परिवारको बारेमा पनि। त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपीए गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम अहिले हामी छौँ हल्का फुल्काको यो पहिलो घण्टामा र चराहरूको रोचक तथ्यहरू बारेमा म जानकारी राखिरहेको छु र यसो गरिरहेको छ अर्को पनि खेलाडी चराहरू र परेवा. यस समूहका चराहरूको शरीर ठुलो र बलियो खुट्टा हुन्छ. प्राय गरेर यस समूहका चराहरूले जमिनमा गोड बनाउने गर्छ र बच्चा जन्मेको केही क्षणमा नै आफैले खाने कुराको खोजी गरेर खान सक्छ. यस समूहका चराहरू राम्ररी नै उड्न सक्छ तर छोटो दूरीसम्म मात्र. तर अपवादको रूपमा परेवा चाहिँ धेरै छिटो र टाढा टाढासम्म पनि उड्न सक्छ. सबै परेवाको सानो टाउको र सुलुत्त परेको शरीर हुन्छ. परेवाले जमिनमा भन्दा माथि नै आफ्नो गोड बनाउँछ. फेरि परेवाको बच्चाले जन्मिने बित्तिकै आफै खानेकुरा खोजेर खान पनि सक्दैन. र श्रोता, चराहरूको बारेमा यो रोचक तथ्यहरू तपाईँको माझमा राख्दै गरेको छु र कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा प्रवेश गर्ने बेला पनि आइसकेको छ. दोस्रो घण्टामा पनि विभिन्न प्रजातिका चराहरूको बारेमा जानकारी रहने नै छ. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ. स्टे ट्युन, हामी कार्यक्रमको दोस्रो घण्टामा केही क्षणमा भेट्ने नै छौँ.

AM FM Online Apps तथा स्मार्ट स्पीकरहरुमा सुन्न सकिने यो BFBS

0: क्रम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। पुराणवाचक राधिका दासीमाथि सामाजिक सञ्जालमा लाञ्छनायुक्त सामग्री सार्वजनिक गरेको आरोपमा प्रहरीले वेदिका केसीलाई पक्राउ गरेको छ। साइबर अपराध सम्बन्धी उजुरीका आधारमा केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। आफूलाई धार्मिक अभियन्ता बताउने 22 वर्षीय केसीले केही दिन यता सामाजिक सञ्जालमा राधिकाको व्यक्तिगत जीवन सम्पत्ति र कथा वाचनबाट प्राप्त रकम सम्बन्धी आरोप लगाउँदै आउनु भएको छ। राधिकाले ती आरोप झुटा भएको र आफ्नो चरित्र हत्या गरिएको भन्दै साइबर ब्युरोमा दिएको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको हो। अदालतले केसीलाई अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत 10 दिनको म्याद थप मागेकोमा अदालतले एक दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोले जनाएको छ। प्रहरीले भोलि शुक्रबार फेरि म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ। म्याद थप नभए केसीलाई हाजिरी जमानीमा छाड्न सकिने भए पनि अनुसन्धान र कानूनी प्रक्रिया भने जारी रहने प्रहरीले जनाएको छ। देशभर रासायनिक मलको अभाव भइरहेका बेला कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको डीएपी मल बिरगंज नाकाबाट नेपालभित्र नथालेको छ। बिरगंजबाट शंकर आचार्य।
1: बुधबार बिहान करिब 2500 मेट्रिक टन डीएपी मल बोकेको पहिलो रेलवे र्याक बिरगंज स्थित सिर्सिया सुखा बन्दरगाह आइपुगेसँगै किसानमा राहतको आशा बढेको छ। कृषि सामग्री कम्पनी लिमिटेडको बिरगंज प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार यो खेप कन्साइनमेन्ट नम्बर 154 अन्तर्गतको हो। यस अन्तर्गत कुल 30,000 मेट्रिक टन डीएपी मल आपूर्तिको जिम्मा भारतीय कम्पनी आइपिएलले लिएको छ।
2: अहिले डीएपी हाम्रो आइपिएलको डीएपी 30,000 मेट्रिक टन मध्येबाट हाफ ऱ्याक भनेपछि तपाईँको 1250 मेट्रिक टन चाहिँ ड्राइपोर्टमा भित्रिसकेको अवस्था छ। त्यो चाहिँ टोटल्ली भइरहेको लागि चाहिँ डिस्प्याच हुन्छ यताबाट र विराटनगरमा पनि आइसकेको छ र बिरगन्जको लागि चाहिँ ऱ्याक उताबाट लोड भएर आइसकेको अवस्था छ।
1: 30,000 टन डीएपी मध्ये 11,500 टन बिरगन्ज, 10,000 टन भैरवा र 8,500 टन विराटनगर प्रादेशिक कार्यालयलाई उपलब्ध गराइनेछ। यसैबीच कृषि सामग्री कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। कन्साइनमेन्ट नम्बर 150 र 155 अन्तर्गतको यो युरिया मल सिङ्गापुर स्थित आदित्य बिरला कम्पनी मार्फत आयात गरिएको हो। पहिलो 30,000 टन कतारबाट र दोस्रो 30,000 टन ओमानबाट ल्याइएको कम्पनीले जनाएको छ।
2: जसमध्येबाट बाई रोडको लागि विराटनगर र भैरवको लागि चाहिँ 300 टन चाहिँ हिँडिसकेको अवस्था रहेको छ अहिले जानकारी पाएअनुसार र बिरगन्जको लागि चाहिँ रक्सौलको लागि र ड्राइपुरको लागि चाहिँ ऱ्याक चाहिँ लोड हुने अवस्था भइरहेको छ।
1: लामो समयदेखि डिएपी र युरिया मलको अभाव झेलिरहेका किसानका लागि नयाँ खेपले राहत पुग्ने र बाली लगाउने मुख्य सिजनमा मलको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
0: केन्यामा सेप्टेम्बरदेखि शुरू हुने तय भएको बेलायती सेनाको प्रमुख अभ्यास रद्द भएको छ। केन्या सरकारले बेलायती सैनिकलाई आफ्नो भूमिमा तालिम सञ्चालन गर्न अनुमति नदिएपछि अभ्यास रद्द गरिएको हो। जेम्स वाटनको रिपोर्ट।
3: Kenya is one of the British Army's most important overseas training locations, having played host to some 26 exercises since 2019. But those planned for the foreseeable future have been cancelled. It means a 3-month exercise involving the Duke of Lancaster's regiment, which the unit has been preparing for all year, will now take place, it is understood, on Salisbury Plain. In Kenya there have been reports of growing anger among communities living close to the British Army training facility, known as Batuk. There have also been reports in the East African country that a bilateral defence agreement between the nations is yet to be ratified due to a disagreement over the current provision of providing exemptions from local prosecution should British personnel be accused of crimes while in theatre. In a statement, His Majesty's government said, "It is with regret that the necessary licences required to allow training to take place in Laikipia later this year have not been forthcoming," adding, "We remain committed to our defence partnership with Kenya and the continued British Army training unit presence in the country."
0: मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 जना विरुद्ध अख्तियार द्रुपयोग अनुसन्धानले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
4: यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कूलका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ। फेरि पनि श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सेनेको तर्फबाट। र हरेक हप्ता यो दुई घण्टाको कार्यक्रममा चाहिँ विभिन्न रोचक तथ्यहरू तपाईँको माझमा ल्याउने गर्दछु। रोचक मात्र नभएर एकदमै इन्फर्मेटिभ एजुकेसनल पनि हुने गर्दछ। र आज यो समयमा चाहिँ हामी चराको रोचक तथ्यहरू बारेमा कुरा गरिरहेका छौँ, जुन रमाइला र अनौठो संसार पनि रहेको छ। यसै गरी हामीले अगाडि पनि यसै विषयमा चाहिँ जानकारीहरू तपाईँको माझसम्म राखि नै रहेको थिएँ। र अब भने लागौँ फेरि पनि सुगाको बारेमा पनि यो राख्ने तर्फ रहेको छ चर्चा श्रोता तपाईँको माझसम्म राख्ने नै छु। र त्योभन्दा अहिले सुगा चाहिँ यो अधिकांश सुगाहरू चम्किलो र रङ्गिन हुन्छ, यसको चुच्चो पनि अति शक्तिशाली र घुमाउरो हुन्छ। यसको खुट्टामा दुईवटा औँला अगाडि र दुईवटा पछाडितिर गएको हुन्छ, जसले गर्दा यस चराले बलियोसँग समात्न सक्छ। सुगाको बारेमा रोचक कुरा के छ भने यसको आयु धेरै लामो हुन्छ। यो चरा 50 वर्ष वा त्योभन्दा पनि बढी बाँच्न सक्छ। फेरि सुगाले मान्छेको बोलीको समेत नक्कल पनि गर्न सक्दछ। र श्रोता अब पनि हामी कार्यक्रममा फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ लाग्ने नै छौँ। हमिङ बर्ड र स्विफ्ट यो पनि चर्चा गर्ने नै छु। त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

बीएफबी स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ कार्यक्रम अहिले हामी छौँ श्रोता हल्का फुल्काको दोस्रो घण्टामा र चराहरूको रोचक तथ्यको बारेमा म जानकारी राखिरहेको छु र यसै गरी हमिङ बर्ड र स्विफ्टको बारेमा पनि यी दुई समूहका चराहरू नजिकका नातेदार हुन् तर यी दुई चराहरूको उड्ने र खाने तरिका फरक छ हमिङ बर्ड फूलको सामुने एकै स्थानमा लगातार स्थिर रूपमा रहने गरी उडेर आफ्नो ट्युब जस्तो चुचोले फूलको रस चुस्ने गर्छ अर्कोतिर भने स्विफ्ट चराले चाहिँ आफ्नो छुरा जस्तो पखेटाका मद्दतले तीव्र रूपमा उड्छ उड्दा उड्दै मोडिन्छ र मोडिँदा मोडिँदै आफ्नो शिकार किरा फट्याङ्ग्रालाई चाहिँ समातिसक्छ यसै गरी पानी चरा यस समूहका अधिकांश चराहरूको तिखो र सोझो चुच्चो हुन्छ जसले गर्दा यसले आफ्नो आहारा माछालाई सजिलै पक्रन सक्छ केही चराहरू समुद्रका किनारमा बसोबास गर्ने गर्छन् तर अधिकांश पानी चराहरू पनि समुद्रमाथि उड्ने गर्छन् र प्रजनन तथा सन्तानोत्पत्ति कार्यको लागि मात्रै जमिनमा फर्कने गर्छ पानी चराहरू तलाव पोखरी तथा नदीहरूमा पनि बस्ने गर्दछन् र श्रोता कार्यक्रममा रद्द गर्नुहोस् र केही क्षणमा हेरोन र सारसको बारेमा पनि म राख्ने नै छु जानकारी अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफपी सुर्खा बिडी सुन्दै हुनुहुन्छ। कार्यक्रम अहिले हुनुहुन्छ हल्का फुल्काको दोस्रो घण्टामा म सुनेको साथमा, र म चर्चा गरिरहेको छु चराहरूको रोचक तथ्य बारेमा। यसै गरी हेरोन र सारस, हेरोन्स र त्यसै गरी सारस यानि कि क्रेन चराहरू दुई अलग समूहका पर्ने चराहरू हुन्। तर देख्दामा चाहिँ भने यी चराहरू एउटै जस्तो लाग्छ। यी चराहरूको लामो चुच्चो र लामो घाँटी तथा लामो खुट्टा हुन्छ। सारसले आफ्नो लामो चुच्चो र घाँटीको मद्दतले जमिनमा आहारको खोजी गर्छ भने हेरोन यानि कि यो समूहको चराले भने चाहिँ पानीमा खडा भएर माछा वा अन्य आफ्ना आहारको प्रतीक्षा गर्छ र मौका मिल्ने बित्तिकै लामो चुच्चोको मद्दतले छपेटेर पक्रने गर्दछ। कार्यक्रम हल्का फुल्कामा रद्दी गर्नु श्रोता, यो दोस्रो घण्टा केही क्षणमा हुनेछ डग्स गिज र स्वानको बारेमा पनि चर्चा। अहिलेलाई पनि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपी गोर्खा बीटी सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ र अब भने चराको रोचक तथ्यमा डक्स किज र स्वानको बारेमा पनि चर्चा. अन्य समूहका चराहरूसँग तुलना गर्ने हो भने यस समूह अन्तर्गतका चराहरू सजिलै चिन्न सकिन्छ. यस समूहका सबै चराहरूको च्याप्टो चुच्चो र छोटो खुट्टा र जालीदार पैताला हुन्छ. यस समूहका चराहरू अति राम्ररी पौडन सक्छ र आफ्नो जीवनको अधिकांश समूह पानीको नजिक बिताउँछ. समूहगत रूपमा यी चराहरू कहिलेकाहीँ पानीमा तैरने चराहरूको रूपमा पनि चिनिने गर्दछ. यसै गरी रुखमा बस्ने चरा. संसारमा सबैभन्दा बढी पाइने चराहरूमा रुखमा बस्ने चरा पर्दछन्. खास गरी रुखमा बासस्थान बनाउने र यसका अधिकांश प्रजातिहरू आकारमा सानो हुने हुनाले यो समूहको व्यापक विस्तार भएको पाइन्छ. अझ संसारको जुनसुकै स्थानमा पनि सहज प्राप्त हुन सक्ने खाद्य सामग्रीहरू बिउबिजन तथा किरा फट्याङ्ग्रा खाएर बाँच्न सक्ने विशेषताहरूले गर्दा यो चरा धेरै स्थानमा पाइन सकिने हो. र केही क्षणमा कोइली र यसका नातेदारहरूको बारेमा पनि हामी जानकारी राख्ने नै छौँ. अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

PFP स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ, कार्यक्रम अहिले हुनुहुन्छ हल्का फुल्काको दोस्रो घण्टामा। म सुनेको साथ र चर्चा गरिरहेको छु अहिले चराहरूको रोचक तथ्य। कोइली तथा नातेदारहरू अर्की चरा विशेष गरी कागको गोडमा अन्डा पारेर बच्चा हुर्काउने कुरामा चाहिँ कोइली प्रख्यात छ। त्यसैले नेपालमा उखाने भनेको छ कागभन्दा कोइली चङ्खो। तर कोइली समूहका सबै चराहरूले यसरी अर्काको गोडमा आफ्नो बच्चा हुर्काउँदैन। वास्तवमा यी समूहका दुई तिहाई प्रजातिहरूले आफ्नो गोड आफै बनाएर हुर्काउने गर्दछ। यसै गरी काठ फोडुवा र टोकाउन टोकाउन भन्ने पनि यो चराको बारेमा पनि चर्चा गरौँ। हेर्दा काठफोडुवा र टोकान प्रजातिका चराहरू नितान्त भिन्नै देखिए पनि यिनीहरू नजिकका नातेदार हुन्। यी दुवै प्रजातिका चराहरूको दुईवटा पन्जा अगाडितिर र दुईवटा पन्जा पछाडितिर फर्किएको हुन्छ। जब यो चरा उड्छ यसले आफ्नो पङ्खालाई छोटो छोटो रूपमा हल्लाउने गर्छ र हावामा माथि उठ्न तथा तल झर्न सक्दछ। र कार्यक्रम हल्का फुल्कामा रक्त गर्न श्रोता अहिलेलाई फेरि पनि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पिएफपी स्कुलका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा हुनुहुन्छ म सेनेको साथमा र ह्युमा बस्ने चराको बारेमा पनि अब हामी चर्चा गर्ने नै छौँ ह्युमा बस्ने चरा भन्ने बित्तिकै हामीलाई पेन्गुइन याद आइहाल्छ यो चरा अरू चरा जस्तै उड्न सक्दैन तर यो तेरन भन्दा भने यो अत्यन्तै माहिर हुन्छ वास्तवमा यसको पखेटा तैरन सहयोग गर्ने चप्पु जस्तो हुन्छ धेरैजसो पेन्गुइनहरू दक्षिणी गोलादद र मासी पाइन्छ तर गालापागोस पेन्गुइनहरू चाहिँ इक्वेटरको उत्तरमा पाइन्छ उत्तरी ध्रुवमा पेन्गुइन पाइँदैन पेन्गुइनको मुख्य आहार भनेको माछा तर समुद्री जीवन हो सामान्यत समुद्रको पानी नुनिलो हुने हुनाले मानिसले पिउन सक्दैन तर पेन्गुइनले समुद्रको पानी पनि पिउन सक्छ यो चराले आफ्नो जीवनको आधा समय पानीमा र आधा समय हिउँले ढाकिएको जमिनमा बिताउँछ पेन्गुइनमा पनि बादशाह पेन्गुइन सबैभन्दा अग्लो हुने गर्छ जसको उचाइ 120 सेन्टिमिटरसम्म हुने गर्छ यो पेन्गुइन पानीभित्र 20 मिनटसम्म बस्न सक्दछ र श्रोता आज रहेको थियो यो चराहरूको बारेमा चाहिँ एकदमै रोचक तथ्यहरू र माइला र अनौठो संसार जुन मैले तपाईँको माझमा सेयर गरेको छु अवश्य पनि फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु र यसै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउनेछु तपाईँको माझमा भन्दै म पनि बिदा लिनेछु नेक्स्ट विक भेट्ने नै छौँ र अहिलेको लागि यो मिठो गीत एन्जोय गर्नुहोस् नमस्ते बाई बाई

0: समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
1: कच्चा पदार्थको मूल्यमा हुने उतार चढावका कारण देखिएको समस्या समाधान गर्न मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। विगत

0: थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री वालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा,
1: विश्वराज आन्दामेले उठाउनु भएको एउटै प्रश्न काफी छ। कालो चस्मा लाउनुहोस् तपाईँको छ, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छ, म केही बोल्दिनँ, तर तपाईँले कालो करतुत गर्नुभयो भने म छाड्दा पनि छाड्छु। एउटा पासपोर्टको प्रकार तपाईँ हामी सबैले छातामा परिरहेका छौँ। कसले कसलाई ठेक्का दियो हाम्रो सरकारको विषयमा, यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन, हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आन्दामेले संशोधन उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो, यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
1: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको को कृतिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस्, गाडीहरू राखियो। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो, यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको हो। तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नुभयो? फेरि प्रश्न त्यो तपाईँले संविधान मान्नु पर्दैन।
0: अब खबर फटाफट।
2: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान, गए राति 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाइ आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति संघ संस्था समूह र सरकारी निकायको कब्जामा, 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाइ हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही, गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण, नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6,300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनु पर्ने माग। चितवनको भरतपुर जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा 7,800 बढी महिला सुत्केरी भए, भरतपुर अस्पतालमा विशेषज्ञ सहितको प्रसूति सेवा दिन थालेपछि नवलपरासी, गोर्खा, तनहुँ र मकवानपुरबाट पनि गर्भवती आउँदै। र नवलपुर हुसिकोट 5 केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 परिवार उच्च जोखिममा, बस्तीका सबै 42 उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आफूलाई आधारविनै 15 दिन हिरासतमा राखेदेखि

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा हुने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
1: कच्चा पदार्थको मूल्यमा हुने उतार चढ़ावका कारण देखिएको समस्या समाधान गर्न मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। विगत 11 वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको, औषधिको बजार मूल्य सरकारले तोकेभन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। करिब 2 साता अघि क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधि तथा खे इन्जेक्सन बजारमा अभाव भएको थियो। तत्काल अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वयमा रहेको विभागले जनाएको छ।

0: या अनियमित भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन? नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन? हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आङ्गामेले संसदको उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो, यसबाट केही प्रश्नहरू उठेकै छ?
1: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
0: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको खोप रोकिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस्, गाडीहरू राखियो। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो। यो राष्ट्र स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नु भएको हो? तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नु भएको? फेरि प्रश्न दियो, तपाईँले संविधान मान्नु पर्दैन?
1: अब खबर फटाफट।
2: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान गएराती 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति, संघ संस्था, समूह र सरकारी निकायको कब्जामा। 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाई हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही। गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण। नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6,300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनु पर्ने माग। चितवनको भरतपुर जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा 7,800 बढी महिला सुत्केरी भए। भरतपुर अस्पतालमा विशेषज्ञ सहितको प्रसूति सेवा दिन थालेपछि नवलपरासी, गोर्खा, तनहु र मकवानपुरबाट पनि गर्भवती आउँदै। र नवलपुर होसिकोट 5 केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा, बस्तीका सबै 42 घर उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा वहाँले आफूलाई आधारविनै 15 दिन हिरासतमा राखेदेखि राजनैतिक प्रतिशोधको श्रृंखला नरोकिएको दावी गर्नुभएको छ।
3: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भएको छु म लाल शाही. मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन. आज शुक्रबारको दिन 24 जुलाई 2026 साल, तदनुसार साउन 8 गते 2083 विक्रम सम्बत. हजुर, कार्यक्रम सुरु भयो र अबको 3 घण्टा म तपाईँको साथमा रहनेछु. मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ. आज शुक्रबारको दिन, शुक्रबार भन्ने बित्तिकै अलिकति मनै चङ्गा भएको जस्तो अनुभूति हुने, तपाईँलाई पनि यस्तो भएको हुन सक्छ. मलाई त त्यस्तै हुन्छ, किनभने हामी सोमबारदेखि शुक्रबारसम्म डटेर काम गर्छौँ अनि शुक्रबार आएपछि अब शनिबार र आइतबारको त्यो एउटा इन्सेन्टिभ छ हामी कहाँ. अब यसलाई इन्सेन्टिभ नै भनौँ. त्यसले गर्दाखेरि पनि अलिकति चिल, अलिकति रिल्याक्स गर्न पाइने, आराम गर्न पाइने, त्यही भएर पनि मन चङ्गा भएको हुनुपर्छ. आज शुक्रबार 24 जुलाई र आजको दिन ब्रिटिस फोर्सेस ब्रुनाईमा 2 RGR को च्याम्पियन कम्पनी कम्पिटिसनको फाइनल डे हो. आज सिओज सरप्राइज हुन्छ भनेर भनिएको छ. बिहान 7:30 बजेदेखि सुरु हुनेछ र सबै कम्पनीका प्रतिस्पर्धीहरूलाई हाम्रो शुभकामना छ. तपाईँहरू आफ्नो कम्पनीको लागि डट्नु भएको छ, खटिनु भएको छ र यसको राम्रै रिजल्ट आउनेछ भन्ने हामीलाई लागेको छ. र आज प्राइज गिभिङमा पनि हामी जानेछौँ र कुन कम्पनी च्याम्पियन कम्पनी बन्ने हो यस वर्ष भन्न सकिन्न. बधाई छ यहाँहरूलाई अग्रिम रूपमा. मेरो देश, देश प्रेमको भावनाले ओतप्रोत भएको गीत. रोहित जोन छेत्री, रोहित शाक्य, स्वप्निल शर्मा र साथीहरूले मिलेर गाउनु भएको यो गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ. ब्रुनाईको समय अहिले बिहानको 7:13 गएको छ र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला. टेलिफोन नम्बरहरू 2 छन् स्टुडियोमा, 3224167 अनि 3220098. ब्रुनाई बाहिरबाट फोन गर्न परे हामीलाई पहिला 00673 डायल गर्नुपर्ने हुन्छ. हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ. अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे. यो भगवान बुद्धको भनाइ हो, नथिङ क्यान हार्म यु एज मच एज योर ओन थट्स अनगार्डेड. आफ्ना असुरक्षित विचारहरूले जति हानि अरू कसैले पुर्याउन सक्दैन तपाईँलाई, यसर्थ आफ्नो विचार, सोच विचार अलिकति काबुमा राख्नुहोस्. टुडे इन हिस्ट्री, सन् 1943 साल 24 जुलाईको कुरा हो यो. रोयल एयर फोर्स बिगिन्स बमिङ ह्याम्बर्ग अन्टिल द 3rd of August 1943, क्रिएटिङ अ फायर स्टोर्म एन्ड किलिङ 42,600 पिपल ड्युरिङ अपरेसन गमरा. दोस्रो विश्वयुद्धको यो एकदमै पिक बेला हो, जुन बेला आरएएफले ह्याम्बर्ग, जर्मन सिटी ह्याम्बर्गमा बमबारी गरेको थियो र त्यसले 42,600 मानिसको ज्यान लिएको थियो. फेमस बर्थडे, सन् 1969 साल 24 जुलाईमा जन्मेकी हुन् जेनिफर लोपेज, जे लो, चर्चित अमेरिकन एक्ट्रेस एन्ड पप सिङ्गर. उनको जन्म न्युयोर्क सिटीको द ब्रोङ्क्समा भएको थियो 1969 24 जुलाईमा. अब हेल्थ टिप्स, नरिश योर ब्रेन. तपाईँको मस्तिष्क एकदमै जिता जाग्दा भनिन्छ हिन्दीमा, एकदमै एक्टिभ राख्नका लागि के कुरामा ध्यान दिनुपर्छ त, सिम्पल कुराहरू छन्, सिम्पल कुराहरू. ड्रिङ्क मोर वाटर, ओलिभ ओइल प्रयोग गर्नुहोस् खानेकुरामा, सलाद खाने गर्नुहोस् अनि मोर फिस देन रेड मिट भनेर भनिन्छ. धेरै रेड मिट
स्वास्थ्यको लागि राम्रो होइन. तपाईँले फिस खाने गर्नुहोस्, त्यही माथि ओइली फिस एकदमै राम्रो हुन्छ. र त्यसका अलावा तपाईँले आफ्नो खानेकुरामा फाइबर एकदमै बढी समावेश गर्न पर्यो. लिफी भेजिटेबल्स अनि फ्रुट्स खाने गर्नुहोस्. यावत कुराहरू छन्, हुन त यी सबै कुराहरू स्वास्थ्यसँगै जोडिएका छन्, ब्रेनसँग मात्रै होइन. समग्र स्वास्थ्य राम्रो हुनु नै तपाईँको ब्रेन पनि राम्रो हुनु हो. त्यसर्थ यी कुराहरूमा ध्यान दिनुहोला. अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ. दिन खुल्न सकिरहेको छैन सेरियामा, तर आज मौसममा उल्लेख्य सुधार हुने जनाइएको छ. सनी एन्ड अ जेन्टल ब्रिज आजको जेनरल फोरकास्ट र अधिकतम तापक्रम 31 डिग्री सेल्सियस. आज अब नेपाल काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ अनि मेघ गर्जनका साथ साँझ पख पानी पर्ने योग छ. अब लागौँ युकेतिर. लन्डनको तापक्रम पनि 21 डिग्री सेल्सियस नै छ यतिखेर र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया लन्डनमा सनी इन्टरभल्स एन्ड लाइट विन्ड्स. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. अब गीत सुनाऊ सिन्धु मल्लको तिमी मेरो.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, गोर्खा रेडियो।

सुन्दै हुनुहुन्थ्यो मिठो तामाङ सेलो होइ च्याङबा निर्मला घिसिङले गाउनु भएको। ब्रिटिस फोर्सेस बनाइमा अहिले नानीहरूको स्कुल बिदाको समय पारेर आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले समर प्रोग्राम सार्वजनिक गरेको छ र त्यो कार्यक्रम 20-23 सकियो। अब त्यसपछिका अन्य कार्यक्रमहरू हाइभ वेबसाइटमा राखिएको छ, हेर्दै गर्नुहोला र आफ्नो छोराछोरीलाई पाएक पर्ने त्यस्ता कार्यक्रमहरूमा सहभागी बनाउँदै गर्नुहोला। ब्रिटिस फोर्सेस बनाएमा हाइभ अफिसहरू, चिटचाटमा रहेको हाइभ अफिस अनि मुमोङमा रहेको हाइभ अफिस दुवै अहिले बन्द रहेको छ। मुमोङको हाइभ अफिस 15 जुलाईमा बन्द भएको हो र अब एकैचोटि 10 अगस्तमा खुल्नेछ, किनभने 7 अगस्तसम्म बन्द रहनेछ अनि 10 तारिक खुल्ने भनिएको छ अगस्त महिनाको। त्यसै गरी चिटचाटको हाइभ अफिस हिजोदेखि बन्द भएको छ र 14 अगस्तसम्म बन्द रहनेछ, त्यसको मतलब 17 अगस्तमा फेरि सुचारू हुनेछ। हाइभ अफिस अहिले दुवै मुमोङ अनि चिटचाटमा रहेको बन्द भएको छ ब्रिटिस फोर्सेस ब्रुनाईमा।

GXOL featuring COD, Crew on Destiny ko Raat Bhari. British Forces Brunei-ma Forces Post Office ko aile opening hours ma ke her fer aayeko cha. Yo bishesh gari summer leave lai madde nazar garera gata 20 July dekhi 31 August samma lagu hune garikana naya opening hours shuru bhayeko cha. Jas mutabik सोमबारदेखि बुधबार अनि शुक्रबारको दिन बिहान 8 देखि 12 बजेसम्म खुल्नेछ फोर्सेस पोस्ट अफिस अनि बिहिबारको हकमा बिहान 10:30 बजेदेखि 2 बजेसम्म मात्रै हो र युनिट पोस्ट ओर्डरलीहरूले मेल कलेक्सन अनि ड्रप अफ गर्ने समय तालिका यस प्रकार छ सोमबारदेखि बुधबार अनि शुक्रबारको दिन बिहान 8:30 देखि 11 बजेसम्म अनि बिहिबार 10:45 बजेदेखि 1:30 बजेसम्म र यो नयाँ समय तालिका गत 20 जुलाईदेखि लागू भएको हो र 31 अगस्तसम्म यही समय तालिका अनुसार चल्नेछ अब सुन्छौ हामी स्वप्न सुमनको तिम्रो बोलीमा

0: प्रेजेंट्स गोरखा रेडियो
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFPS कुलकर्म रेडियो हो।

पहिलो भेटमै उनलाई मन पराएको छु सत्यराज आचार्यलाई सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको उत्तरार्धतिर आइपुग्यौँ र यतिखेर कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको US डलर एकको खरिदर 154.22 रुपियाँ बिक्री दर 154.82 रुपियाँ युरो एकको खरिदर 176 रुपियाँ बिक्री दर 176.69 रुपियाँ पाउन्ड स्टर्लिङ एकको खरिदर 206.22 रुपियाँ बिक्री दर 207.02 रुपियाँ स्विस फ्रान्क एकको खरिदर 189.33 रुपियाँ बिक्री दर 190.07 रुपियाँ अस्ट्रेलियन डलर एकको खरिदर 107.93 रुपियाँ बिक्री दर 108.35 रुपियाँ कनेडियन डलर एकको खरिदर 109.51 रुपियाँ बिक्री दर 109.94 रुपियाँ सिङ्गापुर डलर एकको खरिदर 119.51 रुपियाँ बिक्री दर 119.97 रुपियाँ जापानिज येन 10 को खरिदर 9.44 रुपियाँ बिक्री दर 9.48 रुपियाँ चाइनिज युआन एकको खरिदर 22.78 रुपियाँ बिक्री दर 22.87 रुपियाँ साउदी अरेबियन रियाल एकको खरिदर 41.09 रुपियाँ बिक्री दर 41.25 रुपियाँ कटारी रियाल एकको खरिदर 42.30 रुपियाँ बिक्री दर 42.47 रुपियाँ थाई भाट एकको खरिदर 4.56 रुपियाँ बिक्री दर 4.58 रुपियाँ युएई डिरहाम एकको खरिदर 41.99 रुपियाँ बिक्री दर 42.15 रुपियाँ मलेसियन रिंगित एकको खरिदर 37.72 रुपियाँ बिक्री दर 37.86 रुपियाँ साउथ कोरियन वान 100 को खरिदर 10.50 रुपियाँ बिक्री दर 10.54 रुपियाँ स्वीडिश क्रोनर एकको खरिदर 15.87 रुपियाँ बिक्री दर 15.93 रुपियाँ डेनिस क्रोनर एकको खरिदर 23.54 रुपियाँ बिक्री दर 23.64 रुपियाँ हङकङ डलर एकको खरिदर 19.67 रुपियाँ बिक्री दर 19.75 रुपियाँ कुवेती डिनार एकको खरिदर 501.04 रुपियाँ बिक्री दर 502.99 रुपियाँ बारेन डिनार एकको खरिदर 409.02 रुपियाँ बिक्री दर 410.61 रुपियाँ र अन्तमा ओमानी रियाल एकको खरिदर 400.57 रुपियाँ बिक्री दर 402.13 रुपियाँ सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर अब हामी गीत सुन्छौ दीपक बज्राचार्यको मुस्कान

तिमी भए काफी समीर श्रेष्ठलाई सुन्दै हुनुहुन्थ्यो। यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौं। ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब 4 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्दैछु अल्मोडा राणा उप्रेती र अप्सरा घिमिरेको एउटा गीतबाट। तिमी जस्तै हो यो निकै चर्चामा आएको गीत हो। अब यो गीत सुनाउँछु अनि कार्यक्रमको पहिलो घण्टालाई पनि बिट मार्छु। स्वीकार्नुहोस् अल्मोडा राणा उप्रेती र अप्सरा घिमिरेलाई तिमी जस्तै हो।

0: नेटोको उत्तरी भागको सुरक्षा कायम राख्नका लागि बेलायतको प्रमुख नौसैनिक बलले आर्कटिक र उत्तरी अटलान्टिकको आफ्नो मिशनको पहिलो चरण पूरा गरेको छ। थप सेवान ह्यारिसबाट।
1: The UK carrier strike group led by flagship HMS Prince of Wales, supported by destroyer HMS Duncan, tanker RFA Tidespring and air wing of F-35B jets and rotary wing plus uncrewed autonomous systems, have completed the first part of their mission, Operation Firecrest, which will continue in the autumn in northern European waters. HMS Prince of Wales and HMS Duncan are due to return to Portsmouth today to allow leave for personnel and maintenance for the ships before the second phase. The first half of their mission ended with Exercise Neptune Strike, which saw 10 NATO allies operate across air, sea and land in the Atlantic.
0: कक्रोच जनता पार्टीको आन्दोलन बिस्तारै भारतभर नै फैलन थालेको छ। भारतमा शैक्षिक सुधार राष्ट्रिय योग्यता परीक्षाका प्रश्न पत्र जवाब प्रकरणलाई लिएर नयाँ दिल्लीबाट शुरू भएको आन्दोलन मुम्बई लगायत धेरै शहरमा फैलिएको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र जवाबमा संलग्नलाई कड़ा सजाय दिलाउन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। तर कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकी, कांग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका अरविन्द केजरीवाल सहितका प्रमुख विपक्षी नेताहरूले प्रधानमन्त्रीको घोषणा ध्यान मोड्ने प्रयास मात्र भएको भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रोका 16 स्टेशन बन्द गरिएका छन् भने अदालत उपस्थित